0: राशिमा ठूलो घाटामा रहेका छन्। हेटौडा कपड़ा उद्योग लामो समयदेखि ठप्प छ भने यसले के स्पष्ट पार्छ भने सरकारले बन्द उद्योग पुनः चलाउने निर्णय गर्नु मात्रै पर्याप्त छैन, ती संस्थालाई प्रतिस्पर्धी र व्यावसायिक र दीर्घकालीन रूपमा टिकाउ बनाउन संचालनको मोडलमै पुनर्विचार गर्नुपर्ने विज्ञहरूले बताएका छन्। प्रधानमन्त्री शाहले भने सरकारी सक्रियतापछि सार्वजनिक संस्थानमा सुधारको संकेत देखिन थालेको दावी गर्नुभएको छ, तर प्रधानमन्त्रीको अग्रसरतामा संचालनको प्रयास गरिएका पाँच सार्वजनिक संस्थान मध्ये तीन आर्थिक वर्ष 2081-82 भारी घाटामा छन्। केही कयौं वर्षदेखि बन्द छन् भने तत्काल देखिएको सुधारको संकेतलाई दीर्घकालीन बनाउन संचालन मोडलमै पुनर्विचार गर्नुपर्ने अर्थशास्त्रीहरूको सुझाव छ।
1: सरकारले भीड़ नियन्त्रणका लागि गैर घातक हतियार खरिद प्रक्रिया अघि बढ़ाउने भएको छ। कोशी र मधेसमा दुई समुदाय बीच भएको तनावका क्रममा सुरक्षाकर्मीबाट चलेको गोलीले चारजनाको ज्यान गएपछि बारम्बार यस्तो अवस्था आउन नदिन गैर घातक हतियार खरिद गर्न लागि हो। गृहमन्त्री सुधन गुरूङले गैर घातक हतियार किन्ने तयारी भएको बताए। ड्रोनबाटै अश्रु ग्यास हान्ने, माइकिङ र निगरानी गर्ने गरी आवश्यक गैर घातक हतियार खरिद गरिने उनले बताए। मानवीय क्षति हुन नदिन गैर घातक हतियार खरिद गर्दै सरकार शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: देवानगंज गाउँपालिका तीन कप्तानगंजमा तीनजनाको ज्यान जाने गरी भएको दुई समूह बीचको झडप र त्यसपछि सिर्जित तनावका कारण सुनसरीमा ठूलो भौतिक क्षति भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले संकलन गरेको प्रारम्भिक विवरण अनुसार घटनामा 112 घर तथा भौतिक संरचना र 61 सवारी साधनमा क्षति पुगेको छ। गत 10 साउन साँझ बोलबम यात्राका लागि बजाइएको डीजे बाजाको विषयलाई लिएर शुरू भएको विवाद झडपमा परिणत भएको थियो। त्यसपछि कप्तानगंज सहित सुनसरीका विभिन्न स्थानमा तोड़फोड़ आगजनी र हिंसात्मक प्रदर्शन भएका थिए। प्रहरीका अनुसार तोड़फोड़ र आगजनीबाट क्षति पुगेका 112 घर तथा भौतिक संरचना मध्ये 23 पक्की घर पूर्ण रूपमा ध्वस्त भएका छन्। 34 कच्ची घर मध्ये 25 जलेर नष्ट भएका छन् भने 50 घर टहरा, 2 मन्दिर, 5 अन्य संरचना र 1 इटाभट्टामा समेत तोड़फोड़ तथा आगजनीबाट क्षति पुगेको छ।
1: बास्नादार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विवाह व्रतबन्ध भोजभतेरदेखि दशैं तिहार र ईद जस्ता पर्वसम्म विशेष अवसरमा पाक्ने पुलाउ, बिरयानी र अन्य परिकारमा बासमती चामलको मगमग बास्नाले छुट्टै स्वाद र प्रतिष्ठा थप्छ। घरको भान्सादेखि होटल, रेस्टुरेन्ट र स्टार होटलका बुफेसम्म बासमतीको बढ़दो प्रयोग छ, तर यही बास्नदार बासमती अहिले विवादको केन्द्र बन्दै आएको छ। यसको उत्पत्ति भौगोलिक संकेत, जीआई अधिकार र अन्तर्राष्ट्रिय बजारमा स्वामित्वको दावीलाई लिएर भारत, पाकिस्तान र पछिल्ला वर्षहरूमा नेपाल समेत जोड़िएको बहस झन बल्झिँदै गएको छ। बासमतीको जीआई अधिकारलाई लिएर भारत, पाकिस्तान र नेपालबीच अन्तर्राष्ट्रिय तहमा दावी प्रतिवादी भइरहेका बेला नेपालले पहिलो पटक छुट्टै जीआई कानून ल्याउने तयारी गरेको छ। सरकारले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक मार्फत जीआईलाई कानूनी मान्यता दिने तयारी अघि बढ़ाएसँगै बासमती चामल, इलाम, चिया, जुम्लाको सिमी, भक्तपुरको जुजु धौ जस्ता नेपाली उत्पादनको पहिचान तथा अन्तर्राष्ट्रिय संरक्षणका लागि नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ। बास्नदार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशको सत्ता समीकरण दिन प्रतिदिन पेचिलो बन्दै गइरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ तीन गतेभित्र प्रदेश सभामा विश्वासको मत लिने हुनुभएको छ। काठमाण्डुमा शनिबार बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मतको प्रक्रिया भदौ तीन गतेभित्र टुंग्याउने निर्णय गरेको हो।
2: अधिकांश सरकारी कार्यालयमा राखिएका गुनासो पेटिका प्रयोगविहीन जस्तै बनेका छन्। सरकारी कार्यालयबाट प्रवाह हुने सेवामा देखिएका समस्या, ढिला सुस्ती, अनियमितता तथा कर्मचारीको व्यवहारबारे सेवाग्राहीले आफ्ना गुनासा र सुझाव राख्न पाउने व्यवस्था गरिए पनि बाह्रका अधिकांश सरकारी कार्यालयका गुनासो पेटिका खाली देखिन्छन्।
1: दलित समुदायको थर सूचीकरणका विषयमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सुझाव माग गरेको छ। राष्ट्रिय दलित आयोगले कानून बमोजिम दलित थरहरूको सूचीकरणका लागि पठाएपछि मन्त्रालयले सबै नागरिक, सरकारवाला, संघ संस्था र विज्ञ कडाए सुझाव र प्रतिक्रिया माग गरेको हो।
2: धानबालीमा गोडमेलसँगै यूरिया मल हाल्ने मुख्य समयमै लुम्बिनी प्रदेश सहित पश्चिम नेपालका किसानले रासायनिक मल सहज रूपमा पाउन सकेका छैनन्। खेतमा मल हाल्ने बेला बित्न लाग्दा समेत सरकारी अनुदानको मल पर्याप्त मात्रामा उपलब्ध नहुँदा किसान पुनः पुरानै समस्याबाट गुज्रिन बाध्य छन्।
1: नेपालबाट प्रत्येक तीन मध्ये दुईजना श्रमिक मेन पावर कम्पनी मार्फत वैदेशिक रोजगारीमा जान्छन् तर लाखौं युवालाई अन्तर्राष्ट्रिय श्रम बजारमा उपलब्ध रोजगारीसँग जोड्ने मेन पावर व्यवसाय भने सधैँ आलोचित भइरहनु परेको छ।
2: पूर्वाधार क्षेत्रमा श्रमिकको कमी हटाउन सरकारले निजी क्षेत्रसँग मिलेर कम्पनी स्थापना गर्ने भएको छ। पूर्वाधार क्षेत्रका लागि चाहिने श्रमिक कामदारहरू स्वदेशमै तयार गरी उनीहरूको उचित व्यवस्थापनका लागि निर्माण व्यवसायहरू समेतको संलग्नतामा सरकारले कम्पनी गठन गर्ने भएको हो।
1: अब शेयर बजार शुक्रबार धितोपत्र कारोबार रकम 4 अर्ब भन्दा कममा खुम्चिएको छ। अघिल्लो कारोबार दिन बिहिबार 4 अर्ब 62 करोड़ रूपियाँ भन्दा बढ़ीको 1 करोड़ 8 लाख भन्दा बढ़ी किता धितोपत्र कारोबार भएकोमा शुक्रबार भने 3 अर्ब 77 करोड़ रूपियाँ भन्दा बढ़ीको 1 करोड़ 3 लाख भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको छ। लगानीकर्ता पर्खरै हेरेको अवस्थामा रहेको प्रभावले पछिल्लो समय निरन्तर बजारसँगै कारोबार रकम पनि घटिरहेको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिश होम खुशीको कनेक्शन
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। फेसबुक इन्स्टाग्राम जस्ता प्लेटफर्मले बालबालिकामाथि पुर्याउन सक्ने हानिबारे सार्वजनिक रूपमा कुनै जानकारी नदिएको भन्दै अमेरिका स्थित न्यू मेक्सिकोको अदालतले सामाजिक सञ्जाल प्लेटफर्म निर्माता मेटालाई थप 56.70 करोड़ जरिवाना तिर्न निर्देशन दिएको छ। बाल सुरक्षाका विषयमा कम्पनीलाई हालसम्मै ठूलो जरिवाना तोकिएको बीबीसीले उल्लेख गरेको छ।
3: अब खेल खबर। जापानको नागोया र आइचीमा हुने विश्व एसियाली खेलकुदको क्लोज क्याम्प शुरू भएको छ। यसअघि प्रशिक्षणमा मात्रै सीमित रहेका खेलाड़ी तथा प्रशिक्षक राज्य सरकारले सेना मंगल स्थित रोयल बुटिक र गौशाला स्थित पशुपति बुटिकमा क्लोज क्याम्प राखेको हो। सरकारले चीनमा आयोजना भएको 19 एसियाली खेलकुद प्रतियोगिता सम्पन्न भए लगत्तै मिशन 26 शुरू गरेको थियो।
2: अब विचार विश्लेषणको पालो शहरले चुड्दै आत्मीयता शीर्षकमा पवन बराइलीको विचार नयाँ पत्रिकामा छापिएको छ। 3-4 पुस्तासम्म सँगै बस्ने संयुक्त परिवार टुक्रिएर एकल परिवार बन्यो। रोजगारी र अवसर खोज्दै सन्तान शहर पसेपछि गाउँमा वृद्ध वृद्धा एक्लिए। सन्तानको साथ खोज्दै आएका वृद्ध वृद्धा शहरमा पनि फेरि एक्लिएका छन्। परिवार संकुचनको ठूलो मार वृद्ध वृद्धा र बालबालिकामा परिरहेको छ। संस्कार संस्कृतिको पाठशाला मानिने हजुरबा हजुरआमाको काखबाट टाढा पुगेका बालबालिका परम्परागत ज्ञान संस्कार र विवेकबाट वञ्चित छन्। अधिकांश परिवारका बालबालिकाले आफ्ना हजुरबा हजुरआमालाई भेट्न 1 वर्ष कुर्नुपर्छ। भेट हुँदा पनि आत्मीय गफ भने हुँदैन। गाउँको खुल्ला वातावरण छिमेकीसँगको आत्मीयता चौतारीका गफ र पुराना दौतरीसँगको भेटघाट उनीहरूसँगको दैनिक जीवनको अभिन्न हिस्सा थियो। शहरमा यी सबैको अभावले उनीहरूलाई घेरिरहन्छ।
3: त्यस्तै राष्ट्रिय एकताबाटै पहिचान सुरक्षित शीर्षकमा विनोद न्यौपानेको विचार गोर्खापत्र दैनिकमा छ। एकछिनका लागि भाइरल हुन तथ्यहीन र पुराना भिडियो अपलोड गरेर समाजमा उशृंखल गतिविधि निम्त्याउनेबाट आम नागरिक सजग र सचेत हुनुपर्छ। समाज कस्तो बनाउने भन्ने व्यक्तिका क्रियाकलापमा भर पर्छ। हरेक व्यक्ति संयम र सन्तुलित हुने हो भने समाजमा उशृंखल गतिविधि हुँदैनन्। समाज व्यक्ति व्यक्तिको सामूहिक प्रयासले उन्नत बन्ने हो, आफै सभ्य र सुसंस्कृत हुँदैन।
2: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमको साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845410043, 98630423422।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 24 गते आइतबार, अगस्त 9 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको एकादशी तिथि, अन्तर्राष्ट्रिय आदिवासी दिवस, राष्ट्रिय भू संरक्षण दिवस र संस्कृत दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन शुरू।
1: सर्वोच्चको आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्ष, कांग्रेस संस्थापन महाधिवेशनको तयारीमा ओली प्रचण्ड सहमति अनुसार प्रदेशमा अझै बनेन सरकार।
0: टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र, मनसूनमा अल निनोको प्रभाव कमजोर।
1: चीनको पूर्वी तटीय क्षेत्रमा टाइफुन आदिका कारण विद्यालय र पर्यटन क्षेत्र बन्द। थाइल्याण्डमा एक विद्यालयमा गोली चल्दा 7 जनाको मृत्यु। जन्मसिद्ध नागरिकता सीमित गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा।
0: र दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा नेपालकी अन्भी शाहीलाई स्वर्ण, सबिन तामाङ स्टुकर च्याम्पियन, जेबियर कलेज र गोल्डन गेट कलेजलाई प्रथम प्याराडाइज अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, सरकारी स्वामित्वका उद्योग व्यवस्थापनमा सुधार गरी स्टुकर च्याम्पियन, जेबियर कलेज र गोल्डन गेट कलेजलाई प्रथम प्याराडाइज अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि।

0: प्रसंग
1: सरकारी स्वामित्वमा संचालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफामा जान थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमानदार प्रयास, कानून कार्यान्वयन र टीम वर्कका कारण आशलाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। घाटामा गई तलब खान नसक्ने अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ। जीवनजल र सिटामोल मात्रै उत्पादन गर्दै आएको औषधि लिमिटेडले अहिले विभिन्न 11 थरीका औषधि उत्पादन गर्दै आएको छ। लामो समय बन्द भई आर्थिक वर्ष 2074-75 सञ्चालनमा आएको यस लिमिटेडले विगतका सबै निजी क्षेत्रलाई मात्रै औषधि वितरण गर्ने गरेको थियो। आर्थिक वर्ष 2082-83 सरकारले संघ प्रदेश स्थानीय तह मार्फत समझदारी गरी औषधि वितरण गर्न थालेको लिमिटेडले जनाएको छ। लिमिटेडले अहिले सिटामोल, जीवनजल लगायतका विभिन्न 11 प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ। लिमिटेडका महाप्रबन्धक कैलाश कुमार पनिरले यो वर्ष 25 थरीका औषधि उत्पादन गर्ने लक्ष्य रहेको र आगामी 2 महिनाभित्रमा थप 11 औषधि उत्पादन गर्न लागि समेत जानकारी गराउनु भएको छ। त्यसै गरी दुग्ध विकास संस्थान डीडीसीको कारोबार पनि बढ़ेको छ। प्रधानमन्त्री शाहले गत जेठमा चीज खानुभएको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि डीडीसीको व्यापार ह्वात्तै बढ़ेको हो। त्यस्तै नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असार 6,27,63,00,000 रूपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 1,10,21,00,000 रूपियाँले बढ़ी हो। त्यस्तै सिंहदरबार वैद्यखाना विकास समितिले पनि नयाँ सरकार गठनपछि 11,16,00,000 रूपियाँ बराबरको आयुर्वेद औषधि उत्पादन गरी बजारीकरण समेत गरेको छ। त्यस्तै सरकारी स्वामित्वका 7 उद्योगको सम्पत्ति तथा स्थायित्व मूल्याङ्कन गर्ने कार्य सम्पन्न भएको छ। गत वैशाख 15 मन्त्री परिषद बैठकले 7 उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहजीकरणमा अर्थ मन्त्रालयले ती उद्योगको डीडीए अध्ययन गरेको यता लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौडा कपड़ा उद्योग लिमिटेडले प्रारम्भिक परीक्षण उत्पादन थालेको छ। नेपाली सेनालाई नेपाल सरकारले मर्मत सम्भार र उत्पादनको जिम्मेवारी दिएसँगै सरसफाई तथा मर्मतपछि उद्योगका लुम सञ्चालन गरेर हिजोबाट प्रारम्भिक परीक्षण शुरू गरिएको हो। गत जेठको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले कपड़ा उद्योग अवलोकन गर्नुभएको थियो। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय मार्फत काम शुरू गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले उत्पादन परीक्षण सफल भएको जानकारी गराउनु भएको छ। उहाँले उद्योगको स्तर उन्नति गरेर सञ्चालन गरिने समेत बताउनु भएको हो।
0: अब राजनीतिक प्रसंग एमाले र नेकपा बीच भएको सहमति अनुसार प्रदेशमा सत्ता सहकार्य गर्ने समझदारी बने पनि त्यसको कार्यान्वयनमा ढिलाइ हुँदा प्रदेश सरकार गठन र पुनर्गठनमा अन्यल देखिएको छ। साउन 9 सत्ता सहकार्य गर्ने सहमति भए पनि अहिलेसम्म कर्णाली बाहेक अन्य प्रदेशमा सहमति अनुसार सरकार गठन हुन सकेको छैन। कर्णालीमा पनि मुख्यमन्त्री नियुक्त भइसकेका छन् तर मन्त्री परिषद विस्तार हुन सकेको छैन। एमाले र नेकपा बीच कोशी, बागमती र लुम्बिनीमा एमाले नेतृत्व तथा सुदूरपश्चिम र कर्णालीमा नेकपा नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो। नेतृत्व 7 प्रदेश मध्ये कोशी र लुम्बिनीमा एमालेको नेतृत्व रहेकाले ती प्रदेशमा नयाँ सरकार गठन गर्नुपर्ने अवस्था छैन। तर सहमति अनुसार विश्वासको मत लिएर नेकपा सहितको मन्त्रीमण्डल गठन गर्नुपर्ने भए पनि त्यसतर्फ प्रक्रिया अगाडि बढ़न सकेको छैन। सुदूरपश्चिम र बागमतीमा सरकार अल्पमतमा परिसके पनि कांग्रेसले आफ्ना मुख्यमन्त्रीलाई राजीनामा गराएको छैन। कांग्रेसले ती मुख्यमन्त्रीलाई विश्वासको मत लिन समेत निर्देशन दिएको छैन, जसका कारण सरकार अल्पमतमा परिसक्दा पनि कांग्रेसका कारण ती दुई प्रदेशमा सरकार पुनर्गठन वा नेतृत्व परिवर्तनको विषय अन्यल नपरेको हो। गण्डकी र मधेसमा भने छलफल गर्दै जाँदा जुट्ने सहमतिका आधारमा अन्तिम निष्कर्षमा पुग्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति गर्नुभएको छ। तर सहमति अनुसार सरकार गठनका लागि यी दुई दलले पर्याप्त अग्रसरता देखाउन सकेका छैनन्। यसैबीच सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि जारी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी फूट तत्काललाई रोकिए पनि दुई समूह बीचको शक्ति संघर्ष नरोकिने देखिएको छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्चको फैसलाको प्रतीक्षा गर्ने बताइरहेका बेला संस्थापन पक्ष भने पूर्व निर्धारित तालिका अनुसार नै 15 महाधिवेशनको तयारीमा अघि बढ़ने योजनामा छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले तल्ला तहका

0: अधिवेशनहरूको तालिका सामान्य संशोधन भए पनि 15 केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने बताउनु भएको छ। यसअघि केन्द्रीय कार्यसमिति बैठकले 2 भदौबाट ओडा अधिवेशन शुरू गरी 14 देखि 19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय पनि गरिसकेको छ। यसैबीच संघीयता गणतन्त्र तथा धर्मनिरपेक्षताका पक्षधर 8 राजनैतिक दलले हिजो अग्रगामी मोर्चाको घोषणा गरेका छन्। विशेष गरी मधेसी थारू तथा आदिवासी जनजातिको मुद्दामा राजनीति गर्दै आएका दलहरूले मोर्चा गठनको घोषणा गरेका हुन्।
1: विक्रमसम्म 2063-64 मधेस आन्दोलनले मधेसमा राजनीतिक प्रतिनिधित्व, समानुपातिक समावेशिता, नागरिकता, संघीयता र पहिचानका सवालको मुद्दालाई केन्द्रमा स्थापित गरायो। कैयौं सर्वसाधारणको बलिदानीपछि मधेसले वर्षौंसम्म भोग्दै आएको नागरिकता प्राप्तिको समस्या समाधान पनि गर्यो। तर मुद्दालाई राजनीतिक एजेण्डा बनाएर विभिन्न मधेस केन्द्रित दलहरूले पटक पटक सत्तामा पुग्ने भर्याङ बनाए। तत्कालीन मधेसी जनअधिकार फोरम लगायतका संगठन तथा दलहरू राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिका रूपमा उदाए। मधेसमा राजनीतिक प्रभावबारे जनमत पार्टीका अध्यक्ष सीके राउतले भन्नुभयो,
2: अलगतान्त्रिक गतिविधिहरू बढे त्यति बेला हामी यसरी नै जमा भएका छौँ, एकत्रित भएका छौँ। आफ्ना मतभेदहरू एकछिनलाई बिर्सेर, आफ्ना वैचारिक फरकपनालाई बिर्सेर भए पनि हामी एकत्रित भएर इतिहासमा सङ्घर्ष गरेका छौँ।
1: मधेसको राजनीतिमा मधेस केन्द्रित दलहरूको मात्रै प्रभाव थिएन, पहिचान र अधिकारका मुद्दालाई अघि सार्दै नेपाली कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रले पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गरे। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2070 सालको निर्वाचनमा सिरा 5 चुनाव जित्नु यसको एउटा उदाहरण हो। व्यवस्था फेरियो तर मधेसका जनताको अवस्था जहाँको त्यही रहेपछि गत फागुन 21 सम्पन्न निर्वाचनमा मधेस केन्द्रित सबै दलहरूले चुनावमा पराजित भोग्नु पर्यो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मणलाल कर्णले भन्नुभयो,
3: मधेसीले आज पनि हामी नागरिकता विहीन भयो, हामीलाई नागरिक नै मान्न स्टेट तयार भएन, दिएन, भेदभाव गरे, अधिकारबाट वञ्चित गरे, नागरिकताको लडाई लड्दै आए। त्यस कारणले अब पनि यो टुट फुटले गर्दाखेरि फेरि पार्टी भयो, टुट फुट भयो र मधेसी जुन बेला मधेस एकत्रित भएर अगाडि गयो त्यो बेला धेरै कुराहरू फुलफिल भयो, माग भयो, माने राज्यले।
1: 2 दशकमा मधेस केन्द्रित दलहरूले सत्ता साझेदारीदेखि निर्वाचनमा गठबन्धनको अवसर समेत प्राप्त गरे। सत्ता र शक्तिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने भन्दै आलोचित भएका मधेस केन्द्रित दलहरूले कतिपय समय सरकार निर्माणदेखि प्रदेशमा निर्णायक मतका रूपमा पनि उभिए। मधेसको अधिकार स्थापितका लागि भन्दा पनि राजनीतिक स्वार्थमा बढ़ी अल्झिएको आरोप खेप्दै आएका दलहरूको अग्रगामी मोर्चा गठनको औचित्यको खोजी भइरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा,
4: यो साझा संकल्प, यो साझा अभियान, यो आम नेपाली जनताको आजको आवश्यकतालाई परिपूर्ति गर्नका लागि गठन गरिएको।
1: संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय समावेशिता र मधेसको पहिचान तथा अधिकारलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा यस मोर्चामा सहभागी छन्। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाईबाट बस्ने भरपर्दो उपाय,
5: घर वरिपरि झाडीहरू छ भने, ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो, सुत्दाखेरि झुल लगाउनु पर्यो, रातिमा बाहिर एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानु पर्दा टर्च बोक्नु पर्यो है, अनि जुत्ताहरू लगाउँदा कहिलेकाहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्दिएको हुन्छ, त्यो टकटकाएर लगाउनु पर्यो, आफूले केयरफुल भएर हेर्नु पर्यो, त्यही नै हो सर्पबाट बस्ने उपाय।
0: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका 4 पुल अलपत्र लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
7: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
8: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
6: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
7: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राष्ट्रिय गौरवका दुई सिंचाई आयोजना 7 वर्षमा सक्ने गरी ठेक्का लागेका भेरी बबई र सुनकोशी मरिन दशक नाग्दा पनि अलपत्र शीर्षकमा मिलन विश्व कर्माले खबर लेख्नु भएको छ भने 28 साउनमा देउबा काठमाडौँ फर्कदै शीर्षकमा अर्को खबर प्रकाशित छ। गत फागुनमा उपचारका लागि विदेश जानुभएका देउबा फर्किँदै हुनुहुन्छ। कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा पूर्व निर्धारित कार्यतालिका भन्दा दुई दिन ढिला गरी 28 साउनमा स्वदेश फर्किन लाग्नु भएको हो। यसअघि 26 साउनमा स्वदेश फर्किने भनिए पनि समय परिवर्तन गरिएको उहाँ निकट नेताहरूले बताएका छन्। हाल उहाँ हङकङमा हुनुहुन्छ। त्यस्तै 16 वर्षीय नाबालिकाको अवैध डिम्ब कारोबार प्रहरीमा हाजिर भए लगत्तै डाक्टर नूतन शर्मालाई सरकारी वकिल कहाँ पुर्याइयो, सोही दिन बयान सकेर हाजिर जमानीमा रिहा शीर्षकमा टिकराज थामीले खबर लेख्नु भएको छ। त्यस्तै मैझारो गर्दै किसान शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा टेलिकम र एनसीएललाई गुणस्तर सुधार्न निर्देशन शीर्षकमा अर्को खबर छ। दूरसंचार प्राधिकरणले दिएको मुख्य निर्देशनहरू रहेका छन्। गुणस्तरीय मोबाइल सेवा नपुगेका क्षेत्रमा पहिचान गरी प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्नुपर्नेछ। त्यस्तै सिद्धिचरण लोकमार्गका 4 पुल अल्पत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। 28 करोड़ 900 लाखमा ठेक्का सम्झौता भएको पुल निर्माणमा 14 करोड़ 45 लाख खर्च हुँदा करिब 50% मात्रै प्रगति भएको छ। आर्थिक वर्ष 2082-83 8 करोड़ र चालू आर्थिक वर्षमा 9.20 करोड़ बजेट विनियोजन भए पनि समयमै काम सकिनेमा आशंका रहेको बताइएको छ।
0: अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा मनोविज्ञानलाई क्लिनिकको घेराबाट समुदायसम्म पुर्याइने शीर्षकमा खबर छ। रोग लागेपछि उपचार खोज्ने परम्परागत मनोविज्ञानको घेरालाई भत्काउँदै अब मानसिक स्वास्थ्यलाई रोकथाम प्रवर्धन र समुदायको सशक्तिकरणसँग जोड्ने ऐतिहासिक संकल्पसहित काठमाडौँ घोषणा पत्र 2026 जारी गरिएको छ। व्यवहार विज्ञानको विकास बहुविधागत र अन्तर्सांस्कृतिक दृष्टिकोण भन्ने नाराका साथ काठमाडौँमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय व्यावहारिक मनोविज्ञान सम्मेलन 2026 उक्त घोषणा पत्र पारित गरेको छ। नेपाल सहित विश्वभरका 22 देशका मनोविज्ञान अनुसन्धानकर्ता प्राध्यापक विद्यार्थी नीति निर्माता र सरोकारवाला सहभागी सम्मेलनले मनोविज्ञानलाई अब अस्पतालका बन्द कोठा र विश्वविद्यालयका ठेलीबाट बाहिर निकालेर सीधै जनमानस र समुदायसँग जोड्ने उद्घोष गरेको सम्मेलनका सचिव डाक्टर नरेन्द्र ठगुन्नाले जानकारी दिनुभएको छ। अर्को खबर, अन्नपूर्ण पोस्टमै ग्यासको हाहाकार पेट्रोल आकाशियो, बिजुली खपतमा सरकार अनुदार शीर्षकमा भावना प्याकुरेलले लेख्नु भएको खबर छापिएको छ भने प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा कानूनको धज्जी शीर्षकमा अर्को खबर छ। भारतीय पर्यटक आवागमन सेलिब्रेटीका पोस्टले बढ़ाए धार्मिक पर्यटक शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छापिएको छ। हिम पहिरोको 9 महिनापछि आधार शिविरमा भेटिए 5 सब शीर्षकमा भवानी खड्काले दोलखाबाट लेख्नु भएको छ। दोलखाको गौरी शंकर गाउँपालिका 9 स्थित रोलवालिङ क्षेत्रमा पर्ने हिम श्रृंखला अन्तर्गतको एलुङ्री हिमालको आधार शिविरमा 5 शव फेला परेको हो। एलुङ्री आधार शिविरमा देखिएको 5 शव गत वर्ष कार्तिक 17 गते एलुङ्री आरोहणका क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ। आर्थिक कारोबार दैनिकमा विद्युत उपभोक्ता महसूल निर्धारण निर्देशिका 2083 जारी शीर्षकमा विद्युत महसूललाई लागतमा आधारित पारदर्शी र उपभोक्ता मैत्री बनाइँदै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। आधा वर्ष सड़क बन्द तर मानसरोवर जाने पर्यटक 19% बढ़े शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। अर्को खबर, भित्री पन्नामा अस्थायी इजलास वीरगंजमा मुद्दाको चाप घट्यो, गत आर्थिक वर्षमा 71.8% न्याय सम्पादन शीर्षकमा खबर छापिएको छ। निरज पिठाकोठेले वीरगंजबाट लेख्नु भएको यो खबर हो। गोर्खापत्र दैनिकमा नागरिकबाटै प्रहरीलाई निशुल्क जग्गा शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छ। नेपाल प्रहरीका विभिन्न युनिट स्थापना गर्न स्थानीय समुदाय नै अग्रसर बन्न थालेका छन्। यस क्रममा कतिपय स्थानमा नागरिकले आफ्नै जग्गा निशुल्क उपलब्ध गराएका छन् भने कतै भवन निर्माणका लागि आर्थिक तथा जुन्सी सहयोग जुटाउन समेत स्थानीयवासीको सक्रियता बढ़दै गएको छ। 970 नयाँ प्रहरी युनिट स्थापनाको माग गरिएको छ। 107 रोपनी जग्गा नागरिकबाट निशुल्क प्राप्त भयो भने 28,386 थप प्रहरी जनशक्ति आवश्यक देखिएको छ। तर आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा अपराध नियन्त्रणमा पनि चुनौती देखिएको छ। 15 अर्बमा सुर्खेतमा बन्दैछ सिमेन्ट उद्योग शीर्षकमा ललित बसेलले लेख्नुभएको खबर छापिएको छ भने दुर्लभ प्रजातिको वन सुन्तला भेटिएको बारेमा हेटौडाबाट लेखिएको खबर छ। लोप हुँदै गएको दुर्लभ रैथाने प्रजातिको वन सुन्तला मकवानपुरको मनहरीमा भेटिएको हो। सन्दर्भ, राष्ट्रिय भू संरक्षण दिवस, चुनौतीपूर्ण बन्दै माटो संरक्षण शीर्षकमा खबर छापिएको छ। कान्तिपुर दैनिकमा मानवीय क्षति हुन नदिन गैर घातक हतियार खरिद गरिँदै शीर्षकमा लेखिएको खबर छ। गौरव पोखरेलले लेख्नु भएको हो। मधेसको पछिल्लो तनावमा गोली प्रहारबाट 4 मृत्यु भएर आलोचित हुनु परेपछि गैर घातक हतियार खरिदमा सरकारको प्राथमिकता रहेको उल्लेख गरिएको छ। प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्न लागेको बारेमा अनिल गिरीले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँगको व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौँ स्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टा छुट्टै भेट गर्ने हुनुभएको छ। शाहले भोलि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग छुट्टा छुट्टै भेट गर्दै हुनुहुन्छ। भोलिपल्ट मंगलबार कार्यवाहक अमेरिकी राजदूत चार्ज डी अफेयर्स स्कट अबमसँग भेटवार्ता गर्ने तय भयो उल्लेख गरिएको छ। भाषणदार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा उपेन्द्र राज पाण्डेले लेख्नु भएको छ भने 66% श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यान पावर कम्पनीहरू किन आलोचित शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर, 135 सरकारी इमेल कम्प्रोमाइज, सरकारी अधिकारीकै नाममा भ्रामक इमेलको बिगबिगी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। टाइफुन डल्फिन नामको आँधीका कारण चीनको पूर्वी तटीय क्षेत्रमा विद्यालय र पर्यटन गतिविधि बन्द गरिएको छ। आँधीको जोखिमले जनजीवन प्रभावित भएको चिनिया संचार माध्यमले उल्लेख गरेका छन्। आँधीको अधिकतम निरन्तर हावाको गति करिब 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरिएको छ। आँधीसँगै भारी वर्षा हुने र त्यसबाट बाढ़ी तथा पहिरोको जोखिम बढ़ने अधिकारीहरूले बताएका छन्। टाइफुन आज राति झेजियाङ प्रान्त तथा छिमेकी फुजियाङ प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान समेत गरिएको छ। थाइल्याण्डको राजधानी बैंकक नजिकैको एक विद्यालयमा गोली चल्दा कम्तीमा 7 जनाको मृत्यु भएको छ। गोली प्रहारबाट 30 जना घाइते भएका छन्। स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले कक्षा नौमा अध्ययनरत एक विद्यार्थीले गोली चलाएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार ती विद्यार्थी एउटा कोठाबाट अर्को कोठामा जाँदै शिक्षकमाथि गोली प्रहार गरेका थिए। गोली प्रहार गर्ने छात्र पनि मृत फेला परेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने घोषणा गर्नुभएको छ। सर्वोच्च अदालतले केही साता अघि जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उहाँको अघिल्लो प्रयासलाई अस्वीकार गरेपछि उहाँले 2 नयाँ कार्यकारी आदेश जारी गर्नुभएको हो।
0: साझा खबरमा अब खेल खबर। अमेरिकी अलराउण्डर हरमित सिंहले तेस्रो नेपाल प्रिमियर लीग एनपीएलमा जनकपुर बोल्सको कप्तानी गर्नुहुनेभएको छ। जनकपुर बोल्सले हिजो सामाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्ध गरेको घोषणा गरेको छ। नेपालकी अन्भी शाहीले दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा स्वर्ण पदक जित्नु भएको छ। राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा सम्पन्न प्रतियोगितामा अन्भीले गर्ल्स 10-11 वर्षको एकल कातामा स्वर्ण जित्नु भएको हो। सबिन तामाङ प्रथम काठमाण्डु खेल मण्डल एनआरजी नेपाल चप 16 ग्राण्ड मास्टर्स स्नुकर च्याम्पियनशीपका च्याम्पियन हुनुभएको छ। एनआरटीको आयोजनामा भएको प्रतियोगितामा सबिनले रोहित छेत्रीलाई एकपक्षीय रूपमा 6-1 फ्रेमले हराउनुभयो। र जेभियर र गोल्डेन गेट कलेजले प्रथम प्याराडाइज अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
1: सर्पको टोकाईबाट बस्नका लागि अप्नाउनु पर्ने उपाय र सर्पको बाँच्न पाउने अधिकार कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब सर्पको टोकाईबाट बस्ने उपाय। नेपालमा तराई मधेसमा पाइने सर्प पहाड़ र हिमाल चढ्दै गएको विभिन्न अध्ययन प्रतिवेदन सार्वजनिक हुँदै आएको छ। सर्पले नटोकोस भन्नका लागि कसरी सावधानी अप्नाउने, हामीले सर्पविज्ञ सेभ द लाइफ्सका अध्यक्ष कमल देवकोटासँग कुराकानी गरेका छौं।
5: झाडीहरू, ढुङ्गाको चाङहरू कोठामा एकदम स्टोर गरेर राखेका सामानहरू धेरै छन् भने त्यस्तोमा उसलाई चाहिँ सुरक्षित बासी छन् जस्तो मानेर आएर लुक्ने गर्छ। त्यसले गर्दा आफ्नो घर वरिपरि झाडीहरू छ भने, ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो। सुत्दाखेरि झुल लगाउनु पर्यो। रातिमा बाहिर एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानु पर्दा टर्च बोक्नु पर्यो है। अनि जुत्ताहरू लगाउँदा कहिलेकाहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्दिएको हुन्छ, त्यो टक्टकाएर लगाउनु पर्यो। आफूलाई केयरफुल भएर हेर्नु पर्यो। त्यही नै हो सर्पबाट बस्ने उपाय।
0: कुनै कुनै त्यस्तो वनस्पति अथवा कुनै त्यस्तो झारहरू लगेर राखिदियो भने पनि अथवा रोपिदियो भने पनि सर्प आउँदैन, त्यसले त्यसलाई रोक्छ भनेर हामी सुन्छौँ नि, त्यसमा कतिको सत्यता?
5: त्यस्तो छ, वैज्ञानिक आधारमै हेर्दा चाहिँ त्यसको पूर्ण रूपमा वैज्ञानिक आधार आइसकेको छैन। कहिलेकाहीँ अब सर्प बढी लागिराख्यो, घरमा देखिराख्यो भने वरपर मटितेल फिनल छर्केर पनि हामीले राख्ने गरेका छौँ भन्नुहुन्छ होइन। त्यो अलिकति रिक्सतिर गयो, अब गाउँघरतिर अब तराईमा खरको घरहरू रहेछ, त्यस्तो रहेछ भने अब मटितेल पेट्रोल छर्किँदा आग लागि हुन सक्ने सम्भावनाहरू बढ्यो। केटाकेटीहरूले अब माचिस खेलाइदियो भने अर्को रिस्क भयो। त्यसले गर्दा त्यो चाहिँ अलिकति रिस्की भयो। फेरि एसिड हो सर्पको लागि, त्यो सर्पको शरीरमा पर्यो भने त्यसले सर्पको ज्यानै पनि लान सक्छ अथवा घाइते बनाएर छोड्छ। त्यसले गर्दा अब त्यस्ता अल्टरनेटिभहरूमा जानुभन्दा साफसफाइमा ध्यान दिने र सर्प देखिएमा आफू जोगिएर तुरन्त नजिकैको वन कार्यालय अथवा प्रहरी प्रशासन अथवा नगरपालिका या सर्प उद्धारकर्ता कोही हुनुहुन्छ भने त्यहाँ चाहिँ खबर गर्नु पर्यो।
0: कञ्चनपुरमा एउटा सर्पले टोकेको घटना हेर्यौं, झोलभित्र सर्प पसेर टोक्यो, पछि अस्पताल लैजाँदाखेरि बाटोमै मृत्यु भयो। अब झोल लगाउने भन्छौ, फेरि झोल लगाएर मात्रै पुग्ने हो कि त्यसमा के के सावधानी अप्नायो भने सर्पको टोकाइबाट बच्न सकिने भयो?
5: झोल त लगाएको छ तर टोक्यो भन्दा झोल लगाउनु भन्दा अगाडि नै सिरानी मुनि गएर करत सर्पहरू लुकिसकेको हुँदो रहेछ, त्यो अवस्था पनि भयो। पहिले नै बिस्ताराको अब त्यो खाटको भनौँ न पलङको चार कुना हुन्छ, जुन चाहिँ हामीले झुल अथवा तन्ना च्याप्ने ठाउँ, त्यहाँनिर गएर त्यो कप्चेरामा बसदिएको हुन सक्छ झुल लगाउन अगाडि नै, त्यो चेक गर्नु पर्यो। त्यही भएर सावधानीपूर्वक चेक गर्ने, सबै बिस्ताराहरू टकटकाउने अनि बल्ल झुल लगाउने गरियो भने चाहिँ त्योबाट बस्न सकिन्छ। अथवा झुल लगाएर पनि अलिकति हात खुट्टाहरू बाहिर टच गरेर सुत्या रहेछ भने त्यो रिक्स त फेरि सधैँ रहन्छ।
0: अत्यन्त पातलो पातलो कपडाहरू बिछाएर सुत्नुपर्ने अवस्था तराई मधेसमा छ, अनि त्यो पातलो लुगामा झुललाई भित्र कोच्नको लागि त्यति पुग्दैन त्यसले, अनि त्यसको विकल्पमा अथवा त्यहाँनिर थप त्यति हुँदाहुँदै पनि त्यसैमा पनि हामीले सावधानी अप्नाउने ठाउँ छ कि अथवा के कसो गर्न सकियो?
5: सर्पकोमा त सावधानी बाहेक अरू दोस्रो खासमा उपाय गाह्रै छ। अल्टरनेटिभ भनेको अलिकति लामो तन्नाहरू लिनु पर्यो, जस्तो अहिले पाइन्छ अब खाटभन्दा पनि लामो डबल साइजको भएर त्यसलाई राम्ररी ऱ्याप गर्न मिल्ने खालका तन्नाहरू पाइन्छन्। थ्योरिटिकल्ली प्र्याक्टिकल्ली कुराहरू अप्नाउन गाह्रो पर्छ, जस्तो हामीले भन्दाखेरि खेतबारीमा काम गर्दाखेरि ग्लोभ्स लगाउनु, ठुल्ठुलो बुट लगाउनु भन्छौँ, तर कहिलेकाहीँ प्र्याक्टिकल्ली अब ग्लोभ्स नलगाइकन खाली खुट्टा होइन एउटा सानो सेन्डो र कट्टु मात्र लगाएर खेतमा काम गर्नुपर्ने हुनसक्छ। अब घाँस दाउराहरू गर्दाखेरि पनि सावधानीपूर्वक हेर्ने, खोरहरूमा कुखुराहरूको खोरहरूमा हात हाल्दा पनि सावधानीपूर्वक हेर्ने भन्छौँ, तर त्यो गर्दा गर्दै कहिलेकाहीँ अब धेरैचोटि हेरिया हुन्छ, एक दुईचोटि छैन होला भनेर हालेको बेलामा टोकेका घटनाहरू पनि छन्। त्यसले गर्दा यसमा चाहिँ आफू आफ्नो सतर्कता नै पहिलो चाहिँ बस्ने उपाय हो, त्योभन्दा अरू भनेको चाहिँ अलिकति गाह्रै छ यो केसमा।
0: सर्प विज्ञ सेभ द लाइफ्सका अध्यक्ष कमल देवकोटासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौडा कपड़ा उद्योगमा परीक्षण उत्पादन शुरू।
0: सर्वोच्चको आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्ष, कांग्रेस संस्थापन महाधिवेशनको तयारीमा ओली प्रचण्ड सहमति अनुसार प्रदेशमा अझै बनेनन् सरकार।
1: टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र, मनसूनमा अल निनो प्रभाव कमजोर।
0: चीनको पूर्वी तटीय क्षेत्रमा टाइफुन आदिका कारण विद्यालय र पर्यटन क्षेत्र बन्द, थाइल्याण्डमा एउटा विद्यालयमा गोली चल्दा सातजनाको मृत्यु।
1: र दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा नेपालकी अन्वी साईलाई स्वर्ण, सबिन तामाङ स्नोकर च्याम्पियन बन्न सफल।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले खुत्रकै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ प्रधानमन्त्री बालिन, जसले अस्ति राति मध्यरातमा एउटा फेसबुकमा स्टाटस लेख्नुभयो, आफू एक्लै लड्नु परेको भनेर असन्तुष्टि जनाएको जस्तो पनि देखिन्छ। यसले पार्टीभित्र कतै रवि पक्ष र बालिन पक्ष विभाजन हुन थालेको त होइन भन्ने खालका विभिन्न प्रश्नहरू पनि सार्वजनिक भइराखेका छन्। एउटा बन्द कोठा छ, प्रधानमन्त्री बालिन जस्ता देखिने व्यक्ति छन्, सोफामा सुतेको जस्तो देखाइएको छ र मोबाइल चलाएर केही भन्दैछन्, माथि यस्तो लेखिएको छ एक्लै लड्दैछु, अनि त्यही बेला सभापति रवि लामिछाने जस्ता देखिने व्यक्ति ढोकामा उभिएका छन् र केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, अनि देश बनाउने टोली खै त।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: हजुर को रेडियो 102.1 मेगा
2: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
2: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
1: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
2: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
1: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
2: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
3: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
4: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
5: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 सम्पर्क गर्नुहोस्।
4: जिल्ला अस्पताल रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्केकिनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692965998।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
8: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
8: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
9: अहिले बिहानको 7 बजे।

0: आदरणीय श्रोता नमस्कार, म राजन महतारा छेत्री। रामिछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz 17 वर्ष पूरा गरेर 18 वर्षमा प्रवेश गरेको छ। हजुरको आवाज हजुरको साथ भन्ने नारालाई मूल मन्त्र बनाएर 2066 साल श्रावण 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना, समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। रामिछाप जिल्लाको पुरानो सदरमुकाम रामिछाप नगरपालिका वडा नम्बर 8 रामिछाप बजारमा स्टुडियो रहेको रेडियोले 17 वर्षदेखि सूचनामूलक, मनोरञ्जनात्मक र विभिन्न भाषाभाषीहरूलाई समेटेर कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दै आएको छ। हजुरको रेडियोले विगतको वर्षहरूदेखि नै विभिन्न स्थानीय तहहरूसँग सहकार्य गरेर कार्यक्रमहरू उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ। यसै सन्दर्भमा रहेर आज हामी हजुरको रेडियो र रामिछाप नगरपालिका बीचको समन्वय र सहकार्यको विषयमा रहेर रामिछाप नगरपालिकाका प्रमुख लवश्री नेउपानेसँग कुराकानी गर्दैछौं। कार्यक्रमको समय अवधिभर हामीसँग रहनुहोला।
1: तपाईँको कार्यकालमा रामिछाप नगरपालिकाले हासिल गरेका प्रमुख उपलब्धिहरूको बारेमा जानकारी गराइदिनु न।
2: नम्बर एक, हाम्रो कार्यकालमा बाल मैत्री शासन घोषणा गरियो, नम्बर एक।
1: हजुर।
2: नम्बर दुई, हामीले नेपालका के अरे रामेछापका किसानहरूलाई लगभग लगभग 100 भैँसी अनुदानमा वितरण गऱ्यौँ। नम्बर दुई, हाम्रो यो प्यास्तुसम्म बाटो पृथ्वी गऱ्यौँ। नम्बर तिन, हाम्रा यी साना तेला बाटाघाटालाई निर्माण गऱ्यौँ। गान्छिङ चारमा हामीले खुलो सिँचाइ निर्माण गऱ्यौँ। धेरै काम गरेका छौँ। अब अहिले टेलिफोनबाट सम्झेर त साध्य पनि छैन, तैपनि मोटामोटी हामीले धेरै राम्रो काम गरे जस्तो लाग्छ हाम्रो तर्फ पालामा। अब पछि आउनेको मूल्याङ्कन कस्तो हुन्छ?
1: रामेछाप नगरपालिका र हजुरको रेडियो बीचको सम्बन्ध चाहिँ कस्तो छ र कसरी मूल्याङ्कन गर्नुहुन्छ हजुरले?
2: रेडियो हजुरको रेडियो रामेछाप नगरपालिकाको सम्बन्ध त नराम्रो के भएको छ, राम्रै छ। रामेछाप जिल्लाको पहिलो हजुरको रेडियो हो, त्यस जसमा हामीले रामेछाप नगरपालिकाले पनि गर्नुपर्ने काम कुराहरू हामीले हजुरको रेडियोलाई नै जिम्मा लगाएका छौँ। अनि बाँकी कुराहरू के राय सल्लाह सुझाव उहाँहरूको बोलेर हाम्रो पनि जोरो आदान प्रदान छ। राम्रै छ हाम्रो सम्बन्ध, त्यति खराब छैन।
1: हजुर, अब स्थानीय सरकारको

0: सबै रेडियोलाई दिए पनि हाम्रो हजुरको रेडियोबाट चाहिँ हामीले बढी उपलब्धि हासिल गरेको छ।
1: तपाईँको पालिकाको कुनै महत्वपूर्ण अभियान वा कार्यक्रममा रेडियोले उल्लेखनीय योगदान दिएको कुनै अनुभव छ हजुरसँग?
0: हामी चाहिँ बाल मैत्रीमा पनि राम्रै गर्नु भएको छ। यो जन्म दर्ता मृत्यु दर्ता यो पञ्च अधिकारीको प्रचार प्रसार पनि राम्रै छ। हजुरले गरेका छ
1: हजुर।
0: हाम्रा जति पनि सूचनामूलक कार्यक्रम नगरपालिकाले हजुरको रेडियोबाट हामीले राम्रैसँग प्रतिफल गरेका छौँ
1: हजुर। अब समग्र रामेछाप जिल्लाको विकासमा चाहिँ सञ्चार माध्यमको भूमिका कस्तो छ हजुरले कस्तो महसुस गर्नुहुन्छ?
0: पहिलो कुरो त सञ्चार माध्यमको माध्यमले गर्नुपर्ने भूमिका विकास निर्माणमा खेल्नुपर्ने भूमिका चाहिँ अलिक कमजोरै छ। किनभने राम्रा कामलाई बढी उजागर गर्नु पर्यो, नराम्रा कामलाई बढी गर्ने चलन छ। यो सञ्चारको त धर्मै हो। प्रतिपक्षको भूमिका पनि निर्वाह गर्छ सञ्चार माध्यमले। यसमा हामी जनप्रतिनिधि र नगरपालिकाले करेक्सन गर्नुपर्ने अवस्था पनि कहिले काहीँ आउन सक्छ। त्यसो भावनाले भूमिका सञ्चार माध्यमको खास गरेर हामीले यो अब अहिले हामीले थालनी गरेको लामसिङ डाँडो को बुद्ध पार्क, त्यसपछि तपाईँको यो मगर सङ्ग्रहालय बोलुङ बोलुङ मा काम गर्न थालेका छौँ र रामपुरमा पनि यसपालि कोलुङ र घाटसम्म पिचहरू ठेकदारहरूको कारणले अलिक कमजोर भयो। अब यसपालि हामीलाई त्यतातिर पनि ध्यान दिनुपर्ने छ। विकास निर्माणका कुराहरूमा बढी चासो देखाउनु पर्ने जो सञ्चार कर्मीले गर्नुपर्ने भूमिकामा पनि गर्नु भएकै छ, तर अझ यसलाई पुगेको छैन। अलिक बढी प्रचार गर्नुपर्ने छ नगरपालिकाले गरेका कामको बारेमा। अब अर्को कुरो के छ भने हाम्रो रामेछापमा बाख्रा पोखरी क्षेत्र पनि हामीले वडा नम्बर 4 घोषणा गरेका छौँ। यसपालिबाट 5 पनि हामीले थालनी गरेका छौँ। अब सम्भवतः प्रदेशले हामीलाई सहयोगी गरिरहेछ। त्यस कारणले हाम्रा राम्रा कामहरू पनि धेरै छन्, उल्लेखित कामहरू पनि हामीले राम्रो गरिरहेका छौँ
1: हजुर। अब स्थानीय सञ्चार माध्यमले सुशासन पारदर्शिता र जनउत्तरदायित्व प्रवर्धन गर्न कस्तो भूमिका खेलेको छ मेयर साहब?
0: अब जनउत्तरदायी र पारदर्शिता नै हाम्रो पनि एजेन्डा त्यही हो नगरपालिकाको र सञ्चार कार्यको एजेन्डा एउटै हाम्रो मिल्दै छ। त्यसमा भूमिका राम्रै छ।
1: शिक्षा स्वास्थ्य कृषि पर्यटन अनि यो संस्कृति विपद व्यवस्थापन तथा सामाजिक विकासमा स्थानीय सञ्चार माध्यमको योगदानलाई कसरी हेर्नुहुन्छ हजुरले?
0: हामीले शिक्षा स्वास्थ्य यो सबैलाई राम्रैसँग हेरेका छौँ, नराम्रोसँग हेरेका छैनौँ। र हामीले सामाजिक सुरक्षा भत्ता वितरण गर्दाखेरि पनि हामीले सहकारी ब्याङ्किङ मार्फत गरिराखेकै छौँ। त्यो पनि स्थानीय सञ्चार कर्मीबाट हामीले सहयोग प्राप्त भएकै छ। पर्यटनको हकमा चाहिँ अब यो हाम्रो रामेछापका राम्रा राम्रा गणेश स्टार, त्यसपछि हाम्रो डान्सिङ गणेश मन्दिर माथि डुकोसिङ डाँडो सेल्केथान गढी अनि अहिले बन्दै गरेको लामसिङ डाँडो र बन्दै गरेको मगर सङ्ग्रहालय, हाम्रा मठ मन्दिर हायु सङ्ग्रहालय हायुको चाहिँ अब उद्गम स्थल मडाजोरको पनि सिमलको फेदमा रहेको महाकाली मन्दिरको पनि संरक्षण सम्बर्धन हामीले गरिरहेकै छौँ। सञ्चार कर्मीले नै यसको राम्रो भूमिका निर्वाह गर्दैछ भन्ने मलाई लागेको छ।
1: अझ प्रचार प्रसारमा चाहिँ सञ्चार माध्यमहरूले बढी भूमिका खेलिदिनु पर्यो भन्ने कुरा हो हजुर।
0: खेलिदिनु पर्ने मेरो चाहिँ आग्रह के छ भने रामेछापको विकास निर्माणका लागि मुख्य कुरो के हो भने धार्मिक पर्यटन र पर्यटकमा नभित्राइकन अन्य पर्यटक हामी कहाँ देखाउने खालको आकर्षण हुने खालको ठाउँ छैन। त्यस कारणले धार्मिक पर्यटनकै लागि विशेष गरी महत्वपूर्ण पूर्व गर्नुपर्छ। पूर्व 2 हु ल्याङ ल्याङ भनेर भनेको छ भीमसिद्धान मन्दिर त्यहाँ। त्यस कारणले यस्ता कुराहरूलाई अलिकति बढी उजागर गर्नु पर्ला। अब बाध्य खर्गको सिमले देवी थान, हाम्रो बालकन्या मन्दिर, केवलेश्वर मन्दिर, नेपालको पुरातात्विक उसमा चाहिँ रेकर्डमा चाहिँ 28 नम्बरमा छ हाम्रो केवलेश्वर मन्दिर, त्यति पुरानो मन्दिर हो। त्यस कारणले यस्ता यस्ता खालका उसलाई चाहिँ अझ बढी उजागर गर्दैदेखि सञ्चार माध्यमले प्रचार प्रसारको माध्यममा अगाडि बढाइदिएदेखि बाह्य पर्यटन पनि भित्रिने र भित्र आन्तरिक पर्यटन पनि दर्शनको लागि जाने सम्भावना भएको हुनाले त्यसलाई अलिक बढी फोकस गर्नुपर्ने हो कि भन्ने मलाई लाग्छ
1: हजुर। अब स्थानीय समस्या उजागर गर्ने र समाधानका लागि यो सरकारवालालाई जिम्मेवार बनाउने कार्यमा चाहिँ सञ्चार माध्यम कतिको प्रभावकारी छन्?
0: अब सरकारवाला त अब सबै हामी सरकारवालै भयौँ
1: हजुर,
0: होइन? हामी सरकारवाला जिम्मेवार

0: त्यही त हो, महसुस भएकै छ हामीले नभएको त छैन
1: हजुर।
0: तर अलिकति एउटा कुरो के छ भने सञ्चार गर्नेबाट चाहिँ आफूले त हेर्नुहोस् मान्छेलाई म दुईटा कुरा पुरा गर्न सकिँदैन, विकास कहिले पुरा हुँदैन र तपाईँको मान्छेको इच्छा कहिले पुरा गर्न सकिँदैन, दुईटै कुरालाई हाम्रो चाहना र सञ्चार कर्मीको इच्छा सँगसँगै अगाडि बढाउन सके राम्रै हुन्छ।
1: विकास निर्माणको विषयमा सञ्चार माध्यमबाट तपाईँको अपेक्षा चाहिँ के कस्ता छन् यहाँ साहब?
0: मेरो अपेक्षा त हेर्नुहोस् सबै कुरो राम्रै लाग्छ
1: हजुर।
0: सञ्चार माध्यमबाट अब हामीले भए गरेका कुराहरू जस्तै रामेछापमा दुध खान पाइँदैन, त्यो अहिले भैँसी प्रवर्धन कार्यक्रम ल्याएर हामीले दुध हामीले निर्यात गर्न थालेका छौँ। रामेछापमा मासुको मा आत्मनिर्भरता छौँ हामी, हाम्रो रामेछाप नगरपालिकाकै खसी बोका अन्यत्र पनि हामीले निर्यात गरेका छौँ। त्यसपछि हाम्रो तरकारी पनि त्यतिकै राम्रो अवस्थामा छ, फलफुल पनि हाम्रो राम्रै अवस्थामा छ, त्यस कारणले यसलाई चाहिँ अझ बढी प्रचार प्रसार गरे बाहिर बाह्य पर्यटकहरू पनि आउँथे भन्ने आशा नै उहाँहरूलाई छ होइन।
1: अब आगामी दिनमा रामेछाप नगरपालिका र हजुरको रेडियो बीचको सहकार्यलाई कसरी अझ प्रभावकारी बनाउन सक्छ?
0: अब हामीले त यो भन्दा पनि राम्रो प्रगाड गर्ने हाम्रो लक्ष्य त गरिराखेका पनि छौँ, गर्छौँ पनि, र अब तपाईँहरूले पनि त्यही अनुसारको इन्भाइरोमेन्ट बनाउँदै जानुपर्छ, हामीले तपाईँलाई थप सहयोगको वातावरण निर्माण गर्दै जान्छ।
1: अनि यो जनचेतना, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा महिला सशक्तिकरण लगायतको क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने सम्भावना कतिको देख्नुहुन्छ हजुरले?
0: अब महिला शिक्षा त करिब करिब महिलाको र शिक्षाको हकमा भन्नुहुन्छ भने माध्यमिक प्लस टूसम्म हामीले आफैले सञ्चालन गर्छ, प्लस क्याम्पस त रामेछापमा दुईटा छन् नगरपालिकाभित्र होइन, त्यो दुईटा क्याम्पसको र शिक्षाको बारेमा महिलाको पनि त्यही कार्यक्रम गरेका छ।
1: हामीले
0: अर्को महिला मात्र होइन कि अन्य सेक्टरमा पनि उद्योग व्यवसायमा पनि महिलालाई सहकारी प्रसार लगाएका छौँ, तपाईँको साबुन बनाउने अनि यो सरफ बनाउने माछा उत्पादन गर्ने महिलाहरूले गरिराखेकै छन्। त्यस कारणले अझ अर्को यो घरेलु ढाका टोपी सिलाइ बुनाइ तालिम पनि हामीले प्रशस्त मात्रामा पर्याप्त मात्रामा काम गरिराखेकै छौँ, त्यसमा पनि महिलाहरूको बढी सहभागी चाहिँ हामीले देखिराखेकै छौँ र भएका पनि छन्। र अन्य कुराहरूमा पनि शिक्षाको हकमा पनि हामीले अब 18 जना विद्यार्थीहरूलाई प्लस टू गर्नलाई एउटा वडाबाट एक छात्रलाई व्यवस्थापन गरेकै छौँ। डक्टर पन्नीलाई पनि हामीले एकजनालाई नगरपालिका छात्रवृत्तिको व्यवस्था गरेकै छौँ। अनि भेटनरी डक्टर र कृषि व्यवसायमा लाग्ने पशु के अरे तपाईँको यो बाली विज्ञापनलाई पनि हामीले वर्षको 5 महिना 10 जना हामीले उत्पादन गरेकै छौँ। त्यस कारणले हामीलाई त शिक्षामा स्वास्थ्यको लागि पनि अब हामीले सहरी स्वास्थ्य केन्द्र निर्माण धमाधम भइराखेकै छन्। रामेछाप अस्पताललाई पनि हामीले त्यसलाई अलि अझ सुदृढ गर्नको लागि सहयोग गरेकै थियौँ, यसपालिबाट अलिकति हाम्रो आर्थिक अवस्था कमजोर भावनाले गर्न नगर्ने अवस्थामा पुगेका छौँ। साहुदारलाई नगर अस्पतालको रूपमा विकसित गर्ने हाम्रो लक्ष्य छ र हामीले त्यसलाई पनि सञ्चालन गरिराखेकै छौँ। एक प्रदेश एक निर्वाचन क्षेत्रको पनि हामीले साहुदारमै व्यवस्थापन गरेका छौँ। त्यसैले स्वास्थ्य शिक्षालाई हामीले राम्रैसँग प्रभाव समर्थन गरेका छौँ र बजेट पनि विनियोजन गरेका छौँ।
1: हजुर मेरो साहब, अब रामेछापका नागरिक जो अहिले रेडियो पनि सुनिरहनु भएको छ, रेडियो सुन्ने अनि यो हामीले गरेको कुराकानी पढ्नेहरूलाई तपाईँको सन्देश के छ भन्नु त, के भन्न चाहनुहुन्छ हजुर?
0: होइन, मेरो दुईटै कुरा छ, म हरेक रेडियो सुन्ने मतदाताहरूलाई अहिलेको समसामयिक विषयमा अन्तर्राष्ट्रिय क्षेत्रलाई हेरेर भन्दा पनि आफ्नो रामेछाप नगरपालिकाको आमदानीलाई पनि हेर्नु पर्यो, मुलुकको आमदानीलाई पनि हेर्नु पर्यो, त्यस अनुसार हामीले योजना तर्जुमा गर्छौँ। सारा कुराहरूलाई गर्दाखेरि अघि नै मैले भनिसकेका छु, विकास र मान्छेको इच्छा पुरा गर्नलाई कसैले पनि सक्दैन, समय सापेक्षिक रूपमा अभिवृद्धि गर्दै अगाडि बढ्दै विकास गर्दै हामी अगाडि बढिरहेका छौँ। समग्रमा यो रेडियो सन्धि साथीहरूलाई म के भन्न चाहन्छु भने अनुशासित, मर्यादित र भरपर्दो तरिकाबाट विकास निर्माणमा सहयोग गर्नुहोला। अर्को कुरो के पनि छ भने इच्छा पुरा गर्नलाई न नेपाल सरकारले सक्छ न नगरपालिकाले सक्छ, त्यस कारणले विकास पनि त्यस्तै हो, समय सापेक्ष अगाडि हुने अगाडि बढेर जानुपर्छ भन्ने सम्पूर्ण मतदाताहरूलाई मेरो यही आग्रह छ। समय सापेक्षी र समय सान्दर्भिक कुरालाई बुझेर मध्यनजर अगाडि बढ्न म सुझाव दिन चाहन्छु।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
6: बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44
8: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउं।
6: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
6: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
6: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौ।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकुसी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनवाई कार्यक्रममा जवाफदेही वक्ताहरूले दिनुभएको जवाफ सहितको मन्तव्यलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: सबैभन्दा पहिले त म सहभागी हुनुहुने नगरको यो चासो अत्यन्त तपाईँ हाम्रो विकासको लागि र हाम्रो आवश्यकताको लागि यहाँ आफ्ना कुरा राख्नको लागि एकदम चाहिँ उत्साहका साथ उपस्थित हुनुहुने तपाईँ सम्पूर्ण बुवामा दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। हामी रामेछाप नगरपालिकालाई समृद्ध बनाउने नाउँमा प्रश्न गर्छौँ, प्रश्नसँगै जवाफ पनि मोटामोटी आउँछौँ। हामीले पटक पटक भन्ने पनि गरेका छौँ, प्रश्न गरिसकेपछि हामीले कुनै चाहिँ हामीले एउटा प्रश्न गर्दै गर्दा त्यसको जवाफ हामीसँगै तयारी हुनुपर्छ। हामीले हरेक कुराको कुरा गरिसकेपछि त्यसको अन्त्य पनि गर्नुपर्छ भन्ने हिसाबले हामी अगाडि बढ्ने गरेको अवस्था छ। यहाँ एक दुईवटा अत्यन्त रचनात्मक सुझावहरू आएको छ, म ती रचनात्मक सुझावहरूप्रति हार्दिक सम्मान पनि व्यक्त गर्न चाहन्छु जो सुझाव राख्नुहुने महानुभावहरूमा। यो दस वर्षको नेतृत्व करिब हुँदै गर्दा रामेछाप नगरपालिका काङ्ग्रेसले 10 वर्षको नेतृत्व गर्दै गर्दा लगभग 9 वर्ष त पुरा भएर 10 वर्षमा लागिसकेका छ। यो 10 वर्षमा रामेछाप नगरपालिकाले धेरै उल्लेखनीय कामहरू गरेका छन्। हामी पहिलो सदरको स्थानीय निर्वाचन पश्चात पञ्चवर्षीय रणनीतिक योजना निर्माण भयो। त्यो पञ्चवर्षीय रणनीतिक योजना पश्चात तिनै योजनाहरूलाई हामीले सँगै लिएर अगाडि बढ्यौँ। रामेछाप नगरपालिकाका खाकाहरू कोरिए र योभन्दा अगाडि रामेछाप नगरपालिकाका सबै वडा कार्यालयहरू, मलाई लाग्छ 50% वडा कार्यालयहरू झोलामा सञ्चालन भएका गाविसहरू थिए। ती गाविसहरू सबै अहिले हामीले त्यही अन द स्पोट त्यही ठाउँमा भवन निर्माण गर्यौँ। सुविधा सम्पन्न वडा कार्यालयहरू बने, त्यो वडा कार्यालय टोल बस्तीसम्म पुग्नको लागि सडकहरू निर्माण भए। हाम्रो स्रोत, हाम्रो चाहिँ आर्थिक अवस्था अनुसार हामीले चाहिँ विकास निर्माण गर्न सक्यौँ होला। हिमगङ्गा जस्तो दूरदराजको ठाउँमा पनि हामीले सडक सञ्जालले छोएको अवस्था छ। रामेछाप नगरपालिकाले, रामेछापले गरेको जुन विकास निर्माणको फर्को छ, तपाईँ हामी यहाँ रामेछाप नगरपालिकाका नागरिक साँच्चै विकास भएन भनेर हामी खासै गुनासो गर्नुपर्छ भन्ने हामीले ठाउँ राखेको जस्तो मलाई लाग्दैन। 10 वर्षको अन्तरालमा हामीले रामेछाप नगरपालिकाका कुना कन्दरासम्म जो नागरिकहरू यो पहुँचसम्म हुनुहुन्थ्यो, यो सदरमुकामसम्म पुग्नको लागि उहाँलाई अत्यन्त कठिनाई थियो, ती कठिनाईहरूलाई पार गर्नको लागि रामेछापको निवर्तमान नेतृत्व दरबहादुर थापा मगरको हुँदै अहिले लवश्रीको नेतृत्वसम्म आइपुग्दै गर्दा रामेछाप नगरपालिकाले साँच्चै नै तपाईँ रामेछाप नगरपालिकाको नागरिकलाई सम्मानित र समृद्ध नागरिक बनाउनको लागि योग्य कामहरू गरेको कुरा म यहाँलाई अवगत गराउन चाहन्छु। आज गौरवका योजनाहरूको कुरा भए, रामेछाप नगरपालिकाबाट पुष्पचेरीसम्म जाने सडक, भालुखोप डाँडा पर्यटकीय क्षेत्रको रूपमा पनि विस्तार हुँदै गएको सडक छ, त्यो सडकबाट पुष्पचेरी पुग्नको लागि करिब करिब समग्र प्रदेशले भाषण गर्नुभयो। रामेछाप नगरपालिकाले योजना बनायो, विकास निर्माणको लागि हामीले सबैभन्दा पहिलो प्रायोरिटीमा राखेर, प्राथमिकतामा राखेर त्यो पुष्पचेरी सडक निर्माणको लागि बजेट विनियोजन भएको छ। रामेछाप नगरपालिकाको बजेट घाटा बजेट होस्, नाफा बजेट होस्, आवश्यकताको आधारमा बजेट बन्यो। आज अरू आठवटा ओडाले पनि त्यो हिमगुङ्गाको अत्यन्त विकट बस्तीलाई हामीले यो नगरपालिका सँग छोड्नको लागि यसलाई प्राथमिकतामा राखौँ भनेर हामी आठवटा वडा अध्यक्ष, चार नम्बरको वडा अध्यक्ष, पन्ध्रवटा वडा अध्यक्ष र मेरो नगर यहाँको रामेछाप नगरपालिकाको सिङ्गो नेतृत्वले त्यसलाई प्राथमिकतामा राख्यौँ। आज गौरवको रूपमा सञ्चालन हुँदै गएको यो पुष्पचेरीको सडक रामेछापको शान पनि हो। रामेछापमा गौरवको रूपमा पुष्पलाल पार्कदेखि कुलदुर घाटसम्मको सडक निर्माण गौरवको सडक निर्माणको रूपमा हामीले 74 सालमा सुरुवात गरेको सडक अहिले कालोबद्रे भएर अन्तिम चरणमा छ। हुनसक्छ यहाँ निर्माण व्यवसायीको बदमासीको कारणले हामीले यो असार मसान्तमा कालोबद्रे सडकमा कुद्न त सकेनौँ, तर कालोबद्रे सडक निर्माणको चरणमा रहेको र अन्तिम चरण मलाई लाग्छ 50% काम पनि भइसकेको अवस्था छ गौरवको सडक। यो सडक हामी निर्माण गर्नको लागि धेरै चरणहरू छलफल भए, कार्यपालिकामा छलफल भए, विभिन्न सम्बन्धित निकायहरूमा छलफल भए, त्यो छलफल हुँदै गर्दा ठेकेदारलाई किन कारवाही भएन भन्ने यहाँहरूले कुरा पनि राख्नुभएको थियो। वास्तवमा कारवाही हुनु पर्थ्यो, हामीले कारवाही नगरेका केही त्यहाँनिर अप्ठ्यारा कुराहरू पनि छन्। नेपालको प्रत्येक आर्थिक वर्षमा मूल्य वृद्धि र मूल्य समायोजन अनि दरले कायम हुँदै गर्दा हिजो लागेको 82-83 लागेको ठेक्का रकम र आज 83-84 लाग्ने ठेक्का रकम अत्यन्त फरक आउने भएको हुनाले पनि हामीले उहाँहरूलाई नै निर्माण व्यवसायीलाई नै म्याच गर्दै गर्दाखेरि कम्तीमा पनि बढी काम हुन सक्छ होला भन्ने हिसाबले हामीले यसपालि पेनाल्टी लगाएर म्याच गरेको अवस्था म यहाँलाई स्मरण गराउन चाहन्छु। अघि नै हाकिम साहबले भनि पनि सक्नु भएको छ, म आफूलाई पनि अचम्म लाग्यो, हुनसक्छ यो प्रविधि कहिलेकाहीँ फर्किन्छ जस्तो लाग्छ। हामीले कुरा गर्दै गर्दा बग कताकति जिब्रो हामी भन्ने गर्छौँ, हड्डी नभएको जिब्रो लटपटिन्छ भन्छौँ। यो साधारणले कार्यक्रम बनाउँदै गर्दा अलिक बढी ध्यान दिन चाहिँ जरुरी देखेको छु मैले। 100% योजना सम्पन्न भएका छन्, 100% भुक्तानी भएको छ अनि उपलब्धि नै 75% क्या गजब छ क्या। हामीले एउटा जवाब दिँदाखेरि प्रश्न गर्दाखेरि पनि थोरै सोध्नु पर्थ्यो कि, शाखाहरूलाई मेरो अनुरोध पनि हो यो। यहाँ हाकिम साहबले प्रस्तुत गर्दै गर्दा अरू वडामा पनि मैले त्यस्तै देखेको छु, तर मेरो वडाको कुरा गर्दा 100% योजना सम्पन्न भएको कुरा आज 75% उपलब्धि भनेर ल्याउनु भएको छ, अचम्म छ। अब यो कतै गर्दै गर्दा यो कम्प्युटरले मिस्टेक पो गरे कि मान्छेले राम्रो गर्दा गर्दै पनि म सुझाव दिन चाहन्छु, यस विषय स्मरण रहोस्। यो म विशेष गरी मेयर साहब, हाकिम साहबलाई र शिक्षा शाखा प्रमुखलाई म अनुरोध पनि गर्न चाहन्छु यही फोरममा। यो नयाँ सरकारले धेरैवटा काम अहिले गर्दै गरेको देखेको छ, कसैलाई लाप्पाले हान्छौँ भन्छ, कसैलाई केले हान्छौँ भन्छ, यो बडो रमाइलो पनि छ। त्यो उहाँले काम गराउनको लागि गर्नुभयो होला, त्यो गजब छ योजना, उहाँले लिनुभएको सम्मान गरौँ उहाँलाई। भोलि त्यही उहाँहरूले गरेको कुराले हाम्रो विकास निर्माणहरू राम्रोसँग भयो भने त राम्रै पनि होला। र म यो शिक्षाको विषयमा अलिकति कुरा जोड्न चाहन्छु, शिक्षा नियमावली संशोधन भयो, शिक्षा नियमावली संशोधन भएपछि हरेक विद्यालयहरूले विशेष गरी शिक्षा शाखा प्रमुखले मैले स्मरण यता अवगत गराएँ, यता मैले चाहिँ ध्यानाकर्षण गराएँ, हरेक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन भए। गठन भइसकेपछि त्यो विद्यालय व्यवस्थापन समितिमा चाहिँ उहाँहरूको क्राइटेरिया पुगेन, उहाँहरू चाहिँ मनोनितबाट आएर धेरैवटा विद्यालयको अध्यक्ष बन्नुभएको थियो, उहाँहरूको चाहिँ अब त्यो योग्यता पुगेन, उहाँहरूलाई चाहिँ राख्न पाइँदैन, मनोनितबाट अध्यक्ष बन्न नपाउने, समितिमा आउन नपाउने व्यवस्थापन समितिमा भनिसकेपछि उहाँहरू आफै फिराउनु भयो। अब एकजना समितिको अध्यक्ष अयोग्य भएपछि अब त्योभन्दा पछाडिका मान्छे कसरी योग्य हुन्छन् मेरो प्रश्न पनि हो। यो यदि योग्य हुँदैनन् भने म देखिरहेको यहाँ नाटक कस्तो भइरहेको छ, अघि नै हाम्रो नेपाली कांग्रेस सभापतिज्यूले भन्नुभएको थियो, यो गौरी सन्दर्भमा चाहिँ पटक पटक देखेँ मैले, एकचोटि एकजना मनोनित वडा आएर अध्यक्ष हुनुभयो, फेरि चाहिँ अभिभावकहरू मध्येबाटै अध्यक्ष बन्नुभयो, फेरि उहाँको पनि योग्यता पुगेन भनेर उहाँ पनि अयोग्य भन्ने चाहिँ सुनियो, फेरि पनि अहिले चाहिँ प्रक्रियामा विभिन्न चाहिँ मुद्दा मामलामा गएको छ अरे। यदि अध्यक्ष गइसकेपछि उहाँहरू अब कसरी बाँकी रहनु भयो मेरो प्रश्न पनि हो। उहाँहरू चाहिँ अब सबैजना चाहिँ डिजल्भ भएर पुनर्गठन हुनुपर्छ, अभिभावकबाट हुने पदाधिकारी जो चाहिँ उहाँहरू चाहिँ निर्वाचित हुनुहुन्छ, उहाँहरू सबैप्रति पदाधिपति सक्यो, अब नयाँ पदाधिकारी चयन हुनुपर्छ भन्ने मेरो सुझाव हो। शिक्षा शाखा प्रमुखलाई मैले ध्यानाकर्षण गराउन चाहिँ हामी यस्तै गरी जाने हो भने बेसीको सुरुवात मात्रै हुने अन्त्य हुने अवस्था देखेको छैन मैले। रामेछाप नगरपालिकालाई हामीले यो सधैँभरि नगरपालिकाको केन्द्र, रामेछाप नगरपालिकाको आँगनलाई यस्तो धुलाम्य र हिलाम्य सडक भनेर हामी भन्छौँ, त्यो होइन। यहाँ विभिन्न कठिनाइहरू प्राविधिक कठिनाइहरू जन्मेको कारणले गर्दा हामी यो पुरा गर्न सकेका छैनौँ। यो रामेछाप नगरपालिका हुँदै सेरेघाटबाट सागुटा जाने सडक इन्डियन एम्बेसी यो टिसिआइएल कम्पनीले निर्माण व्यवसायले लियो, उसले काम गर्दैन, यहाँनिर काम नगरिसकेपछि अगाडिको संरचना ध्वस्त भएर बसेको लगाएको चाहिँ पाए त्यहाँ क्युरिङ गर्नुपर्ने स्ट्रक्चरहरूमा क्युरिङ गर्न नसक्दै गर्दा आज त्यहाँका सबै हामी जस्ता नागरिकहरूले त्यहाँको चाहिँ घरबाट त्यहाँको समुदायले पानी हालेर बस्नु परेको अवस्था त कति लाजो मर्दो छ। यो राज्यले कम्तीमा नियमन गर्नुपर्छ होला। मैले कता कति सुन्थेँ होइन किन भएन काम, स्थानीय तह प्रदेश तह पुराना दलहरूको छ नि भन्ने नयाँ दलहरू छन्, अनि त्यो नयाँ दल कानुन बनाउने ठाउँमा पुगेपछि कानुन बनाउनु पर्दैन त, कानुन बनाउनु पर्थ्यो होला नि त। त्यो भएको हुनाले यहाँ हामीले जति काम गरेका छौँ ती काम जवाबदेही ढङ्गले काम गर्नुपर्छ। केही कामहरू बजेट अभावका कारणले हुन नसकेका कामहरू छन्, तर त्यति नै धेरै काम चाहिँ बजेट नहुँदा पनि हुन सक्ने कामहरू छन् हामीसँग। आज नागरिक साझेदारी खोइ सबै बजेट हामीले बनाउँदै गर्दा हरेक योजनामा 10% श्रमदान भनेर जोडेका छौँ, मात्रै दो हाजिरमा भर्नको लागि श्रमदान जोडेको होइन बिल त भनिहाल्छौँ सब, योपटकबाट श्रमदान भन्ने शब्दै राख्नु हुँदैन हामीले त यो देखेका छौँ। यदि होइन भने उहाँहरूको अब हरेक उपभोक्ता समितिलाई उहाँहरूले नगद साझेदारी अथवा चाहिँ त्यस यो श्रमदानको रकम जम्मा गरेपछि मात्रै योजना सम्झा सम्झौता गरेर अगाडि बढ्नुपर्ने अवस्था आएको छ। मैले देखेको छु धेरैवटा चाहिँ मन्त्रालयहरूले 10%-20% यो श्रमदान चाहिँ को रकम कति आउँछ त्यो रकम उपभोक्ता समितिले चाहिँ खातामा जम्मा गरेपछि मात्रै कामहरू भएको अवस्था छ। यदि होइन भने हामीले यो विकास निर्माणका कुरा साँच्चै नै यो कागजमा मात्रै सीमित हुने अवस्था छ। र यो काम गर्ने क्रममा अघि यहाँ कसले उठाउनु भएको पनि थियो यो लाभवर्ग कुरा पनि हो जस्तो लाग्छ मलाई, कर्मचारीहरू यो चाहिँ कमिसन बिना नजानी अनि यो पैसा आउने ठाउँमा मात्रै जानी भन्नुभयो। सुरुकै सुरु पहिलो दोस्रो प्रश्न गर्नेले मैले चिपेको पनि छु। यदि त्यो हो भने त हामी कहीँ कतै साँच्चै नै धेरै तलको गिरिसकेको अवस्था हो कि, हामीले जवाबदेही बन्न छोड्यौँ कि, यो तपाईँको पनि राज्य हो हाम्रो पनि राज्य हो होला, हुनसक्छ कर्मचारी आज यहाँनिर चाहिँ सेवा गर्न आउनुभयो होला भोलि अर्को ठाउँमा जानुभयो होला तपाईँको परिचय लिएरै जानुहुन्छ, यहीँ रामेछापमा जे काम गर्नु भएको छ त्यो परिचय तपाईँ मन्थली जाँदा पनि जान्छ। रामेछाप नगरपालिकामा असाध्यै राम्रो काम गर्नु भएको छ अरे फलानुले भन्दै गर्दा मन्थलीमा पनि राम्रो काम गर्छ भन्ने विश्वास होला। रामेछापबाट अझ अर्को ठाउँमा गइसकेपछि यदि तपाईँले हिजो रामेछापमा गरेका गल्तीहरू कमी कमजोरीहरू छन् भने ती कामको भोलि तपाईँको चाहिँ सँगै जोडेर जान्छ। राम्रो काम छोडेरै जाने हो, नराम्रो काम मात्रै जोडेर जाने हो। त्यो भएको हुनाले मैले कर्मचारी जिउहरूलाई पनि यस्तो छ काहीँ कतै भने हामीले सुधार्न जरुरी छ। आज यो सुझाव पनि हो वास्तवमा यहाँ नागरिकहरूले राख्नुभएको कुरा तपाईँ हामीलाई प्रश्न होइन, सुधार र सुझाव हो। सुझावको लागि सुझाव चाहिँ सुधारको लागि हो, हामीले यदि सुझावलाई सुधार गर्न सक्यौँ भने त हामी भर्खरै चेन्ज भइहाल्यौँ नि, कसैले प्रश्न गर्न सक्दैन। यदि हामीले सुझावलाई चाहिँ होइन यो यतिकै हो भन्ने हो भने त गाह्रै छ नि। अघि मेरो साथले जवाब दिने क्रममा पनि एक दुईवटा चाहिँ तपाईँ हामीले चाहिँ जति काम गरेका छौँ ती काम बढी गरेका कुरालाई चाहिँ त्यो कम्तीमा यो चाहिँ रामेछाप नगरपालिकालाई धन्यवाद आउनु पर्थ्यो होला, हरेक उडाले गरेका धन्यवादको ऊ आउनु पर्थ्यो होला। आज चार नम्बर एउटाको हाम्रो रोज प्रेसले कुरा राख्नु भएको थियो वडा सदस्यले, त्यहाँनिर बैङ्कमा दुःख भयो कस्तो अचम्म छ, अस्ति भर्खर हाम्रो यो सात नम्बर एउटा सम्मानै प्राप्त गरेका छ त नगरपालिकाको नगरसभाले, हरेक टोल बस्तीमा गएर तपाईँ हामीले चाहिँ बिएलबी सेवा मार्फत चाहिँ घर घरमा लगेर हामीले दिइरहेको छौँ। अबको जमानामा पनि यो निर्णय गरिदिनु के गरिदिनु नै होइन, आफूले गर्ने हो निर्णय, नागरिकले राष्ट्रिय वाणिज्य बैङ्क रामेछाप टाढा पर्छ भने साउटरमा गएर लिन सक्छ, त्यो पनि ठुलो कुरा नै थिएन, यहाँ मैले देखेको छैन। यहाँ त यो भन्ने बहानाबाजी मात्रै हो, यस्ता बहानाबाजीको भरमा अब हामी लाग्नुपर्छ भन्ने लाग्दैन मलाई। समान बैङ्क समान प्रकृतिको चाहिँ सुविधा लिनको लागि रामेछाप जाने कि मन्थली जाने भन्ने कुरा तपाईँ हामीले चाहिँ जवाबदेही भएर काम गर्न सक्यौँ भने पक्कै पनि यस्ता कुरालाई अगाडि बढाउन सकिन्छ। केही कामहरू रामेछाप नगरपालिकाको केन्द्र जोडिएको अघि जीवनदाय उठाउनु भएको थियो, अत्यन्त सान्दर्भिक अत्यन्त महत्वपूर्ण कुरा उठाउनु भएको थियो। रामेछापमा आउँदै गर्दा कम्तीमा मान्छे एक घन्टा यहाँ अमल ल्याउने वातावरण बनाउने योजनाहरू हामीले निर्माण गर्न सकेनौँ भने उहाँहरू आएर सर्व आउने जानिए त धुलै धुलो रहेछ, हिलै हिलो रहेछ, कसरी गाडी कट्छ र म यहाँबाट पार गरौँ भन्ने स्थिति बनाउने कि तपाईँहरूले सानो काम गर्ने त्यही अल्झाउने बनाउने। आज रामेछाप नगरपालिकाको भालुको डाँडामा एउटा चाहिँ सानो बन्यो जुनारको स्ट्याचु, त्यहाँ भालुको मूर्ति बनेको छ भनेपछि कम्तीमा त्यहाँ दुई चारजना मान्छे आएर एकछिन भने नि अलमल लिँदै गर्दा त्यो ठाउँको व्यापार व्यवसायमा चाहिँ पक्कै पनि उसले फरक थियो आउँछ भन्ने लाग्छ। र अन्तमा मैले धेरै कुरा भन्नुपर्छ जस्तो लाग्दैन, आजकै दिनबाट अहिलेकै दिनबाट हामी हिसाबले यो कुरालाई व्यवहारमा लागू गर्नुहुन्छ भन्ने कुरा मैले विश्वास दिएको छु। आज रामेछाप नगरपालिकाको उद्योग वाणिज्य संघको नगर उद्योग वाणिज्य संघको भवन पनि बन्दैछ, रामेछाप नगरपालिका बजेट पनि विनियोजन रहेको छ। तर यो कुरालाई हामीले व्यवसायीहरूको सम्मान गर्ने हो भने अघि जति प्रश्न उठेका छन् ती अत्यन्त लाभप्रद प्रश्न उठेका छन् हामी सब यी प्रश्न हामीले उठ्न नदिनको लागि दरेट मागौँ, हरेक व्यवसायीहरूबाट दरेट मागौँ, उहाँहरूले दिन सक्ने हामीले नेपाल सरकारले एउटा कायम गरेको दरेटलाई हामी यहाँ राखौँ, त्यो दरेट अनुसार उहाँहरूले के सामान उपलब्ध हुन सक्छ त्यो सामानहरू उहाँहरूबाट किन्नुपर्छ। हामीले सहयोग चाहियो, हिजो बालमन्त्री घोषणा भयो, सबै व्यवसायीलाई बोलाएर चाहिँ तपाईँ कति सहयोग गर्नुहुन्छ भनेर भन्न सक्ने, अनि आज चाहिँ यहाँले अहिले टिपेर दिएको म सन्देजीलाई म अनुरोध गर्छु खुल्ला खुल्ला प्रश्न राख्नु पर्थ्यो, यहाँले त टिपेर दिनुभयो, मैले त्यो राख्दै गर्दा उहाँले हो कि भनेको नाम पनि दिनुभएको रहेछ। यहाँनिर चाहिँ हाम्रो नगरपालिकाको आँगनमा जोडिएका पसलहरू छन्, व्यवसायहरू छन्, हामी यो बाटो कटेर चाहिँ अर्को ठाउँ जान्छौँ भनेपछि व्यवसायले सधैँभरि नगरपालिकालाई सहयोग गर्ने मात्रै होइन, उहाँहरूको व्यवसाय पनि नगरपालिकाले गरिदिनुपर्छ। त्यो गर्नको लागि हामी दरेट मागौँ, दरेट मागिसकेपछि व्यवसायीहरूले चाहिँ सबैभन्दा कम गुणस्तरको राम्रो सामान दिने व्यवसायलाई हामीले दिनुपर्छ। त्यो भएको हुनाले भोलिकै दिनबाट आजकै दिनबाट यो कुरा लागू हुनुपर्छ। अर्को दिन अर्को यो चाहिँ सार्वजनिक सुनवाई कार्यक्रममा यो व्यवसायीहरूले यो प्रश्न उठाउन पाउनु हुँदैन, उहाँले पाउन नपाउ उठाउन नसक्ने गरी हामीले जवाब व्यवहारबाट दिनुपर्छ भन्ने कुरा राख्दै यहाँले जे जति प्रश्न गर्नुभएको छ अत्यन्त महत्वपूर्ण प्रश्न गर्नुभएको छ। एउटा अघि छुट्याएछु मैले, फेरि म आफू पनि यो चाहिँ समितिमा भएको हुनाले सुन्दर सरले अघि नाम पनि वाचन गरिदिनु भएको थियो। यो चाहिँ हामी नगरपालिकाको हरेक नगरसभामा वार्षिक रूपमा हरेक विधामा हामी सम्मान गर्ने गर्छौँ, त्यो सम्मान गर्ने एउटा समिति बनेको छ, त्यो समिति एउटा इन्डिकेटर छ, त्यो इन्डिकेटरलाई हामी तुलना गर्छौँ, त्यो आधारमा हामीले यो चाहिँ विनियोजन गर्छौँ। केही कर्मचारीजीहरू भर्खर भर्खरै आउनुभयो होला, उहाँहरूको मूल्याङ्कन यो आर्थिक वर्षमा हुन सकेन होला, कोही चाहिँ आर्थिक वर्षको बिचमै अन्त जानुभयो होला, उहाँहरूको मूल्याङ्कन हुन सकेन होला, कोही दोहोरिनु भयो होला, त्यो विभिन्न कारणहरू होला। त्यो भएको हुनाले यसलाई चाहिँ किन फलानु पर्यो, किन म परिन, किन उसलाई दियो, किन हामीलाई दिएन भन्ने भन्दा पनि हामीले हाम्रो मैले अस्ति पनि भनेको थिएँ नगरसभामा हामीले पुरस्कार हामीले सम्मान हामी आफै चाहिँ लेखाजोखा गरौँ मूल्याङ्कन गरौँ, मेरो पुरस्कार म आफै दिन सक्छु म योग्य छु भन्ने चाहिँ हामीले काम गऱ्यौँ भने पक्कै पनि चाहिँ पुरस्कार दिनलाई पुरस्कार लिनलाई नगरपालिकाले सम्मान गर्नको लागि कहीँ कतै पछि हट्छ जस्तो लाग्दैन। सानो सानो काम गऱ्यौँ भने पनि अस्ति गणेशको मूर्तिको हात दुई चार दिन अगाडि भुइँमा थियो, दुई चार दिनपछि फेरि हातैमा हात चोटिया रहेछ, यहाँ पनि सामान्य सामान्य केही कामहरू बिग्रेका काम छन् भने तपाईँ हामी हातेमालो गरौँ, एउटा सुरुवात पनि भएको छ, सम्मान गर्ने कामको सुरुवात भएको छ, त्यो सुरुवात पनि हामी गरौँ। र अर्को कुरा नगरपालिकालाई कम्तीमा पटक पटक भट गऱ्यौँ, भत्काइसकेपछि भएन भने सम्बन्धित निकायहरूसँग हामीसँग चाहिँ यहाँनिर सुझाव राख्ने ठाउँहरू छन् छलफल गरौँ र यस्ता कामहरू अगाडि बढ्न लाग्यौँ भने पक्कै पनि रामेछाप नगरपालिकाले साँच्चै नै समुन्नत र समृद्ध रामेछाप बनाउन सक्छ भन्ने विश्वासका साथ मेरा भनाइहरू यहीँ अन्त्य गर्छु। हस्, धन्यवाद, नमस्कार।
3: हस्, धेरै धेरै धन्यवाद रामेछाप नगरपालिकाका प्रवक्ता समीर कार्कीज्यूलाई। उहाँले नागरिकबाट उठेका केही प्रश्नहरू सहितको आफ्नो मन्तव्यलाई पुन्याउनु भएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी। हामी अब लगभग लगभग यो सार्वजनिक सुनवाई कार्यक्रमको अन्त्यमा छौँ। आज रामेछाप नगरपालिकाको चालु आर्थिक वर्ष 2082/83 तेस्रो त्रैमासिक अवधिको आय व्यय तथा सम्पन्न भएका विकास निर्माणका गतिविधि र सेवा प्रभावको बारेमा आम नगरवासीहरूलाई सुनिश्चित गराउन तथा सरकारवालाहरूको धारणा एवं पृष्ठपोषण मिल्नका लागि यो सार्वजनिक सुनवाई कार्यक्रम यहाँ आयोजना गरिएको थियो। निकै नै सौहार्दपूर्ण रूपमा यो सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ, सभा जवाब निकै राम्रो भयो यहाँ, यसर्थमा चाहिँ सहभागी पनि धेरै हुनुभयो यहाँका स्थानीयहरू, हामी सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हजुरको रेडियो स्टेट विश्वले मेगर्सले यो सार्वजनिक सुनवाई कार्यक्रमको सहजीकरण गरिरहेको छ, यो कार्यक्रमको सहजीकरण गरेको संस्थाको तर्फबाट हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ रामेछाप नगरपालिकालाई। यस्तै खालका अन्य कार्यक्रमहरूमा पनि यहाँहरूको साथ सहयोग र समन्वय गरिरहोस् भन्ने पनि हामी चाहन्छौँ भन्दै हामी अब लगभग लगभग अन्त्यमा छौँ। एउटा हाम्रो यहाँ प्रतिबद्धता हामीले तयार पारेका छौँ, अघि तपाईँहरूले राख्नुभएको प्रश्न जिज्ञासा र गुनासाहरूमा रहेर हामीले चाहिँ प्रतिबद्धताहरू तयार पारेका छौँ। त्यो प्रतिबद्धता पत्रमा जवाफदेही वक्ताको रूपमा नगर प्रमुख उपप्रमुख र गुणाधीहरूले यहाँ हस्ताक्षर गर्नुहुनेछ। यस प्रकार रहेको छ. म प्रतिबद्धता पत्र यहाँहरूलाई पढेर सुनाउन चाहन्छु. मिति 2083 साल असार 28 गतेका दिन रामेछाप नगरपालिकाको चालु आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिसम्म भएको सेवा प्रवाह र विकास निर्माण विषय सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीहरूले सोधेको प्रश्नको जवाबमा निम्न प्रतिबद्धताहरू व्यक्त गरियो. नम्बर 1 प्रतिबद्धताहरू यस प्रकार रहेका छन्. रामेछाप नगरपालिकासँग सम्झौता गरेर ठेक्का प्रक्रिया मार्फत गरेका कामलाई समयमै सम्पन्न गर्नको लागि कानूनी प्रक्रिया अनुसार बाध्यता गरे पनि विविध कारणले सम्पन्न हुन नसकेकाले आगामी दिनमा समयमै काम सम्पन्न गर्नको लागि कानूनी प्रक्रिया अनुसार बाध्यता गर्न निरन्तरता दिइनेछ. नम्बर 2 मेसिनरी औजारहरू मर्मत गर्नका लागि रामेछाप नगरपालिकामा प्राप्त जनशक्तिबाट हुने कार्यहरू गरिँदै आएको र नगरपालिका क्षेत्रमा मर्मत हुन नसक्ने प्रकृतिका मेसिनरी औजार उपकरणहरू प्रतिस्पर्धात्मक विधि र प्रक्रियाद्वारा मर्मत कार्य गरिनेछ. स्थानीय प्रणाली सञ्चालन गर्ने कार्यक्रममा स्थानीय बजारमा उपलब्ध हुने सेवा र सामग्रीको खरिदमा पहिलो प्राथमिकतामा राखेर व्यवस्थापन गरिनेछ. नम्बर 3 आन्तरिक तथा बाह्य पर्यटकलाई रामेछाप नगरपालिकामा भित्र्याउनका लागि पर्यटन क्षेत्रलाई प्रवर्धन गर्न आवश्यक बजेट व्यवस्थापनका लागि संघीय तथा प्रदेश सरकार समक्ष पहल गरिनेछ. नम्बर 4 रामेछाप नगरपालिका वडा नम्बर 4 हिमगढाका नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि रामेछाप शाखामा रहेको राष्ट्रिय वाणिज्य ब्याङ्कमा खाता खोल्न सम्झौता भए पनि नगरपालिकालाई नागरिकहरूलाई असहज भएकाले आगामी दिनमा राष्ट्रिय वाणिज्य ब्याङ्क सांगुटा शाखाबाट खाता खोल्न सकिने व्यवस्था मिलाउनको लागि पहल गरिनेछ. नम्बर 5 रामेछाप नगरपालिका वडा नम्बर 8 रहेको ढुकुसिङ डाँडा लगायत सम्भावित पर्यटन स्थलहरूमा खानेपानीको व्यवस्थापन गर्नका लागि सम्भाव्यता अध्ययनको चरणमा रहेकाले आवश्यक बजेट व्यवस्थापनको लागि सम्बन्धित निकायमा पहल गरिनेछ भनेर हामीले 5 प्रतिबद्धता उहाँहरूलाई गराएका छौँ. अब यी प्रतिबद्धताहरू पुरा भयो कि भएनन् भनेर हामी अर्को सार्वजनिक सुनवाईमा हेर्छौँ र त्यहाँ पनि हामी प्रस्तुत गर्छौँ. जवाफदेह वक्ताहरूको रूपमा रामेछाप नगरपालिकाको प्रमुख लक्षण हो भने उहाँले हस्ताक्षर गर्नुहुनेछ. उपप्रमुख बालकुमारी कार्की, प्रमुख प्रशिक्षक अधिकृत गङ्गालाल सुवेदी, नगर प्रवक्ता समीर कार्की, वडाध्यक्षहरू वडा नम्बर 1 नौ सभाका सबै वडाध्यक्षहरूले यो प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुहुनेछ. हामी यो प्रतिबद्धता पत्र मेरो साथमा हस्तान्तरण गर्छौँ. यहाँ मेरो साथले हस्ताक्षर पनि गर्दै हुनुहुन्छ. अब यो प्रतिबद्धता पुरा भयो कि भएनन् भनेर हामीले अर्कोपटक अर्को सार्वजनिक सुनवाईमा पक्कै हेर्नेछौँ. भन्दै अब हामी यो सार्वजनिक सुनवाई कार्यक्रमको अन्त्यमा छौँ. अन्त्यमा यो मैले अघि धन्यवाद भनिसकेँ हजुरको रेडियोको तर्फबाट सहरीकरणको भूमिका निर्वाह गर्न यो अवसर प्रदान गर्नुभएकोमा हामी विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ. यो कार्यक्रम सञ्चालनको क्रममा कुनै खालको त्रुटिहरू भएको भए अथवा मर्यादाक्रम तलमाथि हुन गएको भए म क्षमा माग्दै यो कार्यक्रमको प्रस्तोता म राजन महतारा छेत्री पनि बिताउँछु. मैले माइक्रोफोन निर्देशकलाई हस्तान्तरण गर्छु. हस्त नमस्कार, धन्यवाद.
4: रामेछाप नगरपालिकाको तर्फबाट हामी जहिले पनि म धेरै भन्नु छैन, जवाफ पनि मैले दिइसकेको छु. र काम गर्दै जाँदाखेरि म मेयरहरूभन्दा अगाडि मलाई के लाग्थ्यो भने यो काम पनि गर्छु, त्यो काम पनि गर्छु, यसो पनि गर्छु, त्यसो पनि गर्छु भनेर म लाग्थेँ. तर मेयर भइसकेपछि थाहा पाइयो जुन इच्छा जागर जोस छ नि त्यो मर्दो छ. अर्को कारण के हो भन्नुहुन्छ भने भाँडामा चामल यति यति छ, 10 मुरी धान छ, माग कति आउँछ? 50 मुरीको माग आउँछ. अनि त्यो 10 मुरी धान कैजना पुग्यो? त्यस कारणले ठुट चाहना एउटा कुरो मैले भन्ने गरेको छु, दुईवटा कुरा मान्छेको पुरा गर्न सकिँदैन. एउटा मान्छेको इच्छा पुरा गर्न सकिँदैन, आकाङ्क्षा पुरा गर्न सकिँदैन, एउटा विकास निर्माण पुरा गर्न सकिँदैन. एकपछि अर्को थपिँदै जान्छ. त्यस कारणले इच्छा र आकाङ्क्षा मान्छेको प्रतिलाई पुरा गर्नलाई धेरै समय लाग्छ. मलाई लाग्छ मैले हिँड्दा रामेछापमा मैले हिँड्दाखेरि मोटरको बाटो थिएन, आज मोटरको बाटोलाई ब्रिजको प्रस्ताव आउँदै गर्दाखेरि हामी असन्तुष्टि छौँ. ब्रिज भइसकेपछि यस्तो अर्थ क्वालिटीयुक्त चाहियो भनेर हामी अगाडि बढ्ने चमकमा छौँ. त्यसैले म सम्पूर्ण साथीहरूलाई आज यहाँ उपस्थित हुनुभयो, हामीलाई राय सल्लाह सुझाव दिनुभयो, विभिन्न प्रश्न उत्तरको जवाब दिने सौभाग्य प्राप्त गर्नुभयो, तपाईँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ. जसले राजनीति गर्ने साथीहरूले वडा अध्यक्ष प्रमुख प्रसाद सचिव उपप्रमुखजीहरू सबै साथीहरूले उद्योग वाणिज्य सङ्घ लगायत सम्पूर्ण रामेछाप नगरवासी नागरिकहरूले पत्रकार मित्रहरूले जुन सहजीकरण गरेर जुन कार्यक्रम सञ्चालन गर्नुभएको छ तपाईँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ. अब करिब करिब हामीले गर्न सक्ने भनेको एउटा चौबासी होला, पुरुषको चौबासी हामी गर्नेछौँ यदि समय साथ ठिक रह्यो भने. म राइन्जी प्रहरीप्रति फर्किन्छु आज, म रामी साहब नागरिक समाजप्रति पनि फर्किन्छु आज। किनभने नि म एउटा कथा भन्छु, आज मलाई कस्तो अनौठो लाग्यो भन्नुहुन्छ भने म एउटा कथा के भन्छु भने, हामी चारजना मान्छे कतै गएछौँ, दलित जनजाति क्षेत्री बाहुन मिलेर, एउटा जाँदा जाँदा बाटोमा भोक लाग्यो, खानेकुरा खानु पर्यो भने एउटा किसानको बारीमा गएर भट्टा मिट्टी गएर खान थालिदिएपछि आए किसान एउटा छ उचालेमा छ, के गर्ने भन्दाखेरि अब फुटाउनु पर्यो भनेर अनि दलितलाई जसरी गाली गयो ती तिनजना चुपो लाएर बसे, दलितलाई माथ भगोरमा कुटेर पठाएर उधारो, अनि भक्कु भाइसकेपछि अनि त्यो जनजातिलाई कुटेछ, जनजातिलाई कुटेर सतपूर्ण पारेर दुइटै हेरेर बसिरहेछ उभ्नु रहेछ, अनि क्षेत्रीलाई आएछ, क्षेत्रीलाई पनि त्यसरी कुटेछ, त्यो पनि टुल्टुल हेर के अरे कुटुक्क पनि भएको, अनि बाउको पालो आइसे तेरीमा कन्दले काठा तँलाई चोरेर खानु भने त भनेर त्यहाँको माग गरेछ, सेरो कुटेर पठाएछ। हो राइन्जी दर्जा साथीहरू विचार गर्नु होला भोलिका दिनलाई, यसरी भोइफुट्टा भएर कोही नहुन, हामी एकता गर्छौँ, रामचार नगरवासी पनि एकता गर्छौँ, नगर सम्पत्ति बनाउनु हो भने राइन्जी दर्जा साथीहरू सम्पत्ति हुनु हो भने हामी सबै यो ठाउँमा हुन्छौँ त, चाहे त्यो विकास निर्माणका कुरा हो, चाहे पनि सामाजिक सद्भावका कुरा हो, चाहे हरेक तहका कुराहरूमा हामी यो टिका भएर जाने प्रयास गरौँ, एकले अर्कालाई हिँड्नु सक्ने काम नगरौँ, यसैमा सबैको कल्याण हुन्छ। थाहा पाउनु भयो अहिले एक आपसमा हिँड्नु छाप्दा छाप्दा के गति भएको छ, थाहा पाउनु भएको छ कि छैन? आज एकजना मान्छेले कस्तो सम्मानको साथ भाषण गर्न सकिन्छ, म तवान भएको छु, म खुसी पनि लाग्छ, चेतना वृद्धि गर्नुपर्छ। त्यसैले हामी एकताका साथ जानु, भोलि को होला को नहोला आफ्नो ठाउँमा। आज मलाई एकजना मित्रले एउटा प्रश्न गर्नुभयो, रामेछाप नगरपालिकामा कृषिको लागि उहाँकै वडामा वडा नम्बर छमा पाँचवटा चेम्बर गोल्ड चेम्बर बनेका छन्, पाँचवटा गोल्ड चेम्बर, त्यो पनि अहिले राजनीतिक दलहरूकै प्रयत्नमा बनेका हुन्, नेपाल सरकारकै प्रयत्नले बनाएका हुन्। यसपालि किसानको बजेट कटौती हुँदै जाँदाखेरि कोही पार्टीहरू बोल्न सक्नु भएको छैन, राज्यदेखि माथिदेखि कटौती भएको छ, यहाँ मात्र होइन, हिजो हामीले 7 लाख आउने बजेट आज 6 लाखमा भएको छ, किसानलाई दिने अनुदान अथवा त्यो कार्यक्रमहरू त्यसमा कोही बोलिरहेको छैन। आज कोही मान्छेको ज्यान अकालमा मर्छ, स्थानीय तहलाई जोस पाइन्छ, प्रदेश तहलाई जोस पाइन्छ, त्यो राजनीति र जनताको भोट लिएर जाने राजनीति गर्ने राजकर्मीहरूले जनता पनि सच्चाइ हुनु पर्ने कि नपर्ने, त्यस कारण त्यता पनि ध्यान जाओस् साथीहरू। हामी सबै एकताका साथ लाग्यौँ भने हामी पक्कै पनि एक गन्तव्यमा पुग्न सक्छौँ। त्यस कारणले राजनीतिमा धेरै व्यवहार पनि बुझ्नुपर्छ, हामीले धेरै समय गुजारिसकेका छौँ, मेरो त 3 पुच्छा छ राजनीति रहेछ, मलाई यस्तो लाग्यो। मैले आज उदाललाई भन्नेछु, म हरिश्चन्द्रजीको हजुरबाउ पनि मैले चिनेको थिएँ, उहाँको बुवा पनि मेरो साथी, मेरो छोरो पनि साथी, 3 पुच्छा राजदको त्यस्तै छ, उचन्द्रजीको पनि त्यस्तै हो, चन्द्रजीको 3 पुच्छामा पर्नु, उहाँको छोरो मेरो सहकारी भएको छैन। त्यस कारणले हामी सबैजना एकताका साथ अगाडि बढौँ, यो नगरलाई समृद्धि बनाऊ, एक झुक्को भएर अगाडि लागौँ, म सम्पूर्ण साथीहरूलाई शुभकामना दिन चाहन्छु।
0: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका 6 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईँको उचित सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ, रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि बिदा हुन्छौ।
1: नमस्कार।

भनेर उपभोक्ताले प्रश्न गर्दा सधैं स्पष्ट उत्तर पाउँदैनन्। नेपालमा उपभोक्ताको अधिकार संरक्षण गर्न संवैधानिक र कानूनी व्यवस्था छ। गुणस्तरीय वस्तु तथा सेवा पाउनु, वस्तुको मूल्य र गुणस्तर बारे सही सूचना पाउनु, सही नापतौलमा सामान किन्न पाउनु, असुरक्षित तथा गुणस्तरहीन वस्तुबाट जोगिनु र हानि पुगेको अवस्थामा क्षतिपूर्ति माग्न पाउनु उपभोक्ताका अधिकार हुन्। कागजमा हेर्दा उपभोक्ता कमजोर छैनन्, उनीहरूलाई अधिकार दिइएको छ भनेर उपभोक्ताले प्रश्न गर्दा सधैं स्पष्ट उत्तर पाउँदैनन्। नेपालमा उपभोक्ताको अधिकार संरक्षण गर्न संवैधानिक र कानूनी व्यवस्था

0: राज्यका निकाय पनि छन्। तर समस्या कानूनमा अधिकार लेखिएर मात्र समाधान हुँदैन, ती अधिकार बजारसम्म पुगे कि पुगेनन् भन्ने मुख्य कुरा हो। यस्तो अवस्था आज मात्रै आएको होइन, नेपालमा समय समयमा कुनै न कुनै वस्तुको अभाव हुने, मूल्य अचानक बढ्ने, कृत्रिम अभाव र कालो बजारीको चर्चा चल्ने अनि सरकारले अनुगम र कारवाहीको घोषणा गर्ने क्रम लामो समयदेखि दोहोरिँदै आएको छ। समस्या आएपछि केही दिन अनुगमन तीव्र हुने, केही पसलमा कारवाही हुने र समय बित्दै गएपछि फेरि पुरानै अवस्थामा फर्कने हो भने त्यसले दीर्घकालीन समाधान दिन सक्दैन। त्यसैले प्रश्न बजार अनुगमन हुन्छ कि हुँदैन भन्ने मात्र होइन, अनुगमन कति प्रभावकारी छ भन्ने हो। बजारमा गलत काम गर्नेलाई कारवाहीको डर छ कि छैन, उपभोक्ता ठग्ने व्यवसायमाथि हुने कारवाही उसको गलत कामको तुलनामा पर्याप्त छ कि छैन, अनुगमन ठूला उत्पादक आयातकर्ता र वितरकसम्म पुगिरहेको छ कि खुद्रा पसलमा मात्र सीमित छ, वस्तुको मूल्य उत्पादक वा आयातकर्ताबाट उपभोक्ताको हातसम्म आइपुग्दा कुन तहमा कति बढ़िरहेको छ भनेर निगरानी गर्ने प्रणाली कति बलियो छ। अर्कोतर्फ उपभोक्ता आफै कति सचेत छन् भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। हामी सामान किन्दा बिल कति माग्छौं, मूल्य सूची हेर्छौं कि हेर्दैनौ, र ब्याकेटमा लेखिएको उत्पादन र उपभोग्य मिति जाँच गर्छौं कि गर्दैनौ, तोकिएको भन्दा बढ़ी मूल्य लिएको अवस्थामा प्रश्न गर्छौं कि गर्दैनौ, ठगिएको महसुस हुँदा सम्बन्धित निकायमा उजुरी गर्छौं कि यस्तै हो भनेर घर फर्कन्छौं। उपभोक्ता अधिकारका लागि काम गर्ने संघ संस्थाहरूको भूमिकामाथि पनि यही बेला प्रश्न गर्नुपर्ने हुन्छ। वर्षभरि उपभोक्ताको समस्या उठाउने, बजारको निगरानी गर्ने र सरकारलाई जिम्मेवार बनाउने काम भइरहेको छ कि उपभोक्ता अधिकार दिवस, गोष्ठी, अन्तर्क्रिया र विज्ञप्तिमै सीमित छ। ग्यास नपाएर उपभोक्ता लाइनमा बसेको समयमा उपभोक्ता अधिकार कर्मी कहाँ हुन्छन्? बजारमा खाद्यान्नको मूल्य बढ्दा यसको कारण खोजेर सार्वजनिक बहसमा ल्याउने जिम्मेवारी कसले लिने? सबैभन्दा महत्वपूर्ण प्रश्न, संविधान र कानूनमा बलियो देखिएको नेपाली उपभोक्ता व्यवहारमा किन यति कमजोर छ? आज हामी अहिले बजारमा देखिएको ग्यासको समस्या, बढ़दो खाद्य मूल्य, बजार अनुगमन, सरकारी नियमन, व्यवसायको जिम्मेवारी, उपभोक्ता सचेतना र समग्र उपभोक्ता अधिकारको अवस्थामा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल सिन्हा। माधवजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: हस्, धन्यवाद, नमस्कार।
0: आज हामी तपाईँसँग उपभोक्ताले खेप्नु परेको जल्दो बल्दो समस्या अहिलेको र उपभोक्ताले ध्यान दिनुपर्ने आफ्ना अधिकारका कुरामा केन्द्रित रहेर कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ अहिले उपभोक्ताले दुई थरी समस्या, एउटा मूल्य वृद्धिको समस्या, अर्को अभावको समस्या, चामल दाल लगायतका खाद्य वस्तुको मूल्य वृद्धि, ग्यासको चाहिँ अभाव। सबैभन्दा पहिले यो मूल्य वृद्धिको कुरा गरौं। अब हरेक पटक मूल्य वृद्धि हुन्छ, यो अहिलेको मूल्य वृद्धि स्वाभाविक हो वा अस्वाभाविक हो?
1: धन्यवाद, यो अत्यन्त समय सान्दर्भिक र आम नागरिकको जीवनसँग जोडिएको विषय उठान गर्नुभएकोमा तपाईँलाई र उज्यालो परिवारलाई आभार व्यक्त गर्न चाहन्छु। र अहिले नेपाली उपभोक्ताले झेल्नु परेको विषय दुईटा होइन तीनवटा हो। तपाईँले अभाव र मूल्य वृद्धि कुरा गर्नुभयो, सँगसँगै गुणस्तर कुरा गम्भीर छ। किनकि त्यो मूल्य र गुणस्तर भन्दा पनि नागरिकको जीवनसँग जोडिएको, स्वास्थ्यसँग जोडिएको अत्यन्त संवेदनशील विषय भनेको गुणस्तरको विषय पनि जोडिएको छ। मूल्य गुणस्तर र अभाव र नापतोल चारवटा विषयमा नेपाली उपभोक्ताहरू अहिले अत्यन्त संकटको अवस्थामा रहेको अवस्था छ। विशेष गरी हामी अधिकार कर्मीहरूले नेपाल सरकारलाई विगतदेखि नै लामो समयदेखि नै उठान गरेको विषयहरूमा सरकारले उपभोक्ता अधिकारको विषयलाई प्राथमिकताको विषय नदिँदाखेरि बजारमा अस्वाभाविक रूपमा कृत्रिम रूपमा मूल्य वृद्धि हुने, उपभोक्ताको अनुहार र वस्तु सेवाको मूल्य तोकिने, बिना कारण पनि मूल्य वृद्धिहरू हुने, मूल्य बढ़ाउनको निमित्त अथवा अन्य चलखेल गर्नको निमित्त कृत्रिम अभावहरू सिर्जना गर्ने, गुणस्तरमा खेलबाड गर्ने, दूध तरकारी फलफूल माछा मासु जस्ता विषयहरूमा मिसावट गर्ने, विभिन्न प्रकारका विषादीहरू प्रयोग गर्ने र नेपाल सरकारले तोकेको स्ट्यान्डर्डभन्दा कम हुने किसिमका समस्याहरू जिउका तिउँछन् र सँगसँगै वस्तुको मूल्य बढ्दै जाने, मूल्य पनि बढ्ने र गुणस्तर पनि घटाउने र नापतोल चाहिँ घट्ने, मूल्य बढ्ने वस्तुको तौल घट्ने किसिमका समस्याहरू जिउका तिउँछन्। अहिले विशेष गरी चामल तरकारी फलफूल माछा मासु त्यस्तै गरी केही दिनदेखिबाट जुन खाना पकाउने एलपीजी ग्यासमा जुन समस्याहरू देखिएको छ यसमा चाहिँ नेपाल सरकारको दीर्घकालीन रूपमा आपूर्ति नीति नहुँदाखेरि र बजारमा सप्लाई चेन जुन हाम्रो आपूर्ति प्रणाली छ विशेष गरी सबै प्रकारका वस्तुहरू विशेष गरी सेवाभन्दा वस्तुहरू हामी अन्यसँग निर्भर रहनु परेको र त्यो आपूर्ति श्रृङ्खला नटुटाउनको निमित्त नेपाल सरकारले दीर्घकालीन रूपमा आपूर्ति सप्लाई चेन नबिगार्नको निमित्त तीन तहको सरकार, संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार बीच समन्वयात्मकमा काम गर्नुपर्ने थियो, त्यो कुनै पनि कामहरू गरिएन। विशेष गरी बजारलाई स्वच्छ बनाउनको निमित्त, आपूर्ति श्रृङ्खला नटुटाउनको निमित्त आपूर्ति नीति, बजार नीति, उपभोक्ता नीति र जुन बिग्रेको सप्लाई चेनलाई ट्र्याकमा ल्याउनको निमित्त हाम्रा संयन्त्रहरू विशेष गरी वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग, केन्द्रीय बजार अनुगमन समिति, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, गृह मन्त्रालय, स्थानीय सरकार, प्रदेश मार्फतका निकायहरू बीचको आपसी समन्वयमा अनुगमन नियमन र

0: बजार कायम गर्नको जे जे काम गर्नुपर्ने थियो र विशेष गरी संघीय रूपमा उपभोक्ता संरक्षण ऐन 2075 र नेपालको संविधान 2072 धारा 44 कले प्रतिबद्ध गरेको गुणस्तरीय वस्तु र सेवा उपयोग गर्न पर्ने अधिकार स्थापित गर्नको निमित्त जे जे कामहरू गर्नुपर्ने थियो ती कामहरू गर्दै गर्दा नेपाल सरकार चुकेको र सरकारका ती निकायहरू प्रभाव र दबावमा परेका कारणले गर्दाखेरि यस्ता किसिमका समस्याहरू आज मात्रै होइन हिजका दिनमा नेपाली उपभोक्ताहरूले गाडीमा सड़कमा गुडिरहेको अवस्थामा ग्यास खोज्नु परेको अवस्था विद्यमान कायम थियो। नाकाबन्दीको समयमा, भूकम्पको समयमा, प्राकृतिक विपत्तिको समयमा र विभिन्न कालखण्डहरूमा नेपाली उपभोक्ताहरूले अत्यन्त चरम संकट बेहोर्नु परेको अवस्था थियो। त्यस्ता किसिमका चरम संकट बेहोर्नु परेको अवस्थामा आम संचार माध्यमबाट हामी अधिकार कर्मीहरूले विभिन्न कालखण्डमा गठित भएका विभिन्न सुझाव दिने समितिहरूले दिएका निर्देशनहरूलाई नेपाल सरकारले अक्षरश कार्यान्वयन नगर्दाखेरि बेला बखत होइन कि अहिले हामीले नथापाउँदो हिसाबले बिहान उठेदेखिबाट बेलुका सुत्ने बेलासम्म कुनै न कुनै रूपमा वस्तु र सेवामा नेपाली उपभोक्ताहरू ठगिरहेको अवस्था छ। यो विडम्बना छ। हेर्नुहोस्
1: माधवजी, अब कर्मेश्वर कुरा गर्दै जाउँ। अघि तपाईँले भन्नुभयो त्यो भूकम्प, नाकाबन्दी, यो विशेष परिस्थितिमा अभाव हुनु, मूल्य वृद्धि हुनु त्यो स्वाभाविक थियो होला त्यो बेला। अहिले त त्यस्तो खालको कुनै विशेष
2: छैन।
1: अहिले चाहिँ के यो सरकारले जसरी गर्नु पर्थ्यो, विगतका सरकारहरूले जेमा चुके त्यो सरकार, अहिलेको वर्तमान सरकारले त्यो पहिलेका चाहिँ गल्ती कमजोरीलाई चाहिँ सुधार्दै अगाडि बढ्ने भनेर जे खालको नीति बनाएको थियो, ती नीति बनाउँदा बनाउँदै पनि नसकेको, वा यो व्यापारीहरूको दबाव अथवा अरू खालको चाहिँ कारणले गर्दाखेरि चाहिँ यो भइरहेको?
0: अहिलेको अवस्था अलिक फरक छ। विशेष गरी अमेरिका इरान युद्ध, पश्चिमा देशहरूको युद्धको समयमा भारतमा पनि जुन किसिमको फ्युल क्राइसिस भयो, उनीहरूले पनि आफ्ना एलपीजीका व्यवसायी घरेकलाई नयाँ नयाँ नीतिहरू ल्याउने गरे। त्यो अवस्थामा नेपाल सरकारले पनि 7.1 केजी सबै उपभोक्ताकामा समानपातिक र न्यायचित रूपमा वितरण प्रणाली होस् भनेर 7.1 केजीको ग्यासको सिलिन्डर भने प्रिपेयरी गरे। त्यो बेला एकदम ठिक थियो, त्यो हामीले पनि स्वागत गरेको हो, किनकि आपूर्ति श्रृङ्खला बनाउनको निमित्त, सबै सब कहाँ पुर्याउनको निमित्त त्यो नियम ठिक थियो। जब त्यो केही समयको लागि 15 दिने भनेर सूचना मार्फत जारी गरियो भन्ने काम पनि गरियो, जब 15 दिन पश्चात त्यसलाई विभिन्न बाहनामा लामो समयसम्म लम्ब्याउने काम गरियो, त्यो पिच्चको अवधिमा गर्नुपर्ने कामहरू नेपाल आयल निगमले गरेन। त्यो अहिलेको मुख्य समस्या भनेको नेपाल आयल निगमको व्यवस्थापकीय
1: क्षमता,
0: व्यवस्थापकीय क्षमतामा गम्भीर प्रश्न उठेको
1: के गर्नु पर्थ्यो, के गर्नु
0: पिच्चको समयमा जो उद्योगमा रहेका सबै हामीलाई फिलिङमा टन्न भरेर राख्नुपर्ने, हामीसँग जति पनि धुवान क्षमता भएका बुलेटहरूमा भरिनुपर्ने र जति पनि हामीसँग भएका करिब 1,70,00,000 भन्दा बढी भएका सिलिन्डरहरू आदि भने पनि भर्नको निमित्त उत्प्रेरित गर्ने पनि काम गर्नुपर्ने थियो। तर त्यो बेलामा चलेको छ, उयो चल्छ भन्ने हिसाबले सबै चलिहाल्यो, अनि 2 दिन पनि तातेपछि सेलाउने परिपाटीले गर्दाखेरि समस्या सिर्जना भएको अवस्था हो। अर्को चाहिँ कुरा के हो भन्नाले भने, यो हाम्रो अलिकति राज्यको नीति, विशेष गरी नेपाल सरकारको नीति नै डुवेल भयो। सरकार आफै भन्छ स्वच्छ ऊर्जा मार्फत अब हामी हरितीकरण गर्ने, आयातलाई विस्थापित गर्ने, ग्यास लगायतका प्रयोग गर्नेलाई कम प्रयोग गर्ने, यसले वैदेशिक हाम्रो संस्कृतिमा असर गर्यो, वैदेशिक व्यापार घाटा उच्च भयो, यसलाई कम गर्ने भनेर सरकार आफै भन्छ। आफै के गर्ने नेपाल सरकारले बजेट मार्फत भन्दा घरेसी उपभोक्ताहरूलाई पनि बिजुलीमा भेट गर्ने काम गर्यो। जो नागरिकहरू इन्डक्सन विभिन्न हिसाबले बिजुलीतर्फ थोरै चाहिँ फर्किन खोजिरहेका उपभोक्ताहरूलाई पनि त्यही ग्यास प्रयोग गर्नको निम्ति बाध्यकारी अवस्था पर्यो। यो बेला सरकारले के गर्नु पर्थ्यो भनेर भने, लै घरेसी उपभोक्ताहरूलाई 100 युनिटसम्म पैसा नलिदिने, 50 युनिटसम्म पैसा नलिदिने, किनकि तपाईँहरूले सबै किसिमको इलेक्ट्रिक आफूसँग भएका जगहरू, आफूसँग भएका सबै कुरा प्रयोग गर्नुहोस् भनेर उत्प्रेरित गर्नुपर्ने काम गर्नुपर्ने ठाउँमा सरकारले के गर्दा डिमोरलाइज गर्ने काम गर्यो, अझ त्यसलाई डिमोसन गर्ने काम गर्यो भन्ने बित्तिकै सरकारको नीतिले गर्दा पनि यस्तो किसिमको प्रेसर परेको छ।
1: एउटा तपाईँले भने आयल निगमले एउटा सुरुदेखि नै जे योजना बनाउनु पर्थ्यो त्यो
2: बनाएन।
1: अर्को सरकारले बजेट मार्फत चाहिँ बिजुलीमा 50 युनिट भन्दा बढी प्रयोग गर्ने भ्याटको जुन नियम लागू गर्यो, त्यसले गर्दाखेरि चाहिँ उपभोक्ता त्यो
2: ग्यास पनि फर्किए,
1: बिजुलीमा प्रयोग गर्ने
2: फर्के। किन भन्नुभयो, हामी कहाँ कुनै पनि किसिमको मूल्यको मापदण्ड छैन। भ्याट 5% भनिन्छ, कसरी लिन्छ, के गर्छ भन्ने कुरा नागरिक आजको दिनमा पनि सेवा सर्भिस चार्ज तिर्नु परेको अवस्था छ भनिसकेपछि, हामीले जस्तो बजारमा, हाम्रो जस्तो सबै कुराको चाहिँ सिस्टमेटिक नबनेको ठाउँमा सरकार सबैभन्दा बढी जिम्मेवार बन्नुपर्ने थियो। सरकार जिम्मेवार बनेन, त्यस कारणले यसको परिणामस्वरूप के भयो भन्दा ठूलो प्रेसर पर्यो, यो समस्या अझै लामो समय जान्छ। आजको दिनमा अस्ति पनि संसदीय समितिमा ठूलो छलफल भयो, आज हामीसँग रनिङ सिलिन्डर कति हो, कुन उद्योगको कति सिलिन्डर छ, कहाँ कहाँ सिलिन्डर छ। तपाईँ म अस्ति कुनै जिल्लाको एउटा अलिकति ग्रामीण क्षेत्र जाँदै गर्दा एउटा गाउँको पसलमा साङ्लाले बाँधेका 20-30 सिलिन्डर, जो फलाम खिया लगाइसकेका सिलिन्डर बाँधिएको छ भनेपछि, क्राइसिसको बेला त त्यस्ता सिलिन्डर पनि बजारमा आउँछन् भनिसकेपछि, त्यो कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारसँग हिजो हामीले धेरै सुझावहरू दिएका थियौं सरकारको लागि। आज घरेसी र व्यावसायिक रूपमा फरक फरक गर्ने, मूल्य फरक गर्ने विभिन्न कालखण्डमा कुराहरू उठे, रातो रंग र हरियो रंगका सिलिन्डरका कन्सेप्टहरू आए, यो विभिन्न सिलिन्डरको चाहिँ तौले फरक गर्ने भन्ने कुरा आए।
0: अब अहिले पनि त्यही हो, यो दुई चार दिन अभाव भएको बेलामा संसदीय समिति मन्त्रालय प्रधानमन्त्री कार्यालय हामी अधिकार कर्मीहरू उद्योगी विक्रेता सञ्चार माध्यम हामी तात्छौँ, विस्तारित त्यो सल्भ हुन्छ, हामी सबै के हो त सेलाउँछौँ, हो यो परिपाटीलाई के हो त अन्त्य गर्नको निमित्त आइपुग्यो,
1: हामी पछि जाउँला के कसरी अन्त्य गर्ने भनेर पछि जाउँला। यसमा अलिकति मैले जोड्न लागे उपभोक्ताहरू आफैको चाहिँ यसमा कतिको कारण दोष उपभोक्ताको कारण, जस्तो उदाहरणको लागि अहिले ग्यास अभाव छ भन्ने बित्तिकै 15-20 दिनलाई पुग्ने घरमा ग्यास छ भने पनि ए भर्न पर्यो नत्र त नपाइएला कि भनेर सबै चाहिँ भाजदी सिलिन्डर बजारमा पुग्दाखेरि पनि अभाव देखिएको होइन।
0: होइन उपभोक्तालाई म दोष दिन्न, किन मैले तपाईँलाई पनि मैले जोडेँ, नेपाली उपभोक्ताले हामी भन्छौँ नि कालरात्री भन्छौँ नि, कालरात्रीको रात त्यो काट्नको निम्ति भित्र हुलेका खसी बोकाको जस्तो अवस्था नेपाली उपभोक्ताको छ नि त। राज्यले कहिले आपूर्ति आश्वस्त गर्यो, कहिले ग्यारेन्टी गर्यो? हिजो भूकम्पको समयमा नाकाबन्दीको समयमा त कति दुःख कष्ट गरेर एउटा सुत्केरी एउटा अवैध बालक अशक्त वृद्धले तातो पानी खान पाएन, दिन सकेन राज्यले, राज्यले आपूर्ति व्यवस्था सुदृढ गर्छु म आश्वस्त गर्छु भनेर ग्यारेन्टी गरेको छ, आजसम्म कुनै वस्तु र सेवा ग्यारेन्टी दिन सकेको छैन। त्यसकारणले केही उपभोक्ताहरू आज हामी कमसेकम नेपाल ग्यास प्रयोग गर्ने चाहिँ करोडौं उपभोक्ताहरू छौँ भनौँ न, अहिले विद्यार्थी मजदूर विभिन्न क्षेत्रमा भएका गाउँ गाउँसम्म पनि यो ग्यास पुगिसकेको छ, त्यो बाध्यात्मक अवस्थामा परेकाले एउटा ग्यास 15 दिन घरमा पुग्दैछ भन्दाखेरि उसको घरमा 80 वर्षको बिरामी बा हुनुहुन्छ के भन्छ 6 महिनाको उसको घरमा लिटो खानुपर्ने सानो बच्ची छ, 50 वर्षको चाहिँ आमा हुनुहुन्छ, सुत्केरी बुहारी होला, सुत्केरी श्रीमती होला, बहिनी होला, कोही होला, त्यस्तो अवस्थामा उसँग 15 दिन पुग्ने ग्यास छ भन्दा ऊ एउटा ग्यास उसँग सिलिन्डर हिजो राज्यको नीति व्यवसायको नीतिले गर्दाखेरि बाध्यात्मक रूपमा एउटा हुने दुईटा किन्यो, दुईटा हुने तिनवटा किन्यो, घरको गाँस कटाएर चामल भात नखाएर ग्यास सिलिन्डर किनेका नेपाली उपभोक्ताहरू छन्। आपत परेको अवस्था किन्ने अनि अहिले 15 दिन पुग्ने ग्यास छ चाहिँ एउटा ग्यास सिलिन्डर कसैले स्टक किन्न गयो भने त्यसलाई दोष दिएर आफ्नो क्षेत्र लुगाउन पाइन्छ? पाइँदैन। किन भन्नुहोला भने यदि कोहीसँग त्यस्तो ग्यास थियो भने टेकुका होस् अथवा कुनै उद्योगमा कोही व्यक्ति कोही नागरिकहरू 2021 सयको ग्यास किन्नको लागि अर्को 3000 रुपियाँ खर्च गरेर ट्याक्सी चढेर बाध्यात्मक रूपमा जानु परेको अवस्था छ। साउने झरीमा गएर झमझम पानी परेको छ, लामखुट्टा टोकाएर ग्यास लिनु परेको छ, ऊ भएर गएको छैन, ऊ रहरले गएको छैन। त्यसकारणले विशेष गरी सरकारका निकायहरूले जसरी उपभोक्तालाई दोष दिएर आफू पानीमाथि उभान भन्ने काम गरेका छन्, त्यसपछि त मैले यो विभिन्न माध्यमहरू मार्फत चाहिँ यो खेद प्रकट गर्ने गरेको छु, किनकि त्यो निरीह नागरिकलाई त्यो एउटा चाहिँ बिलगामा नम्बरको नागरिकलाई कहाँको ढाडा दिनुपर्ने ठाउँमा उल्टो तैँले गर्दा फेरि बजारमा अभाव भयो भनेर दोष दिने काम गरेको छ, आफ्नो क्षमता आफ्नो योग्यता लुकाउने अनि नागरिक दोष दिने काम गरेको छ। म चाहिँ कदापि मान्दिनँ 1% 2%ले 1000 ल समग्र ग्यासका उपभोक्तामध्ये 1000 व्यक्तिले दुईटा सिलिन्डर भरेर राख्यो होला, त्यो 1000लाई नजिक मानेर त्यो अनि त्योभन्दा बाहेकका हजारौं नागरिक दोष दिने काम हुँदैन। उपभोक्ता कारणले गर्दाखेरि कुनै पनि हातमा यो किसिमको क्राइसिस भएको होइन, न हिजो भएको थियो, न आज हुन्छ, न भोलि हुन्छ। त्यसकारणले नेपाली उपभोक्ताहरू यो मानिमा धेरै जिम्मेवार छन्, धेरै सचेत छन्, धेरै जागरूक छन्। होइन भने त आज पनि त लुटपाट हुन्थ्यो, तोडफाट हुन्थ्यो होला नि त। नागरिकहरू संयमतापूर्वक गएर लाइन बसेर सरकारलाई सहयोग गरेको अवस्था हो।
1: माधव तिमल सिन्हाजी, तपाईँ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुनुहुन्छ। आज हामी उपभोक्ता अधिकारको विषयमा कुराकानी गरिरहेका छौँ। हामीले अहिले चाहिँ उपभोक्ताले खेपिरहेको तात्तातो विषय यो ग्यासको कुरा गरिरहेका छौँ। हामी अहिले एकछिनपछि यो उपभोक्ताले जान्नै पर्ने कुरा लगायतका अरू कुरा पनि गर्छौँ। अहिले नै तपाईँहरू पनि एउटा चाहिँ अभियान चलाइरहनु भएको छ उपभोक्ता अधिकारको विषयमा, पहिलेदेखि नै काम गर्दै आउनु भएको छ। यो ग्यास अभावको अहिलेको तत्कालको समस्या समाधान गर्न चाहिँ के पहल भइरहेछ, तपाईँहरूले के गरिरहनु भएको छ, सरकारलाई कचकचाउने सम्बन्धी ठाउँमा जाने र अब के भयो भने चाहिँ यो छिटै समाधान हुन्छ?
0: विशेष गरी अहिले पनि मैले भने अब हामी बिस्तारै हाम्रो उत्पादन हामी भनिरहेका छौँ, हामी बिजुलीमा आत्मनिर्भर भइयो। अहिले ऊर्जा मान्य ऊर्जा मन्त्रीले बिजुलीको मूल्य घटाएर पनि उपयोग बढाउने भनेर ऊर्जा मन्त्रालय लागिरहेको छ, अर्थ मन्त्रालयले 5% कर भ्याट लगाइदिएको छ भने सबैभन्दा पहिला मन्त्रालयमा नीतिगत रूपमा स्पष्ट हुने काम हुनु पर्यो। अर्को कुरा, हामी यो ग्यास लगायतको कुराहरूलाई बिस्तारै हामी के हो त हामी ऊर्जामा आत्मनिर्भर भयो, हामी धेरै उत्पादन भयो, हामी चाहिँ बजार खोजिरहेका छौँ, बङ्गलादेशतिर लाने भन्ने कुरा गरेका छौँ, तर हामीले प्रयोग गर्न पाएका छैनौँ बढीभन्दा बढी मात्रामा डोमेस्टिक र व्यावसायिक रूपमा प्रयोग गराउनको निमित्त। यो ग्यासको विकल्प चाहिँ विद्युतै हो भनेर विद्युतीय सामग्रीहरू नेपाल सरकारले वैकल्पिक ऊर्जा मार्फत स्थानीय सरकार मार्फत अनुदानहरू दिने इन्डक्सन इन्फारेटर विभिन्न प्रकारका बिजुली विद्युतीय उपकरणहरू प्रयोग गर्नको निमित्त आम नागरिकलाई आग्रह गर्ने आश्वस्त पार्ने सहुलियतको दरले दिने काम एक नम्बर गर्नुपर्छ। दोस्रो नम्बरमा त्यसका निमित्त चाहिने आवश्यक पूर्वाधार तयार हुँदै होला, तर त्योभन्दा अगाडि पनि के त अहिले भनेको चाहिँ आवश्यकता अनुसार बढीभन्दा बढी मात्रामा लिएर आएर समानपात र न्याय क्षेत्रमा वितरण प्रणाली गराउने, जुन जुन कम्पनीका सिन्डरमा समस्या देखेको छ त्यसको वितरण प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउने र निगमले यसमा के हो भन्दा विशेष गरी नेपालमा एकाधिकारपूर्ण तरिकाले व्यवसायिक कारोबार गरेको नेपाल सरकारको पूर्ण स्वामित्व रहेको नेपाल आयलिङ सबैभन्दा बढी जिम्मेवार बन्ने र जो अनधिकृत रूपमा नागरिकलाई हिजोका दिनमा अस्वाभाविक रूपमा बलजबस्ती सिलिन्डरहरू बेचिएको छ एउटाको घरमा आठवटा दसवटा सिलिन्डर होल्डबार बसेको छ, आखिर त्यो त राज्यको पैसा हो, नागरिकको पैसा होइन, जनताकै देशकै पैसा हो, जुन त्यो फलाम होल्डबार बसेको छ त्यसलाई व्यवस्थापन गर्दै अब नयाँ सिलिन्डरहरू बेच्न नदिने, हाम्रो बजारको वास्तविक कुराहरू अध्ययन गर्ने, जुन अस्ति कुरा उठेको छ म्यापिङ गर्ने कुराहरू, सिलिन्डरको संख्या म्यापिङ गर्ने कुराहरू, त्यसको चाहिँ कोडिङ गर्ने कुराहरू, त्यसलाई ट्र्याकिङ गर्ने कुराहरू, जुन कुरा गरेको छ त्यसलाई छिटोभन्दा छिटो लाने, र अहिले चाहिँ अहिले तत्कालीन रूपमा चाहिँ बिजुलीतर्फ पनि प्रयोग गर्नलाई नागरिकलाई आह्वान गर्ने, त्यो किसिमका आवश्यक न्यूनतम पूर्वाधारहरू राज्यको तर्फबाट तयार गरिदिने, र सँगसँगै अहिले चाहिँ यो छिटोभन्दा छिटो मात्रामा यो ग्यासका जति समस्या देखिएको छ पिडियो बढाएर भारत सरकारसँग कूटनीतिक पहल मार्फत छिटोभन्दा छिटो ल्याएर व्यवस्थापन गर्ने, र अबबाट चाहिँ के हो त भन्दा कमसेकम हामीले 50% भन्दा बढी नागरिकहरूलाई विद्युतीय सामग्री प्रयोग गर्नको निमित्त आकर्षित गर्ने, त्यो गराउनको निमित्त उनीहरूलाई लालायित गर्ने काम सरकार तर्फबाट गर्नुपर्छ।
1: एकदम, अब यो तपाईँले ग्यासको कुरा भन्नुभयो, अब हामी अर्को कुरा गरौं, जस्तो अघि तपाईँले एउटा अभाव, एउटा मूल्य र अर्को गुणस्तरको कुरा गर्नुभएको थियो, यो अहिले चाहिँ उपभोक्ताले भोगिरहेको समस्याको कुरा गर्दा, अब उपभोक्ताकोले सेवामा पनि जस्तो हामीले वस्तुको कुरा गर्यौं ग्यास र सामानको, अहिले उपभोक्ता एक थरी उपभोक्ता पासपोर्ट राजधानीको लागि राहतमा सेवाग्राही जो उपभोक्तै हुनुहुन्छ, र अरू चाहिँ यो यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रको लागि पनि लाइनमा बस्नुपर्ने बाध्यता छ। अब योतिर चाहिँ तपाईँहरूले यो वस्तुको तिर उपभोक्ताले पाएको समस्या मात्रै हेरिरहनु भएको छ कि सेवातर्फ पाएको समस्यालाई?
0: यस्तो छ, नेपालको संविधान 2072 धारा 44 वस्तु र सेवा क्लियर भनेको छ, उपभोक्ताले उपयोग गर्ने वस्तु र सेवा गुणस्तरहीन भयो, त्यसबाट कुनै प्रकारको शारीरिक मानसिक आर्थिक रूपमा क्षति भयो भने धारा 44(ख)ले वस्तु वा सेवा प्रदायकबाट क्षतिपूर्ति भरणा गराउने भनेर संवैधानिक हक नै हाम्रो संविधानले दिएको छ। पासपोर्टको लाइनका कुरा, ग्यासको लाइनका कुरा, अस्पतालमा चाहिँ 1-1.5 घण्टासम्म लाइन बस्नु परेका कुरा, विभिन्न यो यातायातमा गएर लाइसेन्स लिनको निमित्त लाइन बस्नु परेका कुरादेखि लिएर उच्च माध्यमिक शिक्षामा गएर एनओसी लिन लाइन बस्नु परेका धेरै कुराहरू वस्तु र सेवा क्षेत्रमा न्यायोचित मूल्यमा नेपाल सरकारको उसमा तोकेको मूल्य तिर्न तयार भएको उपभोक्तालाई कुनै पनि बिना झन्झट बिना अवरोध चाहिँ वस्तु र सेवा उपयोग गर्न पाउने नागरिकको मौलिक हक हो, संविधानले ग्यारेन्टी गरेको हक हो। तर बिनामा के छ भने सामान्य कुरा लिनको निमित्त यहाँ लाइन बस्नु परेको अवस्था छ। अब ग्यासकै लाइनको कुरा गरियो, अब भन्दाखेरि चाहिँ अब यो सरकारको आलोचना गरे जस्तो हुन्छ, सरकारले अब लाइन होइन अब पुरै अनलाइन घर घरबाट हुलाकबाट पुर्याइदिन्छु यो गर्छु त्यो गर्छु भनेर ठूला मिठा मिठा गफ गरे, सञ्चार माध्यममा सामाजिक सञ्चारमा ठूलो स्याबासी वा वा भयो, धेरै ठूलो ठूला चाहिँ धन्यवाद पाइयो, तर त्यो अनुभूति गर्न पाइएन। किन पाइएन भनेर भने हामी कहाँ के छ भनेर भने यो कुरा हाम्रो सबै स्वीकार्नुपर्छ, हामी बिना योजना बिना पूर्वाधार बिना संयन्त्र हामीले मिठा गफ गरिरहेका छौँ। उही हाम्रो नेपाली उखानमा कुराले कुनै चिउरा भिद्दैन, पानी के चाहिन्छ भने गरी चिउरा भिद्दैन त पानी नै चाहिन्छ, गफले त चिउरा भिद्दैन भने जस्तो गरी हामी के गर्यौँ त भन्दाखेरि क्षणिक रूपमा हामीले वाहवा गर्यौँ, तर हामीसँग भएका हाम्रा पूर्वाधार हाम्रा संयन्त्र हाम्रो भूगोल हाम्रो यहाँको नागरिकको स्तरदेखि सबै कुरालाई आधार मानेर जबसम्म हामीले यथार्थवादी भएर हामी विश्लेषण गर्दैनौँ तबसम्म के हो त नेपाली नागरिकले उपभोक्ताले जनताले हामी जे जेबाट शब्दबाट चाहिँ पुकार गरे पनि प्राप्त गर्न सक्ने अवस्था छैन। तपाईँ पानीको लाइन भन्नु परेको छ, अर्को छोडिदिनुहोस् न, तपाईँ आज पनि गएर काठमाडौँका विभिन्न ठाउँमा ढुङ्गे धारमा गएर हेर्नुहोस्, नागरिकहरू जार बोतल लिएर चाहिँ गाग्री लिएर पानीको लागि लाइन बस्नु परेको छ भनिसकेपछि सामान्य कुरा पनि हामीले के त विगत लामो समयबाट पुरा गर्न सकेनौँ। म आफै पनि करिब 15 वर्षभन्दा बढी जानी नजानिकन यस्ता विषयमा कुराकानी गरेँ, तपाईँ मलको लाइन बस्नु परेको छ, किसानले बाली सकिसके मलको लाइन बस्नु परेको छ, दुध बेच्न लाइन बस्नु परेको छ, कतिपय अवस्थामा त्यो सप्लायरले चाहिँ नलिदिने विभिन्न कारणहरू छ, त्यस कारणले यो भुइँ मान्छेको तरकारीको लागि लाइन भर्नु परेको छ। तपाईँ सप्लायरले कुरा गर्नुहुन्छ भने काभ्रे धादिङ सिधा मकनपुरका किसानहरू सप्लायरले चाहिँ विभिन्न बाहनाबाजीमा लाइन बसेर घन्टौँसम्म उत्पादन गरेको लिँदैन कि भनेर त्राईमाम भएर भर्नु परेको छ। भने यो विशेष गरी सबै कुराहरू सँगै सरकारले सक्दैन, उपभोक्ता हित स्वच्छ बजार वस्तु र सेवा नियमन गर्ने कुरा संविधानले पनि संघ प्रदेश स्थानीय सरकारको साझा अधिकार भनेर परिभाषित गरेको अवस्थामा हाम्रा पालिकाहरू हाम्रा स्थानीय सरकार प्रदेश सरकारहरू विकास भनेको बाटो बीच गर्यो भने विकास भयो, के भन्छ सडक खन्यो भने विकास भयो,
1: अहिले एकछिनमा आउँला के गर्यो भने समस्या समाधान होला भनेर म एकछिनमा आउँला। तपाईँले भने जस्तै सरकारले अहिले अझ नयाँ सरकार गठन हुने बित्तिकै यो सेवा कामहरू चाहिँ
0: परेको छैन,
1: अब लाइन होइन अनलाइन भनेर चाहिँ
0: जे जे भने पनि सरकारको प्रचण्डको विषयमा उपभोक्ता हितको विषय परेको छैन। सरकारको सय बुधे चाहिँ सुशासनको म एउटा बुधा परेको थियो, अनिवार्य रूपमा भन्सारमा एमआरपी बिना सामान ल्याउन नदिने भन्ने कुरा थियो, त्यसबाट पनि सरकार ब्याग भएको छ। यसबाटै प्रश्न हुन्छ, न हिजो न आज, यो कुनै 22 वर्ष भनेको होइन कि सरकारको प्राथमिकताको विषयमा यो भुइँ मान्छेका कुराहरू, उपभोक्ता हितका कुराहरू, स्वच्छ बजारका कुराहरू, प्रतिस्पर्धी बजारका कुराहरू, उपभोक्ताको संविधानबद्ध मौलिक हक कार्यान्वयन गर्ने सवालका कुराहरू, उपभोक्ताले प्राप्त गर्नुपर्ने ज्ञानका कुराहरू, उपभोक्ता चाहिँ ले पाउनुपर्ने गुणस्तरीय वस्तु र सेवाको विषयमा पाउनु पर्दैन त सही समयमा। म अहिले कुनै अस्पतालमा चाहिँ मेरो इन्डोस्कोपी गर्न गएको छु, मैले तुरन्त पाइनँ, म 7 दिनको समय पाएँ भने मलाई के ठिक भयो र त्यो मैले प्राप्त गर्नु सेवाको कुनै गुणस्तरीय भयो। त्यस कारणले सही समयमा सही वस्तु र सेवाको उपयोग गर्न पाएन भने र मलाई तिर्खा लागिरहेको छ मैले खाएको पानीले मेरो प्यास मेटिएन भने त्यो अधिकार त्यो त्यो त्यो चाहिँ प्राप्त गरेको कुनै असर आउँदैन त्यसकारणले यसका लागि चाहिने हामीले भनेका छौँ अहिलेका सबै संयन्त्रहरू सबै संयन्त्रहरू भन्छु दावाका साथ भन्छु म सात दिन सात रात विषयमा बहस गर्न तयार छु हाम्रा संयन्त्र सबै फेल भए
1: राज्यका
0: यी अनुगमन नियमन र स्वच्छ बजार गर्ने नियमन गर्ने संयन्त्र फेल भएका हुन् त न तपाईँ पटक पटक एकै प्रकृतिका समस्याहरू हामी किन दोहोरेका छौँ किन ती निकायले यी विषयलाई समाधान गर्न चासो दिएनन् त्यस कारणले अब सबै कुराहरू संयोजन गर्दै अहिले तपाईँले भन्नुभयो नि पासपोर्ट लाइन नभन्नुपर्ने कुराहरू त्यो यातायात नगरेर चाहिँ लाइसेन्स लिन लाइन नभन्नु कुराहरू एनओसी डिटेल लिन लाइन नभन्नुपर्ने सबै विषयलाई वस्तु र सेवा क्षेत्रलाई नियमन गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यास अङ्गीकार गर्नको निमित्त सबै निकायलाई समन्वय गर्न सक्ने किसिमको एउटा अत्यन्त शक्तिशाली प्राधिकरणको कन्सेप्ट जुन हामीले बारम्बार मैले भन्ने गरेको छु उपभोक्ता प्राधिकरण
1: अहिले आउँला तपाईँले यो जुन के गर्यो भने
0: मैले यसमै जो नजिक छु आउने भन्दा नि त्यसले मात्रै के हो त यो सबै समस्याको दीर्घकालीन रूपमा नीति बनाउने अन्तर्राष्ट्रिय राष्ट्रिय अभ्यासलाई अङ्गीकार गर्ने ती हिजका दिनका चाहिँ गुड प्र्याक्टिसहरूलाई स्वीकार गर्ने र गलत कुराहरूलाई निरुत्साहित गर्ने उपभोक्ता शिक्षा सचेतना तपाईँको उज्यालो रेडियो मार्फत देशव्यापी रूपमा त कार्यक्रम बच्छ नि यस्ता रेडियोहरूलाई बाट चाहिँ के हो सरकारले भन्दा सरकारले आफ्नो लोक कल्याणकारी कुराहरू प्रयोग गराएर उपभोक्ता अधिकार आज हामी काठमाडौँमा बसेर कुराकानी गर्दा भनेको छ आज हामीले हुम्ला जुम्ला कालीकोटका दूरदराज होइन गोर्खा चाहिँ त्यो रसुवा नुवाकोटका दूरदराज तराईका चाहिँ दूरदराजमा जहाँ नेपाली भाषा राम्रोसँग बुझ्न नसक्ने ठाउँमा भएका प्याकेजिङ गरेका खाद्य वस्तु कसै कस्तो पुगिरहेको होला त्यसै गुणस्तर मूल्यको विषय के होला उपभोक्तालाई आफ्नो अधिकारको बारेमा सचेत गराउने स्थानीय सरकारलाई त्यो अधिकारप्रति त्यो अनुगमन नियमन
1: गर्नु एकछिन पछि आउँछु माधव तिम्बल सिन्हाजी अघि तपाईँले भन्नुभयो यो जुन उपभोक्ताहरू चाहिँ सेवा र वस्तुमा जुन ठगिरहेका छन् यसको चाहिँ कारण चाहिँ जुन सरकारको चाहिँ एउटा जिम्मेवार नभएर सरकार असफल भएको हो भनेर अघि तपाईँले भन्नुभयो
0: सरकारको प्रशान्तको विषयमा
1: परेन र त्यो कारणले गर्दा उपभोक्ता मारमा परेका छन् तर तपाईँहरू जस्ता उपभोक्ता अधिकार कर्मीहरू जसले उपभोक्ता अधिकारको लागि वर्षौंदेखि तपाईँहरूको संस्थादेखि निकै अरू संस्थाहरू पनि हुनुहुन्छ तपाईँहरू पनि असफल भयो भन्न
0: मिल्दैन हामीले त संविधानको मा मौलिक भएको रूपमा प्रतिबद्ध गरायो हामी त के हो र हामी त भोग्ने हो हामीलाई कुनै कानुनी अधिकार सुनेन भनेको छ संविधानको मौलिक भएको रूपमा उपभोक्ताको अधिकारलाई स्थापित गराइयो यो गर्नुपर्छ त्यो गर्नुपर्छ भनेर लिखित मौखिक रूपमा विभिन्न फोरममा जानकारी गराइयो हाम्रो काम भनेको त एडभोकेसी गर्ने आज तपाईँको उज्यालो मार्फतद्वारा देशभरका तमाम नेतृत्वकर्ता नेतृत्व गर्ने पोलिसी लेभलका व्यक्तिहरू सरकारका निकाय उपभोक्तालाई पनि यो गर्नुपर्छ भने कराकन दायित्व हाम्रो त्यो हामी के हो त बजारको समस्या उजागर गरिदिने हो हामीले बारम्बार गरिरहेका छौँ केही नभएको पनि हामी फेरि केही सुरुवात भएको थियो सुरुवात हुँदै थियो भइ पनि आएको छ तर के हो त त्यसलाई सिजनल रूपमा सुरुवात गरेर भयो
1: व्यवस्थित
0: प्रणालीगत रूपमा दीर्घकालीन रूपमा हुनुपर्छ भन्ने कुरामा राज्य चुकेको छ आखिर त सरकार चुक्छ भने सरकार बिचौलिया सरकार चाहिँ तस्कर चाहिँ यो बजारलाई आफ्नो मुठीभरमा पार्ने काटेलिङ गर्ने कालाबजारी गर्ने सिन्डिकेटधारीको कब्जामा पर्छ भने त कसैको केही लाग्दा र लाग्दैन नि त भनिसकेपछि त्यो तोड्नको निमित्त चाहिँ यो देशका सबै प्रबुद्ध वर्ग सबै विभिन्न पेसा व्यवसाय आबद्धका नागरिकहरू सबैभन्दा पहिले म उपभोक्ता हो मेरो अधिकार मौलिक अधिकार हो मैले खाएको दूध तरकारी फलफूल माछा मासु खाद्यान्न मैले प्राप्त गरेको सेवा गुणस्तरहीन भयो मैले मेहनतले आर्जन गरेको धन सम्पत्ति खर्च गरेर दुःखले आर्जन गरेको सम्पत्ति खर्च गरेर मैले रोकिनु परेको छ भनेर सचेत जिम्मेवार नागरिक कमसे कम हामी सहरीय उपभोक्ताहरू त अब अलिकति हामीले आफ्नो हामी निस्किनु पर्यो नि त बाहिरबाट मैले के खाने के नखाने मैले यो खाँदै गर्दा मैले यसलाई चाहिँ स्वीकार गर्दै गर्दा राज्यका निकाय अथवा उत्पादकले चाहिँ केही पनि मानेको छैन अब सचेत भए उपभोक्ता जागरूक भए अब हामीले उपभोक्तालाई रहती सम्झिनु हुँदैन उपभोक्ता बजारका सार्वभौम हुन् उपभोक्ता बजारका राजा हुन् यिनीहरूलाई चाहिँ उनीहरूको अधिकार चाहिँ प्रक्षेपण गर्नुपर्छ भन्ने सिद्धान्त स्थापित गर्नको निमित्त पनि तपाईँ म जस्ता सचेत नागरिकले के हो त सामाजिक बहिष्कारको भावना लिनु पर्यो नचाहिएका कुराहरू नकिनिदिने कसैलाई कसैले गरेका भ्रामक कुराहरूलाई इग्नोर गरिदिने नबुझेका मान्छेलाई बुझाउन प्रयास गरिदिने बुझेका मान्छेले नबुझेलाई बुझाउने प्रयास गर्यो भने के हुन्छ भन्दा राज्यका निकाय पनि जिम्मेवार भन्छन् बढीभन्दा बढी मात्रामा वाणिज्य विभागको जुन टोल फ्री नम्बर छ 1137 बढीभन्दा बढी उजुर गर्ने
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी उपभोक्ता अधिकारका विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल सिन्हासँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
4: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
3: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01 4110 6690 41106 96 96
3: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी उपभोक्ता अधिकारका विषयमा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल सिन्हासँग कुरा गरिरहेका छौं। माधव तिमल सिन्हाजी, तपाईँ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुनुहुन्छ। आज हामी तपाईँसँग उपभोक्ता अधिकारको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। हामीले केही बेर अगाडिसम्म यो ग्यास अहिलेको तात्तातो विषय, ग्यास अभाव, मूल्य वृद्धि र गुणस्तरको कुरामा यो सरकारले जसरी काम गर्नुपर्छ त्यो काम सरकारी निकायहरूले काम नगर्दाखेरि उपभोक्ता मारमा परेका छन् भनेर नि तपाईँले भन्नुभयो। र तपाईँले एउटा अघि नै उपभोक्ता अधिकार जुन चाहिँ संविधानमा व्यवस्था भएको कुरा पनि गर्नुभएको थियो, अलिकति यसलाई चाहिँ अहिले धेरैले तपाईँले भने जस्तै अहिले हाम्रो यो कार्यक्रम चाहिँ हुम्ला जुम्लादेखि देशका विकट ठाउँदेखि शहरका विभिन्न ठाउँसम्म सुनिरहनु भएको छ, होइन, विदेशमा बस्ने नेपालीहरूले पनि सुनिरहनु भएको छ। हामी कहाँ उपभोक्ताले जान्नै पर्ने अधिकारहरू चाहिँ के हुन्, अलिकति धेरैलाई यो थाहा भएको विस्तृतमा थाहा
3: धेरै कुराहरू दूरदराजका नागरिकहरूले पनि आफूले उपयोग गर्ने वस्तु र सेवा विशेष गरी
2: संविधान भएको व्यवस्था भनिदिनु।
3: संविधान नेपालको संविधानको 2072 धारा 44 प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा उपयोग गर्न पाउने हकको रूपमा मौलिक हक रूपमा गाइड गरेको छ। त्यही अधिकारलाई कार्यान्वयन गर्नको निमित्त उपभोक्ता अदालत भनेर काठमाडौँको त्रिपुरी शर्मा एउटा अदालत, काठमाडौँ भक्तपुर ललितपुर मुकाम रहने गरी स्थापना भएको छ। चाहे विभिन्न प्रकारका चाहिँ लापरवाहीबाट हुने क्षतिपूर्ति त्यसले प्राप्त गर्ने काम गर्छ। गुणस्तरहीन वस्तु र सेवा कसैले पनि उत्पादन गर्न पाइँदैन भनेर गाइडी गरेको अवस्था छ। त्योबाट जोगिनको निमित्त हामीले विशेष गरी कुनै पनि वस्तु प्रयोग गर्दैछौँ भने
2: र कुनै सेवा लिँदैछौँ भने
3: त्यो वस्तु र सेवा लिनु पूर्व उत्पादन मिति, उपभोगी मिति, मूल्य, तौल र उत्पादक वा आयातकर्ताको स्पष्ट नाम ठेगाना लेबल बिनाका वस्तुहरू प्रयोग गर्ने काम गर्नु भएन। र संविधानको धारा 44 खलाई कार्यान्वयन गर्नको निमित्त अनिवार्य रूपमा हामीले वस्तु लिइसकेपछि बिल लिने काम गर्नु पर्यो। बिल किन लिने भन्नुहोला भने यदि त्यो वस्तु प्रयोग गर्दा कुनै प्रकारको शारीरिक, मानसिक, आर्थिक रूपमा क्षति भयो भने संविधानको धारा 44 खले प्रत्याबद्ध गरेको क्षतिपूर्तिको हक कायम गर्नको निमित्त फलाना मितिमा फलाना समय फलाना पसलबाट मैले कुनै प्रकारको वस्तु र सेवा उपयोग गर्दै गर्दा यो प्रकारको क्षति भयो भनेर त्यो अदालतमा क्षतिपूर्ति दावी गर्नको निमित्त क्षतिपूर्ति हकको हक कार्यान्वयन गर्नको निमित्त बिल अनिवार्यमा लिने काम गर्दै मात्रै भयो भने के हुन्छ भन्नुहोला भने खुल्ला सामानहरू
2: तपाईँले जोडिहाल्नु बिल लियो भने सरकारले दिने पुरस्कार,
3: सरकारले लिने जुन चाहिँ साप्ताहिक र मासिक रूपमा पुरस्कार घोषणा गरेको छ त्यो पनि प्राप्त गर्न सकिन्छ। अब हामीले खास गरी अहिले म अधिकार कर्मीको रूपमा मैले चिठा यो लोटीको कुरा चाहिँ म खासै लाखौं नागरिकलाई चाहिँ झुकिएर एउटा दुईवटा प्राप्त गर्ने कुरा त्यो सेकेन्डरी कुरा भयो, तर बिल लिने कुरा चाहिँ संविधान प्रदत्त मौलिक हकै कार्यान्वयन गर्नको निमित्त पनि गरे, सँगसँगै यसमा पनि आफूले भाग लिन पाइयो भने यो पनि सरकारले अवसर दिएको छ, त्यसलाई उपयोग गर्न पाइन्छ। त्यस कारणले विशेष गरी दूर दराजमा तपाईँ हामी आफै पनि गाउँतिर जन्मस्थान जाँदै गर्दा त्यो काठमाडौँ विभिन्न मेन सहरमा त्यो सामान पाइँदैन, त्यस्तो प्रकारका नयाँ नयाँ प्रकारको ब्रान्ड गएको हुन्छ, केही न केही गुणस्तरमा खेलबाड गरेको होला भन्ने एउटा शङ्का लाग्छ क्या मलाई, किन सहरमा प्रतिस्पर्धा गर्न नसकेर गाउँमा आयो भन्ने जस्तो लाग्छ। त्यस कारणले त्यस्ता वस्तु र सेवा प्रयोग गर्दा एकपटक होइन हजार पटक सोचेर मात्रै उपयोग गर्न, उत्पादन मिति, उपभोगी मिति, मूल्य, तौल, ब्याज नम्बर, उत्पादक वा आयातकर्ताको प्रश्न नाम ठेगाना, नेपाली उत्पादन छ भने खाद्य अनुज्ञापत्र डीएफटी क्यूसी नम्बर अनिवार्य रूपमा हेर्नु पर्यो, किनकि विभिन्न प्रकारका फूडहरू, बिस्कुट लगायतका कुराहरूको चाहिँ खाद्य प्रविधि गुण विभागबाट अनिवार्य रूपमा अनुज्ञापत्र नलिकन खाद्य गुणस्तर त्यो मापन नभएसम्म त्यो वस्तु लान पाइँदैन बजारमा। त्यो डीएफटी क्यूसी नम्बर भन्ने हुन्छ खाद्य अनुज्ञापन पत्र नम्बर, त्यो अनिवार्य रूपमा हेर्ने काम गरियो भने र बिल लिने काम गरियो भने चाहिँ केही हदसम्म चाहिँ त्यस्ता किसिमका वस्तु
2: जुन पसलबाट आफूले सामान किन्दैछ सामानको तपाईँले भने जस्तै सबै कुरो
3: हेरौँ, अनि त्यो दर्ता नभएको गैर कानून पसलबाट ठेला, साइकल, विभिन्न किसिम घुम्ती सवारी साधनबाट सामान लिने काम हामीले नगरौं, किनकि त्यसले भोलि कुनै प्रकारको शारीरिक मानसिक रूपमा क्षति भयो भने पनि हामी क्षतिपूर्ति प्राप्त गर्न हामीलाई गाह्रो हुन्छ, त्यसले अझ बजारलाई
2: अब त्यही घुम्ती पसल सञ्चालन गरेर धेरैको जीविका चलिरहेको छ होइन, उहाँहरूलाई पनि प्रोत्साहन गर्नु पर्यो, त्यस्तो अवस्थामा चाहिँ के गर्ने
3: होइन, यसो जीविकोपार्जन छ भनेर लाखौं नागरिकको स्वास्थ्यमा खेल्न पाइएन, उहाँले पनि स्वस्थताका न्यूनतम मापदण्डहरू पुरा गर्ने, पालिकामा गएर पालिकाको चाहिँ कृषि पशु खाद्य शाखामा गएर समन्वय गर्ने, दर्ता गर्ने, बिल बिजकहरू जारी गर्ने, धुवा धुलोबाट चाहिँ केही खानेको बेच्नुको छ रातो जालीदार कपडालाई छोपिदिने, उहाँले मास्क लगाउने, पन्जाहरू प्रयोग गर्ने, स्वच्छ पानीको प्रयोग गर्ने, बासी सडेगालेका कुराहरू पटक पटक प्रयोग नगर्ने, उहाँले के हो त न्यूनतम स्वच्छताका मापदण्ड पूरा गर्ने, म्याद सकेका, लेभल नभएका खाद्य वस्तुहरूको प्रयोग नगर्ने, किनकि उहाँहरू पनि नागरिक जीवार हुनु पर्यो, उहाँले भन्न सक्नु पर्यो मैले बेचेका खानेकुराहरू मेरो घुम्ती पसल भए पनि ठिक छ, मैले खाद्य स्वच्छताका न्यूनतम मापदण्ड पूरा गरेको छु भनेर उपयोगकर्तालाई के हो त आश्वस्त पार्ने काम चाहिँ कसले गर्नु पर्यो त त्यो व्यवसायले,
2: एकदम साना व्यवसायहरूले पनि किनेर ल्याउने, उहाँहरूले पनि किन्दा अघि तपाईले भन्या जस्तै त्यो सामानहरुको
3: उपभोक्ताले प्रयोग गरेको व्यवहार उहाँले पनि के हो त होल्डरसँग प्रयोग गर्नु
2: उहाँहरु पनि उपभोक्ताको हिसाबले उपभोक्ता
3: हुँदाखेरि चाहिँ तर यसो उहाँहरु पुनः व्यक्ति मनसाय ल्याउनु भएको उहाँले उपभोक्ता भनिदैन तर पनि के उहाँ उपभोक्तालाई भेट्ने अन्तिम ग्राहक भएको कारणले गर्दा फेरि उहाँहरु पनि त्यही हो बिल बिजक बिना सामान नकिन्ने लेभल बिना सामान नकिन्ने म्याच सकेका सामान नकिन्ने अब बाई वान गेट वान भनेर कसैले लोभ्याए भनेर चाहिँ त्यस्ता सामान नकिनिदिने म्यासकेका सामानलाई फुटाएर त्यसलाई लुज बनाएर नबेचिदिने त्यो इमान्दारिता त्यस कारण यो समग्र जिस्ट कुरा चाहिँ के रहेछ भनेर भने बजार पूर्ण रूपमा स्वच्छ प्रतिस्पर्धी हुनको निमित्त मूल्य गुणस्तरमा एकता कायम गर्नको निमित्त उपभोक्ताको अनुहार हेरेर वस्तु र सेवाको मूल्य तय अन्त्य गर्नको निमित्त विधिको शासन कायम गर्नको निमित्त उपभोक्ताको अधिकारलाई स्थापित गर्नको निमित्त तीनटा पछि उपभोक्ता सक्रिय र सचेत हुने व्यवसायीहरू इमान्दार हुने राज्यका निकायहरू जिम्मेवार
2: पनि अब हामी पहिला उपभोक्ता कुरा गरिरहेछौँ एउटा उपभोक्ता चाहिँ
3: आफ्नो
2: सचेत रहने अर्को अहिले व्यापारी र राज्यको निकायमा अहिले जाउँला हामी के गर्छौँ भने तपाईँ उपभोक्ताले जुन कुरा भन्नुभयो यो सबै कुरा हाम्रो उपभोक्तामा सचेतना छ यो अहिले तपाईँले भन्नुभयो
3: अहिले यस्तो छ विभिन्न प्रकारका सामाजिक सञ्जालहरू टिकटक फेसबुकहरू युट्युबहरू विभिन्न चाहिँ रेडियो अनलाइनहरूमा यस्ता कुराहरू धेरै गाउँ गाउँसम्म सबका हातमा स्मार्टफोन छ सबैले विभिन्न प्रकारका घटनाहरू परिघटनाहरू तपाईँ हामी अहिले यहाँ उज्यालो रेडियोमा स्टुडियोमा चाहिँ कुराकानी गरिरहेको छौँ हामीलाई थाहा नभएको कुराहरू हाम्रो दूरदराजका नागरिकहरूले मोबाइलमा हेरेर हामीभन्दा उहाँहरू के हो त
2: सचेत
3: भइसक्नु भएको छ त्यस कारण यस्तो किसिमको अवस्थामा चाहिँ के हो त
2: हो त्यो सचेत हुँदाहुँदै पनि कस्तो बेला चाहिँ त्यो उपभोक्ता ठगीमा पर्न सक्नुहुन्छ
3: यस्तै किसिमको क्राइसिसको बेलामा भ्रमपूर्ण सूचनाको बारेमा यो त जस्तो के आउँछ त्यस्ता त्यो अनलाइनमा तपाईँहरू यो गर्नु चट्टै तपाईँको यो फलान रोग विषय हुन्छ म संसार चाहेँ कहीँ केही भएर त्यहाँ गाडी चट्टै विषय भयो भन्ने किसिमको जो भ्रमपूर्ण हुन्छ नि त्यस्ता किसिमका भ्रमपूर्ण सूचनाबाट चाहिँ जोगिनु पर्यो त्यहाँ पुग्नुभन्दा अगाडि अहिले के भन्दा घर नजिक कोही चाहिँ सञ्चारकर्मी हुन्छ कोही सरकारी कर्मचारी हुन्छ कोही विभिन्न अधिकार क्षेत्रमा महिला अधिकार बाल अधिकार क्षेत्रमा काम गरेको हुन्छ विद्यालयका शिक्षकहरू हुनुहुन्छ विद्यार्थी धेरै अर्को सचेत विद्यार्थीहरू हुनुहुन्छ ती व्यक्तिहरूसँग के हो त के हो यस्तो कुरा आएको छ भने उहाँसँग सोचेर भेरिफाई गरेर मात्रै जानु पर्यो होइन ठगिने कुरा हुन्छ सबभन्दा डर लाग्दो भनेको हामी अहिले अन्तिममा मैले भन्नु खोज्दै यो अनलाइन विभिन्न प्रकारका जुन यो मार्केटिङहरू टिकटक फेसबुकहरूमा इन्स्टाग्राममा जुन किसिमका चाहिँ भ्रमपूर्ण विज्ञापनहरू गरिएको छ नि त्यो त्यसबाट चाहिँ हामी के हो त अत्यन्त जिम्मेवार हुनुपर्छ 200 रुपियाँ लगानी गर्नु 400 कमाउनु अथवा यो फलाना औषधि घरमै ल्याइदिन्छ भन्ने गाउँ गाउँमा चाहिँ अहिले झोलामा बोकेर यो चाहिँ भिटामिन हो यसले यस्तो गर्छ उस्तो गर्छ भन्ने किसिमका यो छन् धेरै कुराहरू छन् क्या तपाईँ उपभोक्ता अधिकारको कुरा गर्नुहुन्छ भने यो 7 दिन गरेर सकिँदैन धेरै विषयहरू छन् यस्तामा चाहिँ के हो त सबैभन्दा पहिला मैले सचेत र सक्रिय रहने कुनै प्रकारको शङ्का लाग्यो भने नबुझेका मान्छेले बुझ्न प्रयास गर्ने बुझेका मान्छेहरूले के हो त नबुझेकालाई बुझाउने प्रयास गरियो भने चाहिँ के हो त बजारमा केही न केही हदसम्म यो अनलाइनका रूपमा भ्रमपूर्ण विज्ञापनका रूपमा विभिन्न मान्छेलाई दिएका प्रलोभन चाहिँ के हो त नियन्त्रण नियमन गर्न राज्यका निकायले सहयोग पुग्छ सचेत जिम्मेवार नागरिक म राज्यको भूमिका छु म पनि बिना वर्दीको राज्य
2: हो कस्तो अवस्थामा उपभोक्ता अदालतमा पुग्ने
3: कुनै प्रकारको वस्तु र सेवाहरू उपयोग गर्दा शारीरिक रूपमा मानसिक रूपमा आर्थिक रूपमा क्षति भएको आफूलाई लाग्यो कसैको लापरवाही भयो तपाईँ उपचार गर्न जानुभएको छ त्यहाँ चाहिँ मेडिकल नेग्लिजेन्सी भयो लापरवाही भयो तपाईँले एउटा औषध दिनुपर्ने थियो अर्को दियो गलत काम गर्यो त्यस कारणले तपाईँको नागरिक तपाईँको आफन्तको अथवा मेरो आफन्तको कसैको ज्यान गयो भने ज्यान अङ्गभङ्ग भयो भने त्यस्तो अवस्थामा चाहिँ त्यो सम्बन्धित उपचार गरेका चिकित्सक र संस्था विरुद्धमा हामी उजुरी जान्छौँ कुनै इन्जिनियरिङबाट घरहरू बनाउँदै गर्दा कुनै काम गर्दै गर्दा चाहिँ टुटफुट भयो भने त्यसका विरुद्धमा जाने कुनै वस्तुहरू उपयोग गर्दा तपाईँको शारीरिक मानसिक रूपमा क्षति भयो भने त्यसबाट तपाईँलाई फुड पोइजनिङ भयो मृत्यु भयो अङ्गभङ्ग भयो चोटपटक लाग्यो भने त्यसका विरुद्धमा जाने वस्तु र सेवा उपयोग गर्दा त्यो वस्तु र सेवा प्रदायकबाट कुनै प्रकारको त्रुटि भएको आफूलाई ग्यारेन्टी भएको अवस्थामा सबै प्रकारका बिल बिजकदेखि लिएर त्यो घटनाक्रम त्यसलाई पुष्टि गरेको छ वास्तवमै उनीहरूको नेग्लिजेन्सी छ भने त्यसका विरुद्धमा क्षतिपूर्ति प्राप्त गर्नको निमित्त उपभोक्ता जाने हो
2: अब त्यो त एउटा तपाईँले भने जस्तो त्यो अवस्थामा त्यहाँ जाने कुरो भइहाल्यो अहिलेको अवस्था मैले ग्यास पाइनँ पासपोर्ट लिन जाँदाखेरि घन्टौं लाइनमा बस्नु पर्यो म फलान ठाउँमा गएको मलाई पसलेले चाहिने भन्दा बढी चाहिँ मूल्य भन्यो भने चाहिँ त्यस्तो बेला कहाँ गुनासो
3: त्यहीँ जाने हो किन भन्नु भने पसलले बढी मूल्य लियो भने प्रमाण हुनु पर्यो बिल लिनु पर्यो चलनचल्तीको मूल्यले बढी लिएको छ भने त्यो बराबर क्षतिपूर्ति पाइन्छ उदाहरणलाई अब अदालतले फैसला गरेको छ नि उनीहरूको चाँदीको पसलको 14,500 केसमा आतै जाति सबै गरेर फैसला गरिदिएको अवस्था छ त्यो नजिर पनि बसेको अवस्था छ तर पनि के छ भन्नुहोला भने मैले परिकल्पना गरेको तपाईँले परिकल्पना गरेको अदालत चाहिँ त्यस्तो हो फेरि तपाईँको घरमा केले पानी दिएको छ तपाईँ घरमा पानी आएन महिनामा तपाईँ 10,000 जार बोतलको पानी खानुभयो भने त्यो 10,000 क्षतिपूर्ति मलाई कसले दिनुपर्छ के केले दिनुपर्ने मैले परिकल्पना गरेको अदालत चाहिँ त्यस्तो हो तपाईँ सडकमा हिँड्दै गर्नुभएको छ तपाईँको सडकको खाल्टोले गर्दा तपाईँको सवारीमा क्षति भयो तपाईँ दुर्घटना हुनुभयो मलाई सडक विभाग र सडकमा त्यो निर्माणमा कार्य भएको व्यक्तिमा क्षतिपूर्ति प्राप्त गर्नुपर्ने हो अहिलेको अदालतले त्यो कुरालाई चाहिँ स्वीकार गरेको अवस्था छैन उपभोक्ताका जेन्युइन इस्युहरूलाई जबसम्म स्वीकार गर्न सक्दैन अहिलेको अदालत चाहिँ एकदम कागजी र सर्फेसी भएको छ। योभन्दा परिष्कृत र परिमार्जित अदालतको लागि हामी लागिरहेका छौँ, सबैको पहलकदमी गरौँ। त्यस्तो किसिमको अदालत
2: अहिले नै तपाईँले मैले ग्यासमा घन्टौँ लाइन बस्नु पर्यो, पासपोर्ट लिनको लागि दिनभरि बस्नु पर्यो भनेर गुनासो गरेको, त्यही सम्बन्धित निकाय
3: अदालत क्षेत्रमा दिँदैन,
2: सरकारले सुन्यो सुन्यो
3: सुनेन
2: दुःख चाहिँ
3: पाइरहेछन्।
2: अब तपाईँहरूले भने जस्तो त्यो हालको व्यवस्था पनि उपभोक्ता अदालतबाट गराउनको लागि तपाईँहरू पहल गरिरहनु भएको छ। माधव तिमीले सिन्हाजी, हामी आज उपभोक्ता अधिकारको विषयमा एकदम मेन ढङ्गले कुरा गरिरहेका छौँ। तपाईँले उपभोक्ताले बुझ्नुपर्ने कुरा गर्नुभयो, एउटा उपभोक्ता सचेत हुनु पर्यो, सक्रिय हुनु पर्यो भन्नुभयो। अघि नै तपाईँ अर्को कुरा गर्नुभएको थियो, व्यवसाय जिम्मेवार बन्नु पर्यो भन्नुभएको थियो होइन, त्यसपछि राज्यको कुरा गर्नुभएको थियो। अब व्यवसायतिर जाऊ न, हाम्रा व्यवसायहरू कतिको जिम्मेवार?
3: व्यवसायलाई म त आग्रह गर्ने गरेको छु, एउटा व्यवसाय एउटा वस्तुको आयातकर्ता उत्पादक विक्रेता भए पनि त्योभन्दा बाहेक हजारौं वस्तुको म उपभोक्ता हो भन्ने किसिमको इमान्दारी त व्यवसायमै हुनु पर्यो। व्यवसाय भनेको रितले गरौँ प्रीतले गरौँ रितले गरौँ प्रीतले बाँचौँ भन्ने किसिमको सिद्धान्त अङ्गीकार गर्दै हाम्रा हामी पूर्वीय दर्शनबाट प्रभावित व्यक्तिहरूले एउटा धर्म गर्नको निमित्त पनि मिसावट भएको अखाद्य भएको कम तौल भएको सामान बेच्नु हुँदैन भन्ने हिजका दिनमा हामीसँग लिपिबद्ध कानून नभएको अवस्था पनि हामीले परापूर्वक रामशाहको पालाको मानवपाथीको सिद्धान्तदेखि लिएर हाम्रा पुराणहरूले चाहिँ मरिसकेपछि पनि कुनै किसिम ठगी गरियो भने स्वर्ग नर्गमा गएर चाहिँ तातेको तेलमा डुब्नुपर्छ भन्ने किसिमको जुन एउटा हिजका दिनमा लिपिबद्ध कानून नहुँदाखेरि पनि जसरी हाम्रो दर्शनले धर्मले बाँधेको थियो त्यो पनि हिजका दिनमा उपभोक्ता अधिकारको विषय हो नि त। ऊ त्यसैका त्योदेखि लिएर अहिलेका हाम्रा आधुनिक कानूनसम्म हामी चाहिँ प्रेरित भएर इमान्दारीपूर्वक काम गरियो भने कुनै चामल व्यक्ति मान्छेले मिसावट गर्नुभयो बढी मूल्य लिनुभयो त उहाँ बस चल्नुपर्छ, उहाँ ट्याक्सी चल्नुपर्छ, बिरामी भएर उपचार गर्न अस्पताल जानुपर्छ। चामलमा उहाँले मिसावट गरेर चामल बेच्दै गर्दा फेरि औषधि किन्न गएको होला, औषधि मिसावट गर्दैन उहाँ पनि जान जान्छ नि त। त्यस कारण चक्र हो, उसले उसलाई ठगिन्छ। त्यसमा सबै मान्छे हामी आफ्नो ठाउँमा जिम्मेवारी बन्नुपर्छ भन्ने पछि इमान्दारिता चाहिँ देशभरकासम्म तमाम व्यवसायीलाई लिनको लागि आग्रह गर्न चाहन्छु। सबै व्यवसायीहरू दोषी छैनन्, सबैको गल्ती पनि छैनन्, सबै नराम्रो छैनन्। किनकि धेरै हाम्रा व्यवसायीहरूले हिजका दिनमा तपाईँ हामी चाहिँ कोरोना लाग्छ भने घरमा लुक्दै गर्दाखेरि लुकेर बस्दै गर्दा त्यही व्यवसायले घरमा पानी पुर्याउने ग्यास पुर्याउने चामल पुर्याउने काम त हिजो गरेको थिएँ, पसल खोलेर सर्भिस दिने काम गरेका थिए। त्यसकारणले सबैलाई गल्ती नभनौँ, गल्ती गर्नेलाई चाहिँ कारवाही गरौँ, राम्रा गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने परिपाटीको थालनी पनि गर्नलाई पनि म सरकारलाई आग्रह गर्न चाहन्छु। त्यो परिपाटीको विकास भएको छैन, त्यसकारणले व्यवसायीहरू चाहिँ म एक वस्तुभन्दा बाहेक अन्यको उपभोक्ता हो भनेको छु, इमान्दारी देखाउनलाई पनि आग्रह गर्न चाहन्छु।
2: एकदम व्यवसाय त्यो अवस्थामा जिम्मेवार
3: हुनुपर्छ।
2: अब राज्यका निकाय अघि नै तपाईँले यो पालिकादेखि केन्द्र सरकारसम्मको भूमिका महत्वपूर्ण हुन्छ भन्नुहुन्थ्यो होइन, संविधानमा भएका व्यवस्था पालना गराउन पनि हाम्रा सरकारी निकायहरूले सकेका छन् होइन, त्यो कारणले गर्दाखेरि उपभोक्ताले समस्या भइरहेका छन्। अब तपाईँको आग्रह चाहिँ पालिका प्रदेश र केन्द्रले के गरिदियो भने, केन्द्रबाट कस्तो पहल भइदियो भने, पालिकाबाट चाहिँ कस्तो खालको भूमिका निर्वाह भयो भने उपभोक्ताले राहत पाउँथ्यो होला कि?
3: तीन तहकै सरकारको आपसी समन्वयमा वस्तु र सेवा क्षेत्रमा नुनदेखि सुनसम्म, हलोदेखि हाइड्रोसम्म, रिक्सादेखि रकेट छैन हामी कहाँ हवेजारसम्म, ओढदेखि गोडसम्म, आलीदेखि थालीसम्म, फार्म टु किचन भनौँ न, किसानको उत्पादन स्थिति
2: गोडदेखि भान्सासम्म,
3: ओढदेखि गोडसम्म, आलीदेखि थालीसम्म,
2: हजुर हजुर,
3: त्यो सबैमा च्यानलमा त्यो सक्रिय च्यानलमा भएका व्यक्तिहरूलाई त्यहाँ आबद्ध भएका व्यक्तिहरूको नियमन गर्ने, उहाँहरूलाई फेसिलिट गरिदिने, कानून बनाइदिने, कानून दिने, तीन तहको समन्वयमा मूल्य गुणस्तर नापतोलको विषयमा उहाँहरूलाई पनि अवेर गराउने, उहाँहरूका पनि पीरमनका गुनासोहरू सुनिदिने र मुख्य कुरा भनेको चाहिँ विधिको शासन र कानून राज्यको अनुभूति गराइदिने, त्यति काम गरिदिने। र अहिले सजिलो पनि छ, किन भन्दा नेपाली नागरिकले लामो समय पश्चात दुई तिहाईको बलियो सरकार, यही जनआक्रोश जनअपेक्षा स्वीकार गर्नको निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाईको बहुमत सरकार पनि दिएको छ। सरकारले चाहने हो भने नमूना कानून मार्फत प्रदेश स्थानीय सरकारलाई सबलीकरण गरिदिने, अनुगमन नियमन आपूर्ति नीति बजार नीति यातायात नीति उपभोक्ता नीति सबै पालिकादेखि लिएर संघसम्म जारी गराएर एकीकृत रूपमा नेपालको उपभोक्ता अधिकार आन्दोलन चाहिँ यस्तो किसिमको नमूना छ भने संसारभरका विकसित देशहरू पनि हाम्रो देशमा हेर्न आउन सक्ने किसिमको नियम कानून बनाउनको लागि म संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारलाई अनुरोध गर्न चाहन्छु।
2: अहिले पनि पालिका सरकारलाई जिम्मेवारी छ त्यो अनुगमनको
3: छ, तर गर्दैन।
2: समस्या चाहिँ के हुन
3: होइन छ, उसले गर्दैन, अब पैसा पनि छुट्याउँछ स्थानीय। प्रत्येक पालिकामा संघीय सरकारले गाउँपालिका नगरपालिका महानगरपालिकामा उपाध्यक्ष उपमेयर संयोजक रहने, स्थानीय बजार व्यवस्थापन तथा अनुगमन समिति, स्थानीय बजार संरक्षण समिति भनेर चाहिँ एउटा परिकल्पना गरेर पठाइदिएको छ। कहीँ कहीँ यसो गरे जस्तो गर्छन्, हल्ला हल्ला गर्छन्, तर प्रोपर रूपमा त्यहाँका छोटो राजनीतिक पार्टीहरू उदाहरणलाई कुनै गाउँपालिकाको उपाध्यक्ष त्यही पालिकामा थोरो सानो पालिकाभित्रका आफ्नै मतदाता आफ्नै भोटर आफ्नै कार्यकर्ता अथवा आफैभित्रै आफ्नै घर परिवारका मान्छेले गरेको व्यवसायलाई गरेर कडिकडाउ गर्न नसक्ने भएको कारणले गर्दाखेरि त्यो त्यो गर्न सक्नुभएको होला त्यसै त चाहिँ रोल लिएर भएन किनकि उहाँका मतदाता उहाँका जनता उहाँका कार्यकर्ताहरू स्वस्थ भए नागरिक स्वस्थ भइदियो न्यायचित मूल्य वस्तु सेवा प्रयोग गर्न पाइयो भने त अझ बढी उहाँहरूको राजनीति चम्किन्छ होला अझ उहाँको राजनीति बलियो हुन्छ त्यस कारणले स्थानीय सरकार प्रदेश सरकार सङ्घीय सरकार संयुक्त रूपमा समन्वयात्मक रूपमा केन्द्रदेखि तहसम्म एउटै मोडलमा चाहिँ के हो त अनुगमन नियमन गर्ने आपूर्ति प्रभावकारी बनाउने पालिकाको उत्पादन के हो कुन समयमा कति उत्पादन हुन्छ कति आयात गर्नुपर्ने हुन्छ कति व्यवसाय छ कहाँ त्यो व्यवसाय उत्पादन धानेको छ सबै डिटेल चाहिँ के हो त पालिकाले राख्न सक्छ त्यो सङ्घीय सरकारसँग समेत ट्र्याकिङ गर्न सक्ने हिसाबले सङ्घीय सरकारले एउटा अनलाइन पोर्टलहरू बनाउने उत्पादनदेखि लिएर वितरणका सबै सूचना त्यहाँ चाहिँ प्रस्तुति दिएर के हो त बजारलाई स्वच्छ बनाउनुको निमित्त तीन तहको सरकारले आफै समय काम गर्न सक्छ काम गर्नुपर्छ जहाँसम्म लाग्छ अहिलेको सरकारले गर्ला भन्ने एउटा अपेक्षा पनि छ
2: हो माधव तिमल सिन्हाजी अब त्यो सरकारसँगै अपेक्षा कुरा गर्दा सरकारले सय दिने कार्यसूचीमा अब सबै कुरा चाहिँ डिजिटाइज गर्ने होइन अब लाइन बस्न पनि अघि नै हामी कुरा गऱ्यौँ होइन अब पासपोर्टै घरमा पुर्याउने अरू कागज पत्र घरमा पुर्याउने भनेर केही ठाउँमा त हामीले सुरु गरौँ पनि भनेको अहिले पासपोर्टमा जाँदाखेरि पनि लाइन अस्पतालमा यसै पहिलेदेखि नै लाइन हामीले कुरा गऱ्यौँ ग्यासको लाइन अब साँच्चै सरकारले चाहिँ यो लाइन होइन अनलाइन भनेर जुन एउटा नारा छ योजना छ यसलाई कार्यान्वयन गर्नको लागि चाहिँ एकदम गर्नै नै पर्ने नगरी नहुने कुराहरू सुधार गर्नुपर्ने कुरा
3: त्यो मात्रै होइन तपाईँ सूत्र पनि अनलाइन नचलेर पालिकाहरूमा राशन दिने गरेका मान्छे हो दशौं दिनसम्म चाहिँ लाइनै भर्न पर्यो त्यो नपाएन नि त धेरै कुराहरू छन् त्यसका लागि चाहिने आवश्यक संयन्त्र
2: के हो
3: आवश्यक पूर्वाधार आवश्यक प्रविधि आवश्यक प्राविधिक व्यवस्था गर्न पर्यो मुख्य कुरा भनेको सबै कुरालाई प्रत्येक पालिकामा एकजना फुड इन्सपेक्टर मेट्रोलोजिस्ट त्यसपछि केमिस्टदेखि लिएर अनुगमन गर्ने छुट्टै संयन्त्र बनाउने पालिकादेखि लिएर 753 पालिकामा जस्तै पालिकाभित्रको बजार नीति उपभोक्ता नीति आपूर्ति नीति सेवाका विषयमा यही अनलाइन सनलाइनका विभिन्न विषयमा त्यहाँका मान्छे कति हुन् कति चाहिने हो त्यहाँको पासपोर्ट कति चाहिने हो कति मान्छे 17 वर्ष काट्दैछन् यावत विषयको तथ्याङ्क लिनको निम्ति सबभन्दा पहिला त चाहियो होला नि त डाटा चाहियो नि त त्यसपछि मात्रै के हो त फाउन्डेसन भन्छ नि अहिले पूर्वाधार जबको आधारमा घरको कोठा तयार हुने होला नि त कतिवटा पूजा राशि कतिवटा कोठा बन्छ भने चाहिँ कस्तो किसिमको घर बनाउँदैछु भन्ने कुराको तयारी गर्नलाई सुरुमै अब हिजोका दिनमा होसिएर हाम्रा राज्यका शासकहरूले तुरुन्तै फु मन्त्र गरेर गरिदिइहाल्छु भनेर गफ लगाए तर गफ लगायो भनेर हाम्रो अवस्था त्यस्तो किसिमको समस्या छैन नि त तपाईँ काठमाडौँकै यही कुनामा एउटा कोठा अर्को कोठामा हाम्रा चाहिँ टेलिकमका नेटवर्कहरूले काम नगरेको अवस्था छ भनिसकेपछि त्यसको लागि सबभन्दा पहिला हाम्रो कमजोर पूर्वाधार छ त्यो पूर्वाधारलाई व्यवस्थापन गर्ने काम गर्नुपर्छ सुरुमा त्यो गरिसकेपछि नीति नियम कानुन नियम बनाउने कुरा विदेशबाट त्यस्ता किसिमको एक्सपोर्ट जिम्मा ल्याउने कुराहरू प्राविधिकको व्यवस्था गर्ने कुराहरू अनि प्रविधिमा बल्ल हामी छिर्ने कुरा हो सुरुमै के हो त उही 1 लिटरको भाँडो लिएर गएर 3 लिटर मैले भने यस्तो गरेर अट्दैन अट्दैन नि त हामी के गरिरहेको छौँ भाँडो छ 1 लिटरको 3 लिटर मैले आउँछु भनेर बजारमा हल्ला गरिदिइरहेछौँ अनि अब अरू पत्ताउने पताइरहेका छन्
2: अनि पहिला भाँडो चाहियो
3: भाँडो चाहियो भाँडो भने के हो त पूर्वाधार हो त्यसको लागि सरकारले अब सुरुवात गर्दैछ पूर्वाधारको लागि लगानी बढाउनुपर्छ
2: हामी के आशा गर्न सक्छौँ सरकारले भने जस्तै साँच्चै अब यो जुन अहिले पाइरहेको उपभोक्ताको शास्ति चाहिँ केही दिनलाई हो त्यसपछि सुधार हुन्छ भनेर आशा गर्ने ठाउँ छ
3: आशा त गर्नै पर्यो सरकारसँग आशा नगरे कोसँग आशा गर्ने धेरै आशा गरियो धेरै कुरामा आशा गरियो आशा नगरेको होइन तपाईँ अहिले पनि सरकारले गरेको कुरा धेरै थियो नि त 100 दिनभित्र त के भयो आशै गरेको नागरिक आशा नगरे त होइन तर उयो आश त गर भर्न पर्छ भने जस्तो आश गर्दै गर भर पनि पर्दै गर भनेपछि बिस्तारै बिस्तारै कसैको होला तपाईँको होला मेरो नहोला होइन मेरो होला तपाईँको नहोला भने जस्तो भइरहेको छ आशा गरौँ सबै पछाडि सरकारलाई घचघचाउँ सरकारलाई जिम्मेवार बनाऊ सरकारलाई उत्साहित बनाऊ यस्ता कुराहरू कार्यान्वयन गर्नको निमित्त अब आशै नगरेर निराश हुनु पर्ने अवस्था चाहिँ छैन अब आशा गरौँ
2: अब हामी अन्त्य अन्त्यतिर आइपुगेका छौँ एउटा चाहिँ अब तपाईँले यो सरकार केन्द्र सरकारदेखि प्रदेश हुँदै पालिका सरकारसम्मले गर्नुपर्ने कुरा गर्नुभयो अब चाहिँ अलिकति अघि तपाईँले भने जस्तो उपभोक्ताले अझै ध्यान दिनुपर्ने र तपाईँहरू जस्ता उपभोक्ता अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाले गर्नुपर्ने काममा जस्तो उपभोक्ता हक हितका लागि खुलेका तपाईँहरू जस्ता संघ संस्थाहरू चाहिँ काठमाडौँ केन्द्रित हुनुभयो होइन गाउँ गाउँसम्म पुग्नु भएन भन्ने एउटा आरोप छ तपाईँहरूको पनि त्यही पूर्वाधार
3: नभएर आरोप हामीसँग के हुने हो सरकारले हामीलाई एक सुखा पठाइदिएको छैन हामी कुनै दात्री निकायबाट चलेको एनजिओ होइनौ मैले मेरो चाहिँ अरू सबै कुरा चाहिँ थाँती राखेर म तपाईँ कहाँ आउँदै गर्दा कहीँ पुग्नु पर्ने थियो त्यो कामलाई मैले थाँती राखेर तपाईँको बोल्न आइरहेको छु हामी पुनर्मा भोलि लिएर काम गरिरहेको छौँ म दावाको साथ भन्छु आजको दिनसम्म मेरो संस्थाले त हामी यो क्षेत्रमा काम गरेको व्यक्तिले कुनै पनि निकायबाट हामीले एक सुखा पैसा लिएका पनि छैनौँ हामी कतिवटा परिचयहरू पनि छैनौँ हामी स्वचालित छौँ हामी जे जे कुरा आफ्नो बर्मा देखेका छौँ आफ्नो अध्ययन देखेका छौँ आफ्नो स्वविवेक देखेको कुराहरूलाई यो गर्दाखेरि बजार स्वच्छ हुन्छ भनेर एडभोकेसी गर्ने काम गरेका छौँ राज्यको निकाय यत्रो स्रोत साधन जनशक्ति भएको त गाउँ गाउँसँग गएर काम गर्न सकेका छैन बुबुहरू हामी संस्थाका मान्छेले गएर गाउँमा गएर गरे भन्ने कुरा चाहिँ त्यो
2: तपाईँले झन्डै 2 दशक भयो होइन यो अभियानमा लाग्नु भएको
3: भयो
2: 2 दशक भयो तपाईँले आफूले थाल्दाखेरि अहिलेसम्म आइपुग्दाखेरि के कुरा सुधार भयो जस्तो लाग्छ
3: केही कुराहरू जस्तो अहिले पनि भने संविधानदेखि लिएर यो नियम कानुनहरूदेखि लिएर उपभोक्तामा सचेतना बढेका कुरादेखि लिएर नेपाल सञ्चार माध्यमले हिजो म लाग्दै गर्दा पत्र पत्रिका टेलिभिजनमा चाहिँ आर्थिक न्युजको कुन सानो कुरा हुन्थ्यो उपभोक्ताको अहिले फन्ड पनि ठुलो ठुलो कुरामा उपभोक्ताको कुरा आउँछन्। आखिर यो जनचेतना मिडियाको चाहिँ एउटा सकारात्मक अभियान हामीले उठाएका विषयहरू राज्यको पनि केही एउटा नजिक परेको कारणले गर्दाखेरि यसले नराम्रो कुरा भएको छैन, सकारात्मक हिसाबमा गएको अवस्था छ। केही व्यवसायीहरू पनि उपभोक्ताहरूप्रति जिम्मेवार बन्नुभएको छ, उहाँहरू पनि आफ्नो उत्पादनलाई एकदमै टोटल रूपमा चाहिँ गुड म्यानुफ्याक्चरिङ जिएमपी मोडलमा लानु भएको छ, टोटली अटोमेसनमा गएको छ, ह्युमनलेस उत्पादन हुँदै गएको अवस्था छ, त्यसलाई उच्च प्रविधि प्रयोग गरिरहनुभएको अवस्था छ। सरकारले पनि केहीकै हिसाबले केही नगरेन भनौँ, त किन हामीले नगरे भनेको अझ गर्छ भने नगरे भनिरहेको छौँ, केही न केही सकारात्मक पहलहरू भएको अवस्था छ। होइन गुणस्तरको विषयमा मापन केन्द्र ठुला ठुला अत्याधुनिक प्रयोगशालाहरू स्थापनाको लागि हाम्रा क्वारेन्टिनहरू विशेष गरी नाका क्वारेन्टिनहरू व्यवस्थित हुँदैछन्, विदेशबाट आयात गर्ने पनि रिकगनाइज कम्पनीका वस्तुहरू आयात भइरहेको अवस्था छ भनेपछि केही कुराहरू चाहिँ हामी दावक साथ भन्छौँ, यदि हामीले यति पनि नकाराएको भए त हुँदैन थियो होला नि त, तपाईँले मैले यति नै नकाराएको भए त केही न केही त्यसको 2-4% चाहिँ प्रभाव सकारात्मक परेको अवस्था छ। अब हामीले केही सुरुवात गरेका छौँ, पाठ्यक्रममा पुरै पाठ्यक्रम लान नसके पनि 9-10 क्लासको चाहिँ इपिएच सब्जेक्ट हटाए पनि सोसलमा अहिले कन्ज्युमर हेल्थका कुराहरू केही कुराहरू उपभोक्ता अधिकारको कुराहरू हामी जोड्न सफल भएको अवस्था छौँ। प्रत्येक निकायहरू पालिका पालिकामा हामीले उपभोक्ता समाज समिति गठन गर्नको लागि हामी त्यही सरकारी संयन्त्र गठन गर्नको लागि हामी सफल भएको अवस्था छ। त्यसकारणले केही कुराहरू सुरुवात भएको छ, यति सन्तुष्टि हुने कुरा होइन। अब मैले तपाईँलाई पनि भने मूल्य गुणस्तर नाप्तोल नेपाली उपभोक्ताको अत्यन्त सेन्सिटिभ कुरा हो, त्यसको लागि प्रत्येक पालिका भन्न सके पनि राज्यको स्रोत साधन जनशक्तिलाई पनि हामीले हेर्नुपर्ने हुन्छ। एटलिस्ट पोखरा विराटनगर भैरवा काठमाडौँ जस्ता ठाउँका मुख्य महानगरपालिकाहरूमा अत्याधुनिक स्वचालित प्रयोगशाला स्थापना गर्ने, प्रत्येक पालिकामा एकजना फुड इन्सपेक्टर यो लगायत अनुगमनसँग सम्बन्धित अधिकृतको व्यवस्था गर्ने, उपभोक्ता अदालतलाई कमसेकम 7 प्रदेशमा मात्रै हामी 7 प्रदेशमा यो अदालतहरूलाई विस्तार गर्न सक्ने र राज्यको नीतिमा केन्द्रीकृत रूपमा यो बजार नीति, उपभोक्ता नीति, आपूर्ति नीतिदेखि लिएर सबै नीतिहरूलाई कडाईको साथ लागू गरिदिने काम गराउनको लागि के त पहल कदम भइरहेको छ। केही न केही रूपमा अब अहिले अलिकति अब सम्माननीय प्रधानमन्त्रीज्यू पनि यस्ता विषयमा जनचासोको विषयमा अलिकति बढी भनौँ न चिन्तित जिम्मेवारी गर्दाखेरि अहिलेको सरकारले अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यूले यसलाई अघि बढाइदिएर कमसेकम गुणस्तरीय उत्पादनलाई उखाल दिने, गुणस्तरीय उत्पादन गर्नेलाई जरैबाट त्यसको निमित्तै पारिदिने, विषादी लगायतको कुरामा चाहिँ सचेतना अवेरनेस जगाउने, विषादी चाहिँ विष हो है औषधि होइन भन्ने किसिमको चाहिँ यो सन्देश प्रयोगकर्ता किसान र उपभोक्तामा पुर्याउने काम गर्नको निम्ति हामीले पहल कदम गरिरहेका छौँ। यही हो तपाईँको उज्यालो मार्फत कराई दर्जनौं आर्टिकलहरू रचना मार्फत लेखिरहेको छ, बोलिरहेको छ, सरकारका विभिन्न फोरममा गएर है बजार यस्तो छ भनेर चाहिँ घचाउने काम गरेको छ, इन्डिभिजुअल रूपमा मान्ने जीवनलाई विधायिकाहरूलाई विभिन्न समितिहरूमा मन्त्रालयका जिम्मेवार व्यक्तिहरूलाई गएर कराउने काम गरेको छ। हामीबाट निरन्तर भन्ने कुरा हिजो पनि यही थियो, आज पनि यही छ,
4: एकदम परिवर्तन जो सकारात्मक परिवर्तन भइरहेछ, केही कुरा हुन बाँकी छ, त्यो कुराको लागि तपाईँहरूले
3: 100 मा 100 दुनियाँका विकसित देशमा केही देश हेर्यो, अस्ट्रेलिया क्यानाडाको पनि अध्ययन गरियो, त्यहाँका पनि केही कमी कमजोर देखियो, 100 मा 100 त कहीँ हुँदैन,
4: तर हुनको लागि गराउन अरू देशभन्दा हामी अझ अगाडि जाउँ होइन, त्यसको लागि तपाईँहरूले पहल गरिरहनु भएको छ। अब हामी अन्त्यमा यो तपाईँहरूको पहल सरकारले गर्नुपर्ने काम सँगसँगै उपभोक्ता आफू पनि एउटा सचेत र सक्रिय हुनुपर्ने अघि तपाईँले भन्नुभयो, अब जाँदा जाँदै एकजना सचेत उपभोक्ता बन्नको लागि नागरिकले आफ्नो दैनिक जीवनमा पालना गर्नुपर्ने न्यूनतम नियमहरू अघि नै तपाईँले धेरै कुरा भन्नुभयो, फेरि दोहोऱ्याएर
3: विशेष गरी एउटा सचेत सक्रिय जागरूक नागरिक बन्नको लागि र संविधान प्रदत्त मौलिक हकलाई उपयोग गर्नको निमित्त उत्पादन मिति, उपभोग मिति, मूल्य, तौल, ब्याज नम्बर, उत्पादक वा आयातकर्ताको स्पष्ट नाम ठेगानाका वस्तुहरू खरिद नगर्ने, सामान खरिद गर्दा अनिवार्य रूपमा बिल दिने, कुनै प्रकारको गुनासो शङ्का लाग्यो मूल्यमा गुणस्तरमा नाप्तोलमा भने नजिकको प्रहरी, अधिकारवादी संघ संस्था, संचार माध्यम, संचार कर्मी, समाजका लब्ध प्रतिष्ठित विभिन्न व्यक्तिहरू कहाँ गएर त्यो आफ्नो गुनासोहरू अथवा आफूलाई लागेका कुराहरू सोध्ने बानीको विकास गर्ने र बढीभन्दा बढी मात्रामा हेलो सरकार, वाणिज्य आपूर्ति तथा उपभोक्ता संसद विभागको टोल फ्री नम्बर 1137, हाम्रै मञ्चको उपभोक्ता अधिकार अनुसन्धान मञ्चको पनि हामीले पनि कन्ज्युमर हटलाइन भनेर 4959459 भनेर हामीले पनि त्यो हटलाइन राखेका छौँ। हाम्रो फेसबुक पेज, हाम्रो इमेल, हाम्रो इन्स्टाग्राम, विभिन्न सोसियल साइट मार्फत पनि हामीले उजुरी गर्ने व्यवस्था गरेका छौँ। हामी कहाँ आउने दैनिक उजुरीहरूलाई हामीले 24 घण्टाभित्रमा सम्बन्धित निकायमा, हामी त सम्बन्धित निकायमा क्षेत्रगत रूपमा आएका उजुरीहरूलाई सम्बन्धित निकायमा पुगेर एकदम 100% त्यो पीड़कप्रति जिम्मेवार भएर त्यो उजुरी र गुनासो व्यवस्थापन काम गरेका छौँ। त्यसकारणले सचेत र जागरूक भएर सक्रिय भएर त्यो उजुरी गर्ने काम गरियो भने तपाईँले गर्नुभएको उजुरी तपाईँबाट आएको चाहिँ फिडब्याकले सबैलाई, संचार माध्यमलाई, हामी जस्ता अधिकारवादी संघ संस्थालाई, नेपाल सरकारलाई काम गर्नको निम्ति प्रेसर पनि हुन्छ, काम गर्नको निम्ति मार्गदर्शन पनि हुन्छ र दबाव पनि पर्छ। त्यस कारण दबाव दिनको निमित्त पनि बढीभन्दा बढी मात्रामा सक्रिय र सचेत भएर सही उजुरी गर्नको लागि म आग्रह गर्न चाहन्छु। त्यो गरिदियो भने बजारमा केही हदसम्म त्यसको सकारात्मक प्रभाव एकदमै प्रत्यक्ष रूपमा पर्छ, देखिन्छ र अनुभूत गर्न पाइन्छ।
4: अहिले रित्तो सिलिन्डर बोकेर हिँडिरहेका र लामो लाइनमा बसिरहेका उपभोक्ताले चाहिँ के गर्ने?
3: विशेष गरी घरमा है हामी सुरुमामै भन्यौँ 15 दिन 20 दिन पुग्नेछ भने पनि केही समय हामी वेट गरौँ, त्यो एक दिनलाई पनि नभएको नागरिकलाई स्थान दिउँ। तपाईँ मैले 15 दिनवालाले लिएर गएर घरमा स्टक गरियो भने त्यो एक दिनलाई नभएको व्यक्ति विद्यार्थी मजदुर विशेष गरी त्यो एउटा निरय नागरिक छ उसले उपयोग गर्न पाउँदैन। उसलाई उपयोग गर्न सक्ने बाटोमा सिर्जना गर्दै चाहिएको भन्दा बढी मात्रामा कुनै पनि प्रकारको वस्तु सेवा हो, चाहे नुन होस्, चाहे सुन होस्, चाहे तेल होस्, चाहे चामल होस्, चाहे खाद्यान्न होस्, चाहे ग्यास होस्, चाहे लत्ता कपडा होस्, चाहे जेसुकै वस्तुहरू बजारमा चाहिँ बिचौलियाहरूले केही गलत काम गर्ने व्यक्तिहरूले अभाव हुँदैछ मूल्य बढ्दैछ भन्ने किसिम भ्रमपूर्ण सूचनाहरू भ्रमपूर्ण सन्देशहरू फैलाउन सक्छन् आफ्नो अभिष्ट पूरा गर्नको निम्ति। त्यसतर्फ सचेत र सजग भएर आफूलाई चाहिने भन्दा बढी मात्रामा कुनै पनि वस्तुहरूको चाहिँ स्टक नगर्नको निमित्त पनि अनुरोध गर्न चाहन्छु। त्यसले गर्दा बजारमा अभाव हुँदैन, कृत्रिम अभाव हुँदैन, कालाबजारी हुँदैन, मूल्य गुणस्तरमा समस्या पर्दैन। त्यसकारणले त्यसका निमित्त सबैभन्दा बढी सचेत र सक्रिय भने मैले है सचेत पनि हुने सक्रिय उपभोक्ता बन्नको लागि म तमाम देशभरका सबै विभिन्न तह तहका विभिन्न पेसा र व्यवसाय आबद्ध रहनुभएका तमाम आदरणीय आम उपभोक्ताहरूमा हार्दिक अपील गर्न चाहन्छु।
4: धेरै धेरै धन्यवाद माधव तिमिल सिन्हाजी, तपाईँ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुनुहुन्छ, तपाईँ उपभोक्ता अधिकार कर्मी हुनुहुन्छ। आज हामीले उपभोक्ताले अहिले खेप्नु परेको समस्या र पछि पनि खेप्न पर्ने समस्यासँग कसरी जोगिने, कसरी यो समस्या समाधान गर्ने भन्ने विषयमा केन्द्रित रहेर कुरा गर्यौं। तपाईँले धेरै कुरा भन्नुभयो, समय दिनुभयो, यसको लागि धेरै धेरै
3: धन्यवाद। यहाँलाई धन्यवाद। कार्यक्रममै बदलिँदो नेपाल, अब हामी उपभोक्ता नै बदलिनुपर्छ, हाम्रो सोच बदलिनुपर्छ, हामीले हाम्रो खानपान बदलिनुपर्छ, हाम्रो व्यवहार बदलिनुपर्छ, सबै कुरा बदलिएर के हो त मात्रै बजार स्वच्छ हुन्छ, प्रतिस्पर्धी हुन्छ, उपभोक्ता मात्रै हुन्छ। त्यसकारण बदलिँदो नेपाल मार्फत सबै आम उपभोक्तालाई बदलिनको निमित्त जुन आग्रह गर्ने अवसर दिनुभयो यसकारण तपाईँलाई र उज्यालो रेडियो नेटवर्क परिवारलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। नमस्कार।
4: उहाँ हुनुहुन्थ्यो उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल सिन्हा। आजको कार्यक्रममा हामीले उपभोक्ता अधिकारका विषयमा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। नमस्कार।
5: सुन त मेरो कपडा हजुरको रेडियो 102.1 मेगा।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
8: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
10: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तानाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। नेपालसहित विभिन्न देशमा आज विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै, पहिरोले तातेपानी नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प। वर्षा र पहिरोले देशभरका सड़क प्रभावित, बीपी र कान्ति लोकपथमा राति यातायात बन्द। 4 वर्षदेखि घाटामा रहेको अप्पर तामाकोशी नाफाको बाटोमा वित्तीय अवस्थामा सुधार। हर्मुज जलमार्ग खुला हुने विषयमा इरान र ओमन बीच भइरहेको वार्ता सकारात्मक र एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिकमा हुने। रामेछाप नगरपालिकाको अनुरोध,
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। हुनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: हजुरको रेडियो 102.1 मेगा
3: हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको

अब पूरा समाचार। नेपालसहित विभिन्न देशमा आज विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूको समस्याबारे विश्वव्यापी चेतना वृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1994 डिसेम्बर 23 राष्ट्रसंघ महासभाले हरेक वर्ष अगस्त 9 तारीकलाई विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको थियो। सन् 1982 जेनेभामा राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्य समूहले राष्ट्रसंघका अनुसार विश्वका 90 देशमा झण्डै 47,60,00,000 आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वको सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। उनीहरूले विश्वको बोलिने अनुमानित 7,000 भाषा मध्ये ठूलो बहुमत भाषा बोल्छन् र झण्डै 5,000 फरक संस्कृति प्रतिनिधित्व गर्छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धित आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक विशेषता आफू बसोबास गर्ने बहुसंख्यक समुदायभन्दा पृथक रहेको छ। इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लंघन हुँदै आएको र आज पनि उनीहरू विश्वको सबैभन्दा पछाडि पारिएको तथा जोखिममा रहेको समुदाय मध्ये रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। दिवसको अवसरमा आदिवासी जनजातिहरूको अधिकार, संस्कृति, भाषा, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्धको संरक्षणको साथै उनीहरूको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितामा जोड़ दिइन्छ। नेपाल चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका अवरूद्ध भएको 3 हप्ता भन्दा धेरै भइसकेको छ। लामो समयदेखि नाका अवरूद्ध हुँदा नेपाल र चीन बीचको वैदेशिक व्यापार पनि ठप्प छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोको कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताउनु भएको छ। यो नाका सिन्धुपाल्चोकको भोटेकुसी गाउँपालिका अन्तर्गत पर्ने नेपाल र चीनको सिमाना पुदारीमा छ। सड़क अवरूद्ध भएकोले चीनबाट मालवाहक सामान सहितका कन्टेनर भित्रन सकेका छैनन्। भोटेकोशी गाउँपालिका 4-0 वडा नम्बर 2 कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाँसिएपछि अरनीको राजमार्गको विभिन्न खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। यसैगरी चौतारा सांगतचोकडी नगरपालिका 9 डुम्रेमा अरनीको राजमार्ग अवरूद्ध छ। यी सड़क कहिलेदेखि फुल्छन् भन्ने अहिलेसम्म कुनै टुंगो नलागेको गिरीले बताउनु भएको छ। यस्तै पहिरोले तेह्रथुमको मध्य पहाड़ी लोकमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याप्रोवेशी सड़क, रूकुम पश्चिमको भेरी करिडोर लगायतका सड़क खण्ड पनि प्रभावित भएका छन्। इलाम नगरपालिका 9 राजदुवाली मेची राजमार्गमा यातायात अवरूद्ध भए पनि सो क्षेत्रमा वैकल्पिक सड़कको व्यवस्था गरिएको प्रहरीले जनाएको छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टेमा कटान भएपछि त्रिशुली मैलुङ स्याप्रोवेशी सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सड़कको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह पनि गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले देशको वर्तमान राजनैतिक वातावरण र सानातिना उतार चढ़ावबाट नआतिन आग्रह गर्नुभएको छ। उहाँले सरकारलाई सही बाटोमा डोर्याएर गन्तव्यमा पुर्याउने दावी पनि गर्नुभएको छ। हिजो बेलुका काठमाडौँमा भएको कार्यक्रममा सभापति लामिछानेले हवाई उडानको उदाहरण दिँदै कहिलेकाहीँ मौसमको कारण जहाज हल्लिन सक्छ तर दुर्घटना हुन्छ भनेर डराउन नपर्ने बताउनुभएको छ। सरकारले आफ्नो बाचा अनुसार काम गर्न नसके वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सोही ट्र्याकमा ल्याउने लागत राख्ने पनि उहाँको भनाइ छ। सत्तारूढ़ दलका सभापति समेत रहेका लामिछानेले सरकार बनेको 4 महिनामा मूल्यांकनका लागि पर्याप्त नभए पनि प्राप्त सल्लाह र सुझावलाई मनन गर्दै अघि बढ़ने प्रतिबद्धता पनि जनाउनु भएको छ। साउन लागि यता अभाव शुरू भएको ग्यासको आपूर्ति अझै सहज हुन सकेको छैन। उपभोक्ता एउटा सिलिण्डर लिन घण्टौं लाइन बस्न बाध्य छन् तर नेपाल आयल निगमले सामान्य अवस्थाको खपत भन्दा धेरै आयात भइरहेको जनाएको छ। पछिल्लो 22 दिनमा 39,774 मेट्रिक टन ग्यास आयात भएको र यो महिना झण्डै 55,000 मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ। सामान्य अवस्थामा महिनामा 45-46 मेट्रिक टनसम्म ग्यास वितरण गर्छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनीतमणि उपाध्यायले आयात बढ़ाएको र यसले अभाव कम गर्न सहयोग पुग्ने बताउनु भएको छ। सरकारले ठूलो चाडपर्वमा ग्यासको अभाव नहोस्

0: र तीन महिनाका लागि ग्यास आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनैतिक प्रयास पनि गरिरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले ग्यासको बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउँदै आउनुभएको छ। अविरल वर्षा, पहिरो तथा सड़क कटानको कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सड़क खण्डमा सवारी आवागमन प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोक, इलाम, रसुवा, तेह्रथुम र रूकुम पश्चिमका विभिन्न सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुरकोट नेपालथोक कटुन जेबेसी खण्डमा बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै कान्ति लोकपथमा पनि वर्षाको कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। इलामको राजदुवाली स्थित मेची राजमार्ग हिलाम्य भएपछि यातायात ठप्प भएको छ। सिन्धुपाल्चोकको जीरो किलो, कोदारी, लिपिङ र डुम्रेमा पहिरो तथा सड़क भाँचिएको कारण अरणीको राजमार्ग पनि पुनः अवरूद्ध भएको छ। रसुवाको उत्तर गया स्थित खाल्टेमा सड़क कटान हुँदा त्रिशुली मैलुङ स्याप्रवेशी सड़क, रूकुम पश्चिमको रिजगाड खोलामा भेरी करिडोर तथा तेह्रथुमको काँडे नजिकै मध्यपहाड़ी लोकमार्ग पहिरोको कारण अवरूद्ध भएको छ। बाढ़ी तथा पहिरोको जोखिम अझै कायम रहेकाले यात्रामा निस्कनु अघि सड़कको अवस्था बारेमा जानकारी लिन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। अहिले कोशी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती, काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै इलाममा 67 मिलिमिटर वर्षा मापन भएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षा केन्द्रित बनेको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकीको प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका साथै बागमती प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको अनुमान छ। यो क्रम भोलिसम्म नै रहने बताइएको छ, तर ठूलो वर्षा भने हुने देखिँदैन। यसैबीच मौसमविद उज्जवल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुँदै गर्मी बढ़ने अनुमान छ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। ठूलो वर्षाको सम्भावना नभएकाले बाढ़ी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माण सम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ। तपाईँ बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथि का ज्येष्ठ नागरिक उपचार खर्च में 25% र औषधि में 5% छूट।
7: उड़ान नंबर 7 बाहेक नेपाल भर का ज्येष्ठ नागरिक उपचार खर्च में 20% र औषधि में 5% छूट उपलब्ध कराइने। ज्येष्ठ नागरिक बाहेक बोलंजोर गांवपालिकवासी बिरामी उपचार में 15% र औषधि में 5% छूट को व्यवस्था। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692695998।
3: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। चार वर्षसम्म घाटामा रहेको अप्पर तामाकोशी जलविद्युत केन्द्र नाफातर्फ अघि बढ़ेको छ। विद्युत उत्पादन शुरू भएको चार वर्षसम्म लगातार घाटामा रहेको अप्पर तामाकोशी हाइड्रो पावर लिमिटेडको चालू वर्ष भने वित्तीय अवस्थामा सुधार देखिएको हो। विद्युत गृह सञ्चालनमा सुधार, हाइड्रोलोजी पेनाल्टीमा आएको कमी तथा दीर्घकालीन ऋणको ब्याजदर घटाउन सफल भएपछि अप्पर तामाकोशीको वित्तीय अवस्थामा सुधार आएको छ। कम्पनी करिब 1 अर्ब हाराहारीमा नाफा कमाउने अवस्थामा पुगेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्ण गोपाल रंजितले जानकारी दिनुभएको छ। पछिल्लो समय अप्पर तामाकोशीले विद्युत बिक्रीबाट हुने आमदानी पनि बढ़ेको जनाएको छ भने हाइड्रोलोजी पेनाल्टी र ब्याजदर घट्दा पनि थप राहत भएको छ। कम्पनीले विगतको वर्षमा नेपाल विद्युत प्राधिकरणमा तामाकोशी नदीमा उपलब्ध पानी अनुसार विद्युत उत्पादन गर्न नसक्दा हाइड्रोलोजी पेनाल्टी तिर्दै आएको थियो। रामेछापको खानादेवी गाउँपालिका वडा नम्बर 5 को गोगन पानीमा हिजो नागरिक सुनवाई कार्यक्रमको आयोजना गरिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछाप र सामुदायिक प्रहरी सेवा केन्द्र रामेछापको संयुक्त आयोजनामा भएको उक्त सुनवाई कार्यक्रममा समुदायमा हुने सामान्य भनावन र झैं झगडादेखि कानूनी अनभिज्ञताको कारण झेल्नु परेका विभिन्न समस्याहरूको विषयमा समुदायको बासिन्दा र जनप्रतिनिधि समेतको सहभागितामा अन्तर्क्रिया गरिएको हो। कार्यक्रममा रामेछापमा घटेका विभिन्न घटनाहरू र कारणहरूको अवस्थाको बारेमा पनि जिल्ला प्रहरी कार्यालयले प्रस्तुतिकरण गरेको थियो। समाजमा मदिराको बिक्री वितरण र सेवन कानूनले निषेध गरेको जुवातास, गाँजा र लागू पदार्थ सेवन जस्ता गतिविधिहरू हुन नदिन, त्यस्ता स्थानहरू पहिचान गर्न र समयमा नै त्यस्तो क्रियाकलापहरूको नियन्त्रणको लागि सामूहिक प्रयासको खाँचो रहेको उल्लेखिएको थियो। कार्यक्रममा स्थानीय बासिन्दाहरूले नदीमा करेन्ट लगाएर माछा मार्ने काम भइरहेको, ट्राफिक व्यवस्थापनमा चुनौती रहेकोले ग्रामीण क्षेत्रमा यातायातको साधनले मन लाग्दै मानिस बोक्ने गरेको, घरेलु हिंसा र बाल विवाह अझै नघटेको लगायतका गुनासाहरू गरेका छन्। गणित शिक्षा परिषद सिन्धुलीको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ। कमलामाई नगरपालिका 6 स्थित गणित गृहमा आयोजित एक विशेष समारोहका बीच कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नुभएको छ। भवन उद्घाटनपछि आयोजित कार्यक्रममा नगर प्रमुख पोखरेलले गणित केवल अंकको हिसाब किताबको सीमित विषय नभई तर्क, सृजनशीलता तथा समस्या समाधान गर्ने क्षमताको आधार भएको बताउनुभयो। उहाँले बदलिदो समय अनुसार गणित शिक्षालाई थप प्रभावकारी, गुणस्तरीय, व्यावहारिक तथा प्रविधि मैत्री बनाउँदै लैजान स्थानीय सरकार परिषदसँग आवश्यक सहकार्य गर्ने प्रतिबद्धता रहेको पनि धारणा व्यक्त गर्नुभयो। कैलालीमा बाल्टिनमा डुबेर एक बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका 4 जनकपुरमा बाल्टिनमा राखिएको पानीमा डुबेर 18 महिनाका बालक रामु सुवेदीको मृत्यु भएको छ। गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको पानीमा बालक डुबेको अवस्थामा उनकी आमा देवकी सापकोटा सुवेदीले फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताउनु भएको छ। बाल्टिनमा डुबेका बालकलाई निकालेर तत्काल उपचारको लागि घोडाघोडी अस्पताल सुखड पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक बालकको शव परीक्षणको लागि दोधारा अस्पताल बोनिया पठाइएको छ। समाचार इरान र ओमनबीच हर्मुज जलमार्ग सञ्चालन गर्ने विषयमा भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढ़ने ओमनले जनाएको छ। अघि बढ़ेको ओमनले जनाएको छ। ओमनको विदेश मन्त्रालयका अनुसार इरानसँग जलमार्ग सञ्चालनको लागि नयाँ मार्ग तथा सुरक्षा व्यवस्थाबारे छलफल भइरहेको छ। इरानी विदेश मन्त्री अब्बास आरआरसीले वार्ता अन्तिम चरणमा पुगेको बताए पनि हरमुज जलमार्ग खोल्ने विषय अन्य केही शर्त पूरा हुनुपर्नेमा निर्भर रहेको बताउनु भएको छ। इरानले अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने मागलाई ती शर्त मध्ये मुख्य रूपमा अघि सारेको छ। इरानले यसअघि भएको युद्ध विराम तथा वार्ता अघि बढ़ाउने समझदारी अमेरिकाले उल्लंघन गरेको आरोप लगाउँदै आएको छ। रन्तिमा खेल समाचार। नेपाल प्रिमियर लीग अर्थात एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि शुरू हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म सञ्चालन हुने बताएको छ। क्यानका सचिव पारस खड्काले निकालेको विज्ञप्ति अनुसार एनपीएलको मिति दशैं र तिहारको बीचमा परेको छ। क्यानले तिहारको दुई दिन बाहेक अन्य दिन खेल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। यसअघि एनपीएल तिहारपछि मंगिरमा आयोजना हुँदै आएको थियो। तेस्रो संस्करणको लागि खेलाड़ीको अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। अहिले सहभागी टोलीहरूले विदेशी खेलाड़ी अनुबन्ध गर्ने प्रक्रिया अघि बढ़ाइरहेका छन्। एनपीएलको पहिलो संस्करणदेखि नै प्रतियोगिताले नेपाली क्रिकेटमा राम्रो लोकप्रियता हासिल गरेको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ड्सले जितेको थियो भने दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेको थियो। यिनै समाचार सँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। नेपाल सहित विभिन्न देशमा आज विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै पहिरोले तातोपानी नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प। वर्षा र पहिरोले देशभरका सड़क प्रभावित। बीपी र कान्ति लोकपाथमा राति यातायात बन्द। 4 वर्षदेखि घाटामा रहेको अपर तामाकोशी नाफाको बाटोमा वित्तीय अवस्थामा सुधार। हर्मुज जलमार्ग खुलाउने विषयमा इरान र ओमन बीच भइरहेको वार्ता सकारात्मक र एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिकमा हुने। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 9 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ दिन।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40892 र 048-45385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका, वडा नम्बर 2 को कार्यालय, मन्थली, रामेछाप।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85735। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, 1 कटरबोट, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटीन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
3: तपाईँले त हुस्के चाहिँ गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40-239, 0485-40-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
6: पानीको मुहाना संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
6: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
6: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
8: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
9: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
9: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप। Thank you.

0: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 कार्यालय गोठगाउँ रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका वडा नम्बर 9 कार्यालय ल्याङल्याङ रामेछाप।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकश्रीको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि सबैजनाबाट मलाई साथ दिनुभएको छ श्रीराज महत। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुनेछ र साथै कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईले यो कार्यक्रम नियमित सुन्दै हुने आशा लिएका छौं तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अफिसियली वेबसाइट

रक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सही क्रम जारी रहेको छ। आजको बसाईमा चाहिँ तपाईसँग हामी मिठा कुराकानी गर्नेछौ र साथमा मिठा रमाइला लोकगीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। र आज चाहिँ हामीले तपाईँको माझमा ट्र्याक लिएर आएका छैनौ, अन्य बसाईमा लिएर आउनेछौ। र आजको बसाई भने तपाईँसँग मिठा कुराकानीको साथमा तपाईँले साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ रिस्त रहनुहोला। कार्यक्रमलाई सुनेर साथ दिनुहोस्। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी बिहान 10 बजेदेखि 11 बजेसम्म तपाईँसँगै रहेर सहयात्रा गरिराखेका छौं। यो समय तपाईँ उकाली ओह्राली भन्ज्याङ चौतारी मिलापात घाँस दौरा गरिराख्नु भएको छ होला। घरेसी काम पनि गर्दै हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छौ। एकदमै मिठा रमाइला गीत संगीतहरू बस्नेछ कार्यक्रम अवधिभर। भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत राखेर लोकसेलीको शुरूआत गरिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ 0848 40 40 26 फोन गरेर तपाईँ सहभागी जनाउन सक्नुहुनेछ। बनकी चढी भन्ने गीत रहेको थियो, देवी थर्ती अर्जुन सापकोटाका आवाजमा रहेको छ, लिरिक्समा रहेको छ कृष्ण बस्याल रहेको छ, भोकलमा मैले भनिसकेको छु, म्युजिकमा अर्जुन सापकोटा नै रहेको छ। सुगीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठा रमाइला लोकगीत संगीतहरू आजको बसाइमा बस्नेछ र तपाईँले साथी सिंहलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। हेलो हेलो, त्यो साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। पालो तपाईँको रहेको छ, फोन गर्नुहोला फटाफट 0848 40 40 26 को माध्यम तपाईँको लागि खुल्ला रहेको छ। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। नमस्कार, हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर, फोन लाएको लाई हो, रामेछा म यो हजुरको रेडियो तलदेखिको आज टिपो
0: ल, आज चाहिँ फोन लाग्न सफल भयो,
1: सफल भयो, आज चाहिँ अलिक खुसी भए, गएर घर गेलु, अम्बर चाहिँ हो बालहरि नेपाली,
0: बालहरि नेपाली भन्नुभयो,
1: हजुर हजुर,
0: धेरै समयसम्म चाहिँ तपाईँले फोन लाउने प्रयास गर्नुभयो, लागेको थिएन, आज चाहिँ लाग्यो है,
1: धेरै भयो धेरै भयो, कति हाल्छु कति हाल्छु, कहिले व्यस्त कहिले तपाईँको सम्पर्क हुँदैन भन्थ्यो, अनि आज लाएकोलाई गरेको लागिरहेछ, आज के भन्नु पर्ने हो हामीले?
0: ल आज चाहिँ अब विषयवस्तु चाहिँ हामीले लोकदोरी गीतको चाहिँ ट्र्याक लिएर आएर गीत ट्र्याक सुनेर चाहिँ गायक गायिकाको नाम गीतको बोल चिन्नु पर्ने हुन्थ्यो, र त आज चाहिँ हामीले अब प्राविधिक समस्याको कारण गर्दा लिएर आएका छैनौँ, साथी सङ्गीलाई सम्झना सन्देश राख्नु पर्ने हुन्छ र मिठा गीत सङ्गीतहरू पनि कार्यक्रममा बस्छ है त। ल साथी सङ्गीलाई सम्झनुहोस्,
1: हामीले सम्झिनु पर्यो होइन मान्छेहरूलाई,
0: हजुर हजुर,
1: ल पहिला प्रथम मेरो छोरो कुमार नेपालीलाई पनि आउनु पर्यो, अनि छोरा रामकुमार श्याम कुमार राधिका शारदा अनि यशुदा केटीलाई मलाई चिन्ने नचिन्ने केलु गाविसका मान्छे हो नि बालहरि नेपालीले यस्तो भनेर सुनाएर भन्नु पर्यो हजुर, ल नमस्कार है।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो बालहरि नेपालीजी हुनुहुन्थ्यो, धेरै समय मैले प्रयास गर्दा गर्दा आज चाहिँ फोन लाग्यो भनेर एकदमै खुसी हुनुभएको थियो, यस्तै हुन्छ कहिलेकाहीँ धेरै साथीहरू नै प्रयास गरिराख्नु भएको हुन्छ र कहिले चाहिँ होइन नेटवर्कको कारणले गर्दा पनि फोन लाग्दैन, यस समस्याको बावजुद पनि तपाईँले फोन गर्न छोड्नु भएको छैन, प्रयास गर्नुभयो भने पक्कै पनि फोन लाग्छ, र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, स्वागत गर्छु, नमस्कार।
2: नमस्कार हजुर, नमस्कार,
0: नमस्कार हजुर, शुभ नाम?
2: म दोलाखा रुङदेखि अभिषेक कुमार धनुकी।
0: अभिषेक कुमार धनुकी बोल्नुभयो, के छ अभिषेकजीको खबर?
2: ठिकै छ भनौँ, यतातिर धुम्मधुम्म लागिरहेको छ, त्यता के कस्तो छ?
0: यता पनि त्यस्तै छ, धुम्मधुम्म भइरहेको छ, यस्तै छ भन्नुपर्छ, घाम त्यति साह्रो लागेको छैन, मौसम एकदम शीतल छ भन्नुपर्छ है त। खाना लिनुभयो? मेरो पनि अब एकछिनमा हुन्छ भन्नुपर्छ, मेरो पनि बाँकी नै छ अभिषेकजी, अनि के छ हजुरको खबर सुनाउनुहोस्।
2: मेरो त यस्तै हो, गाउँघरतिर बसी बसे, अब के गर्ने, अब सहर जान पनि सकिँदैन, गाउँघर बस्यो, त्यस्तै हो,
0: किन नसक्नु भएको त नि,
2: के गर्ने र, अब सहर पछि सिप छैन, सिप भए पनि त्यसको अब खासै त्यस्तो कदर छैन भनौँ न,
0: त्यस्तै
2: जस्तो हुँदैन, अब गाउँ घरमा बस्ने, खेती किसान गर्ने, बस्ने,
0: ठिकै छ, अब यस्तै छ होइन, अब सहर पस्नलाई सिप छैन, सिप भए पनि त्यसको भ्यालु छैन भन्ने कुरा गर्नुभयो, गाउँघरतिर पनि यस्तै छ, आफूले जस्तो गर्न सकिन्छ, गाउँघरमा पनि गर्न सकियो भने, मेहनत गर्न सकियो भने यसमा पनि सहरले जतिकै हुन्छ है,
2: मेहनत गर्न सक्छ भने गर्न पनि सकिन्छ तर कुनै बेला प्राकृतिकले ठगिदिन्छ
0: त्यो समस्या हुन्छ जताततै पनि त्यो समस्या अब कुनै कुनै ठाउँमा त्यो भइराखेको हुन्छ अब समस्या परिहाल्यो भन्दैमा हामीले अब सबै कुरा गर्न छोड्नु भएन होइन समस्याको बावजुद पनि हामी अगाडि बढ्नुपर्छ समस्या आउँछ टर्छ यस्तै हुन्छ ठिक छ गाउँ घरतिरै बस्दै बसाए खेती किसान गर्ने गर्नुभएको छ खुसी लाग्यो कार्यक्रम कतिको सुन्नुहुन्थ्यो
2: कार्यक्रम चाहिँ पहिला चाहिँ सुन्थे अहिले चाहिँ यसो त्यो लाइभतिर यसो कहिले काहीँ मात्रै हो टाइम हुँदाखेरि नत्र त अब अहिले असार साउनको बेला छ त्यो बेसीतिर मात्रै होइन असार साउन लाग्ने लेखतिर पनि लाग्छ बेसीमा पनि लाग्छ सोतिर लाग्छ त्यस कारण अलिक फुर्सद हुँदैन यसो मोबाइल खोलेर हेर्दाखेरि लाइभतिर देख्छु कहिले काहीँ कमेन्ट गर्छु यसो फोन ट्राई गरेको ट्याक्क लाग्यो
0: ल ठिक छ फोन ट्राई गर्नुभयो लागिसकेको छ र आजको बसाइमा चाहिँ हामीले साथीसँगलाई बस्ने गीत मार्फत चाहिँ सम्झना सन्देश राख्न दिइराखेका छौँ हजुरले पनि सम्झना सन्देश राख्नुहोस् है त
2: हजुरलाई धेरै सम्झना अनि श्री राज सरलाई पनि धेरै सम्झना भन्न चाहन्छु अनि अहिले इनर्जीतिर हुनुहुन्छ ईश्वर विश्वकर्मालाई पनि सहयोग भन्न चाहन्छु डबिन तामाङ अनि रेडियो जति पनि साथीहरूले आफन्तहरूले सुन्नुहुन्छ धेरै सम्झना माया भन्न चाहन्छु अनि सुनेर साथ दिनुहोला फोन गर्नुहोला कमेन्ट पनि गर्नुहोला लाग्छ तपाईँले कमेन्ट भए पनि गर्नुहुन्छ अनि साथीहरू धनुगढले अनि रमेश गतनी मेरो एकदमै आफ्नो साथी बालश्रेष्ठ वीरेन्द्र गतनी पवित्र सिलवार सुमित्रा सिलवार शान्ता धनी पूजिका धनीजी सरिता मगर दुर्गा मगरलाई पनि सम्झेर भन्न चाहन्छु जति पनि साथीहरू दोलखा सैलुङको अभिषेक कुमारबाट परिचित हुनुहुन्छ सबै सबैलाई धेरै सम्झना भन्दै भेटिन्छु नमस्कार
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो अभिषेक कुमार धनुकीजी हुनुहुन्थ्यो उहाँसँग मिठो कुराकानीको साथमा सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ पालिका भएको रहेको छ 0848 40 0024 फोन गर्नुहोला मनको साथी जीवन कार्कीजी हुनुहुन्छ नमस्ते भन्नुभएको छ नमस्ते नमस्कार हजुरलाई पनि जनक रजाली मुखर्जीले पनि गुड मर्निङ मिस यु अल भन्नुभएको छ यति बेला अर्को साथी पनि हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्कार गुड मर्निङ हजुर रमिलाजी बोल्नुभयो फाट्नुहोस् न अब हामीलाई पनि सिकाउनु पर्यो नि त इङ्ग्लिस ल मलाई कहिले मैले इङ्ग्लिस बोलेको थाहा छ तपाईँलाई खै म त त्यति साह्रो जान्दिनँ हो इङ्ग्लिस बोल्नलाई अब त्यस्तै हो फाटाङ फुटुङ ठुटे इङ्ग्लिस त कहिले कहिले छाट्ने ल ठिक छ अनि के छ खाना लिनुभयो त
3: मेरो भइसक्यो दिदीको नि भयो होला
0: मेरो बाँकी छ मेरो बाँकी छ अब केही समय बसे हुन्छ है त
3: हजुर दिदी
0: हजुरको भइसक्यो
3: मेरो त भइसक्यो
0: अलिक बिहान चाहिँ खाना खानै मन लाग्दैन क्या त्यही भएर चाहिँ अलिक ढिलै खाने होइन जब भोक लाग्छ तब चाहिँ मेरो खाने बानी छ भोक लागेन भने चाहिँ अब त्यो भोक नलागि नलागि खाना खाएको होइन खाएको जस्तो पनि लाग्दैन कि त्यही भएर चाहिँ जब भोक लाग्छ तब चाहिँ म खाने गर्छु भन्नुपर्छ है त
3: म त भोक नलाग्यो नि पार्दै खाना खाँदै गर्छु
0: ल ठिक छ खानुपर्छ समयमै खाने बानी पनि गर्नुपर्छ तर मलाई चाहिँ त्यति साह्रो खानु मन लाग्दैन त्यही भएर समय जब भोक लाग्छ तब खाने गर्छु अनि त्यताको मौसम कस्तो छ रमिलाजी
3: यताको मौसम छिमछिम पानी परेको छ दिदी त्यताको कस्तो छ
0: ल यता पनि पानी चाहिँ परेको छैन कुनै बेला छिमछिम पर्न खोज्छ धुम्म भइरहेको छ मौसम शीतल शीतलै छ भन्नुपर्छ पानी चाहिँ त्यस्तो परेको छैन घाम पनि चर्को लागेको छैन धुम्म छ मौसम शीतल छ भन्नुपर्छ है म उसै त काली छु अब जे भए पनि म रूपमा काली भए पनि मन चाहिँ गोरै छ भन्नुपर्छ है
3: मलाई त्यस्तै लाग्यो रूप पनि ठिकै हो
0: हो र अब हजुरको पनि मलाई त्यस्तै ठिकै लाग्छ नि हजुर कति राम्रो हुनुहुन्छ होला है
3: होइन तपाईँ जस्तो राम्री त छैन हामी के अरे एउटा उसको के अरे केराको कथा जस्तै हो क्या भैँसी बुढी
0: ठिक छ, कुनै समय अब त्यो पनि हेर्नुपर्छ, एकचोटि दुईजना बसेर फोटो लिनुपर्छ, कुन चाहिँ राम्रो रहेछ भने त्यसमा डिस्कस गर्नुपर्छ है त।
3: ए हुन्छ हुन्छ दिदी,
0: ल ठिक छ, मिठो कुराकानी भयो। हामी कार्यक्रमतर्फ लागौँ कि नयाँ नौलो खबर केही सुनाउनु मन थियो आज भन्ने जस्तो लाग्छ भने सुनाउनुहोस् है त।
3: मेरो छैन, मेरो त सुनाउनेहरू सबै सुनाउँछु क्या तपाईँलाई, कहिले काहीँ मात्र सुनाउन मन लाग्दैन या अल्छी लागेर नत्र सुनाउँछु।
0: त्यो सुनाउन मन नलागेको कुरा मैले थाहा पाइहाल्छु, तपाईँले नसुनाए पनि मलाई थाहा हुन्छ।
3: म तपाईँ त ज्योतिषी नै हो नि भन्छु क्या,
0: हो नि म ज्योतिषी हो तपाईँको।
3: सुनिरहेको थियो तपाईँले त्यतिकै थाहा पाउनु भएको होइन कि, के अरे मान्छेले भनेरै सुन्नुभयो, मलाई थाहा छ क्या, म प्रोग्राम फोन नगरे नै प्रोग्राम त सुन्छु क्या।
0: प्रोग्राम सुन्नुहुन्छ, तर यस्तो हो नि रमिलाजी, अब धेरै समय पछि आइराख्ने मान्छे नआउनु हुँदाखेरि चाहिँ हामीलाई मनमा खुल्दुरी पनि हुन्छ। हामीले प्रथम चाहिँ अब फोन मार्फत पो उहाँ कता जानुभयो के भयो भनेर सोध्न नसकेको, तर हामीलाई चाहिँ मनमा खुल्दुरी हुन्छ नि, समस्या परेर अथवा सन्चो नभएरै नआउनु भएको हो भन्ने त हामीलाई मनमा लाग्छ नि होइन।
3: दिदी तपाईँहरू नआउँदा नि त्यस्तो लाग्छ, झन् तपाईँ आउनुभयो भने खुसी लाग्छ, नआउँदा कता जानुभयो होला सम्झना दिदी, तपाईँको प्रोग्राम नआउँदा आज सम्झना दिदी आउनु भएन कता जानु भएछ भनेर म साथीहरूलाई सोध्नुहुन्छ क्या, सोध्छु क्या।
0: त्यस्तै हुन्छ, सबै त्यस्तै हो, तर हामीले भन्न मात्रै अब सकिँदैन, कतिजना साथीलाई अब यस्तो भन्ने भन्ने हुन्छ होइन, अब त्यही भएर समयको अभाव पनि हुन्छ, धेरै लामो समयसम्म कुराकानी गर्नलाई पनि समय मिल्दैन, त्यो भएको कारणले गर्दा पनि हो। तर सम्पूर्ण साथीहरूलाई चाहिँ हामी थाहा हुन्छ नि त, को साथी कहिलेसम्म बोल्नु भएको, कति भयो नआएको भन्ने कुराहरू चाहिँ हामीलाई पनि थाहा हुन्छ, त्यही भएर पनि हामीले हजुरहरूको विषयमा चाहिँ अब प्रश्न फोन मार्फत कुराकानी गरेर भन्न नसके तापनि मनमा चाहिँ थाहा हुन्छ उहाँलाई के भयो कसो भयो भन्ने, र अन्य साथीहरूको मार्फत पनि हामीले थाहा पाउँछौ, त्यही भएर चाहिँ यस्तो कारणले नआउनु भएको रहेछ भन्ने कुरा पनि थाहा हुन्छ नि त। ल मिठो कुराकानी भयो, यसरी कुराकानी गर्दै जानुपर्छ होइन। यति बेला हामी कार्यक्रममा मिठो गीत राख्छौ, हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
3: पहिला प्रथम दिदी हजुरको लागि प्राविधिक दाई दाई देवमाझी धुरो पाण्डे निर्मल पौडेल मन्दिर परिवार दिदी धनु गजमीलाई सम्झिरहेको छु भन्छु, अनि साथीहरू सम्पूर्णलाई सम्झिरहेको छु भन्ने
0: हवस् त। नमस्कार, उहाँ हुनुहुन्थ्यो शङ्कर सभादेखि हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो, उहाँसँग नै अलि मिठो कुराकानी धेरै समय भयो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने हामी कार्यक्रममा अर्को एउटा मिठो गीत राख्छौ, गीतपछि हामी छोटोमा व्यवसायिक विश्रामतर्फ जानेछौ, विश्रामपछि फेरि तपाईँसँग मिठा कुराकानी गर्न उपस्थित हुने रहेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: होइन यी बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली।
6: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
7: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
6: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
7: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
6: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
7: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
6: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
7: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
6: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40। इमेल dhramechap@gmail.com।
7: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
8: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 575, 98 41 96 0669, 98 64 14 17 88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
10: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
11: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
12: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
13: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
11: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेस पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
13: ए हो र भन्या, अनि फाइदा होला र है?
11: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
13: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त
11: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9540404239।
13: कति रे 9540 अनि
11: 9540404239 फोन नम्बर चाहिँ 0485404239
13: 0485404239
14: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
13: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
14: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
11: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
5: भूछाय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाउँ।
7: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूछाईको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूछाईले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ, त्यसैले भूछाई रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
7: खाली जमिनमा रुख तथा घाँस रोपौ, बिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौ।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो, आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
7: आउनुहोस् भूछाय नियन्त्रण गरौं, उर्वर माटो जोगाउँ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रममा एकदमै मिठो गीत पूर्वै धारणा भने एकदमै मिठो गीत रहेको थियो। यस्तो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ र यस्तै मिठा गीत सङ्गीतहरू राख्नेछौँ र तपाईँले पनि सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। र कार्यक्रम अवधिबाट मिठा गीत सङ्गीतहरू बजिराखेका छौँ र तपाईँसँग मेरो पनि मिठा कुराकानी भइराखेको छ र अहिले पनि तपाईँसँग हामी जोडिने प्रयास गरिराखेका छौँ। र एकदमै मिठो गीत रहेको थियो पूर्वै धारणा, आवाजमा विशाल राय बाजे, हरिमाया राय बाजे, शर्मिला राय बाजे रहेको थियो, लयमा हरिमाया राय बाजे रहेको छ, संगीतमा रहेको छ विशाल रायमाजी रहेको छ। उसको गीत हामीले राखिसकेका छौँ। यति बेला भने कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ पनि बाहिरिनु भइसकेको छ, धेरै बेर होल्डमा बस्नु पर्यो जस्तो लाग्यो। ठिकै छ, तपाईँले फेरि पनि फोन गर्न सक्नुहुनेछ, तपाईँसँग हामी मिठो कुराकानी गर्नेछौँ। आउनुहोला 0440 40 40 26 को माध्यम भएर। यति बेला हुनुहुन्छ धर्मराज चाहिँ हुनुहुन्छ, नमस्ते शुभ प्रभात, ढकाल धर्मराज पीर्तावट छापा घरमै हाल्छ दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा साउन 24 गते जन्मदिन मनाउने मुरङ टाढीकी बहिनी सरिता पोखरेललाई खोटाङ घर भएर हाल चाहिँ इटहरीमा हुने साथी धनु विष्ट रेडियो चौतन्टी गढी के ब्युटिफुल आरजे अनन्ता राईलाई र इलामका साथी लक्की युवराज मगरलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्न चाहन्छु र आफन्तजनहरूलाई पनि धेरै मिठो माया सम्झना छ भन्न चाहन्छु भन्नुभएको छ। जो जति साथीहरूको आज जन्मदिन परेको छ उहाँ सम्पूर्ण साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ हाम्रो तर्फबाट पनि। र त्यसै गरी निशा थोकरजी हुनुहुन्छ, नमस्ते हजुर भन्नुभएको छ, नमस्ते नमस्कार। क्षेत्री आयुषी हुनुहुन्छ, हेलो दिदी नमस्ते नमस्कार है, म पनि मोरङदेखि कार्यक्रम गुड मर्निङ के छ खबर भन्नुभएको छ। रामेछा फुलासीबाट चाहिँ कार्यक्रम सुन्दैछु, अब बस्ने सँग सम्पूर्णका लागि मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार,
1: नमस्ते नमस्कार दिदी,
0: नमस्ते नमस्कार हजुर। यो आवाज सुने जस्तो लाग्यो हाम्रो चन्द्राजी हो कि जस्तो लाग्यो कि होइन?
1: म आयुषा पुरी हो नि।
0: आयुषाजीको आवाज पो रहेछ ल, यस्तै हुन्छ, त्यही भएर चाहिँ ट्याक्कै आवाज साथीहरूको एउटै एउटै हुन पुग्छ, त्यही भएर म झुकिन्छु। हाम्रो आयुषाजी हुनुहुन्छ, के छ आराम हुनुहुन्छ?
1: हजुर आरामै छु, अनि दिदी हजुर आरामै हुनुहुन्छ, अनि खाना के छ यति आउनु होला है, म बनाएर राख्छु, बनाउँदै भन्छु।
0: ल ठिक छ, यो मिठो माया सम्झना अनि आउनुहोस् भनेर इन्भाइट गर्नुभएको छ। हामी कुनै समय समयले साथ दियो भने पक्कै पनि आयुषाजीको घरसम्म आउने प्रयास गर्छौँ है त।
1: हुन्छ,
0: अनि अरू सुनाउनुहोस् के छ हजुरको खबर?
1: मेरो खबर त सबै ठिकै छन् दिदी हजुर लगायत, रामेछाप डाँडाका हाल खबर कस्तो छ सुनाउनु?
0: म लगायत हाम्रो रामेछाप डाँडातिरको खबर पनि एकदम ठिक छ, मौसम धुम्म छ होइन, शीतल शीतल छ भन्नुपर्छ है त। कार्यक्रम सुन्दै हुनुहुन्छ नि है?
1: हजुर कार्यक्रम सुन्दैछु पनि, उता फेसबुकमा नि कमेन्ट पठाएको थिएँ, कमेन्ट वाचन हुन्छ होला।
0: ठिक छ, समयले साथ दिएसम्म हामी वाचन गर्ने प्रयास गर्छौँ है त।
1: हुन्छ,
0: के भन्नु छ?
1: केही छैन, अब कार्यक्रम नियमित नै ल्याउनु भएको छ, अब भोलिको भनौँला नि, केही कमी कमजोरी भयो भने।
0: ठिक छ, कमी कमजोरी भयो भने हामीलाई सुल्झाउने प्रयास गर्न सक्नुहुनेछ है त। त्यसो भए कार्यक्रममा अर्को पनि एउटा मिठो गीत बस्छ, हजुरले साथी सङ्गीलाई सम्झना सन्देश राख्नु होला है त।
1: सम्झिनु भन्दा अगाडि चाहिँ हजुरलाई मम्मीले चाहिँ नमस्ते नमस्कार भन्दै हुनुहुन्छ है, सुनिबस्नु भएको छ रेडियो।
0: ल उहाँलाई पनि मेरो तर्फबाट नमस्ते नमस्कार, धेरै माया सम्झना छ रे भनेर सुनाइदिनुहोस् है त।
1: सुनिसक्नु भयो, अनि अब धेरै भन्दा नि 2-3 दिन भयो होला हजुरसँग कुरा नभएको, दिदी हजुरको लागि टेन्सनमा हुनुहुन्छ, दिदी नै हुनुहुन्छ होला दिदीको लागि, अनि रेडियो हजुरको रेडियो हो युनिटको लागि, अनि जतिले पनि कार्यक्रम सुन्दै बस्नु भएको छ भन्दा नि दुबईमा बसेर सुनिबस्नु भएको होला मेरो प्यारी दिदी मायापुरीको लागि, र जतिले पनि मलाई आयुषापुरी भनेर चिन्नुहुन्छ माया गर्नुहुन्छ सम्पूर्णको लागि भन्दै छुटिन्छु। नमस्ते नमस्कार, बाई बाई।
0: हवस् त नमस्कार. उहाँ हुनुहुन्थ्यो आयुष फोरेजी हुनुहुन्थ्यो. उहाँसँग मिठी कुराकानीको साथमा छुटिसक्नु भएको छ पालो तपाईँको. संगीता लामा संगीतजीले पनि गुड मर्निङ नमस्ते नमस्कार दिदी म पनि सुन्दैछु प्रोग्राममा राम्रो लाग्छ दोलखाबाट हो मिस यु अल भन्दै हुनुहुन्छ. शान्ति ऋषिजी पनि मिस यु अल भन्नुभएको छ. बिर्जाङ लेबेजी हुनुहुन्छ हेलो हजुर सेवा नमस्ते है. केही साथीहरूलाई चाहिँ अब बस्ने गीत मार्फत सम्झना सन्देश राख्नु पर्दा हुनुहुन्छ विनोद डेकिन्द्र आसन लिम्बु तारा शंकरलाई भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दै हुनुहुन्छ. र त्यसै गरी दिपिका पूर्व साने बगर्जी हुनुहुन्छ नमस्ते दिदी म पनि काठमाडौँबाट कार्यक्रम सुन्दैछु है सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ. यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार.
2: हेलो दिदी नमस्ते नमस्कार.
0: नमस्ते नमस्कार हजुर कहाँदेखि बोल्दै हुनुहुन्छ.
2: सिन्धुलीको बिटिजरबाट लीला मगर.
0: के भन्नुभयो?
2: लीला मगर.
0: लीला मगर भन्नुभयो है.
2: हजुर
0: के छ अनि लीलाजीको खबर अनि बिटिजरतिरको खबर?
2: ठिक छ भन्नुपर्छ.
0: ठिक छ है. मौसम कस्तो छ अहिले?
2: धुमा धुमा भएको छ भन्नुपर्छ.
0: एकदम शीतल छ मौसम धुमा भइरहेको छ है.
2: हजुर
0: अनि हजुरको खाना भयो कि बाँकी छ त?
2: भइसक्यो भन्नुपर्छ.
0: भइसक्यो भन्नुपर्छ है. ल ठिकै छ अब समयमै खानु पनि पर्छ. कार्यक्रम सुन्दै हुनुहुन्छ त्यसो भए?
2: सुन्दैछु भन्नुपर्छ.
0: ल सुन्दै हुनुहुन्छ. सुनेर साथ दिनुहोस् कार्यक्रमको बारेमा केही सल्लाह सुझाव दिनु मन
2: छैन
0: छैन भने हामी कार्यक्रमतर्फ लागौ. एउटा मिठो गीत बज्छ. हजुरले आफन्तजनलाई सम्झनुहोस् है त.
2: सम्झिनुभन्दा अगाडि जानुका मगरले नमस्ते नमस्कार भन्दै हुनुहुन्छ.
0: ल जानुकाजीलाई पनि नमस्ते नमस्कार छ अरे धेरै सम्झेको छ अरे भनेर सुनाइदिनुहोस् है त.
2: हस् हुन्छ. फर्स्ट अफ अल दिदी हजुरको लागि दिदीको लागि मेरो परिवार सम्पूर्णका लागि मेरो साथीहरू भन्नुपर्दा जानुका मगर तारा मगर सपना मगर भगवती बस्ने त जानुका बस्ने त लागि भन्दै छुट्टिन्छु.
0: हवस् त नमस्कार. उहाँ हुनुहुन्थ्यो बितिजोरबाट लीला मगरजी हुनुहुन्थ्यो. उहाँले पनि सुन्दर सन्देश राखेर छुटिसक्नु भएको छ. तल तपाईँको फटाफट फोन गर्नुहोला. आजको समयमा साथीसँगलाई सम्झना सन्देश राखिदिइराखेका छौ. र डम्बर सरी दामोदर गेवालीजी हुनुहुन्छ नमस्कार. शुभ बिहानी म दामोदर गेवाली रुरु चार गुल्मीको मान्छे आज भारतको केरला राज्यबाट सुन्दैछु. अब बस्ने गीत मार्फत हजुरहरूको सम्पूर्णको लागि चाहिँ सुनाउन चाहन्छु भन्नुभएको छ. उहाँलाई विशेष धन्यवाद. त्यसै गरी हिरा बहादुर लगाईजी हुनुहुन्छ नमस्ते से सुन्दैछु बुटोलबाट भन्दै हुनुहुन्छ. त्यसै गरी तामाङली कोपिलाजी हुनुहुन्छ नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद. त्यति बेला अर्को साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार.
3: हेलो नमस्ते गुड मर्निङ.
0: नमस्ते गुड मर्निङ निर्मलाजी.
3: हजुर
0: ल बिहानै आज आउनु भयो कि छ खाना लिनु भयो कि बाँकी छ निर्मलाजी?
3: खाना बाँकी नै छ भन्नुपर्छ.
0: मेरो पनि बाँकी नै छ सँगै बसेर खानुपर्छ. ल आउनुहोस् है यता है.
3: होइन
0: हजुर
3: आउनुहोस् बासिन्दलतिर भने
0: मैले पनि एकदम रेडी बनाएको छु बनाएर लिएर आएको छु. यतै बसेर खानुपर्छ. आज चाहिँ यता खाऊ अनि त्यसपछि बेलुका पख चाहिँ उता जाउँ न है.
3: हस् हुन्छ त्यो भने.
0: ल ठिक छ अनि अरू सुनाउनुहोस् के छ खबर?
3: खासै केही पनि छैन सबै पुरानै हो. मलाई त के हुनु मधुर मधुर घाम लागेको छ आज चाहिँ खासै केही पनि छैन भन्नुपर्छ.
0: मधुर मधुर घाम लागेको छ खासै केही छैन भन्नुभएको छ. यता पनि त्यस्तै छ घाम लागेको छैन त्यस्तो होइन धुम्म भइरहेको छ. मौसम एकदम शीतलै छ भन्नुपर्छ. र कार्यक्रममा पनि हजुरसँग कुराकानी गर्दैछौँ एकदमै खुसी छौँ भन्नुपर्छ. अरू केही नयाँ नौलो खबर अब त्यस्तो खासै छैन भनेपछि हामी कार्यक्रमतर्फै लागौँ जस्तो लाग्यो है. साथी सङ्गीतलाई सम्झनुहोस् है एकदमै मिठो गीत बज्छ.
3: हुन्छ विशेष गरेर दिदी हजुरको लागि भन्न चाहन्छु टेन्सन हुने दिदी दाईको लागि अनि हजुर फ्यामिलीको लागि मेरो घर परिवार सम्पूर्णको लागि मेरो प्यार छोरी प्रतिष्ठा पौडेलको सिङ्गा छ उसको लागि भन्न चाहन्छु अनि मेरो रामे साहब पुरानो गाउँ माइती परिवार सम्पूर्णको लागि भन्न चाहन्छु अनि मेरो बहिनी अस्मिता गिरी सबिता गिरी अनि दाई ढेरो पानीलाई सम्झिराजु दादा भन्न चाहन्छु अनि साथी देव माझीको लागि सम्झिरहेको छु भन्न चाहन्छु. रमिला तामाङलाई पनि सम्झिरहेको छु. रमिलाजी बिरामी हुनुहुन्छ छिटै निको हुनु मलाई एक कल फोन गर्नु ल सुनिरहेको भए भन्न चाहन्छु. र रिता स्नेहलाई अस्ना बस्नलाई नविनाको लागि उडनकोलाई अनि सीता श्रेष्ठकोलाई अनि शीला अधिकारलाई समिराज्यो भन्दै बिदा हुन्छ. नमस्ते.
0: हवस् नमस्कार. उहाँ हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट. उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौ. अब चाहिँ भने हामी फोन मार्फत कुराकानी नगरौं जस्तो पनि लाग्यो. धेरै कमेन्टहरू बाँकी छ. धेरै साथीहरूले फोन मार्फत पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुभयो भने कि साथीहरूले फेसबुक पेजबाट पनि साथीलाई सम्झना सन्देश राख्नु भएको छ. उहाँको कमेन्टलाई पनि स्थान दिनुपर्ने हुन्छ र उहाँले बाहिरबाट पनि कमेन्ट पठाउनु भएको छ. त्यो कारणले गर्दाखेरि यति बेला भने म कमेन्टतर्फै लाग्नेछु. तपाईँसँग अर्को बसाइमा फेरि पनि उपस्थित भएर कुराकानी गर्नेछौ र फोन मार्फत हामी अपसी कुराकानी गर्दैनौं. यति बेला हुनुहुन्छ साथी टीकाराम सुनवारजी हुनुहुन्छ. दर्शन नमस्कार. म टीकाराम सुनवार तिनजुरे मिडिया ग्रुपको मेम्बर रामेछाप घर भई हाल चाहिँ काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा सोना कन्दङमा मिडिया प्रेमी निर्मला ओनेम कमल श्रेष्ठ तेज बाजकोटा राजकले मगर पलपल अपेक्षा भूमिका राई टीका आइडु काल अभिन भानल सुनवार रमला साम्पाङ राई रामलाल सोमन कमला मुखिया सुनिता सुनवार बुद्धवीर तामाङ सुनिता सुनवार दिलदुखी रिया रमा सुनवार उदयपुर भन्नुभएको छ. सजना माझी सजना शर्मिला सरू मगर समिन्दर बाबुको इमान्दार छोरो कुपिला सामलिङ राई मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टिए भन्नुभएको छ. टेकारामजीलाई पनि विशेष धन्यवाद. त्यसै गरी ईश्वरी मेवाहाङ राईजी हुनुहुन्छ मिसिवाल भन्नुभएको छ. मनोज सुन्दासजी हुनुहुन्छ. हेलो मिस्टर नमस्ते गुड मर्निङ के छ खबर. म पनि सुनिरहेको छु सिन्धुलीको झाकाझोली रातबाट बजारबाट मिठो माया सम्झना सहाय भन्दै हुनुहुन्छ. सुस्मिता लिम्बुजीले पनि मिस यु अल भन्नुभएको छ. उहाँलाई पनि विशेष धन्यवाद. त्यसै गरी रामजी किमिरेजी हुनुहुन्छ. नमस्कार सम्पूर्ण मित्रमा हाजिर भए है बागमती प्रदेश तिनबाट भन्दै हुनुहुन्छ. पलपल अपेक्षा पनि हुनुहुन्छ टीकाराम सुनवार हजुरलाई चाहिँ थ्याङ्क यू सो मच भन्नुभएको छ र मिस यु टू भन्नुभएको छ. र त्यसै गरी हुनुहुन्छ सागर गिरिजी हुनुहुन्छ. हेलो गुड मर्निङ नमस्ते म पनि सुन्दैछु फेसबुक लाइभबाट अर्जुन दारा झापाबाट चाहिँ सागर गिरी हो. शुभकामना सन्देश राख्नु पर्दा हुनुहुन्छ फर्स्ट अफ अल त हजुरको लागि अनि साथीहरूमा सम्झनु पर्दा मेरो मनको साथी गीता राई अस्मिता बान्तवा त्यसै गरी हुनुहुन्छ राई तुलसा सुनवार शर्मिला सीता भण्डारी सीता मगर त्यसै गरी काला लिम्बु सीता भण्डारी अस्मी सुताङ लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टिन्छ भन्नुभएको छ. सागरजीलाई पनि विशेष धन्यवाद. त्यसै गरी राजुजी वाकोटीजी हुनुहुन्छ. हेलो दिदी नमस्कार सन्ची हुनुहुन्छ. म पनि कार्यक्रम सुन्दैछु. हाल चाहिँ मेरो सिन्धुली जिल्ला गुलन्जर गाउँपालिका छ गैरी गाउँ हो. हाल चाहिँ अहिले बसाई काठमाडौँ नयाँ बानेश्वरमा बस्छु. सम्झनु पर्दा मेरो घरमा हुनुहुने मम्मी मेरो जीवन साथी र मेरो छोरा दिपसन दिपेशलाई चाहिँ मेरो साले करिश्मालाई पनि सुनाउन चाहन्छु. रेडियो होल युनिट परिवारलाई आई मिस यु भन्न चाहन्छु. त्यही म पनि सुन्दैछु है भन्दै हुनुहुन्छ. उहाँलाई पनि विशेष धन्यवाद. त्यसै गरी आयुषा पुरीजी हुनुहुन्छ. नमस्कार गुड मर्निङ दिदी के छ सन्चै हुनुहुन्छ. खाना बाँकी रहेछ यता आउनुहोस् है भन्दै हुनुहुन्छ. ओके हामी आउने प्रयास गर्छौँ है. म यता पुराना गाउँ सुम्लेबाट चाहिँ आयुषा पुरी प्रोग्राम सुन्दैछु. मिस यु अल भन्नुभएको छ. त्यसै गरी अर्को साथी हुनुहुन्छ उर्मिला थापा मगरजी हुनुहुन्छ. नमस्ते हजुर म दोरम्बा देखि चाहिँ मिस यु अल भन्दै हुनुहुन्छ. उहाँलाई पनि विशेष धन्यवाद. त्यसै गरी राजु लोहारजी हुनुहुन्छ. उहाँले पनि लेख्नु भएको छ नमस्ते नमस्कार सन्चै आरामै हुनुहुन्छ खाना लिएर भयो कि भएन. आज धेरै समयपछि हजुरको प्रस्तुति सुन्दैछु. धेरै पछि सुन्दाखेरि यति धेरै मिस गरिरहेको छु हजुरलाई. यति धेरै बोल्न मन लागिरहेको छ र फोन लाग्न लाग्छ लाग्दैन थाहा छैन तर फोन साइड ट्राई गरिरहेको छु. बोल्न पाए पनि पाए भने आज म जस्तो भाग्यमाने कोही हुँदैन हुँदो रहेन त भने भन्छु भन्नुभएको छ. बोल्न पाएन भने खै खै के गरौँला भनौँला भन्नुभएको छ. ठिकै छ आजको बसाइमा बोल्न नपाए तापनि अर्को बसाइमा पक्कै पनि हामी बोल्नेछौँ होइन. समय अझै छ हामी दिनभर तपाईँहरूसँगै रहनेछौँ. हजुरलाई पनि विशेष धन्यवाद. त्यसै गरी सुमन गुरुङजी हुनुहुन्छ. नमस्ते झ्याजलो सेवार हो हजुर म सुमन गुरुङ फ्रम ताप्लेजुङ है. युएबाट चाहिँ परदेशीको सन्देश राख्नु पर्दा मेरो घर परिवारमा धेरै सम्झना छ. केही साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ सुजन याम्पु त्यसै गरी हुनुहुन्छ माया राई विद्या प्रेमी स्माइल अलिज शाह सन्ध्या गुरुङ पूजा युङहाङ प्रदीप शेर्पा सानी हुनुहुन्छ. त्यसै गरी पायल प्रेमी कुलुङ शेर्पा डोमा शेर्पा दिलो एम्पुर राई विमल विमला गुरुङ बिनु विनिता गुरुङ त्यसै गरी दाई हुनुहुन्छ बिर्ख गुरुङ तेलु सानो याम्पू अल साथीहरूलाई सम्झना छ भन्दै हुनुहुन्छ. उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. त्यसै गरी पेम शेर्पाजी हुनुहुन्छ, गुड मर्निङ तासी दिरेक दिदी हजुर, म पनि प्रोग्राम सुन्दैछु रामेछाप जिल्लाको सुन्दर बस्ती उमाकुण्ड दुई बाम्ती भण्डार हाल चाहिँ हुम्ला जिल्लाको मिमी सिमीकोटबाट चाहिँ हिल्साबाट नगिमा शेर्पा हो दिदी. कार्यक्रम सुन्दैछु है, अब बस्दै सम्पूर्णका लागि सुनाउन चाहन्छु भन्नुभएको छ. उहाँलाई विशेष धन्यवाद. त्यसै गरी सिमु सिमुजी हुनुहुन्छ, गुड मर्निङ है सुन्दैछु भन्दै हुनुहुन्छ. उहाँले पनि के छ खबर आरामै हुनुहुन्छ भन्दै हुनुहुन्छ, अब बसेसँग सम्पूर्णको लागि भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद. त्यसै गरी भूतवीर तामाङजी हुनुहुन्छ, गुड मर्निङ नमस्कार है, म पनि काभ्रे पुलनचोक को मान्छे अहिले चाहिँ ललितपुर इमाडोलबाट चाहिँ सुन्दैछु प्रोग्राम. अब बस्नेसँग बाट सम्झिनु पर्दा साथीहरू हुनुहुन्छ सुमिला शेर्पा, फुजे संस्कृति लामा, भूमिका राई, रामलाल सोमन, अन्जिता मल्ल ठकुरी, क्षेत्री टिकाराम सुनवार र मिस यु अल भन्नुभएको छ. उहाँलाई विशेष धन्यवाद. त्यसै गरी अमिनाजी हुनुहुन्छ, गुड मर्निङ दिजी, विथ मी अमिना सुनवार फ्रम दोलाखाबाट, प्यारी सुशीला विश्वकर्मा, दादा राजकले मगर, विवश कुलुङ पृथक, तिलक विष्ट अलको लागि सम्झना छ भनिदिनुहुन्छ. सिम्पल इच्छा थामीजी हुनुहुन्छ, नमस्ते हजुर भन्दै हुनुहुन्छ. नमस्ते नमस्कार हजुरलाई पनि. राई जाईजी हुनुहुन्छ, गुड मर्निङ मिस यु अल भन्नुभएको छ. उहाँलाई विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ अवि पाखरिनजी हुनुहुन्छ, हेलो नमस्ते गुड मर्निङ है सिस, म चाहिँ ओखलढुङ्गाबाट अवि पाखरिन हो है सिस, म पनि सुन्दैछु इन्डियाबाट मिस यु अल फ्रेन्डलाई भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद. सरिका छेत्रीजी हुनुहुन्छ, मिस यु अल गुड मर्निङ है भन्दै हुनुहुन्छ. त्यसै गरी सिमरन पाखरिनजी हुनुहुन्छ, गुड मर्निङ मिस यु सुन्दैछु है प्रोग्राम केटिएमबाट भन्दै हुनुहुन्छ. उहाँलाई पनि विशेष धन्यवाद. कविता क्याप्सकी मगरजी हुनुहुन्छ, गुड मर्निङ भन्नुभएको छ, गुड मर्निङ हजुरलाई पनि. सतीकला इसाराजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ. त्यसै गरी निराज नाथ हुनुहुन्छ, नमस्कार हजुर, हामी चाहिँ आसामदेखि सुन्दैछु है भन्दै हुनुहुन्छ. उहाँलाई पनि विशेष धन्यवाद. मन कुमारी कान्छी कुलुङजी हुनुहुन्छ, मिस यु अल संघसभाबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. रामजी घिमिरेजी हुनुहुन्छ, फोन लाग्थे लागेन उठाउनु भएन किन हो भन्दै हुनुहुन्छ. समय सकिसकेको छ रामजी, हामी अर्को बसाइमा फेरि पनि कुराकानी गर्नेछौ. कार्यक्रम सुन्दै हुनुहुन्छ भने अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ, त्यही भएर पनि फोन नउठेको हुनसक्छ है. र त्यसै गरी हुनुहुन्छ सपना तामाङजी हुनुहुन्छ, हजुर नमस्ते नमस्कार नाना, सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो. कार्यक्रम राम्रो लाग्छ नाना, हजुर खाना भयो त भन्दै हुनुहुन्छ. मेरो खाना बाँकी छ, अब केही समयपछि हुन्छ खाना चाहिँ सिन्धुलीतिर आउनु है नाना. अनि के छ खबर अब बस्ने गीतमार सम्झनु पर्दा हजुरको लागि रमिला तामाङलाई गेटु लिसुन भन्दै छिटै निकुनुहोला भन्न चाहन्छु भन्नुभएको छ. उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ तपाईँले पठाउनुभएका सन्देशहरू वाचन भइसकेको छ. कार्यक्रमको अन्तिम समय पनि भइसकेको छ. आजको बसाइमा हामीले धेरै साथीसँग पनि कुराकानी गर्न सफल भयौं. सम्पूर्ण साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. हुनुहुन्थ्यो पालहरि नेपाली, अभिषेक कुमार धनुके, रमिला तामाङ, आयुषा पुरी, लीला मगर, निर्मला पौडेल हुनुहुन्थ्यो. उहाँलाई सम्पूर्ण साथीलाई एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु. कार्यक्रममा अवधिपर बजेका मिठा र माइला लोकगीत संगीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु. र प्रविधि समिजनबाट तीन दिनसम्म मलाई साथ सबर दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद. र जो जतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो सम्पूर्णको लागि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को एउटा मिठो गीत छोड्दै आजको बसाई लोकशैलीबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला. हवस् त नमस्कार.

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाकोसी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 जेनेभामा संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्या सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्त 9 भएकाले सोही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्र संघका अनुसार विश्वका 90 देशमा करिब 47.60 करोड आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायमा छन्। उनीहरूले विश्वमा बोलिने अनुमानित 7,000 भाषा मध्ये ठूलो बहुमत भाषा बोल्छन् र करिब 5,000 फरक संस्कृति प्रतिनिधित्व गर्छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तादेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक विशेषता आफू बसोबास गर्ने बहुसंख्यक समुदायभन्दा पृथक छ। पहिचान, परम्परागत जीवन पद्धति तथा पुर्ख्यौली भूमि क्षेत्र र प्राकृतिक स्रोत साधनमाथिको अधिकारको मान्यताका लागि आदिवासी समुदायले लामो समयदेखि संघर्ष गर्दै आएका छन्। नेपाली कंग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो 1 बजेका लागि बोलाएको बैठकमा मुख्य गरी सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा दिएको फैसलाको पुनरावलोकन आदेशका सम्बन्धमा संस्थाको धारणा तय गर्ने प्रवक्ता देवराज चालिसले जानकारी दिनुभएको छ। अदालतको फैसला र त्यसले पार्टीको वैधानिकतामा पार्ने प्रभावबारे बैठकमा छलफल हुने चालिसले बताउनु भएको छ। बैठकमा पार्टीका महामन्त्रीले समसामयिक राजनीतिक विषय र सांगठनिक कार्यसूची सहितका एजेण्डाहरू प्रस्तुत गर्ने कार्यक्रम छ। आगामी महाधिवेशनलाई केन्द्रमा राखेर बोलाइएको यस बैठकमा पार्टी संगठन सुदृढीकरणका विविध विषयमा पनि छलफल हुने प्रवक्ता चालिसले जानकारी दिनुभएको छ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउन आवश्यक रहेको बताउनु भएको छ। विश्व आदिवासी जनजाति दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनु भएको, पहिचान अधिकार प्रतिनिधित्व र सम्मानका लागि नेपाली जनताले गरेको लामो संघर्ष र बलिदानबाट प्राप्त समावेशी समानुपातिक तथा सहभागितामूलक अधिकारको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउनु आजको आवश्यकता रहेको उहाँले बताउनु भएको छ। विविधताको सम्मान र समान अधिकार बिना राष्ट्रिय एकता बलियो हुन नसक्ने उहाँले बताउनु भएको छ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका गोकर्णेश्वरबाट वैदेशिक रोजगार सम्बन्धी ठगी मुद्दामा काभ्रे पलाञ्चोकका 42 वर्षीय अच्युत दुलाल पक्राउ परेका छन्। काभ्रे पलाञ्चोक जिल्ला मण्डलदेवपुर नगरपालिका छका दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पूर्जी जारी भएपछि 2083 साउन 24 गते गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरिएको हो। दुलालले क्यानाडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एकजना पीड़ितबाट 37 लाख रूपियाँ लिएको सम्बन्धमा वैदेशिक रोजगार विभागबाट पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ परेका दुलाललाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। शुक्रबार सालदेखि सम्पर्कविहीन कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंह अझै फेला पर्न विभागबाट पक्राउ पूर्जी जारी भएपछि 2083 साउन 24 गते गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरिएको हो। दुलालले क्यानाडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एकजना पीड़ितबाट 37 लाख रूपियाँ लिएको सम्बन्ध

सड़कमा निरन्तर खोजी गरिरहेको भए पनि उनको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन। सिंह सम्पर्कविहीन भएको बुद्धभूमि नगरपालिका स्थित ढेकरी जंगल क्षेत्रमा भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको के नायन शाखाबाट तालिम प्राप्त कुकुर तथा ड्रोनको प्रयोग गरी खोजी गरिएको थियो, तर त्यसबाट पनि कुनै ठोस जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ। सिंह शुक्रबार दिउँसो करिब 3:30 बजेदेखि ढेकरी जंगलबाट सम्पर्कविहीन भएका हुन्। जंगलमा बाटो अल्मलिएर समस्या परेको भन्दै उनले साँझ 5:30 बजेसम्म विभिन्न व्यक्तिसँग मोबाइल मार्फत कुराकानी गरेका थिए। त्यसपछि भने उनले कसैसँग सम्पर्क गरेका छैनन्। राति करिब 1 बजेसम्म उनको मोबाइलमा रिङ गएको भए पनि फोन उठेको थिएन। त्यसपछि भने मोबाइलमा समेत सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिल वस्तुका प्रहरी प्रमुख उपरीक्षक मनोहर भट्टका अनुसार शनिबार दिनभरि 80 भन्दा बढी नेपाल प्रहरी, करिब 50 जना सशस्त्र प्रहरी तथा 100 भन्दा बढी स्थानीय खोजीमा परिचालन भएका थिए, तर सिंहको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेन। सोलुखुम्बुको सोलुदुतकुण्ड नगरपालिका 11 गन्जे डाँडामा 46 वर्षीय तोई बहादुर कटवाल घरमा मृत फेला परेको घटनाको अनुसन्धानको क्रममा सोही स्थानका 19 वर्षीय रोशन भुवन सिंह कार्की पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद हुँदा रिसको आवेगमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्। अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायब प्रेक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ एकै दिन तोलामा 4,800 रूपियाँले बढेको छ। भाउ बढेर तोलाको 3,00,000 रूपियाँ नागेको छ। नेपाल सुनचन्द व्यवसाय महासंघका अनुसार सुन आज तोलामा 3,01,700 रूपियाँ पुगेको छ। यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रूपियाँ रहेको थियो। गएको बुधबार यता सुनको भाव निरन्तर बढेको छ। बुधबार 4,200 रूपियाँले, बिहिबार एकै दिन 8,000 रूपियाँले र शुक्रबार 900 रूपियाँले बढेको थियो। यस्तै आज चाँदीको भाव बढेको छ। अघिल्लो हप्ता पनि लगातार बढेको चाँदी आज कारोबार हुने हप्ताको पहिलो दिन आइतबार तोलामा 65 रूपियाँले बढेको हो। महासंघका अनुसार चाँदी आज तोलाको 4,645 रूपियाँ पुगेको छ। यसअघि शुक्रबार चाँदी तोलाको 4,580 रूपियाँमा कारोबार भएको थियो। र आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाको अनुसार आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित देशका 35 जिल्ला र 30 जिल्ला आसपासका क्षेत्रमा बाढ़ीको जोखिम छ। झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथम, धनकुटा, तापुजुङ, सङ्खुवा, सभा, सोलुखुम्बु, ओखलडुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, गोर्खा, लमजुङ, कास्की, तनहु, बागलुङ, म्याग्दी, रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई मोहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखा जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका साथै कर्णाली प्रदेशको पहाड़ी भाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराईका थोरै क्षेत्रमा पानी पर्ने सम्भावना छ। एक दुई ठाउँमा मात्रै ठूलो पानी पर्न सक्ने अनुमान छ। यही क्रम भोलि र पर्सिसम्म रहनेछ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: स्तरमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाटा चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटिज?
3: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दिज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40892 र 048-45385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेवी रामेछाप।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9892695699998।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि गोलन्जुर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
8: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपअप द पपमा आवाजमा म श्री राज महासु साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपअप द पप। हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछौं अनि तपाईँसँग कुराकानी गर्छौं। आउन सक्नुहुन्छ नम्बर 0440 40 0026 रहेको छ 0440 40 0026 को माध्यम भएर आउनुहोला। फोन गर्न चाहन्छु म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौं। ननिस्टप रमाइला नेपाली पप गीत राख्दै ननिस्टप तपाईँसँग कुराकानी गर्दै अगाडि बढ्नेछौ। रहन्छौ लगभग 12 बजेसम्म 11:24 गइसकेको छ। सो फोन गर्नुहोस् फटाफट, सुन्दै हुनुहुन्छ भने अलिकति रेडियोको भोल्युम ठूलो पारेर सुन्नुहोस् पनि भन्न चाहन्छु, किनकि रमाइलो गर्नुपर्छ कि रमाइलो गर्नुपर्छ भन्ने उद्देश्यका साथ आउँछौ हामी, होइन आइरहेका छौँ। यति बेला प्राविधिक पाटोमा रहेर साथी राख्नु भएको छ सम्झना खड्कीजी हुनुहुन्छ, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ कि सुन्दै हुनुहुन्छ होला भन्ने आशा छ। खाना भयो, के गर्दै हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ होला, होइन जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट सुनेर साथ दिँदै हुनुहुन्छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि साथसाथै मेसेजहरू पठाएर पनि साथ दिन सक्नुहुन्छ पनि हुन चाहे, साथीभाइ आफन्तलाई सञ्चरण दिनेछौँ है, फोन गर्नुहोला भन्न चाहे भन्दै ढिला नगरिकन कार्यक्रमको शुरूआत गरिहाल्छौँ। तपाईँको माझमा एउटा मिठो गीत राखेर त्यसपछि मात्र आउँछौँ, होइन अन्य कुराहरू गर्नको लागि। यति बेलाको समय तपाईँको माझमा एउटा गीत छ वाङदेन शेर्पा एण्ड सुशान्त किमिरको जुन हेरी, यो गीत तपाईँको माझमा यति बेलाको समयमा

0: झुङ्गा हेरे तिमलाई हेरौला। यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। नम्बर 0848 40 40 0026 रहेको छ, आउन सक्नुहुन्छ, कुराकानी गर्छौ। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौं, तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। 0848 40 40 0026 0848 40 40 0026 को माध्यम भएर आउन सक्नुहुन्छ। साथमा रमाला रमाला नेपाली पप गीतहरू त हामी राखेर राख्दै अगाडि बढ्ने नै छौँ। सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु है। मेसेजहरू पनि पठाउन सक्नुहुन्छ पनि हुन चाहन्छ। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
1: हेलो दादाजी,
0: नमस्ते। नमस्कार हजुर, शुभ नाम। दिपाजी के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ। के गर्दै हुनुहुन्छ? खाना भयो त? मेरो बाँकी छ, बिस्तारो हुन्छ। रेडियो सुन्दै हुनुहुन्छ? ओके ल, ठिक छ, सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु। अनि मौसम कस्तो छ? मन्द मन्द घाम लागिराखेको छ, रमाइलै छ भनौँ न, राम्रो रमाइलो छ। ओके ल, ठिक छ, खुसी लाग्यो यस कार्यक्रममा सहभागी भइदिनु भएकोमा। साथीभाइ आफन्तलाई सम्झिनुहोस् न।
1: मेरो बहिनी भावनाको लागि, अनि यो फ्यामिलीको लागि, साथीहरू त धेरै भन्दा पनि धेरै हुन्छ।
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको 0848 40 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ। 0848 40 40 0026 रहेको छ, साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ हामी पनि भन्न चाहे। तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन्। यति बेला कोही आइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। हजुर नमस्ते। नमस्कार हजुर, हजुरको शुभ नाम। के श्रेष्ठ? भावना जी के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ। कि दिदी बहिनी हो कि नन स्टप रूपमा यसरी डायल गरिहाल्ने? ठिक छ, भनेपछि खाना भइसक्यो? बाँकी छ, तपाईँ पनि बस्दै हुनुहुन्छ होला सायद। के ठिक छ, बस्नु पनि पर्छ। अनि के छ आज दिदी बहिनीको प्लान? केही पनि छैन, नाच्नु त्यसो भए, टिकटक बनाउनु पर्छ। ठिक छ, ठिक छ, खुसी लाग्यो, सम्झिदिनु भयो। केही कुरा भन्न मन लागेको छ, त्यस्ता केही खास कुराहरू छन् भने भन्नुहोस्। छैन, ओके ल, ठिक छ, त्यसो भने साथीभाइ आफन्तलाई सम्झिदिनुहोस्। एउटा मिठो गीत राख्छौ
1: मित्रको लागि, मेरो अघि भर्खरै कल गर्ने मेरो दिदीको लागि, साथीहरू धेरै मात्र धेरै हुनुहुन्छ उहाँ सम्पूर्णको लागि, कोही कसैलाई
0: हस् धन्यवाद। भावना हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। योभन्दा अगाडि दिपा हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। दिदी बहिनी नै हुनुहुन्छ होइन, फोन गरिराख्नु भएको छ नन स्टप रूपमा, उहाँहरूलाई मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। पालो तपाईँको 0848 40 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ। 0848 40 40 0026 माध्यमबाट आउनुहोला, मिठा रमाइलो कुराकानी गर्छौँ है पनि भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार रमिलाजी, के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ। यहाँहरूको मायाले जसो तसो जिन्दगी चलाएको छ, पर्यो नि, के गर्नु? खाना भयो? खाना भयो, मेरो पनि भयो भनौँ, भनेर भन्दिनु बाँकी छ एकैछिन
1: अरूसँग बोलेर राख्न पाइन्छ
0: अरूसँग बोलेर
1: मसँग बोलेर राख्न पाइन्छ
0: तपाईँसँग बोलेर तपाईँसँग बोलेर म हाँस्न नपाउनु भनेको
1: भनेको तपाईँ धेर मस्किनु भयो भने झन् मलाई
0: हाँसो जस्तो मस्किनु भयो अरे मेरो बानी यस्तै छ मसक्क मस्किने मरिहरूले पो होइन यो मर रिसाउँछ भन्छन् नत्र त म मस्केर बोल्ने बानी छ अब मरिहरू चाहिँ के भन्दा यो रिसालु झगडालु पुरा गम्भीर स्वभावको भन्ने रहेछन् खै अब विश्वास त हुनु भएन हुन त भएन भएन खै मैले त प्रमाणका साथ विश्वास गर भन्दा पनि विश्वास गर्दैनन् अरू भन्नुहोस् न अरू भन्नुहोस् न
1: अरू त के भन्नु र खै भने जस्तै हो तपाईँले भन्यो भने तपाईँ आफै जान्नुहुन्छ तपाईँ आफै कुरा कम त गर्नुहुन्छ मलाई नै त्यस्तो म के अरे डबल मान्छेलाई त्यस्तो कुरा आउँदैन तपाईँ सिङ्गल मान्छेलाई त्यति धेरै आउँछ अनि
0: के भनेको डबलले त त्यति माया गर्ने होइन नि त अनि त्यति कुरा गर्नुहुन्न नि त अब सकिगयो नि सिङ्गलले गर्ने हो नि त अनि अनि डबलले त गर्न पनि खोज्ने होइन होइन मेरो त घरमा कोही पनि छैन म मात्र छु भन्दै भन्ने होइन डबलले मेरा घरमा छन् चाहने वाला लगाउँदै थिए मैले कि कसले मैले त कहाँ
1: लगाउँ
0: मैले छैन भाइ म लगाउँदैन
1: तपाईँले
0: कहिले मैले त्यस्तो कहिले भनेछु मैले भन्दिनँ मुन्ना भएको कुरा हावा कुरा गर्दै
1: एक मनमा राखेपछि बिर्सी भने बिर्सि नै सकिएन क्या तपाईँको कुरा
0: हो र कुन चाहिँ कुरा कुन चाहिँ कुरा मैले त्यस्तो भने त है मैले त नभन्नु पर्ने हो खासमा मैले भन्ने भनेको यो माया प्रेमको कुरामा यो अर्काको श्रीमान श्रीमतीले अर्काको यो होइन घरमा हुँदा हुँदै
1: प्रोग्राम सुन्दा सुन्दै फेरि केही भन्न बिर्सिएला भन्दै होइन
0: खतरा हुनुहुन्छ भन्नुहुन्छ फेरि एकैछिन के भन्नुहुन्छ
1: तपाईँको कुरै के गर्नुहुन्छ हुन्छ अनि सुन्दा सुन्दै फेरि निन्द्रै हराउँछ फेरि तपाईँ जानुहुन्छ निन्द्रै लाग्दैन
0: किन त मैले त्यस्तो निन्द्रै नलाग्ने कुरा के गरेछ मैले
1: अनि अगाडि निन्द्र लाग्ने बेला सुन्दा सुन्दै ठिक हुन्छ फेरि निन्द्र हरायो प्रोग्राम नै सकिन्छ
0: कस्तो त गाह्रो भएको त फेरि मेरो भने कार्यक्रम सुनिसकेपछि फेरि निन्द्र लाग्दैन हुनुहुन्छ हुन त अब यस्तो हो के भन्दाखेरिमा मनका कुरा मनमै हराए ल आएको थियो कता गयो ठिकै छ अब के भन्न खोज्दै थियो हराइहाले
1: भन्नु न अब नभन्न पाइन्छ पाइँदैन कहिले भन्न पाइन्छ त आज बोल्ने बेला भन्नुपर्छ क्या
0: के भनेको बोल्न पाइहालिन्छ भन्न पाइहालिन्छ होइन हामी अप्टिमिस्टिक हौँ कि म खालि निराशावादी मात्र कुरा गर्न थालेँ आजदेखि म पनि अब ओहो पेसिमिस्टिक हुन्न अप्टिमिस्टिक हुन्छु आशावादी भएर अगाडि बढ्छ है रश्मि रमिला एकदम म अब नराम्रो कुरा गर्दैन म आज आजदेखि एकदम राम्रो
1: होइन हौ नराम्रो गरे भने होइन क्या तपाईँ के अरे लाग्नुहुन्छ नराम्रो भने हो त नि अहिले
0: होइन जस होइन मैले कार्यक्रममा भने त मैले म जब जब कार्यक्रममा उपस्थित हुन्छु खोइ कहाँबाट के कुरा आउँछन् कुनै पूर्वको कुरा गरेर पश्चिममा लगेर अनि फेरि उत्तर दक्षिण सबैतिरका कुरा जोड्छु कि एकैछिनमा पूर्व कुरा गरिरहेको हुन्छ पश्चिममा कुरा पुगिसकेको हुन्छ थाहा नै हुन्न कहाँ भनेको उमेर त उमेरले छेक्दैन के रमिला तपाईँले अहिले पनि गर्न पाउनुभयो तर लिमिट हुन्छ होइन त्यो त हो तर एउटा लिमिट हुन्छ भन्छन् नि त उमेर अनुसार हर उमेरमा मन बुढो हुँदैन हेर्नुहोस् कुराकानी गर्न पाइयो मन बुढो
1: गीत छ त अनि के अरे ज्ञान बुढो भयो नि मन बुढो भएको छैन भने गीत मर्नुपर्छ कि तपाईँ त्यस्तै हो
0: क्या? त्यस्तै हो. अब के गर्नु, हुनु पनि भएन क्या, त्यो हुनु हुँदैन पनि. अब भयो भने त गइहाल्यो नि जिन्दगी. त्यही भएर लिमिट चाहिँ क्रस गर्नु भएन, झुटो कुरा बोल्नु भएन, अरूको मन दुखाउनु भएन. त्यो भनेको पाप लाग्छ उसको आँसुको, होइन? त्यसपछि अरू त अब जे पनि भइहाल्यो नि. ठिकै छ, ठिक छ. मिठो कुराकानी गर्न पाइयो. धेरै पछि हो जस्तो लाग्यो तपाईँसँग त कुराकानी मेरो नभएको. अहिले अहिले पो आउनुभयो यसरी, किन माया मारेको रमिला?
1: माया मारिदिएको नि मैले तपाईँको.
0: किन किन मार्नु
1: लागेन?
0: उहाँले माया मार्नु भन्नुभयो क्या? धेरै उहाँ रेडियोमा गएर उसँग पक पक पक बोल्नु बोल्ने होइन है, माया नगर्ने के अरे, माया मार्दै जाने भन्नुभयो क्या उहाँले?
1: भगवान् त्यस्तो भन्नुहुन्न क्या. म आफै उसलाई नै प्रोग्राममा फोन गर्ने मान्छे, तर त्यस्तो भन्न लाग्यो भने फेरि मैले त
0: ठिक भाटो लिएर जान्छु अहिले. अनि ठिक छ, सम्झिदिनुहोस्, माया गर्नुहोस्, फोन गर्न चाहन्छु. स्वास्थ्यको पनि ख्याल गर्नुहोस्, हामीलाई सुन्दै गर्नुहोस्. एउटा मिठो गीत राख्छु साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न.
1: पहिलो प्रश्न तपाईँलाई प्राविधिक दिदी साथीहरू सम्पूर्णलाई भन्दै
0: सिक्नुहोस्. हस् धन्यवाद. उहाँसँग मिठो कुराकानी हुन्छ अनि सम्झिने बेलामा चाहिँ फेरि सर्ट एन्ड सुट मात्र सम्झनुहुन्छ, उहाँको बानी छ. कुरा चाहिँ फेरि हामी लम्बिएरै गर्छौँ, लामो कुराकानी गर्छौँ अनि साथीभाइलाई सम्झेपछि सम्झिन सम्झिनुहोस् न भन्ने हो भने चाहिँ अनि सर्ट एन्ड सुटमा सम्झनुहुन्छ. एकैछिनमा दुई सेकेन्ड तिन सेकेन्डमा साथीभाइ आफन्तलाई सम्झिसक्नुहुन्छ. अब अरू बेला पनि त कुराकानी त भइहाल्छ हाम्रो है रमिला हो नि. ओके, यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार.
2: हेलो दादा हजुर, नमस्ते. नमस्कार.
0: नमस्ते. नमस्कार, मिन माया हो.
2: होइन भन्नुपर्छ है दादा हजुर.
0: को हो त फेरि?
2: यता सिन्धुली खनिया खाको विजय
0: युनिसा श्रेष्ठ. हरि ओम नारायण नारायण. तपाईँ माइली पर्नुभयो कि कुन चाहिँ पर्नुभयो त? अब तपाईँ कान्छी पर्नुभयो, दिया त्यसपछि के अरे दिपा भावना पछि कान्छी हो. कान्छीको नाम के अरे? युनिसा कि बिनिसा? युनिसा. पक्का हो नि दिदी बहिनी सबैजना हुनुहुन्छ यति बेला? साथमै हुनुहुन्छ? पक्का हो? ओके. अनि के हो यो त, पुरा सरसल्लाह सुझाव के अरे सरसल्लाह गरेर फोन गरे जस्तो गर्नु भएको छ त. म त्यति राम्रो छु क्या हो? पाइयो, तर पनि त अब यसरी कुराकानी गर्नुभएको छ, म त फोन गर्छु भाइ भनेर पहिला दिदीले फोन गर्ने होइन, म पनि फोन गर्छु भाइ भनेर भन्यो नाइकी. अब मेरो पालो दिदी हुन्न, अब म फोन गर्छु भनेर हो कि क्या? ठिक छ, माया गर्नु पर्यो, सम्झिनु पर्यो. जिस्केको नि हुनेछ, जिस्किन पाउँदिन र म भनेको पाउनुहुन्छ. अनि ठिक छ, तपाईँले पनि खाना खाइसक्नुभयो होला? बाँकी छ, पनि भन्न चाह्यो कि ल ठिक छ, कुराकानी भनेको हुँदै गर्छ, बिस्तार बिस्तार गर्दै गरौँला, सम्झिँदै गर्नुहोस्, यसरी नै माया चाहिँ नमार्नुहोस् होइन. तपाईँले पनि भनेको बिदा भनेको आज स्कुल बिदा हो, स्कुल कि कलेज? ओके, आइतबार बिदा भइसकेपछि पक्कै पनि घरमा बस्नुभयो, सम्झिनुभयो. अरू बेला त फेरि पाउनुहुन्न होला है, स्कुलतिर हुनुहुन्छ? ओके ल ठिक छ, सम्झिनुहोस्, यस्तो मिलाएर समयले साथ दिएसम्म सुनेर साथ दिनुहोस् अनि कुराकानी पनि गर्दै गरौँ अनि यसो समयले यसरी नै साथ दिँदै गयो भने फोन गर्नुहोस्, सम्झिदिनुहोस् भन्न चाहे. एउटा मिठो गीत राख्छौँ साथीको आफन्तलाई सम्झिदिनुहोस्.
2: हुन्छ, धेरै पछि बोल्न पर्छ खर्च दादाजीको लागि, मेरो घर फ्यामिलीको लागि, हजुरको रेडियोको उम्मिदको लागि, मेरो अघि भर्खरै फोन गर्नुहुने दिपा श्रेष्ठ, भावना श्रेष्ठको लागि, साथीहरू सम्पूर्णको लागि भन्दै सिकिन्छ.
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. अब चाहिँ हामी गीततर्फ लाग्छौँ, धेरै बोलियो कि क्या होइन, धेरै कुराकानी नगरौँ हो, यसै त कुराकानी गर्न नआउने मान्छेमा कुराकानी गर्नै आउँदैन मलाई खासै. यति बेलाको समयमा तपाईँको माझमा एउटा गीत राख्छु, नाच मैया, यति बेलाको समयमा गीत राख्नु पर्यो, त्यसपछि म आउँछु रेडियो सुन्न. सुन्दै गर्नुहोला अनि फोन म्यासेज पनि गर्दै गर्नुहोला। यति बेलाको समयमा तपाईँकोमा आजमा मिस्टर आरजे अनि साथसाथै अन्य गायक गायिकाको आवाजमा गीत नाचमा

इंट्री भए स्वीट डांस फ्लो सब खाली छोड़ देऊ नाच्ने हरुन सँगै नाचो न नाच्नेले ताली ठोक देऊ आफ्नै मनको मालिक म दुनियाको किनो सुनु ओइ डीजे यही म्युजिक बजा जबसम्म म चेन्ज नभन नाच न तिम डांस भई सारा स्टेप देखाई सबै दुःख पीडालाई फुल स्टप लगाए अरे बच्चा हौ तिमी बच्चा ठुलो स्वरले नबोल मिस्टर आरजेको भन्छौ घर गएर टिभी खोला।

उज्यालो पार्ने प्लान बनाएको छु, डीजे भाइको टेन्सन छैन, रक्सी पिलाको छु। हल्ला नगर कोही उजुरी देला, अरे पुलिस को नि बालै भएन, सेटिङ मिलाएको छु। जति पिउ नसक्छौ पिउ, आजलाई माफी छ, तिमी नाच मैया नाच, सारा रात बाँकी छ। आफ्ना सिएफ बिएफ सम्हाल, नक्सामा जोलिन, बाँकी दुनियाँको ममा छोडिदेऊ आरजे।

0: यो तपाईको माझमा राख्यो कार्यक्रम टपौती पपनियर भइराखेको छ। आवाजमा म श्रुराजमा छु, रमाइलो गर्ने कोसिस गरिरहेको छु। कस्तो लाग्दैछ कुनै कार्यक्रम? जस्तो लाग्दैछ त्यस्तै भनिदिनुहोस्, राम्रो छ भने राम्रो भनिदिनुहोस्, राम्रो लागेको छैन भने ओके, राम्रो राम्रो लागेको छैन यस्तो कुरा सुधार्नु पर्यो, यो कुरा सुधार भनेर भनिदिनुहोस् ओके। त्यसो भनिसकेपछि हामी कुरा सुधार्छौँ, के कुरा राम्रो लागेको छ त्यो चिजलाई सुधारेर अगाडि बढ्छौँ। हजुरहरूको सल्लाह सुझाव माया हामीलाई चाहिन्छ कि? यति बेला कोही हुनुहुन्छ, कहाँ हुनु हुनुहुन्छ? हजुरहरू नमस्कार। नमस्ते नमस्कार हजुर, हजुरको आवाज सानो आयो।
1: हजुरको आवाज मैले राम्रोसँग सुनिरहेको है सर।
0: बल्ल अलिकति स्पष्ट छु
1: हजुरको, भनौँ न हजुरको जुन यो बोल्ने एउटा शैली, म आफ्नोपनको आवाज पाउँछु सर
0: है।
1: सुधार गर्ने कुनै गुन्जाइसै छैन
0: छैन है। ठिक छ, यस्तो बेला बेला त्यस्तो भयो भने भनिदिनुहोस् भन्न चाहेको मात्र बुद्धा बाजुर सारे सर हुनुहुन्छ होइन काठमाडौँबाट।
1: आज एकदम खुसी हुनुहुन्छ हाम्रो सर, एकदम गीतहरू सुनिरहेको छु मैले।
0: खुसी खुसी त म सधैँ खुसी रहन्छु, दुःखी हुन्न। त्यस्तो केही होइन, त्यस्तो के भएको भए त म भनिहाल्छु नि यो कारणले खुसी थिएँ भनेर होइन, मेरो मन यस्तै हो। हेर्नुहोस् न खै कति बेला के हुन्छ, कति बेला के हुन्छ भन्ने हो, तर खुसी नै छु, सधैँ खुसी नै रहिरहनेछ। यस्तो छ, के छ सर, के छ खबर हुँदै के
1: त्यो चाहिँ
0: त्यो भन्छन् भन्न त फेरि यस्तो अरे के भन्दाखेरिमा के रहेछ सर भन्दाखेरिमा, अब डबल हुनेलाई डबलको फाइदा थाहा हुन्छ अरे, सिङ्गल हुनेलाई सिङ्गलको फाइदा थाहा हुन्छ अरे भन्ने कुरा हो। अब डबल भइसकेपछि के कुराहरू फाइदा हुन्छन्, अब त्यो त डबल हुनेलाई थाहा हुन सक्छ, सिङ्गल हुनेलाई पनि अब यस्तै हो। पकै पनि भन्दैछु, सम्झिनुहोस् यही पनि हुन चाहे। खाना भयो सर, कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? हस्पिटलतिर शीघ्र स्वास्थ्य लाभको कामना घरतिर हुनुहुन्छ। ठिक छ, यो मौसमको परिवर्तनले पनि हुनसक्छ, मौसममा परिवर्तन भएर पनि यस्तो हुनसक्छ। यस्तै हो, तर खुसी हुन सिक्नुपर्छ जस्तो लाग्छ, रमाउन चाहिँ सिक्नुपर्छ सर। म खुसी जुन बेला पनि हुन्छु सर, होइन त्यस्तो यो बेला त्यो बेला भन्ने हुन्न, मन खुसी हुनुपर्छ जुन बेला पनि खुसी हुन्छ जस्तो लाग्छ। अब दुःखी चाहिँ कति बेला हुने भन्ने हो, अब दुःखी चाहिँ कुनै कुनै कुराहरू कुराहरू सम्झेर अथवा कुनै कुराहरू सुनेर कुनै कुरा देखेर त्यो बेला चाहिँ दुःखी हुन सकिन्छ, तर खुसी भनेको चाहिँ अब जति बेला पनि हुन्छ जस्तो लाग्छ, होइन र? मन केही कुरा भन्नुहुन्छ गाँठी, अब के गर्नु, स्यालेरीको कुराकानी के गरौँ र खै, अब गोजीमा टन्न खै त्यो गरौँ लिएर अब कहिले हिँड्नु खै, अब त्यो पनि त्यस्तै, अब हेरौँ त्यो, अब त्यो पल त खै अब सम्झिने मात्र हो जस्तो लाग्छ, अब हुन त पुग्दैन जतिले पनि होइन, त्यही पनि अब हो त्यो चाहिँ हो गाठे, त्यो भयो भने सबै चिज हुन्थ्यो, अब यस्तै छ। ठिक छ,
1: मेरो मनको कुरा
0: हुनुहुन्छ, प्राविधिक बाटोमा रहेर साथी राख्नु भएको छ
1: सम्झना, सन्तोष सरलाई पनि सम्झाएको भनिदिनु होला है, हाम्रो ललिता म्यामलाई पनि सम्झिरहेको छ, अनि के अरे ढिलाइ भए पनि अब राख बहिनी राशि बहिनीको आवाज आजकल गुन्जिनु थोरै किन सर, एउटा जिज्ञासा छ राम्रो श्रोताहरूको।
0: राशि म्याम अहिले प्राय जसो आफ्नै होइन भनौँ न कामतिर व्यस्त हुनुहुन्छ, तपाईँको आफ्नै पारिवारिक होइन जीवनमा व्यस्त हुनुहुन्छ, त्यो भइसकेर पनि हो त्यो कुरा चाहिँ बरु होइन गर्न सकिन्छ। खै के हो, के मन नलागेर गाह्रो छ, सजिलो बनाउनु पर्छ सर। ओके हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। विद्या बजार सर सर हुनुहुन्थ्यो है, रमाइलो कुराकानी हुन्छ उहाँसँग। उहाँ आउने बित्तिकै मैले भने नि जे होस् चटपटे मिठा रमाइला कुराकानी हुन्छ, अनि विभिन्न कुराहरू हुन्छन् उहाँले अब भन्न नसके कुराहरू पनि सट सट सट भन्दिनुहुन्छ है। ठिक छ, कुनै कुनै कुराहरू जस्तै होइन अब खुसी कुन बेला हुनुहुन्छ भनेपछि त्यो कुरा पनि हो है। टन्न गोजीमा दाम होस्, सालेर झ्याप होस् होइन, त्यो खुसी त्यो पल त अब अथाह भइहाल्यो नि है, त्यो त भइहाल्यो। तर ठिक छ, जस रमाइलो हुनुहुन्छ। मैले काठमाडौँ जाने बेलामा होइन सम्झिने गर्छु, तर भेटघाट कहिलेकाहीँ हुँदैन केही परिस्थितिको कारणले अथवा विविध कारण हुन्छ। अब चाहिँ गयो भने भेटघाट हुन्छ, गरौँला भन्ने सोच छ उहाँसँग है सर भन्न चाहे। म्यासेज पनि पठाउँदै हुनुहुन्थ्यो, अरू सुन्दै रमाउँदै फोन ट्राई गर्दैछु भनेर भन्दै हुनुहुन्थ्यो म्यासेजमा पनि। के प्रत्यक्ष पनि कुराकानी भइसकेको छ। जिन्दगी आफ्नो पाटामा छ, हेर्नुहोस् न जिन्दगीका कुराहरू, उहाँको जिन्दगीको पीडा आफैसँग छ होला अथवा होइन मेरो आफ्नैसँग छ होला, तर कुराकानी हुँदा त रमाइलो हुन्छ नि होइन र त्यो हो कि थाहा छैन होइन उहाँको जिन्दगीमा के हुँदैछ कसो हुँदैछ अथवा मेरो के हुँदैछ के हुँदैछ अथवा के हुँदैछ, सरी दुइटै एउटै भए त उहाँलाई पनि थाहा छैन होला मलाई पनि थाहा छैन, तर एकअर्काको कुरा सुन्दाखेरि मजा आउँछ। तपाईँलाई पनि त्यस्तो लाग्दैन र मजा आउँछ नि, रमाइलो लाग्छ नि, त्यो नै हो जस्तो लाग्छ। एकछिन जब हामी भेट हुन्छ नि, भेटघाट भइसकेपछि रमाइलो गर्छौँ नि होइन, सबै कुराहरू बिर्सिएर अब थाहा हुन्न के पीडाहरू के भइराखेको छ हामीमा, तैपनि भेटघाट भइसकेपछि रमाइला कुराकानी गरेर बिर्साउने कोसिस गर्छौँ ती दुःख पीडाहरूलाई। त्यस्तो त्यस्तै हो जस्तो लाग्छ। उहाँसँग पनि कुराकानी भइसकेपछि रमाइलो चटपटे खालको कुराकानी हुन्छ। त्यो भइसकेपछि यति बेला शुक्रराज रसाले निर्देश हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। पाँच तर हिलियाङ साथ घर भइहाल्छ, फिल्म चार डब्ल्यू चोकबाट भन्नुहुन्छ। जीवनस यात्री कमला रसाले, प्रेमकला आचार्य, दिकेन्द्र सम्भामफे, अरूणा सम्भामफे, गोपाल भाइ चटपटे, मनिषा शेर्पा, गगन तेरथिमे, सुमी लिम्बु, कसञ्ज मायकेरू, तारा शंकर, विनिता दाहाल सुवेदी, मनमाया तिमल सुनल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। बाबुराम मगर हुनुहुन्छ, ओखलडुङ्गा पोखली घर भइहाल्छ, साउदी अरेबियाको रियादबाट सुन्दैछ, सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सरिका छेत्री हुनुहुन्छ, कार्यक्रमहरू हजुरको रेडियोहरू प्राय जसो नियमित सुन्ने गर्नुहुन्छ, मेसेजहरू प्राप्त भइराखेको हुन्छ होइन, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। बैतडी घर भइहाल्छ, हिमाचल प्रदेशबाट, कार्यक्रम रमाइलो छ भन्नुहुन्छ, सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। सपना तामाङ हुनुहुन्छ, हजुर नमस्ते नमस्कार, सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, राम्रो लाग्छ। खाना खानुभयो दाई भन्नुहुन्छ, फोन लागेन दाई, 15 चोटि भयो तर कल नै लागेन भन्नुहुन्छ। के गर्नु यस्तै छ, कहिले लाग्छ कहिले लाग्दैन, सपना नरिसाउनुहोस् ल भन्न चाहे। लक्ष्मण मगरले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, उहाँले पनि पाख्रीवास दुई धनकुटा हाल मलेसियाबाट, गीता मगर देवासकोटा भावना चामलिङ रमला साम्पाङ राई, मिडिया अपनी निर्मला उनी सुस्मिता राई, विमला मगर, सपना शंकर, गीता लिम्बु, भूमिका राई, अनि राजघले मगर, मिडिया अपनी निमु शेर्पा, सम्झना बराइली, माया राई, समीक्षा जोशी, सरिता मगर, इलाम मनिषा घरती मगर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर गौसन राई हुनुहुन्छ, खाजा लिनुभयो खाना लिनुभयो भन्नुहुन्छ, माने भन्ज्याङ पाँचबाट गौसन राई हो, सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। सत्यकला इशारा हुनुहुन्छ, सम्झना सबैमा मिसिवाल भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै हे भगवान् मेरो कल लागेन दाई, रुदै हुनुहुन्छ, 22 चोटि गरेको दाई लागेन भन्नुहुन्छ। सपना दिउँसोको कार्यक्रम छ, अहिले 12 बजेको कार्यक्रम छ, फुल लाग्छ, के गर्नुहोस् ल भन्न चाहे। सरी आजको बसाइमा चाहिँ अब यस्तै भइहाल्यो भन्न चाहे, भोलिको बसाइमा अथवा रातिको कार्यक्रमहरूमा मेसेजहरू पठाउनुहोस्। कुराकानी त गर्न मन थियो प्रत्यक्ष, अब यस्तै हो। आइसा फेरि हुनुहुन्छ, कार्यक्रम सुन्दैछ पुरानो गाउँ सिम्लेबाट, सम्झना सबैमा हुनुहुन्छ, टिकराम सुनवार हुनुहुन्छ, रामेश्वर घर भइहाल्छ, काठमाडौँबाट सुन्दैछु भन्नुहुन्छ, सोना खन्दुङ्गा, मिडिया अपडेट निर्मला हुने, कमल श्रेष्ठ, देवासकोटका राजघले मगर, पर्पल अपेक्षा छन्, भूमिका राई, टिका युद्ध घाल, अभिमान सुनवार, रमला साम्पाङ राई, रामलाल सुमन, कमला मुखिया, सुनिता सुनवार, बुद्धवीर तामाङ, सुनिता सुनवार, दिन्दु खिरिया, रमा सुनवार, उदयपुर, सजना माझी, सजना लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। अब छिटिनुपर्छ, तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनु, मलाई धेरै धन्यवाद। फोन गरेर साथ दिनु, मेसेज गरेर साथ दिनु, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सर सल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु होइन। भन्दै अन्तिममा सम्झनाजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा एउटा मिठो गीत मेरो एक्सको छममा होइन सृजना खत्री हौडी माया मिस्टर राजको आवाजमा गीत तपाईँको माझमा राख्दै आजको विषयबाट कार्यक्रम प्रस्तुता श्री राज महत पनि छुट्टिन चाहन्छु. हस्त नमस्कार.
2: हेलो सृजना, बिहानदेखि फोन गरेर आएको छ तिमीलाई, किन रिसिभ नगरेको? कहाँ छौ तिमी?
3: आई कान्ट फर्गेट द्याट बास्टर्ड. म के गर्नु?
2: मैले तिमीलाई कतिपल्ट भनिसकेँ एउटै मान्छेको कुरा लिएर दिमागलाई ह्याङ नबनाऊ भनेर.
4: त्यस्तालाई सम्झेर कहिलेसम्म हुन्छ हो? कहिलेसम्म? तिम्रो होल फ्युचर तिम्रो हातमा छ.
3: बट नवीन, त्यो धोकेबाजलाई एकचोटि भेटेर सबक सिकाउँछ.
2: यदि त्यस्तो हो भने मसँग त्यसको लागि एउटा प्लान छ.

0: मलाई चाहिँ अनि नजिक छ खति मलाई चाहिँ खानेर फाइल्स अहिलेको तेरो थियो राखेल कि श्रीमती गर्न त गरौ तर एउटा कुरा सोच इमान्दारिताको बाटो हिँडिरहेको केटी अनेक बहाना बनाएर भेटी आफूलाई चुप गर्न इमान्दार बनिस आफ्नो सारा पास बताइस माया गर्छु भनिस मेरो कोमल हृदयले तेरो पीडा देख्यो रगतले तेरो नाम मुख्यो खुब माया केयर गर्थ्यो घन्टौसम्म पुरा हुन्थ्यो दुःख साथ सुख साथ दुबईको आँखामा आँसु जस्तो भन्थ्यो नि
1: हाम्रो एउटा छुट्टै संसार हुन्छ त्यहाँ एउटा सानो घर हुन्छ जिन्दगीको सहयात्री हौ नि हामी बुढेसकालमा एकअर्काको भर हुन्छ
0: सुन न कता कता मलाई डर लाग्छ भन्छौ नि माया तिमीलाई गर्छु त मैले तिम्रो लागि सक्दो त्यागेको छु छुट्नु पर्यो भने म त मर्छु त
1: ओ माई लभ यु नो म कति म्याच्योर छु मेरो पनि समाजमा इज्जत छ तिमी जस्तो असल केटी बल्ल त पाएको छु छुट्नु पर्यो भने मलाई कति दुख छ दुःख हो तिमी कहिले रुनु पर्दैन मेरो कारण दुखी कहिले हुनु पर्दैन बिकज आई लभ यु आई लभ यु आई लभ यु

0: सब बहाना बनाए मेरे।
1: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
2: तातो पानी नाका ठप्प हुँदा चाड पर्वका बेला भाव बढ्ने जोखिम काठमाडौंलाई हेटौडासँग जोड्ने कान्ति राजमार्गको स्तर उन्नति तीव्र इलाममा अदुवाले भाव र बजार पाउन थाल्यो किसानले पनि खेती विस्तार गर्न थाले सुनको भाव तोलामा 3,00,000 रूपियाँ नाग्यो आज एकै दिन 4,800 रूपियाँले बढ़्यो फ्रान्समा डढेलो लगाएको आरोपमा 420 जना पक्राउ पक्राउ पर्नेमा 166 जना नाबालिग र लिग्स कपको समूह चरणमा मेस्सी बिना खेलेको इन्टर मियामी मोन्टेरेसँग पराजित नेपाल खबरमा अब पूरा खबर वार्षिक झण्डै 1 खर्ब रूपियाँ बराबरको वस्तु तथा सामान आयात हुने चीनसँगको प्रमुख व्यापारिक नाटकका तातोपानी ठप्प हुँदा बजारमा चीनबाट आउने सरसामग्रीको मूल्य वृद्धि जोखिम बढ़ेको छ पहिरोका कारण नेपाल चीनबीचको महत्वपूर्ण व्यापारिक मार्ग अवरूद्ध छ तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोको कारणले नेपाल र चीनबीचको वैदेशिक व्यापार समेत प्रभाव पारिरहेको बताउनुभयो युनाका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत पर्ने नेपाल र चीनको सीमाना कोदारीमा छ सड़क अवरूद्ध भएकोले चीनबाट मालवाहक सामान सहितका कन्टेनर भित्र नसकिरहेका छैनन् चीनबाट नेपाल भित्रने तयारी पोशाक जुत्ता चप्पल विद्युतीय सामग्री फलफूल मेसिनरी तथा विभिन्न उपभोग्य वस्तुको आयात हुन सकिरहेको छैन तातोपानी नाका हुँदै नियमित रूपमा आउने सामान रोकिन थालेपछि व्यापारीहरूमा चाड़पर्वको बेला भाव बढ़ने चिन्ता बढ़ेको छ विशेष गरी तीज दशैं र तिहार जस्ता ठूला चाड़पर्व नजिकिँदै गर्दा चीनबाट हुने आयात प्रभावित भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामरी कार्कीले उज्यालोसँग बताउनु भएको छ चाडपर्वको बेला कपड़ा जुत्ता विद्युतीय सामग्री घरायसी उपकरण लगायत वस्तुको माग अरू बेला भन्दा धेरै हुने गर्छ यही समयमा आपूर्ति नहुँदा बजारमा सरसामानको अभावसँगै मूल्य बढ़न सक्ने जोखिम देखिएको उहाँको भनाइ छ नेपाल चीन व्यापारका लागि तातोपानी र रसुवागढ़ी प्रमुख स्थल मार्ग हुन् तातोपानी भन्सार कार्यालयका अनुसार सामान्य अवस्थामा यो नाका हुँदै दैनिक 30-40 मालवाहक ट्रक नेपाल भित्रने गर्छन् तर अहिले पहिरोका कारण सड़क अवरूद्ध भएपछि नेपालतर्फ दर्जनौं कन्टेनर रोकिएका छन् भने चीनतर्फ पनि ठूलो संख्यामा सामान बोकेका कन्टेनर अड्किएका छन् चाडपर्वलाई लक्षित गरेर चीनबाट धेरै अगाडिदेखि नै सामान ल्याउने गरिन्छ व्यापारीहरूले मगाएको सामान बाटोमै रोकिँदा नयाँ सामान बजारमा ल्याउन समस्या भएको छ संघीय राजधानी काठमाण्डौलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा रहेको कान्ति राजमार्गको स्तरोन्नति कार्य तीव्र भएको छ राजमार्गलाई फरागिलो बनाउने कटिङ गर्ने र मोड सुधार गर्ने लगायतका कामका लागि कान्ति राजमार्ग सड़क योजनाले 3 खण्डमा विभाजन गरी निर्माण कार्य गरिरहेको छ यो राजमार्गको कुल लम्बाई 80 किलोमिटर रहेको छ हेटौँडाको बुद्धचोकबाट ललितपुरको एकान्त कुनासम्म फैलिएको यो सड़कको मकवानपुर खण्डमा 50 किलोमिटर र ललितपुर खण्डमा 30 किलोमिटर पर्छ योजनाका इन्जिनियर उपेन्द्र महारानका अनुसार अहिले ललितपुरको लेलेबाट मकवानपुरको बकैयासम्मको 21 किलोमिटर सड़कको स्तरोन्नति कार्य भइरहेको छ लेले बकैया खण्डको स्तरोन्नति तथा पहिरो नियन्त्रणका लागि 2082 साल जेठ 21 गते ठेक्का सम्झौता भएको थियो इन्जिनियर महारानले यो खण्डको भौतिक प्रगति झण्डै 50% पुगेको जानकारी दिनुभयो निर्माणको जिम्मा पाएको कन्काई ब्राइट मल्टी दिव्य ज्योति जेवीका संचालक राजकुमार बुढाथोकीले विपदजन्य योजना भएकोले जोखिममुक्त क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ कुरा सहज भएको अवस्थामा यसै आर्थिक वर्षभित्र काम सकिने पनि उहाँको दावी छ इलामको मांगसेबुङ गाउँपालिका दुईका किसान देश राज लिम्बुले गएको वर्ष 3,15,000 रूपियाँ बराबरको अदुवा बेच्नुभयो 5 रोपनीमा अदुवा खेती गरी 90 मन उत्पादन गर्नुभएका उहाँले 20 मन बिउ राखेर अरू बेचेको बताउनुहुन्छ लिम्बुले 120 मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष 20 मन बिउ रोप्नु भएको छ पोहोरकै जस्तो भाव पाएमा यस वर्ष 5,00,000 रूपियाँ भन्दा धेरै आमदानी हुने उहाँको अनुमान छ मांगसेबुङ दुईका अर्का किसान राजकुमार राईले पनि गएको वर्ष अदुवा बेचेरै 2,00,000 रूपियाँ भन्दा धेरै कमाई गर्नुभयो। यो कमाईबाट परिवारको खर्च र छोराछोरीको पढ़ाई पुग्ने उहाँ बताउनुहुन्छ। अदुवाले बजार र भाव पाउन थालेपछि किसानहरूले धान र अन्य खेती छोडेर अदुवा खेती गर्न थालेका छन्। उत्पादनको बेला प्रतिमन 4,500 रूपियाँसम्म पुगेको अदुवाको भाव अहिले माउ प्रतिमन 7,000 रूपियाँसम्म पुगेको छ। अदुवाले उचित मूल्य पाएपछि किसान यो खेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रले जनाएको राष्ट्रिय समाचार समितिले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव एकै दिन तोलामा 4,800 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन तोलाको 3,00,000 रूपियाँ नागेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज तोलामा 3,01,700 रूपियाँमा कारोबार भइरहेको छ। यससँगै हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रूपियाँ रहेको थियो। गएको बुधबार यता सुनको भाव निरन्तर बढ़ेको छ। त्यस्तै आज चाँदीको भाव पनि बढ़्यो। अघिल्लो हप्ता पनि लगातार बढ़ेको चाँदीको भाव आज कारोबार हुने हप्ताको पहिलो दिन आइतबार तोलामा 65 रूपियाँले बढ़ेको हो। महासंघका अनुसार चाँदी आज तोलाको 4,645 रूपियाँ पुगेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आज सुनको भाव तोलाको 2,96,900 रूपियाँ रहेको थियो। गएको बुधबार यता सुनको भाव निरन्तर बढ़ेको छ। त्यस्तै आज चाँदीको भाव पनि बढ़्यो। अघिल्लो हप्ता पनि लगातार बढ़ेको चाँदीको भाव आज कारोबार हुने

0: सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले तातो पानी नाका ठप्प हुँदा चाड पर्वको बेला भाव बढ़ने जोखिम, काठमाडौँलाई हेटौँडासँग जोड्ने कान्ति राजमार्गको स्तर उन्नति तीव्र, आज एकै दिन 4,800 रूपियाँले बढ़ेको सुनको भाव, तोलामा 3,00,000 रूपियाँ नाग्यो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित देशका 35 जिल्ला र ती जिल्ला आसपास क्षेत्रमा बाढ़ीको जोखिम छ। झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलडुङ्गा, दोलखा, रामेछापमा बाढ़ीको मध्यम जोखिम छ। त्यस्तै सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, बागलुङ, म्याग्दी, रूकुम पूर्व र रूकुम पश्चिम, जाँजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने ससना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका साथै कर्णाली प्रदेशको पहाड़ी भाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराईको थोरै क्षेत्रमा पानी पर्ने सम्भावना छ। एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ। अब विदेशको खबर। फ्रान्स सरकारले आगलागी जन्ने कार्यमा संलग्न व्यक्तिमाथिको कार्यवाहीलाई तीव्र पारेको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार जानाजान वा दुर्घटनावश डढेलो शुरू गरेको आरोपमा 420 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा 166 जना नाबालिग समेत रहेको बीबीसीले जनाएको छ। दक्षिण पूर्वी बहर क्षेत्रमा 23 वर्षीय एक व्यक्तिमाथि 5 दिनमा 10 वटा डढेलो जानाजान लगाएको आरोप छ। दोषी ठहरी उनलाई 15 वर्षसम्मको जेल सजाय र 1,50,000 युरोसम्म जरिमाना हुन सक्छ। त्यस्तै भोज क्षेत्रमा 3 वटा डढेलो लगाएको आरोपमा एक व्यक्तिलाई 3 वर्षको जेल सजाय सुनाइएको छ। विज्ञका अनुसार अधिकांश घटना निर्माण कार्यबाट निस्कने झीलका विद्युतीय उपकरणको खराबी, चुरोटका ठुटा र बारबेक्यू सहितका असावधानीका कारण हुने गर्छन्। यसैबीच ठूलो संख्यामा पक्राउ गरिएको भन्दै सरकारको कार्यवाहीमाथि पनि प्रश्न उठेको छ। कानून व्यवसायीहरूले समेत पर्याप्त अनुसन्धान बिनै कड़ा कार्यवाही हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। फ्रान्समा यस वर्ष गर्मीयाममा डढेलो 3,00,000 एकड़ भन्दा बढ़ी क्षेत्र जलेको छ। अब खेल खबर। लीग्स कपको समूह चरणमा इन्टर मियामी मोन्टेरेसँग पराजित भएको छ। यो खेलमा लियोनल मेस्सीले खेलेनन्। उनी पिता जर्ज ओर्खे मेस्सीको निधन भएपछि अर्जेन्टिना घर फर्किएका छन्। आज बिहान भएको खेलमा मोन्टेरेले इन्टर मियामीलाई 2-1 पराजित गरेको हो। लीग्स कपको पहिलो खेलमा एथलेटिको सान लुइससँग इन्टर मियामीले 4-2 जित निकाल्दा मेस्सीले 2 गोल गरेका थिए। सन् 2023 लीग्स कप विजेता इन्टर मियामी गएको वर्ष फाइनलसम्म पुगेको थियो, तर यसपटक समूह चरणमा एक खेल बाँकी रहँदा 3 अंक मात्रै जोडेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तातो पानी नाका ठप्प हुँदा चाड पर्वको बेला भाव बढ़ने जोखिम, काठमाडौँलाई हेटौँडासँग जोड्ने कान्ति राजमार्गको स्तर उन्नति तीव्र, इलाममा अदुवाले भाउ र बजार पाउन थाल्यो, किसानले पनि खेती विस्तार गर्न थाले, सुनको भाव तोलामा 3,00,000 रूपियाँ नाग्यो, आज एकै दिन 4,800 रूपियाँ

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
2: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
3: ओ, प्रकाश कपूर।

0: सस्तोमय पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक तेल दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863024022।
5: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
6: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
8: तन्ने पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
9: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हो, तर हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
8: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
10: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998 0485403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँ गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।

हजुरको आवाज हजुरको साथै हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम स्नेह सौगातमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि समिसनबाट मलाई साथ दिनुभएको छ श्री राज महत। साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरकबार फरक प्रस्तुतिको साथमा 12:15 देखि तपाईसँग 11 बजेसम्म चाहिँ हामी साथमा रहनेछौ। यो समय अवधिभरि आजको विषयमा चाहिँ बस्ने गीत मार्फत तपाईँले आफ्नो आफन्तजन साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0848 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला चलचित्र गीतहरू राख्नेछौ र तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। यो मध्याह समय छ। तपाईँ आफ्नै गाउँ बस्तीमा हुनुहुन्छ होला। उकालीउराली फन्च्याङ चौतारी मेलापात गरिराख्नु भएको छ। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत तर्फ लाग्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत बेहुली चलचित्रको गीत रहेको थियो, दिलमा ठाउँ छ भन्ने एकदम मिठो गीत हामीले राखिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ 048 40 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, आवाज किन सानो आइरहेको छ? यतैबाट समस्या हो कि त्यताको?
1: अहिले ठुलो सुन्नु भएको छ दिदी?
0: ल, अहिले चाहिँ ठुलो सुनेको छु है। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: यता सिन्धुली खन्या खर्क विजय थापा। त दिपा श्रेष्ठ।
0: दिपाजी के गर्दै हुनुहुन्छ? सुतिराख्नु भएको छ कि उठ्नु भएको छ अहिले?
1: हजुरको कार्यक्रम चाहिँ बसिरहेको हुनुहुन्छ है दिदी?
0: ल, कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर।
0: अनि मौसम कस्तो छ त्यता?
1: यताको मौसम चाहिँ मन्द मन्द घाम लागिरहेको छ भन्नुपर्छ। अनि हजुर जगाए त्यता राम्रो छ सुनाउनुहोस्
0: ल। त्यता जस्तो छ यता पनि त्यस्तै छ भन्नुपर्छ है दिपाले।
1: हजुर।
0: खाना त भइसक्यो होला है?
1: हजुर, मेरो खाना भइसक्यो। हजुरको भयो कि बाँकी छ?
0: मेरो पनि भइसक्यो, अब चाहिँ केही समयपछि फेरि खाजा खाने समय पनि हुन्छ भन्नुपर्छ। र कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। हामी कार्यक्रमतर्फ लागौँ। ल, एकदमै मिठो गीत बस्छ फेरि पनि चलचित्रको, हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
1: हुन्छ। फर्स्ट अफ अल दिदी हजुरको लागि, प्राविधिक मित्रको लागि, हजुरको रेडियो होल युनिटको लागि, मेरो घर फ्यामिलीको लागि, मेरो बहिनी भावना शिक्षकको लागि, साथीहरू त धेरै भन्दा पनि धेरै हुनुहुन्छ सम्पूर्णको लागि, कोही कसैलाई बिर्सेको छैन भनेर चिन्छु। हस् नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो दिपा श्रेष्ठजी हुनुहुन्थ्यो विजय थापाबाट चाहिँ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हालो तपाईँको रहेको छ 048 40 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। आउनुहोला 048 40 40 0026 माध्यम भएर। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी हजुर, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: दिल्ली खाना खालको बिजी थापबाट भावना श्रेष्ठ।
0: ल, भावनाजीको पनि फोन लाग्यो, के छ नि भावनाजीको खबर पनि एकदम ठिकै छ होला है?
1: मेरो खबर एकदम ठिक छ, अनि दिदी हजुरको?
0: मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ। अनि हजुर पनि कार्यक्रम सुन्दै हुनुहुन्छ यो बेला?
1: हजुर, कार्यक्रम सुन्दै बसिरहेको छु कि।
0: ल, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि अरू सुनाउनुहोस् न, केही नयाँ नौलो खबर छ त?
1: मेरो नयाँ नौलो खबर सब ठिक छ, अनि दिदी हजुरको?
0: मेरो पनि खबर एकदमै ठिक छ। अब यताको मौसम मैले जानकारी गराइसकेको छु होइन, अब मन्द मन्द घाम लागेको छ यस्तै छ भन्नुपर्छ। त्यता पनि हाम्रो दिपाजीले सुनाउनु भइसकेको छ, त्योभन्दा परिवर्तन त केही छैन। अरू नयाँ नौलो खबर छ सुनाउनु पर्ने?
1: अरू त केही छैन दिदी।
0: र त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ, एउटा मिठो गीत बस्छ साथीसँगलाई सम्झनुहोस् है त।
1: दिदी हजुरको लागि, प्राविधिक को लागि, हजुरको रेडियो होल युनिटको लागि, अघि भर्खरै कल गर्नुहुने दिपा श्रेष्ठ मेरो दिदीको लागि, साथीहरू सम्झनु पर्दा कुपिला श्रेष्ठ, तपाईँकोलाई छ कामना श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, समीक्षा श्रेष्ठ, साथीहरू त धेरै भन्दा पनि धेरै हुनुहुन्छ उहाँ सम्पूर्णको लागि भन्दैछु।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो भावना श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँलाई तपाईँको 048 40 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाइमा मिठो गीत बस्नुहुन्छ, अब भेटाभेट तपाईँको हामी फोन लिनेछौँ र साथीसँगलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। आउनुहोला 048 40 40 0026 माध्यम भएर। यति बेला हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि सम्झना सन्देश पठाउनु भएको छ। मनको साथी जीवन कार्कीजीले पनि नमस्ते भन्नुभएको छ। नमस्ते। नमस्कार हजुरलाई पनि। रामजी घिमिरेजी हुनुहुन्छ, नमस्कार सम्पूर्ण मित्रमा हाजिर भए है, म बागमती प्रदेश तीनबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मिलन घायल मोटोजी हुनुहुन्छ, उहाँले पनि गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अर फ्रेण्डको लागि दुहाको तारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो, नमस्ते।
0: नमस्ते हजुर, नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? ल, चन्द्रजी बोल्नु भयो, के छ अनि हाम्रो चन्द्रजीको खबर?
2: मेरो खबर ठिकै छ नाना।
0: ल हजुरको खबर एकदम ठिक छ, मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ है चन्द्रजी।
2: हजुर मेरो पनि सबै ठिकै छ, अघिसम्म पानी परिरहेको थियो नाना, अहिले चाहिँ रहिरहेछ, ठिकै छ।
0: ल यता चाहिँ अब पानी परेको छैन, धुम्म थियो अघि मौसम, अहिलेसम्म मन्द मन्द घाम लागेको छ, एकदम राम्रो छ, रमाइलो छ भन्नुपर्छ। अनि केमा व्यस्त हुनुहुन्छ आजकल?
2: आज भोलि काम खासै छैन हौ नाना, अब कोदोहरू रोप्ने बेला हुँदैछ त्यस्तै।
0: ल कोदोहरू रोप्ने बेला हुँदैछ त्यस्तै छ, खासै काम छैन, बसी बसाई कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: सुन्दैछु नाना।
0: ल सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। अरू केही नयाँ नौलो खबर सुनाउनु पाए हुन्थ्यो भन्ने खालको के छ भने सुनाउनुहोस् है त।
2: नयाँ नौलो अरू त केही पनि छैन हौ नाना, सबै पुरानै हो।
0: ल सबै पुरानै छ, नयाँ नौलो खबर भयो भने पक्कै पनि हामीलाई सुनाउनुहुन्छ हाम्रो चन्द्रजीले।
2: सुनाउँछु नि नाना नयाँ भएपछि।
0: ल त्यसो भए हामी कार्यक्रमतर्फै लागौ, अर्को एउटा मिठो गीत बस्छ, साथी सङ्गीलाई सम्झनुहोस् है त।
2: फर्स्टमा त यति मिठो बोल्नुहुन्छ नानाहरू लागि, अब बच्ने गीत सुनेर मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु। अनि वीरेन्द्रलाई कारोसो धेरै धेरै शुभकामना, मम्मी हुनुहुन्छ, नाना अनुराय, नाना कविता लगायत सबैलाई भन्दै गए नाना, नमस्ते।
0: हवस् नमस्कार, वहाँ हुनुहुन्थ्यो चन्द्र राईजी हुनुहुन्थ्यो खोटाङदेखि, एकदमै मिठो कुराकानीको साथमा छुटेर जानु भइसकेको छ यति बेला भने हामी कार्यक्रममा। अर्को एउटा मिठो गीत, त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ आउने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत गइराखेका अहिलेको याद आउँछ मित्र चलचित्र गीत रहेको थियो सकेत हामीले कार्यक्रममा राखिसकेका छौँ त्यो मिठा गीत सङ्गीतहरू आजको बसाइमा बसिराखेको छौँ र तपाईँसँग पनि हामी मिठा कुराकानी गरिराखेका छौँ र आवाजमा रहेको थियो श्रीकृष्ण बाम मल्ल रहेको छ मेलिना राईको आवाज रहेको छ लयमा रहेको छ श्रीकृष्ण बाम मल्ल रहेको छ म्युजिकमा पनि रहेको छ श्रीकृष्ण भाम मल्ल नै रहेको छ सङ्गीत हामीले राखिसकेका छौँ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
1: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर शुभ नाम
1: म बिजुबाट एलिना खत्री
0: एलिना भन्नुभयो एलिना है हेलो हेलो कुछ साथी हुनुहुन्थ्यो उहाँको आवाज हामीले सुन्न सकेनौ उहाँलाई विशेष धन्यवाद फेरि पनि फोन लाग्छ भने तपाईँले फोन गरेर आउन सक्नुहुनेछ 0840 40 00 26 को माध्यम भएर आउनुहोला पनि भन्न चाहन्छु तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु नमस्कार
1: नमस्ते नमस्कार है
0: नमस्ते नमस्कार तनुजी आउनुभयो
1: हजुर हजुर
0: के छ आरामै हुनुहुन्छ नि
1: हजुर एकदमै आरामै छु अनि हजुर आरामै हुनुहुन्छ सन्चै खाना त भयो होला होइन
0: मेरो खाना भइसकेको छ हजुरको नि भयो कि बाँकी छ त
1: एकदमै भइसक्यो मेरो पनि
0: ल हुनुपर्छ नि समयमै खानुपर्छ होइन
1: हजुर हजुर अब परिगयो नि दिदी
0: ल खानुपर्छ अनि के छ त्यताको मौसम सुनाउनुहोस्
1: मौसम त एकदमै बिहानसम्म पानी परिरहेको थियो अहिले चाहिँ उब्रिरहेछ शीतल शीतल मौसम छ ठिकै छ भन्नुपर्छ अनि त्यताको मौसम कस्तो छ
0: यताको मौसम अहिले चाहिँ हल्का हल्का घाम लाग्न लागेको थियो अघि बिहान चाहिँ धुम्म थियो होइन मौसम शीतलै थियो अहिले चाहिँ घाम लाग्न लागेको छ मन्द मन्द घाम लागिरहेको छ यस्तै छ भन्नुपर्छ है त अरू समग्रमा सबै ठिकठाकै छ मेरो खबर पनि हाम्रो यता रामेछापको खबर पनि है पानी त परेको छैन बिहान त्यो अब सिमसिम पर्ला जस्तो भएको थियो फेरि परेको छैन पानी परेको छैन यता चाहिँ अहिले चाहिँ घाम लागिरहेको छ भन्नुपर्छ अहिले के काममा व्यस्त हुनुहुन्छ त नि
1: व्यस्त नै भन्नु पर्यो गोठालो
0: गोठालोतिर हुनुहुन्छ आज गर्नु परिहाल्यो नि कहिले होइन भान्साकोतिरको काम कहिले गोठालो कहिले कता गर्दाखेरि त हाम्रो समय गएको पत्तै हुँदैन है
1: हजुर हजुर एकदमै अब गर्नुपर्छ काम त गरेकै राम्रो हो यता दौडेको दौडै गरेकै राम्रो हो किनकि अब स्वास्थ्यलाई पनि एकदमै राम्रो हुन्छ नि त
0: ठिक छ गाईकोमा आउनुभयो एकदम व्यस्त पनि हुनुहुन्छ अब फेरि गाई बाख्रा कतातिर पाक्दैला त्यो पनि डर लाग्छ अनि हाम्रो धनुजीलाई दुःख दियो भने कसरी सहनु होइन त्यही भएर
1: होइन खरबारीमा चरिरहेछु बाख्रा हो
0: भनेपछि नजिकै हुनुहुन्छ
1: हजुर हजुर
0: नजिकै पारेको कल्लातिर खरपाखातिर चाहिँ चलाउँदै हुनुहुन्छ
1: हजुर हजुर
0: ल ठिक छ त्यसो भए सजिलै रहेछ गयो भने पनि थाहा हुने रहेछ अब त्यति घर नजिक त पर्ला नि होइन अब टाढा भयो भने चाहिँ गाह्रो पर्ला कता गइदियो भने त झन् होइन समस्या हुन्छ त्यो भने चाहिँ अलिक डर लागेको थियो अहिले घरतिरै नजिकै छ भनेपछि त त्यस्तो खासै केही आपत मान्नु परेन है
1: परेन
0: ठिक छ अरू केही कुराहरू सुनाउनु मन छ भन्नु मन छ भने भन्नुहोस्
1: हजुर भन्नमा चाहिँ केही पनि छैन खासै अब ललिता दिदी चाहिँ कता जानुभएको नि सम्झना छ भन्न जान्छु
0: ल यस्तै त हो नि कहिले काहीँ के समस्या आउँछ के काममा जानुपर्ने हुन्छ यस्तै कार्यव्यस्तता होइन उहाँ चाहिँ अहिले आएर काठमाडौँ जानुभएको छ केही समयपछि अब आउनुहुन्छ त्यसपछि मजाले कुराकानी गर्न सक्नुहुन्छ है त
1: हजुर हजुर आउनुभएको छ खुसी नै लागेको छ किनकि प्रोग्रामलाई कार्यक्रमलाई खाली राख्नुहुन्न क्या तपाईँहरू एकदमै मिल्नुहुन्छ है सबैजनाले प्रोग्राम कार्यक्रमहरूलाई खाली राख्नुहुन्न एकदमै खुसी लाग्छ क्या किनकि अब अरू रेडियोमा चाहिँ एकजना हिँडेपछि चाहिँ अब होइन एक अर्कामा कार्यक्रम अर्काको कार्यक्रम नचलाउने गर्दा चाहिँ किनकि कार्यक्रमै आउँदो रहन्छ भनेर रेडियोहरू सुनिँदैन नि त बस्न हुँदैन तपाईँहरू चाहिँ मजाले एउटा न एउटाले लिनुहुन्छ, कस्तो खुसी लाग्छ के
0: ल। यस्तो हामीलाई चाहिँ त्यस्तो लाग्दैन, हामी समय फुर्सदिलो छौँ भने त सबै कार्यक्रमलाई चाहिँ नियमित ल्यायौँ भन्ने खालको हुन्छ। कहिले काहीँ चाहिँ अब त्यस्तै समय पनि त्यस्तै हुन्छ होइन, अब साथीहरूको पनि काम विशेषले बाहिर जानुहुन्छ, त्यो भएको कारणले गर्दा पनि कुनै समय कुनै प्रोग्रामहरू चाहिँ नियमित पनि भइराखेको छैन। जो जति चाहिँ हामीले समय दिन सक्छौँ त्यो कार्यक्रमलाई चाहिँ निरन्तरता दिउँ भनेर चाहिँ हामी कार्यक्रममा आउँछौँ, त्यस्तो हाम्रो हुँदैन। सबै हाम्रै भन्ने सोच्नु पर्छ, यो तेरो यो मेरो भन्ने खालको कहिले सोच पनि राख्नुहुन्न, त्यस्तै हो। ल एकदमै खुसी लाग्यो हजुरले यस्तो भनिदिँदाखेरि चाहिँ मलाई एकदमै खुसी लागेको छ,
1: एकदमै खुसी लाग्छ क्या हजुरको रेडियोमा दिदी दाईहरू सबैजना कस्तो क्या अब मिल्ने होइन, कार्यक्रमहरू पनि खाली राख्नुहुन्न, एकदमै खुसी लाग्छ। अहिलेसम्म निरन्तर दिनुभएको छ, अब कहिले कसो अब बिरामी हुँदा छुट्टै कुरा हो, कतै हिँड्नु भनेको छुट्टै कुरा हो, तर तपाईँहरू तपाईँ बस्नुभयो भने हजुरले ल्याइदिनुहुन्छ, अब ललिता दिदी बस्नुभयो ललिता दिदीले, अनि श्री फेरि बस्नुभयो भने उहाँले ल्याइदिनुहुन्छ, खुसी लाग्छ है मलाई, एकदमै राम्रो लाग्छ।
0: जति सक्छ हामीले समयले साथ दिनेसम्म होइन हजुरहरूको माझमा चाहिँ हामी आउने प्रयास गर्नेछौँ, कहिले समय अब त्यस्तै भयो भने मात्रै हो, र त सकेसम्म हजुरहरूलाई यसरी नै होइन एउटा खुसीको पल दिने प्रयास गर्नेछौँ भन्ने आशा छ है त। मिठो कुराकानी भयो, हामी कार्यक्रम तर्फ लाग एउटा अर्को मिठो गीत बज्छ फेरि पनि साथी सङ्गीलाई सम्झनुहोस् है त,
1: पुरानो गीत बजाइदिनु
0: ल। आज पुरानो गीत भनेपछि ल भन्नुहोस् न, हामी हजुरको रोजाइको गीत राखिदिन्छौँ नि,
1: ठुलदाई फिल्मबाट मुभीबाट बजाइदिनु न,
0: ठुलदाई मुभी सङ्गबाट चाहिँ जुन भए पनि हुन्छ,
1: जुन भए पनि हुन्छ, पुरानो पुरानो सङ्गीतलाई पनि जगेर्न राखौँ न हामीले भन्ने हुन्छ
0: नि त। ल ठिक छ, सोच राम्रो छ हाम्रो धनुजीको, हामी राख्ने प्रयास गर्छौँ, हजुरले साथी सङ्गीलाई सम्झनु सायद
1: हुन्छ। फर्स्टमा यति मिठो आवाजमा कार्यक्रम सञ्चालन गरिदिनुहुन्छ हजुरको लागि विशेष भन्न चाहन्छु, अनि ललिता दिदीको लागि पनि धेरै सम्झना, राजन दाई अनि श्री दाई धेरै सम्झना भन्न चाहन्छु, हजुरको एफएम अल युनिट अब सबैजनाको लागि भन्न चाहे, अनि घर परिवारमा मेरो मम्मी बाबाको लागि, नानी मिसानाको लागि, बहिनी शारदाको लागि, प्रमिला तामाङ पनि सुन्दै हुनुहुन्छ होला बहिनी, रमिला तामाङलाई धेरै सम्झना छ है, मैले फोन गर्न नसके तापनि सम्झिरहेको छु ल भन्नु भन्न चाहन्छु, अनि बहिनी हुनुहुन्छ रिया योगीलाई पनि सम्झि ल कता हुनुहुन्छ, मैले फोन गर्न नपाए तापनि सबैलाई सम्झिरहेको छु भन्न चाहन्छु, बहिनी करिना खड्का हुनुहुन्छ उहाँलाई पनि, दाई देवमाझी दाई ध्रुवा पाण्डेलाई पनि सम्झना छ ल भन्छु, अनि शङ्खलाल तामाङ दाई हाम्रो नरागी सिंह दाई हुनुहुन्छ उहाँहरूलाई पनि सम्झना छ भन्न चाहे, डबिन तामाङ दाईलाई पनि सम्झना छ भन्न चाहन्छु, दिदी कविता मगर कवि धेरै सम्झना छ ल दिदी भन्न चाहन्छु उहाँको घर परे सबैको लागि भन्न चाहे, अनि त्यसै गरी प्यारी साथीहरूमा हुनुहुन्छ अनुलङ्गेली मगर, जेनिसा श्रेष्ठ, निशा श्रेष्ठ, निशा लामा, दुर्गा मगरलाई पनि सम्झना छ, सम्पली शेर्पालाई पनि धेरै सम्झना छ भन्न चाहन्छु, पासाङ शेर्पालाई पनि धेरै सम्झना छ है, हिमाली छेत्रीलाई पनि भन्न चाहे, अमिना सुनवार प्यारी साथी, शिला अधिकारीलाई पनि धेरै सम्झना भन्नु, सबिना पोखरेल अनि हुनुहुन्छ छेत्री बिनु अनि छेत्री अनि कल्पु छेत्रीलाई पनि धेरै सम्झना भन्न चाहन्छु, अनि हुनुहुन्छ साथीहरूमा वीरेन्द्र विष्ट, ईश्वर बस्नेत, सर बस्नेत, हाम्रो साथी राज घले मगर, राज टुक्रा राज रसैली हाम्रो साथी हुनुहुन्छ, रामकुमार लिम्बू पनि हुनुहुन्छ, राजु भुजेल, मौसम अछामी, बेली अछामीको लागि पनि सम्झना छ है भन्न चाहन्छु, छेत्री आयुषलाई पनि सम्झना छ भन्न चाहे, अनि एकदमै मिलानसार साथीहरू हुनुहुन्छ, कुमार श्रेष्ठ अनि कृष्ण सुनवारलाई पनि धेरै हुन, सिम्पल सुमित सुनवार हाम्रो साथी उदयपुरको साथी हुनुहुन्छ, शर्मा कन्दावालाई पनि धेरै सम्झना, लगायत साथीहरू धेरै नाम छुटेको होला नि, सबैजनामा उत्तिकै माया उत्तिकै सम्झना, मलाई धनुगज मेरो भनेर चिन्नुहुने सबैले भन्दै जान्छु ल, नमस्ते।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो धनुगज मेरोजी हुनुहुन्थ्यो, मिठो कुराकानी भयो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्दैनौ, तपाईँले पठाउनुभएका सन्देशहरूलाई वाचन गर्नुपर्ने हुन्छ, यति बेला हामीलाई कमेन्ट पठाउनु भएको छ, हुनुहुन्छ साथी, धेरै साथी हुनुहुन्छ है, म तपाईँले पठाउनुभएका कमेन्टलाई स्थान दिनेछु, हुनुहुन्छ साथी प्रेमजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ। प्रेम नगिमा श्रेपाज हुनुहुन्छ, गुड आफ्टरनुन भन्नुभएको छ। गुड आफ्टरनुन हजुरलाई पनि। अमिनाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अर्को साथी हुनुहुन्छ, हामीले कमेन्ट पठाउनु भएको छ, जीवन फाबेनजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, इट्स मी जीवन फाबेन फ्रम शङ्खसभाबाट, राइट नाउ मलेसिया, अहिले चाहिँ मलेसियाबाट चाहिँ कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आउनुहोला 048 40 40 26 भनेर भन्दिनँ, अब चाहिँ फोन लिँदैन होइन। तपाईँले पठाउनु भएको छ यो सन्देशहरू वाचन गर्दै थिएँ, केही प्राविधिक समस्याको कारणले गर्दाखेरि चाहिँ साहित्य वाचन नहोला जस्तो पनि लागिरहेको छ। यसमा चाहिँ म क्षमा प्रार्थी छु, अन्य व्यवसायमा तपाईँको कमेन्टहरू पनि वाचन गर्दैछु भन्न चाहन्छु। र जो जतिले आजको व्यवसायमा फोन मार्फत होइन सम्झना सन्देश पठाउनु भयो, राख्नुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, उहाँलाई सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा सहभागिता जनाउनु भएको थियो दिपा श्रेष्ठ, भावना श्रेष्ठ, चन्द्रा राई, एलेना खत्री हुनुहुन्थ्यो, धनु गोस्वामीजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र आजको विषयमा तपाईँले पठाउनु भएको कमेन्टहरू वाचन भएन भनेर मन नदुखाउनु होला, कहिलेकाहीँ प्राविधिक समस्या यस्तै आइदिन्छ होइन, त्यो भएको कारणले गर्दा तपाईँले पठाउनु भएको सन्देशहरूलाई चाहिँ हामीले वाचन गर्न सकेनौ, यसमा क्षमा प्रार्थी छौ भन्दै यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, सम्पूर्ण साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै थिए होइन। तपाईँले पठाउनु भएको सन्देशहरू वाचन गरौँ कि जस्तो पनि लागिरहेको छ होइन, कहिलेकाहीँले पनि यस्तो धोका दिन्छ होइन। हुनुहुन्छ शुक्रराज र साइलीजीले पनि नमस्ते है, कार्यक्रम सुन्दैछु म भन्दै हुनुहुन्छ, साङ्गीतिक अभिवादन छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अनि धेरै साथीहरू पनि हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र जो जतिले कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, फोन लागेन, मन नदुखाउनु होला पनि भन्न चाहन्छु। र प्रविधि संयोजनबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनै ठिकै धन्यवाद, र सम्पूर्ण साथीहरूलाई कुमेश्वर धन्यवाद व्यक्त गर्ने। कार्यक्रममा अवधिभर बसेका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनै ठिकै धन्यवाद व्यक्त गर्दै अन्तिममा एउटा मिठो गीत हाम्रो धनुजीले रुसाईमा पार्नु भएको थियो, ठुलदाई चलचित्रको गीत रहेको छ, हामी कार्यक्रममा राख्नेछौ, एकदमै मिठो गीत रहेको छ, ठुलदाई मुभीसँग रहेको छ, जसको गीत राख्दै आजको बसाई सिने स्वगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिताउन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
0: अहिले दिउँसोको 1 बजे हजुरको रेडियो 102.1 मेगा
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामछाप।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
4: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहजान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
5: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
4: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
5: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
4: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटीआईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच, सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ।

0: अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजात तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, धोबी बजार, रामेछाप। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय, रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई
1: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
2: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
1: प्रोप्राइटर संजित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
3: नवीकरणका लागि आवश्यक कागजातहरू
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
2: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
1: हो र कहाँ अनि सम्पर्क नम्बर
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली

0: हजुरको रेडियो 102.1 मेगा।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका, वडा नम्बर 5 को कार्यालय, सुनारपानी, रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543 43255, 0845 41 106, इमेल sfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बचालौ पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
3: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
2: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 4 कार्यालय हिमगंगा रामेछाप
5: होइन ये बुढा डस्ना बनाएको 1 वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
6: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
7: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869-22-45-44
7: 9840-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली

Oh God, one more remix.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के कि? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 0475904662, 9896926998।
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
9: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेसाथ नगरपालिकाद्वारा जारी सन्देश।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
9: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
9: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98142896910।
11: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
11: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
11: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
11: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
11: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
11: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
11: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: रामेछाप नगरपालिका वडा नम्बर 8 वडा कार्यालय रामेछाप बजार रामेछाप।
12: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
13: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
12: हुर्केकै गिरिराज चल्ला 150मा?
13: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
14: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
13: विराज किसानको साथी,
14: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
13: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। ललितपुरको बीएनडबी अस्पतालमा एकजना किशोरीको निधन निकालेको घटनामा प्रहरीले डाक्टर नूतन शर्मासँग बयान लिएको छ। असार 14 गुवारको स्थित बीएनडबी अस्पतालको आईबीएफ सेन्टरमा 17 वर्षीय किशोरीको निम्ब निकालेको आरोप रहेको छ। सो घटनामा डाक्टर शर्माको संलग्नता देखिएपछि ललितपुर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ। शुक्रबार डाक्टर शर्माको बयान लिएर हाजिर जमानीमा रिहा गरिएको ललितपुरका एसएसपी तुलबहादुर कार्कीले बताउनु भएको छ। किशोरीको अण्ड निकाल्ने चिकित्सक र बिचौलिया बारे अनुसन्धान गर्न माग गर्दै साउन 1 पीड़ित परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए। डाक्टर शर्मामाथि अनुसन्धान जारी रहेको एसएसपी कार्कीले बताउनु भएको छ। यसअघि प्रहरीले लमजुङ घर भएर इमाडोलमा ब्युटिसियनको काम गर्दै आएकी राधिका कोथामेलाई पक्राउ गरेको थियो। उहाँलाई पनि हाजिरी जमानीमा राखिएको छ। डाक्टर नूतन शर्मा वरिष्ठ स्त्रीरोग तथा टेस्ट ट्युब बेबी विशेषज्ञ पनि रहनु भएको छ। डाक्टर शर्मालाई पक्राउ गर्न प्रहरीले यसअघि अदालतसँग 2 अनुमति मागेको थियो, तर अदालतले अनुमति नदिएपछि सरकारी वकिलले बिचौलिया राधिका गोतामेलाई पनि हाजिर जमानीमा राखेर थप प्रमाण जुटाउन प्रहरीलाई निर्देशन दिएको हो। किशोरीलाई 30,000 रकम दिएर अण्डा निकालेको र उनी बिरामी भएपछि त्यसबारे परिवारले थाहा पाएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताउनु भएको छ। कपिलवस्तु नगरपालिकामा पूर्व मेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटेका छन्। शुक्रबारदेखि सम्पर्क विहीन भएका 65 वर्षीय सिंहको शव निरन्तर खोजी गर्ने क्रममा आइतबार जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले सिंहको खोजी गर्ने क्रममा जंगलको बीच भागमा शव भेटिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार सिंहले प्रयोग गर्ने मोटरसाइकल पनि जंगलसँगै भेटिएको थियो। सिंह शुक्रबार दिउँसो करिब 2 कपिलवस्तु नगरपालिका 3 स्थित घरबाट निस्किएका थिए। त्यसको करिब 1.5 घण्टापछि 3:30 उहाँले आफू निकटका केही व्यक्तिलाई फोन गरी जंगलमा बाटो बिर्सिए भने जानकारी गराउनु भएको थियो। त्यसपछि आफन्त सहितको टोली खोजीमा निस्किएको थियो। खोजीका क्रममा पूर्व पश्चिम राजमार्गबाट करिब 8 किलोमिटर भित्र जंगल क्षेत्रमा उहाँले प्रयोग गर्ने लुप 01013P7970 नम्बरको मोटरसाइकल रोकिएको अवस्थामा भेटिएको थियो। शुक्रबारदेखि प्रहरी स्थानीय र आफन्तले निरन्तर खोजी गरिरहेको थियो। सिंह आफ्नो समूहले सञ्चालन गर्ने कृषि फार्म मार्फत जाने क्रममा जंगलमा हराएको स्थानीयले बताएका छन्। छोटो बाटो हुने भन्दै जंगलको बाटो प्रयोग गर्दा उनी हराएको बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ भक्तपुर र ललितपुर सहित देशका 35 जिल्ला र 3 जिल्लामा आसपासका क्षेत्रमा बाढ़ीको जोखिम रहेको छ। झापा मोरङ इलाम फासर तेह्रथोम धनकुटा ताप्लेजुङ सङ्गलसभा सोलोकुम्बु ओखलढुङ्गा तुलखा रामेछाप सिन्धुपाल्चोक काभ्रे मकनपुर गोरखा लमजुङ कास्के तनहु बागलुङ म्याग्दी रूकुम पूर्व रूकुम पश्चिम जाजरकोट सल्यान तैलेख सुर्खेत बर्दिया कैलाली बझाङ दार्चुला भैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेखीय बढ़ने र आकस्मिक भारीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागमा साथै कर्णाली प्रदेशको पहाड़ी भाग र लुम्बिनी प्रदेशको पहाड़ी तराईका थोरै ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको छ। 1-2 ठाउँमा मात्रै ठूलो पानी पर्न सक्ने अनुमान छ। यही क्रम भोलि र पर्सीसम्म रहनेछ।
कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव एकै दिन तोलामा 4,800 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन तोलाको 3,00,000 रूपियाँ नागेको छ। नेपाल सुनसारी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा 3,01,700 रूपियाँ पुगेको छ। यसअघि हप्ताको अन्तिम कारोबारको दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रूपियाँ भइरहेको थियो। गएको बुधबार यता सुनको भाव निरन्तर बढ़ेको छ। बुधबार 4,200 रूपियाँले, बिहिबार एकै दिन 8,000 रूपियाँले र शुक्रबार 900 रूपियाँले बढ़ेको थियो। त्यस्तै आज चाँदीको भाव बढ़ेको छ। अघिल्लो हप्ता पनि लगातार बढ़ेको चाँदी आज कारोबार हुने हप्ताको पहिलो दिन आइतबार तोलामा 65 रूपियाँले बढ़ेको हो। महासंघका अनुसार चाँदी आज तोलाको 4,645 रूपियाँमा पुगेको छ। यसअघि शुक्रबार चाँदी तोलाको 4,580 रूपियाँमा कारोबार भएको थियो। खबरको अन्त्यमा खेल खबर। सेप्टेम्बर 19 अक्टोबर 4 जापानको आइसे नागोयामा हुने 20 एसएन बढ़ेको चाँदी आज कारोबार हुने हप्ताको पहिलो दिन आइतबार तोलामा 65 रूपियाँले बढ़ेको हो। महासंघका अनुसार चाँदी आज तोलाको 4,645 रूपियाँमा पुगेको छ।

खेलमा 137 खेलाड़ी सहभागी हुँदैछन्। जसमा पुरूषतर्फ 80 र महिलातर्फ 56 खेलाड़ी रहेका छन्। विश्व एसियन गेम्समा नेपालबाट आर्चरी, एथलेटिक्स, ब्याडमिण्टन, बक्सिङ, क्रिकेट, साइक्लिङ, गल्फ, कबड्डी, कराते, जुडो, स्क्वाश, स्विमिङ, टेबल टेनिस, टेनिस सफ्ट टेनिस, कुस्ती, माइनो क्याइनोई, इस्लामो डान्स एण्ड स्पोर्ट, के बोर्ड, तिक्वान्दो भलिबल उसु रहेका छन्। टिम अन्तर्गत कबड्डी महिला र पुरूष, भलिबल महिला र क्रिकेट पुरूष मात्र समावेश रहनेछ भने व्यक्तिगत तर्फ 19 खेल रहनेछन्। नेपालबाट विश्व एसियन गेम्समा खेलाड़ी प्रशिक्षक, व्यवस्थापक र सेफ दि मिसन डेपुटी, सेफ दि मिसन मेडिकल टीम लगायत गरेर कुल 217 जना सहभागी हुने राकेबले स्रोतले जनाएको छ। जसमा 136 खेलाड़ी, 32 प्रशिक्षक, 20 व्यवस्थापक रहेका छन्। त्यस्तै एकजना सेफ दि मिसन हुनेछन् भने एकजना डेपुटी सेफ दि मिसन रहनेछन्। बाँकी 27 जनामा मेडिकल टीम, नेपाल ओलम्पिक कमिटिका पदाधिकारी, मीडिया टीम लगायतका व्यक्ति हुनेछन्। खेलाड़ी, प्रशिक्षक र व्यवस्थापक गरी 188 नाम सार्वजनिक भइसकेको छ। त्यस्तै सेफ दि मिसनमा राखेप सदस्य सचिव रामचरित्र मेहता र डेपुटी सेफ दि मिसनमा नेपाल ओलम्पिक कमिटिका कुदास तथा नेपाल गल्फ संघका अध्यक्ष चासी गले रहेका छन्। 27 जनाको नाम भने सार्वजनिक भएको छैन। हवस् त, दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपराह 4 बजेको रामेछाप खबरमा हुने नै छ। तीनजेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना गर्गी पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली। सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर पा

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।

सारणीय हार्दिक स्वागत गर्दै कार्यक्रम रोजाए तपाईको लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा उपस्थित छु सम्झना खड्गे भने प्रविधि समीक्षणबाट साथ दिनु भएको छ श्रीराज महत साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आजसम्म लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अभिष्टले वेबसाइट www.radio.org.nz का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज माध्यम लग इन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम निमित्त सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको अवस्थामा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आजको अवस्थामा तपाईँको रुचाएको गीत बस्नेछ। तपाईँले 0448 40 0026 फोन गरेर आफूलाई मनपर्ने आधुनिक गीत रुचाईमा पार्न सक्नुहुनेछ। रुचाएको गीत मार्फत आफ्नो आफन्तजन साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआती तर्फ लाग्छौं। एकदम मिठो गीत रहेको छ, आकाश छोपी नरौ भने भन्नु पर्या छ भने नारायण गोपालको आवाजमा रहेको गीत रहेको छ भने लयमा रहेको छ काली प्रसाद रिजाल रहेको छ र संगीतमा रहेको छ नारायण गोपालले रहेको छ, एडिटरमा विनय दाहाल रहेको छ। सो गीत हामी कार्यक्रमको शुरूआतमा राख्छौ, त्यसपछि हामी तपाईँको रुचाएको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत नारायण गोपालको आवाजमा रहेको थियो आकाश सबिन रमणि भन्नु परेको छ भने एकदमै मिठो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। अब नेपालले तपाईँको रहेको छ तपाईँको रोचाएको गीत आजको बसाइमा बज्नेछ 0848 40 24 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो छुटिसक्नु भएको सक्छ, साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। फोन लाग्छ भने फटाफट तपाईँले फोन गरेर आउन सक्नुहुनेछ, आउनुहोला 0848 40 24 माध्यम भएर। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, नमस्कार, दुर्वाजी बोल्नुभयो, के छ हजुरको खबर, आरामै हुनुहुन्छ दुर्वाजी?
1: हजुर एकदम ठिकठाक छ। अनि के छ हजुर लगायत रामसाबतिरको?
0: म लगायत हाम्रो रामेछापतिरको, अनि हाम्रो रेडियोको पनि एकदम खबर ठिक छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ, मन्दा मन्दा काम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ है त।
1: हजुर दिदी, हाम्रो मङ्गलतिर पनि त्यस्तै छ दिदी, हजुर कहिले पादो लाग्छ कहिले हल्का मन्द मन्द घाम लाग्छ, त्यस्तै छ भन्नुपर्छ।
0: ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, कार्यक्रम त निमित सुन्नुहुन्छ त्यो हामीलाई थाहा नै छ, अनि खाजा लिनुभयो कि बाँकी छ?
1: हजुर बाँकी छ दिदी, हजुरको
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ है, खाना अलि ढिलो खाएको, आज खाजा अलि ढिलै हुन्छ होला पनि भन्न चाहन्छ। कार्यक्रममा सुन्दै हुनुहुन्छ, खुसी लाग्छ। आज कुनै गीत सुन्न मन छ हजुरलाई?
1: हजुर मलाई चाहिँ आज आँसुको पानीको फोका जस्तै फुट्यो मेरो माया,
0: पानीको फोका जस्तै फुट्यो हाम्रो माया।
1: हजुर
0: हजुर, ल कार्यक्रममा राख्छौँ हामी, साथीसँगलाई सम्झाउनुहोस् है त।
1: हजुर विशेष हामीको लागि परिवारको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, बुवा मम्मी दिदी उहाँहरूको लागि, म सब लेखी बहिनी निर्मला पौडेल, निर्मला लामा, निर्मला मगर, थापा मगर, अनि कामतिर हुनुहुन्छ साथी नवीन खाने र बहिनी सुशीला बस्नेतलाई नि एकदम मिस लिएर चाहिँ भन्छ, अस्मिता बस्नेतलाई सबै सबैलाई विशेष त हजुरले सुनेर बसिरहनु भएको जन प्रियजन सबै सबैलाई भन्छ भन्दै छुट्टी नै चाहन्छु दिदी हजुर। नमस्कार,
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो दुर्वा पाण्डेजी हुनुहुन्थ्यो, मन्थलीदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। बालक भएको रहेको छ 0848 40 24 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाइमा तपाईँको रोजाएको गीत बस्छ, बस्ने गीत मार्फत चाहिँ अब साथी सिंहलाई सम्झाउनु पर्ने हुन्छ, पछिल्लो साथीले आउनुलाई 0848 40 24 यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार,
2: नमस्कार दिदी हजुर, है
0: नमस्कार, देवजी आउनुभयो
2: हजुर पक्कै पनि भन्नुपर्छ है त।
0: के छ आरामै हुनुहुन्छ नि?
2: हजुर म आरामै छु भन्नुपर्छ है दिदी हजुर पनि हुनुहुन्छ है?
0: म पनि एकदम आराम कसलाई छु भन्नुपर्छ है त
2: हजुर दिदी।
0: ला नि खाजा त बाँकी नै छ होला, के छ त्यतातिरको मौसम आजको?
2: घाम तर्को लागिरहेको थियो अहिलेसम्म भन्नुपर्छ, बिहानदेखि नै अहिलेसम्म खाजा बाँकी नै छ, दिदी हजुरसँगै खाने छु भन्नुपर्छ है त।
0: ठिक छ, हामी सँगै खानुपर्छ, अब काम लागेको छैन, मन्द मन्द काम लागेको छ, त्यस्तै छ होइन? ला कार्यक्रममा आउनु भएको छ, खुसी लाग्यो। हाम्रो धोरमजीले चाहिँ गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरले चाहिँ गीत मार्फत सम्झना सन्देश राख्नुपर्ने हुन्छ है?
2: साथीको रोजाइ नै मेरो रोजाइ हो भन्नुपर्छ, साथीले मिठो गीत रोज्नु भएको छ, विशेष गरी गीत रोजेर जाने साथी ध्रुव पाण्डेकै लागि भन्न चाहन्छु, बहिनी निर्मला, बहिनी रमला तामाङको लागि, निर्मला पौडेलको लागि, लगायत देवमाझी भनेर चिन्ने नचिनी सबैको लागि भन्दैछु नि। ल नमस्ते तपाईँ।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो देवमाझी, झागाझरी राटमाटाबाट हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद। यति बेला हामी दुर्वाजीको रोजाएको गीत कार्यक्रममा राख्छौं, त्यसपछि अन्य साथीको रोजाएको गीत लिएर आउने नै छौं, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत मन छुने गीत रहेको थियो, तर भोपालले चाहिँ रसोईमा पार्न भएको थियो। सही गीत मार्फत हामीले देव माझीजीलाई पनि समर्थन जनाएका थियौं। अब नेपाल तपाईँको रहेको छ, आज तपाईँको रसोईको गीत बस्दैछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी हजुर, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर, हाम्रो यो आवाज दिपाजीको
1: हजुर हो भन्नुपर्छ दिदी हजुर।
0: दिपाजीको आवाज आज मैले चिने जस्तो लाग्यो। कार्यक्रम सुन्दै हुनुहुन्छ है?
1: हजुर सुन्दैछु भन्नुपर्छ दिदी हजुर।
0: ल, खाजा भयो कि बाँकी छ त?
1: मेरो खाजा बाँकी नै छ, अनि दिदी हजुरको भयो कि बाँकी छ?
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ, सँगै खानुपर्छ यता आउनुहोस् है त।
1: भइहाल्छ नि दिदी हजुर, समयले साथ दिएसम्म आउने कोसिस गर्छु।
0: ल, कोसिस चाहिँ जारी राख्नुहोस् है।
1: हस् हुन्छ दिदी।
0: ल, हामी कार्यक्रम तपाईँ लाग्यो, आज तपाईँहरूको रुचाइको गीत राख्नु पर्ने हुन्छ। कुन गीत सुन्नु मन छ?
1: मलाई चाहिँ लिन चौहानको आवाजमा रहेको जाने मान्छेको बाटो छिक्न सकिनँ भन्ने गीत राखिदिनुहोस् न दिदी।
0: जाने मान्छेको बाटो सिक्न सकिनँ, एलिना चौहानको आवाजमा रहेको गीत होइन? ल, हामी कार्यक्रममा राख्छौ। हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
1: हजुर, फर्स्ट अफ अल त दिदी हजुरको लागि, प्राविधिक मित्रको लागि, हजुरको रेडियो होलिउडको लागि, मेरो घर फ्यामिलीको लागि, मेरो बहिनीमा सेफ्टीको लागि, अनि साथीहरू त धेरै भन्दा नि धेरै हुनुहुन्छ, उहाँहरू सम्पूर्णको लागि दिन्छु। हस्त नमस्ते।
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो दिपा श्रेष्ठजी हुनुहुन्थ्यो, एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ, जाने मान्छेको बाटो आवाजमा एलिना चौहानको रहेको छ, लयस र संगीतमा रहेको छ रोशन सिंह। सङ्गीत हामी कार्यक्रममा राख्छौ र अर्को साथीलाई पनि यस गीतमा हामी समर्थन जनाउनेछौ, तपाईँहरूले फटाफट फोन गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी हजुर, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर, यो आवाज कहाँदेखि होला?
1: यता सिन्धुली खनिया खर्क विजय छापबाट युनिसा श्रेष्ठ।
0: जेनिसा भन्नुभयो?
1: युनिसा।
0: युनिसा श्रेष्ठ भन्नुभयो?
1: हजुर।
0: के छ युनिसाजीको खबर?
1: मेरो एकदमै ठिकै छ भन्नुपर्छ, अनि दिदी हजुरको के छ लाउनु?
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ। कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर, कार्यक्रम सुन्दैछु भन्नुपर्छ दिदी हजुर।
0: ल, सुन्दै हुनुहुन्छ। खाजा भयो कि बाँकी छ त?
1: मेरो खाजा बाँकी नै छ, अनि दिदी हजुरको भयो कि बाँकी छ?
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ। ल, त्यसो भए हामी कार्यक्रमतर्फै लागौ। हाम्रो साथी दिपा श्रेष्ठजीले चाहिँ गीत रोजाइमा पार्नु भएको छ, सो गीतमा हजुरलाई पनि समर्थन जनाउनेछु। हजुरले साथीसँगलाई सम्झनुहोस् है त।
1: हस् हुन्छ, दिदी हजुरको लागि, मेरो घर फ्यामिलीको लागि, अनि साथीहरू भन्नुपर्दा भावना श्रेष्ठको लागि, अझै भर्खर फोन गर्नुहुने दिदी दिपा श्रेष्ठको लागि, अनि चन्द्रकुमार श्रेष्ठको लागि, कोगिला श्रेष्ठको लागि, नम्रता श्रेष्ठको लागि, साथीहरू त धेरै हुन्छ नि, धेरै हुनुहुन्छ, उहाँहरू सम्पूर्णको लागि
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो युनिसा श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँले पनि साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने दिपाजीको रोजाइको गीत कार्यक्रममा बस्छ, त्यसपछि हामी अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
2: जाने मान्छेको बाटो भुलेर पनि कसैले नछेक्नु।

0: कार्यक्रमको वन छोरी गीत रहेको थियो। हाम्रो दिपाजीले रचनामा पार्नुभएको थियो जुन चौहानको आवाजमा रहेको जाने मान्छेको माटो सङ्गीत हामीले कार्यक्रममा राखिसकेका छौं। अब पनि पालो त पाएको रहेको छ। यति बेलाको साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो, कुछ साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने कार्यक्रममा सहभागिता चढाउन सक्नुहुनेछ। त्यसै गरी हुनुहुन्छ मनिषा राईले केटीजी हुनुहुन्छ, मिस यु आवर फ्रेन्ड भन्नुभएको छ। र सपना तामाङजी हुनुहुन्छ, हजुर नमस्ते नमस्कार, सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, राम्रो लाग्छ है कार्यक्रम भन्दै हुनुहुन्छ। हिरा बहादुर लगाईजी हुनुहुन्छ, नमस्ते शेष, सुन्दैछु कार्यक्रम भुटोलाबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी अन्जान थोलुङजी हुनुहुन्छ, नमस्ते म अन्जान थोलुङ, युएबाट सबैलाई धेरै माया सम्झना छ भन्दै हुनुहुन्छ। सदा माया गर्ने साथीहरू डियर विष्णु मगनी मगनी हिर्सु चामलिङ राई पवित्र राई अल्सना कुलुङ राई छोरी हुनुहुन्छ, चामलिङ्गे अम्बिका राई, त्यसै गरी जुनिता चामलिङ्गे राई, सिम्पल सरेला, त्यसै गरी अभागी निकिता हुनुहुन्छ, त्यसै गरी बोजू हुनुहुन्छ, कोयु मारे एनु भन्नुभएको छ, सदा गदाल हुनुहुन्छ, त्यसै गरी कल्पना साम्पाङ, सुशीला विश्वकर्मा, प्रतीक्षा राई, जीवन फाबेन, सपना साम्पाङ हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी स्वर्णिम राईजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, आशिष साथीहरू सयमा सरु रुबी शुक्र राज रसाईले, त्यसै गरी हुनुहुन्छ निर्दोष घायल अभिरूप मानस सुनवार मिनु लम्तरी मगर दादा मनको साथी जीवन कार्की अतीत अन्जान राईलाई पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सोना कन्दुङवाजी हुनुहुन्छ, सेवा नमस्कार आरजी सम्झना शेष हजुर, म सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला, मिठो माया सम्झना छ। टिकाराम सुनवार लेखक पान्तवा राई चोस्तानी भुजे लामा दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्के लक्ष्मी वर्मा धनु गजमेर सरस्वती खत्री हिरा बहादुर लकाई लीलाराज कामबाङ अन्जान थोलुङ पवित्र तामाङ अनिता आर्यल सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिसा लामा बिना मगर सिर्जला सापकोटा सुनिता बेगा सृजना युङहाङ दिया लिम्बू दिया राई सुसन थामी श्रीराज महत दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू हिमा साई सम्झना नेवा खड्गी उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रंजु मगर केशव सेन्चुरी सन्तोषी अमीन छेत्री कृष्ण ढुङ्गा नहिमत खड्गे युक्त प्रसाद श्रेष्ठ देवेन्द्र दाहाल काल अभिरम्बान देवेन किशोर रञ्जन समीर स्वर्गीय किरात आरजी जीवन चामलिङ राई बिलिया स्वामी मिना अगस्तिङ रतन शमशेर थापा सुनिता मेकुलुङ सबै सबैलाई भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, रमिलाजी भन्नुभयो, आउनुभयो फेरि पनि, आइदिएको पो ल, म त आफ्नै इच्छाले आएको भनेको त मेरो लागि आइदिनु भएको हो, म त आफ्नै इच्छाले मलाई मसँग कुरा गर्न आउनुभयो भनेको त मेरो लागि आइदिनु भएको पो रहेछ होइन। खै आइदिएको भन्नुहुन्छ, आएको नि भन्नुपर्छ नि, निस्केको मात्रै हो नि मैले होइन, कुनै कुनै बेला त्यस्तै हुन्छ, हामीले मैले पनि तपाईँसँग जिस्किन मात्रै खोजेको हो नि। अनि खाजा अब खानुभयो त? मेरो त बाँकी नै छ नि, अघि ढिला खाना खाएको, त्यति साह्रो भोक त लागेको छैन, अनि ढिलाइ हुन्छ होला खाजा आज भन्नुपर्छ है, छिट्टै खाइदिनु भयो, अस्वस्थ हुनुहुन्छ, औषधि खानुपर्छ ल, समयमै खाजा खानाहरू लिनुहोला, समयमै औषधिहरू पनि लिनुहोला, छिटो भन्दा छिटो निको हुनुहोस् है त। त्यही त आफ्नो अब स्वास्थ्यमा पनि सुधार ल्याउनु पर्छ, बोल्नु पर्छ, झन् हामी मलाई यस्तो भएको छ म केही गर्न सक्दिनँ भनेर हाम्रो मनलाई कमजोर बनायो भने झन् हामी बिरामी हुन्छौँ, जे भए पनि म यो रोगसँग जित्न सक्छु, यसलाई रोगलाई चाहिँ निको पार्ने गर्छु भनेर हामी अगाडि पर्यो भने त्यो कतिपय रोगहरू त्यसै ठिक हुन्छ है त, आफ्नो आत्मबल चाहिँ बढाउनु पर्छ है।
1: कहिले काहीँ त म त्यो जिन्दगी त कुन के अरे कुन दुनियाँमा जस्तो लाग्छ क्या, यस्तो दुःख भन्ने जस्तो लाग्छ, तै पनि कहिले काहीँ यस्तै हो भन्ने जस्तो लाग्छ नि।
0: र त्यस्तो मान्नुहुन्न, ठिकै छ, मान्छे भएपछि कहिले सन्छु कहिले बिसन्छु यस्तो भइराख्छ, यसले अब सामान्य मान्नुपर्छ, आफ्नो केयर पनि गर्नु होला धेरै भन्दा धेरै भन्न चाहन्छु। र आज चाहिँ कुनै गीत सुन्न भन्छ हाम्रो रमिलाजीलाई, नरुनु है म मरेको खबर पायो भने, कति स्याड सङ्ग्रह जयमा पार्नुभयो, त्यस्तो भन्नुहुन्न, हुन्छ मान्छेहरूलाई त्यस्तो हुन्छ, कहिले आफ्नो जीवनमा घटेको घटना होइन अब पीड़ा छ भने चाहिँ त्यस्तै त्यस्तै गीत पनि सुन्नु मन लाग्छ अरे भन्छन्। ठिकै छ, हामी गाएकोमा राख्छौ साथी सङ्गीलाई सम्झनुहोस् है त। हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो रमिला तामाङ शङ्खसभादेखि हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मनसुनी गीतहरू रचाइमा पार्नु भएको छ, अन्जु पन्तको आवाजमा रहेको गीत छ नरुनु है भन्ने, हामी कार्यक्रममा राख्छौ। एकजना साथीले पनि यसै गीतमा समर्थन जनाउनेछौ र उहाँको रोजाएको गीत राख्दै तपाईँले पठाउनु भएका सन्देशहरू वाचन गर्दै हामी पनि छुटिनेछौ। यति बेलाको साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
2: हेलो, नमस्ते।
0: नमस्ते, हाम्रो निर्मला पौडेलजी बोल्नुभयो। के छ, आरामै हुनुहुन्छ नि?
2: एकदम आरामै।
0: ठिक छ, कस्तो राम्रो सुनेको त अनि यसरी बोल्दाखेरि त, फेरि बोल्नुहोस् न यसरी।
2: किन र?
0: मलाई मन पर्यो नि त्यही भएर। अनि खाजा लिनुभयो त?
2: खाजा बाँकी नै छ, तपाईँको भयो त।
0: अब हजुरले त खानु भएको छैन, हजुर नखाइकन म के खानु भनेर साथीहरू सँगै बसेर खाने भनेर म वेटिङमै छु है त।
2: आउनुहोस् ल, यहाँ मेरो घरमा म खाजा बनाइराख्छु अनि सँगै बसेर खाउँला।
0: लास हुन्छ, यति धेरै माया गरेर बोलाइसकेपछि म नआउने कुरै भएन नि होइन।
2: हजुर,
0: ल कुनै समय मिलेछ भने हामी आउनेछौँ। त्यसो भए हामी कार्यक्रमतर्फै लागौ है, अब समय पनि सकिन सकिन लागिसकेको जस्तो लाग्यो।
2: हजुर हजुर, हुन्छ।
0: ल, रमिलाजीले चाहिँ गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरले सोही गीत मार्फत चाहिँ साथीसँगलाई सम्झनुहोस् है र
2: विशेष गरेर दिदी हजुरलाई भन्न चाहन्छु, टेक्नो हुने दिदी हुनुहुन्छ, दाइ हुनुहुन्छ, दुवैजनाको लागि भन्न चाहन्छु, हजुरलाई अल फ्यामिलीको लागि, मेरो घर छोडेर सम्पूर्णको लागि, मेरो प्यारी छोरी प्रतीक्षा पौडेललाई भन्न चाहन्छु, विशाल पुरानो माइती परेर सम्पूर्णको लागि, अनि बहिनी अस्ता गिरी सरता गिरी, अनि दाइ अघि भर्खर फोन गर्ने दाई ढोडो पार्नेको लागि भन्न चाहन्छु, अनि अघि फोन गर्ने सारेप माझीको लागि भन्न चाहन्छु, अहिले भर्खरै फोन रोजेर जाने बहिनी रमिला तामाङलाई सम्झिरहेको छु भन्न चाहन्छु, अनि रिता सिंहलाई, अस्मिता बस्नुलाई, नवीनाको लागि, उर्मिला मगरलाई, सीता श्रेष्ठको लागि, अनि शिला अधिकारी साथीहरू धेरै नै हुन्छ, मलाई निर्मला पौडेल भनेर चिन्नुहुने सम्पूर्णको लागि भन्दै बिदा। नमस्ते।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीदेखि, उहाँले पनि साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैन, समय कम छ, 2:51 गइसकेको छ। तपाईँले रोजाइमा पार्नुभएको गीत पनि राख्नुपर्नेछ र साथीहरूले एसएमएस मार्फत पनि सम्झना सन्देश पठाउनु भएको छ, उहाँले पठाउनुभएका सन्देशलाई पनि वाचन गर्नुपर्ने हुन्छ, त्यसैले तपाईँले पठाउनुभएका कमेन्ट वाचन गर्नेतर्फ लाग्छ। हुनुहुन्छ सामलिङ हुनुहुन्छ, अम्बिका राईजी हुनुहुन्छ, मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ, र त्यसै गरी हुनुहुन्छ सवित्रा छेत्रीजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्ते दी हजुर, म पनि सुन्दैछु सिन्धुलीको खनिया खर्कबाट हो, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, सवित्राजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी मगर राज मगरजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, सुन्दैछु है रोल्पा परिवर्तन गाउँपालिका एक कुरेली गलकुट भारको मान्छे, अहिले चाहिँ स्पेनदेखि सुन्दैछु, अनि घरमा रहनुहुने मेरो बाबा अनि प्यारी जीवन सङ्गिनीलाई पनि मिठो माया सम्झना छ, गाउँघरतिर आफन्त इष्टमित्रहरूलाई पनि एकदमै मिठो माया सम्झना छ, नमस्ते भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद. त्यसै गरी जेनी लिम्बोजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ. रमिला राईजीले पनि हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ. र कल्पना सामसाङजी हुनुहुन्छ, सबैमा सम्झना माया छ है मेरो प्यारो मान्छे त्रिपाली शर्मिलालाई चाहिँ गेट विल सोन भन्नुभएको छ. र मिस यु एण्ड लभ यु पनि भन्नुभएको छ. उहाँलाई विशेष धन्यवाद. हाम्रो शर्मिलाजीलाई चाहिँ असिगेर स्वास्थ्य लाभको कामना छ. र त्यसै गरी हुनुहुन्छ अर्को साथी सबुटे तामाङजी हुनुहुन्छ, नमस्ते नाना, म उदयपुर लाफा गाउँबाट चाहिँ सबिनय तामाङ हो. सम्झना हजुरलाई मिस यु एण्ड माई फेसबुक फ्रेण्डलाई, र साथै पवि तामाङ हुनुहुन्छ, मनोज सुनिता, त्यसै गरी पविना सियर, देवकी क्याप्सबिकी मगर, रमिका रेमिका राणा मगर हुनुहुन्छ, आइकन तामाङ, र त्यसै गरी देवी तामाङको लागि पनि भन्दै छुटिन्छु भन्नुभएको छ. उहाँलाई पनि विशेष धन्यवाद. त्यसै गरी अर्जुन प्रधानजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, मिस यु अल दिदी भन्नुभएको छ. उहाँलाई विशेष धन्यवाद. व्यक्त गर्दै लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि मैले कार्यक्रममा वाचन गरिसकेको छु, अब चाहिँ छुटिनुपर्ने हुन्छ. कार्यक्रममा आज सहभागिता जनाउनु भएको थियो दुर्ग पाण्डे, देव माझी, दिपा श्रेष्ठ, युनिसा श्रेष्ठ, रमिला तामाङ, निर्मला पौडेलजी हुनुहुन्थ्यो. उहाँहरू छजना साथीलाई नै विशेष धन्यवाद व्यक्त गर्दछु. र कार्यक्रममा अवधि पनि बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु. र जो जतिले जहाँबाट जुन जुन माध्यमबाट सुन्नुभयो, हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेजबाट सुन्नुभयो, कमेन्ट पठाउनु भयो, साथी सिंहलाई सम्झना सन्देश राख्नुभयो, उहाँहरू सम्पूर्ण साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु. र प्रविधि समितिबाट तिनजनासम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महललाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै, र अन्तिममा रमिलाजले रोजाइमा पार्नु भएको गीत छ नरुनु है भने अर्जुन अन्जु पन्तको आवाजमा रहेको सो गीत हामी कार्यक्रममा छोड्दै आजको बसाइ रोजाइ तपाईँकोबाट म सम्झना खड्गी पनि बिताउन चाहन्छु. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला. हवस् त, नमस्कार.

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: भेटियो कपिल वस्तुकै बाण गंगा नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता। आउँदो वर्ष ताइवानको रक्षा बजेट 16% बढ्न सक्ने। तर्कीय सुरक्षा बल, पूर्व सैनिक र विशेष परियोजनाहरूका लागि रकम समावेश। र अध्यक्ष इन्फान्टिनोलाई हटाउने अभियान प्रति फिफाको आलोचना। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ। आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष सम्वाद गराएर जनउत्तरदायी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको राष्ट्रपा सह महामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ। विज्ञप्ति अनुसार सरकारमा सहभागी राष्ट्रपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूई मान्छेका आवाज र समस्यालाई सिधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतु काम गर्ने पार्टीको विश्वास छ। हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई राष्ट्रपाले दुई चरणमा विभाजन गरेको छ। पहिलो चरणमा नागरिक सम्वाद हुनेछ। बेलुका 5 बजेदेखि 6 बजेसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणका लागि खुल्ला रहनेछ, जहाँ नागरिकले आफ्ना गुनासा, अपेक्षा र सुझावहरू मन्त्री समक्ष सोझै राख्न पाउनेछन्। यस्तै दोस्रो चरणमा नेतृत्व सम्वाद हुनेछ। बेलुका 6 बजेपछि मन्त्री पार्टीका केन्द्रीय सदस्य र सांसदहरू बीच संयुक्त बैठक बस्ने विज्ञप्तिमा भनिएको छ। यो बैठकमा नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गर्ने राष्ट्रपाले जनाएको छ। सरकारले भरि सिलिण्डर ग्यास बिक्री गर्न थालेपछि शुरू भएको ग्यास अभाव अहिले देशव्यापी बनेको छ। मध्यपूर्वको तनावको कारण आपूर्तिमा समस्या आएपछि गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्न थालेको सरकारले गएको असार 31 गतेदेखि भरि अर्थात 14.2 किलोकै सिलिण्डर बिक्री गर्न थालेको हो। त्यसको केही दिनमै मुख्य शहरी क्षेत्रहरूमा ग्यास अभाव देखिएकोमा अहिले जुम्ला, सोलुकुम्बु जस्ता हिमाली जिल्लाहरूमा पनि ग्यासको अभाव तीव्र बनेको छ। समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो 1 हप्ता सरकारले प्रयासलाई तीव्र बनाएको छ, तर समाधान भएको छैन। अहिले कतिपय उपभोक्ता पालो बसेको हप्ता 10 दिनसम्म पनि ग्यास नपाएको बताउँछन्। केहीले कालो बजारीमा किन्नु परेको बताएका छन्। हिजो भक्तपुरमा 1 सिलिण्डर ग्यासको 7,000 रूपियाँमा बेचेको भन्दै प्रहरीले एकजनालाई पक्राउ समेत गरेको छ। हिजो उद्योग मन्त्री आफैले संघीय राजधानी काठमाडौँको उद्योग तथा बिक्री केन्द्रहरूमा अनुगमन समेत गर्नुभयो, तर पनि गुनासो आइरहेपछि आजदेखि वितरणका लागि प्रहरी परिचालन गरेको छ। जिल्ला प्रहरी परिसरका अनुसार आज काठमाडौँका 55 डिपोमा प्रहरी परिचालन गरेर ग्यास बिक्री गरिँदैछ। हिजो पनि प्रहरीले डिपोसँग समन्वय गरेर 7,700 भन्दा बढ़ी सिलिण्डर ग्यास बिक्रीमा साथ दिएको थियो। ग्यासको कालोबजारी रोक्न काठमाडौँ उपत्यकाका सबै डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ। ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न उपभोक्तालाई निगमले आग्रह गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुनाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत सुधार र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष डाक्टर भट्टले विगतमा नीतिगत हस्तक्षेप र पुननिर्माणका क्षेत्रमा लगानी बढ़दा लगातार 3 वर्षसम्म झण्डै 7% आर्थिक वृद्धि हासिल भएको स्मरण गराउनुभयो। नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धि दर 4% मात्रै रहेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि पुँजी वृद्धि, दक्ष श्रमशक्ति निर्माण र प्रविधिको अधिकतम योग आवश्यक रहेको बताउनुभयो। नेपालको कुल कारक उत्पादक त 0.2% मात्र रहेकोले शिक्षा, स्वास्थ्य र सिप विकासमा लगानी बढ़ाउन दक्ष जनशक्तिलाई देशभित्र रोक्नुपर्ने उहाँको भनाई छ। उहाँले आर्थिक वृद्धिका लागि सुशासन, बलियो संस्थागत संरचना, डिजिटल प्रविधि र आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईबाट प्राप्त हुने अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। अस्ति शुक्रबारदेखि बेपत्ता रहनुभएका कपिल वस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ। सिंहको शव खोजिएको क्रममा आज दिउँसो गोरुसिंगे जंगलमा फेला परेको कपिल वस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टराई जानकारी दिनुभयो। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रमा हराउनु भएको थियो। उहाँले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यावसायिक साझेदारलाई सम्पर्क गर्नुभएको पाइएको प्रहरीले जनाएको छ। सिंह 2074 सालमा नेपाली काँग्रेसको तर्फबाट कपिल वस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। 65 वर्षका सिंहले चढ़नु भएको मोटरसाइकल पूर्व पश्चिम राजमार्गबाट झण्डै 8 किलोमिटर भित्र जंगल क्षेत्रमा रोकिरहेको अवस्थामा भेटिएको थियो। प्रहरी अनुसार गौतम बुद्ध विमानस्थलमा रहेका तालिम प्राप्त कुकुर समेत परिचालन गरेर उहाँको खोजी गरिएको हो। यसैबीच कपिल वस्तुकै यशोधरा गाउँपालिका वडा नम्बर 8 रहेको बाण गंगा नदीमा नुहाउने क्रममा 2 बालक बेपत्ता भएका छन्। हिजो घरबाट गाईवस्तु चराउन गएका 13 सरफराज मुसलमान र 13 ओभेद मुसलमान बेलुकी पख खोलामा नुहाउने क्रममा बेपत्ता भएका प्रहरीले जनाएको छ। बालकहरू बेपत्ता भएको खबर पाएपछि सशस्त्र नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
5: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी

0: 56, 494-333, 493-555.
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू. आज विश्व आदिवासी दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ. काठमाडौँको भिरकुटी मण्डपबाट शुरू भएको र्याली खुल्ला मञ्चमा गएर कार्यक्रममा परिणत भएको छ. देशका अरू ठाउँमा पनि कार्यक्रमहरू भइरहेका छन्. सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो. सन् 1982 जेनेभामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्त 9 भएकाले त्यही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो. संयुक्त राष्ट्रसंघ अनुसार विश्वका 90 झण्डै 47.60 करोड आदिवासी जनजाति बसोबास गर्छन्. उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्. आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्. अब विदेशको खबर. ताइवानले आफ्नो रक्षा बजेटमा व्यापक वृद्धि गर्ने प्रस्ताव गरेको छ. समाचार संस्था रोइटर्सका अनुसार मन्त्री परिषदले सन् 2027 लागि रक्षा बजेट 16% बढ़ाउने तयारी गरेको हो. बजेट वृद्धि भएसँगै ताइवानको रक्षा बजेट इतिहासमै पहिलो पटक 1 ट्रिलियन ताइवानी डलर नाग्नेछ. यो बजेट ताइवानको कुल गृहस्थ उत्पादन जीडीपीको 3% भन्दा बढ़ी हुने बताइएको छ. चीनले ताइवानलाई आफ्नै भूभाग दावी गर्दै सैन्य तथा रणनीतिक दबाव बढ़ाउँदै लगेपछि ताइवानले सैन्य आधुनिकीकरणलाई प्राथमिकतामा राखेको हो. पछिल्लो समय अमेरिकाले ताइवानलाई प्रतिरक्षा खर्च बढ़ाउन आग्रह गर्दै आएको छ, जसलाई ताइवानी राष्ट्रपति लाई चिङ तेले उत्साहपूर्वक स्वीकार गर्नुभएको छ. यही अगस्त 20 सार्वजनिक हुने बजेटमा तटीय सुरक्षा बल, पूर्व सैनिक र स्वदेशमै निर्मित पनडुब्बी विकास लगायत विशेष परियोजनाहरूका लागि रकम छुट्याएको छ. चीनले ताइवानी राष्ट्रपतिलाई पृथकतावादी भन्दै उहाँसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ भने ताइवान वरिपरि दैनिक जसो सैनिक गतिविधि र अभ्यास सञ्चालन भइरहेको छ. ताइवानले भने चीनको दावीलाई अस्वीकार गर्दै अहिले आफ्नो वार्षिक हान कुआङ सैन्य अभ्यास जारी राखेको छ. अब खेल खबर. फिफाले आफू र आफ्ना अध्यक्ष जियानी इन्फान्टिनोलाई कमजोर पार्ने उद्देश्यले गरेको भनिएको सुनियोजित र निरन्तर प्रयासको कड़ा आलोचना गरेको छ. डेली टेलिग्राफको प्रतिवेदनले इन्फान्टिनियो महासचिव रहँदा उनको सम्बन्ध रहेकी भनिएकी महिलालाई युरोपेली फुटबल महासंघ युईएफएले सेवा समाप्ति बापतको रकम भुक्तानी दिएको दावी गरेको छ. तर इन्फान्टिनोले आफूमाथि लागेका आरोपलाई अस्वीकार गरेका फिफाका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ. फिफाले टेलिग्राफको दावीको आलोचना गर्दै अड्कलबाजी र संकेतहरूलाई तथ्यको रूपमा प्रस्तुत गर्न नहुने उल्लेख गरेको छ. रद्द भएको विश्वकप लगायतका प्रतियोगिताको शेयर निजी लगानीकर्तालाई बेच्ने विवाद व्यापस्पद प्रस्तावलाई लिएर इन्फान्टिनोमाथि युईएफ र युरोपेली फुटबल संघहरूको दबाव बढ़दै गएको छ. युईएफएले इन्फान्टिनोमाथिको विश्वास गुमेको बताउँदै फिफाका कार्यक्रमहरू बहिष्कार गर्ने चेतावनी कायमै राखेको छ. साथै युईएफएले एफएएफई योजनालाई लिएर फेरि बिउतर्न नसकिने सुनिश्चितता प्राप्त नभएको पनि जनाएको छ. इन्फान्टिनोको विरोध मुख्यतया युरोपभित्रैबाट भइरहेको छ. उनी सन् 2016 फिफाको अध्यक्ष छन्. चार भन्ज्याङभित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक. भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने राष्ट्रपतिको घोषणा. मन्त्रीहरू पार्टी केन्द्रीय कार्यालयमा पुगेर नागरिक र पार्टी नेतृत्वसँग सम्वाद गर्ने. देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालोबजारी रोक्न डिपोहरूमा प्रहरी प्रचालन. 3 दिनदेखि बेपत्ता कपिल वस्तुका पूर्व मेयरको शव जंगलमा भेटियो. कपिल वस्तुकै बाणगंगा नदीमा नुहाउने क्रममा 2 बालक बेपत्ता. आउँदो वर्ष ताइवानको रक्षा बजेट 16% बढ़न सक्ने. तटीय सुरक्षा बल, पूर्व सैनिक र विशेष परियोजनाका लागि रकम समावेश. र अध्यक्ष इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिर्ताको आलोचना.
0: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर.
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप.
2: विशेषताहरू: ₹2 करोडसम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह.
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर

0: 1-5-97-12-22 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: साली नदीको शिर,
0: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
0: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
0: शहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
0: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
1: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81, वेबसाइट झुले.com.np।
4: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
5: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
6: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
7: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। संघीय राजधानी काठमाडौँलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्ग कान्ति राजमार्गको स्तर उन्नति कार्यले तीव्रता पाएको छ। ललितपुरको लेलेदेखि मकवानपुरको बकैयासम्मको 21 किलोमिटर खण्डमा अहिले धमाधम काम भइरहेको छ। योजनाका इन्जिनियर उपेन्द्र महारानका अनुसार बाढ़ी पहिरो नियन्त्रण सहितको काम भइरहेको यस खण्डको भौतिक प्रगति 50% पुगिसकेको छ। निर्माणको जिम्मा पाएको कन्काई ब्राइट मल्टी दिव्य ज्योति जेबीका संचालक राजकुमार बुढाथोकीले मुख्य चुनौती मानिएका छपेली र टाकु रचे पहिरो नियन्त्रणलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो। सरकारका तर्फबाट समयमै भुक्तानी र निर्माण सामग्रीको आपूर्ति सहज भए निर्धारित समयभित्रै काम सम्पन्न हुने व्यवसायीको दावी छ। राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौँ र हेटौँडा बीचको यात्रा निकै सहज र छोटो हुनेछ। काठमाडौँमा अगस्त 11 अर्थात आउँदो मंगलबारदेखि शुरू हुने दोस्रो मोबिलिटी एक्सपोमा 55 ब्राण्डहरू हेर्न पाइने भएको छ। नेपाल अटोमोबाइल इम्पोर्ट्स तथा म्यानुफ्याक्चर्स एसोसिएशन नाइमाले भिकुटी मण्डपमा आयोजना गर्न लागेको एक्सपोमा गएको वर्ष 42 ब्राण्ड सहभागी भएको, यस वर्ष संख्या बढ़ेर 55 पुर्याएको नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले जानकारी दिनुभयो। उहाँका अनुसार भिकुटी मण्डपमा स्टल र ह्याङ्गर निर्माण सहित तयारी अन्तिम चरण पुगेको छ। 6 दिनसम्म चल्ने एक्सपोमा 44 नयाँ गाड़ी तथा मोडल लन्च गरिनेछ। एक्सपोमा सवारी प्रदर्शनीको साथै दैनिक रूपमा तालिम समेत सञ्चालन हुने अध्यक्ष वैद्यले बताउनुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश प्रसाद काफ्रेले सड़क दुर्घटना न्यूनीकरणको लागि प्रविधि मैत्री प्रणाली आवश्यक रहेको बताउनु भएको छ। ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू विषयको अन्तर्क्रियामा उहाँले सिटी फुकेर मात्रै दुर्घटना न्यूनीकरण गर्न नसकिने स्पष्ट पार्नुभयो। एसएसपी काफ्रेले सड़क सुरक्षाका 3E अर्थात इन्जिनियरिङ, शिक्षा र इन्फोर्समेन्टलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिँदै ट्राफिक शिक्षा विद्यालयको पाठ्यक्रममै समेट्नुपर्ने बताउनुभयो। नेपालमा दैनिक औसत 8 जनाको सड़क दुर्घटनामा ज्यान जाने र 75 जना घाइते हुने गरेको तथ्य सार्वजनिक गर्दै उहाँले ट्राफिक प्रहरीको प्राथमिकता जरिवाना असुल्नु नभई दुर्घटना घटाउनु रहेको उल्लेख गर्नुभयो। साथै उहाँले नागरिकसँग रूख व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो। र आदिवासी जनजाति आयोगले 32 विश्व आदिवासी दिवसको अवसरमा संघीय राजधानी काठमाडौँमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ। आयोगले अगुवाई गरेर काठमाडौँको खुल्ला मञ्चमा विशेष समारोह आयोजना गरी दिवस मनाएको हो। दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचान झल्किने झाँकीहरू प्रस्तुत गरेका छन्। सहभागीले आफ्नो जातीय पहिचान अनुसारका मौलिक वेशभूषा र सांस्कृतिक प्रदर्शन गर्दै दिवस मनाएका हुन्। आदिवासी जनजातिहरूको हक, अधिकार र पहिचानलाई स्थापित गर्ने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। खुल्ला मञ्चमा आयोजित समारोहमा विभिन्न समुदायको उल्लेख्य सहभागिता रहेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालोबजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन, काठमाडौँ हेटौँडा जोड्ने कान्ति राजमार्ग स्तर उन्नतिको काम तीव्र, भौतिक प्रगति 50% पुग्यो, र भिकुटी मण्डपमा पर्सि मंगलबारदेखि शुरू हुने दोस्रो मोबिलिटी एक्सपोमा 55 ब्राण्डका गाड़ी हेर्न पाइने। अहिलेलाई 4 भन्ज्याङ भित्र खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो। स्रोत काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय, गोठगाउँ, रामेछाप।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
3: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाचा चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
8: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
9: ओ, प्रकाश कपूर।

0: सस्तो मै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
6: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
7: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
7: त्यसो भए ध्यान दिएर सुन्ने।
8: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भए त?
6: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप,

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 048-545-143, 98-63-023-422।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी, रामेछाप।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 ले दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउं।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्कार अपरा चार बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको एप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। रामेछापको खानादेवी गाउँपालिका वडा नम्बर 5 को गोगन पानीमा शनिबार नागरिक सुनवाई कार्यक्रमको आयोजना गरिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछाप र सामुदायिक प्रहरी सेवा केन्द्र रामेछापको संयुक्त आयोजनामा भएको उक्त सुनवाई कार्यक्रममा समुदायमा हुने सामान्य भनावन र झै झगडादेखि कानूनी अनभिज्ञताका कारण झेल्नु परेका विभिन्न समस्याहरूको विषयमा समुदायका बासिन्दा र जनप्रतिनिधि समेतको सहभागितामा अन्तर्क्रिया भएको छ। कार्यक्रममा जिल्लामा घटेका विभिन्न घटनाहरू र कार्यवाहीको अवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालयले प्रस्तुतिकरण गरेको छ। समाजमा मदिराको बिक्री वितरण र सेवन कानूनले निषेध गरेको जुवा तास गाँजा र लागू पदार्थ सेवन जस्ता गतिविधिहरू हुन नदिन त्यस्ता स्थानहरू पहिचान गर्न र समयमा नै त्यस्तो क्रियाकलापहरूको नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको औंलाइएको थियो। गणित शिक्षा परिषद सिन्धुलीको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ। सिन्धुलीको कमलमाई नगरपालिका छ स्थित गणित गृहमा आयोजित एक विशेष समारोह बीच कमलमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नुभएको हो। भवन उद्घाटनपछि आयोजित कार्यक्रममा नगर प्रमुख पोखरेलले गणित केवल अंकको हिसाब किताबमा सीमित विषय नभई तर्क सृजनशीलता तथा समस्या समाधान गर्ने क्षमताको आधार भएको बताउनु भएको छ। उहाँले बदलिदो समय अनुसार गणित शिक्षालाई थप प्रभावकारी गुणस्तरीय व्यवहारिक तथा प्रविधि मैत्री बनाउँदै लैजान स्थानीय सरकार परिषदसँग आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको धारणा समेत व्यक्त गर्नुभयो।

सिन्धुलीको हरिहरपुरगढ़ी गाउँपालिका पाँचमा मरिन खोलाले बगाउँदा दुई बालिका मध्ये एकजनाको मृत्यु भएको छ भने अर्की बालिका अझै बेपत्ता रहेकी छन्। बेपत्ता बालिकाको खोजीका लागि स्थानीयवासी तथा सम्बन्ध निकायका टोली परिचालन गरिएको छ। घटना आज दिउँसो करिब 11 बजेको समयमा भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। हरिहरपुरगढ़ी गाउँपालिका वडा नम्बर 5 बलाईका अन्दाजी 8 देखि 9 वर्ष उमेरका दुई बालिका मरिन खोलामा पुगेका बेला खोलाको बहावमा परेर बगेको स्थानीयले बताएका छन्। खोलाले बगाएका दुवै बालिकाको खोजी शुरू गरिएकोमा एक बालिकाको शव फेला परेको छ। अर्की बालिकाको अवस्था भने हालसम्म अज्ञात रहेको छ। बेपत्ता बालिकालाई फेला पार्न घटनास्थल र खोलाको आसपासका क्षेत्रमा खोजी कार्य निरन्तर भइरहेको जनाइएको छ। घटनापछि स्थानीयवासीसँगै सम्बन्धित निकायका टोलीले खोलाको बहाव र सम्भावित क्षेत्रलाई केन्द्रमा राखेर खोजी गरिरहेका छन्। बेपत्ता बालिकाको अवस्थाबारे अहिलेसम्म यकिन जानकारी प्राप्त हुन नसकेको र खोजी जारी रहेकाले घटना सम्बन्धी थप विवरण आउन बाँकी छ। प्रारम्भिक रूपमा प्राप्त विवरण अनुसार दुवै बालिका सानै उमेरका थिए। उनीहरू पौडी खेल्न नजाने भएकाले खोलाको बहावमा परेपछि आफूलाई जोगाउन नसक्दा बगेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि घटनाको वास्तविक परिस्थिति र बालिकाहरू कसरी खोलामा पुगे भन्ने विषयमा विस्तृत तथा आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन। सिन्धुलीमा पछिल्ला दिनमा पूर्व सूचना बिना पटक पटक विद्युत आपूर्ति अवरूद्ध हुने क्रम बढ़ेपछि सर्वसाधारणदेखि व्यवसायीसम्म प्रभावित भएका छन्। औपचारिक रूपमा लोड सेडिङ अन्त्य भएको वर्ष बितिसके पनि दिनभरि बत्ती झ्याप जाने र केही सेकेण्ड वा मिनटमै फर्किने अवस्थाले उपभोक्तालाई पुरानै विद्युत संकटको झल्को दिएको छ। छोटो अवधिको यस्तो अवरोध नियमित बन्दै जाँदा कराएसी काम कार्यालय सेवा उद्योग अस्पताल इन्टरनेट सेवा र अनलाइनमा आधारित व्यवसायमा प्रत्यक्ष असर परेको छ। विशेष गरी कम्प्युटरमा निर्भर काम अनलाइन कक्षा डिजिटल भुक्तानी तथा अन्य विद्युतीय प्रणालीबाट सेवा दिने व्यवसायमा बारम्बार काम रोकिने समस्या देखिएको उपभोक्ताको गुनासो छ। एकासी विद्युत काटिँदा कम्प्युटर बन्द हुने इन्टरनेट सम्पर्क टुक्ने र कारोबार बीचमै अवरुद्ध हुने भएकाले समयसँगै आर्थिक नोक्सानी समेत बढ़ेको व्यवसायीले बताएका छन्। र सोलुखुम्बुमा मदिरा सेवनका क्रममा भएको सामान्य विवादको विषयलाई लिएर 19 वर्षीय युवकले एक पुरूषको घरमै गएर चक्कु प्रहार गरी हत्या गरेका छन्। सोलुतुत कुण्ड नगरपालिका 11 गन्ज डाँडाका 46 वर्षीय तोय बहादुर कटवालको आफ्नै घरमा हत्या भएको हो। उनको रहस्यमय रूपमा शव फेला परेपछि घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले सो स्थानका 19 वर्षीय रोशन भुवन सिंह कार्कीलाई पक्राउ गरेको छ। शनिबार कटवाल मृत अवस्थामा फेला परेपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी न्यायको परीक्षकको कमानमा खटिएको विशेष टोलीले घटनास्थलमा पुगी अनुसन्धान थालेको थियो। हवस् त, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको
0: सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै

0: महिलाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली। सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानी छाप।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरु अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछा बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछा गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
6: लो आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
7: ओ प्रकाश कपूर।

0: বর্তমান নম্বর ওয়ান দানা হে পোশাক দানা নম্বর ওয়ান দামায় সবে ভান্ডা খান
1: ধ্বনি
2: মা কান্তি আয়ো নাচো আবার ছম ছম ছম ছম
3: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
7: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
7: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
8: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
9: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
8: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
9: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
8: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
8: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
7: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
8: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
10: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
11: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
10: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
12: हजुर,
7: रामेछाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
11: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिर्सप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
7: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
3: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
6: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो, सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो, हैरान भए म त।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869-22-45-44,
8: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।

0: सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501475, 9841906669, 9864141788।
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845848117, 9845555562, 0485545562, 0492-4211-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: गाड़ी
2: भाड़ा पता गयो अब जन्मा फायदा दुई रुपया कहाँ फिर हद दाम बस बस
1: भाव छो भाव चलने संबंधित मानी पाने पे बिचौलिया
3: सुन फलाउने माटो र कृषि कर्म को बाटो का कुरा कृषि र किसान का पाटो का कुरा
4: आलू धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेकर्ड तरकारी खाने आलू तीन करोडको बिक्री भएको थियो एउटा कालो गुडारी आलूको बिउ भनिन्छ छ करोडको आलू बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाफ
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर चामलसँग ल्याएर भजन गर्ने मेरो काम के थियो किसानमा सुधार ल्याउनु पर्दैन देख्नु किसान उसले नलाग्नु देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्जसुन सरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसुते नवलपुर रेडियो कावसुते 102.6 मेगाहर्ज कावसुते नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको श्रृङ्खलामा हामीसँग एउटा यस्तो विषय छ हामीसँग सन्देश गैरेसँग गरेको कुराकानीलाई हामी रिपोर्ट मार्फत प्रस्तुत गरेका छौँ इको कन्दुक भेन्चर प्रालीका प्रबन्ध निर्देशक तथा संस्थापक हुनुहुन्छ सन्देश गैरेले गर्दै गरेको कृषि कर्म यसमा पनि विशेष गरी प्राकृतिक स्रोत साधनको चाहिँ सदुपयोग गरेको कुरा जुन हामीले पटक पटक देखेको पटक पटक खेर फालिराखेको चाहिँ केराको थम्बाबाट चाहिँ रेसा निकालेर विभिन्न खालका सामग्रीहरू बनाएर चाहिँ स्वदेशी तथा विदेशी बजारमा बेच्दै गरेको प्रसङ्गलाई चाहिँ आजको श्रृङ्खलामा साथै प्रयास गरेका छौँ र हामीले एउटा युवाको प्रेरणाको कथा जुन रिपोर्ट मार्फत प्रस्तुत गर्ने प्रयास गरेका छौँ र आजको श्रृङ्खलामा चाहिँ यो रिपोर्ट राख्छौँ रिपोर्टभन्दा पछाडि अन्तिम खण्डमा फेरि पनि आउनेछौँ हामीसँग रहनुहोला नेपाल प्राकृतिक स्रोत र साधनले धनी छ, तर कतिपय अवस्थामा हामीले हाम्रै आँखा अगाडि रहेका ती स्रोतहरूलाई फोहोर ढालेर मिल्काइरहेका हुन्छौं। के तपाईँले कहिले सोच्नु भएको छ केरा खाइसके पछाडि बाँकी रहने तो थाम अथवा जंगलमा त्यत्तिकै उम्रिने अल्लो र गाँजाको रेसाबाट विश्व स्तरको ब्याग, कार्पेट र चप्पलहरू बनाउन सकिन्छ? आज हामीसँग एकजना यस्ता युवा हुनुहुन्छ जसले मेकानिकल इन्जिनियरिङको पढाइ सकेर जागिरको पछाडि लाग्नुभन्दा आफ्नै माटोमा सुगन्ध पछ्याउनु भयो। शुरूआतमा धेरैले उहाँलाई पढे लेखेर केराको थाम बोकेर हिँड्ने भन्दै गिज्याए, असफल भएको त्याग समेत बिराए, तर आज उहाँले तिनै खेर गइरहेका वस्तुबाट सयौंलाई रोजगारी र नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउँदै हुनुहुन्छ। उहाँ हुनुहुन्छ इको कन्दुक भेन्चरका संस्थापक सन्देश गैरी। आउनुहोस् कार्यक्रमको शुरूआत सँगै उहाँकै परिचय र उहाँकै व्यवसायको उद्देश्य बारे थप चर्चा गरौं।
8: हामीले चाहिँ इको कन्दुक भेन्चरमा के गर्छौ भन्दाखेरि नेपालको प्राकृतिक रेसाहरू जस्तै केरा, अग्नो, हिम, जुट लाई प्रशोधन गरेर त्यसबाट विभिन्न वातावरण मैत्री सामानहरू बनाइरहेका छौँ, जस्तै कार्पेट्सहरू, रग्सहरू, ब्यागहरू, स्लिपर्सहरू। यो हामीले सुरुवात गरेको चाहिँ लगभग 3 वर्ष भएको छ, हामी इन्जिनियरिङ पढ्दै गर्दा सुरु गरेको। आज चाहिँ 3 वर्षपछि फाइनल्ली हामीले फर्स्ट आउटलेट चाहिँ पाटन ढोकामा खोलेको छौँ। नेपालको केसेसमा हेर्ने हो भने चाहिँ केरा भनेको एउटा वान अफ द मेजर क्यास क्रप हो, तर 6 महिना लगाएर एउटा किसानले केरा उत्पादन गर्छ अनि 6 महिनापछि चाहिँ फ्युट्सहरू चाहिँ मार्केटमा जान्छ, तर त्यसको सिउडो स्टिमहरू चाहिँ यत्तिकै फालिन्छ जसले गर्दाखेरि चाहिँ कुहिने क्रममा तिनीहरूले चाहिँ कार्बन डाइअक्साइड र मिथेन जस्तो हार्मफुल ग्यासहरू प्रड्युस गरिरहेको हुन्छ। त्यो कुरालाई मिटिगेट गर्नको लागि चाहिँ हामीले त्यो कुहिनु अघि नै त्यसबाट निस्किने ग्यासहरूलाई रोक्नको लागि चाहिँ हामीले त्यो बनाएको सिउडो स्टिमलाई चाहिँ फाइबरमा कन्भर्ट गरेर त्यसबाट विभिन्न इको फ्रेन्डली प्रडक्ट्सहरू बनाइरहेका छौँ, जसबाट चाहिँ प्लास्टिकको र पोलिस्टरको अल्टरनेटिभको रूपमा चाहिँ जसलाई युज गर्न सकिन्छ। अनि अर्को भनेको चाहिँ हाम्रो नेपालको एकदम ग्रामीण भेगको कुना काप्चामा पाउने हेम्प, अल्नो जस्तो फाइबरहरू जुन चाहिँ यत्तिकै खेर गइरहेको हुन्छ वा त्यसको सही सदुपयोग भएको छैन, त्यसलाई चाहिँ भ्यालु एडिसन गरेर त्यसबाट हाई एन्ड प्रडक्टहरू पनि बनाइरहेको छौँ। यो व्यवसाय सुरु गर्ने इन्सपिरेसन चाहिँ हामीलाई हाम्रो युनिभर्सिटी डेजमा जब हामी क्लास सेमिस्टरमा पढिरहेको थियौँ त्यसमा चाहिँ हामीले एउटा बनाना फाइबर एक्सट्राक्टरको प्रोजेक्ट गरेको थियौँ बनाउने, अनि त्यो गर्दा चाहिँ हामीलाई के भयो भन्दाखेरि जसरी एउटा विश्व नै वातावरण मैत्री सामानतर्फ गइरहेको छ, प्लास्टिकको युजलाई घटाउनतर्फ गइरहेको छ, अनि त्यही बेलामा चाहिँ नेपालमा भइरहेको एग्रिकल्चर वेस्ट एग्रिवेस्टहरूलाई नै त्यो फाइबरहरू जुन चाहिँ यत्तिकै खेर गइरहेको हुन्छ वा त्यसको सही सदुपयोग भएको छैन, त्यसलाई चाहिँ भ्यालु एडिसन गरेर त्यसबाट हाई एन्ड प्रडक्टहरू पनि बनाइरहेको छौँ। यो व्यवसाय सुरु गर्ने इन्सपिरेसन चाहिँ हामीलाई हाम्रो

0: हामीले यो कुरा डिस्कभर गरे हो अनि त्यसपछि हामीले काम गर्दै जाँदाखेरि चाहिँ यसको डिमान्ड चाहिँ एकदमै धेरै रहेछ क्या अनि जसरी एउटा वर्ल्ड नै सस्टेनेबिलिटीतिर सिफ्ट भइरहेको छ त्यसले गर्दा चाहिँ यसको युजेसहरू मजाले बढिरहेको रहेछ अनि जुन यसले एउटा इन्भाइरोमेन्टलाई पनि एउटा पोजिटिभ इम्प्याक्ट दिइरहेको छ अनि त्यसले गर्दाखेरि चाहिँ एकदम इन्सपिरेसन भएको छ हामीले चाहिँ यो प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ एकदमै फाइदा देखेका छौँ हाम्रो व्यवसायलाई मात्र नभएर जुन हामी समुदायसँग काम गर्छौँ त्यो समुदायदेखि लिएर जुन सिप सिकेर बस्नुभएको दिदी बहिनी छ सिलाइ बुनाइको उहाँहरूसम्म एउटा होल इकोसिस्टमले नै फाइदा पाउने गरेको छ सो नेपालको केसेसमा हेर्ने हो भने चाहिँ नेपालमा जुन हामीले काम गरिरहेको केराहरू छ तिनीहरू चाहिँ एउटा फोहोरको रूपमा युज भइरहेको छ यत्तिकै मान्छेहरूले किसानहरूले यत्तिकै फालिरहेको छ सो फोहोरलाई मोहरमा कन्भर्ट गर्ने भने जस्तै त्यो फोहोरलाई कन्भर्ट गर्दै गर्दाखेरि चाहिँ त्यसको खासै पैसा लाग्दैन अनि त्यही भएको हुनाले चाहिँ एउटा कस्ट रिड्युस गर्नको लागि नै एकदम फाइदा भएको छ त्यसमाथि पनि अझै नेपालमा पाउने प्राकृतिक रेसाहरूलाई अझै हाई भ्यालु एडेड प्रोडक्टमा गर्दै गर्दाखेरि चाहिँ यो नेपालमा मात्र कति फाइबरहरू चाहिँ नेपालमा मात्र पाउने भएको हुनाले हाम्रो जुन एउटा प्रोडक्टको युएसपी जेनेरेट गर्न पनि एकदमै फाइदा भएको छ हामीले चाहिँ नेचुरल फाइबरहरूमा काम गर्दै गर्दाखेरि चाहिँ हामीले काम गर्ने प्राकृतिक रेसाहरू प्राय सबै एउटा एग्रिकल्चर वेस्ट भएको र तिनीहरू डिकम्पोज हुने क्रममा चाहिँ तिनीहरूले ग्रिन हाउस ग्यास इमिट गर्ने भएको हुनाले हामीले चाहिँ तिनीहरूले एउटा कार्बन डाइअक्साइड र मिथेन प्रड्युस गर्नुभन्दा अगाडि नै तिनीहरूलाई फाइबरमा कन्भर्ट गरेर त्यसबाट जुन वस्तुहरू बनाउँछौँ तिनीहरू चाहिँ इको फ्रेन्डली छ र तिनीहरूलाई चाहिँ एज अ प्लास्टिक र पोलिस्टरको अल्टरनेटिभको रूपमा युज गर्नु सक्ने भएकोले चाहिँ हामीले ती रेसाहरूलाई चाहिँ एउटा प्रकृतिलाई इम्प्याक्ट नेगेटिभ इम्प्याक्ट नगर्ने कुराहरूको रूपमा चाहिँ एउटा युज गरिरहेको छौँ हामीले चाहिँ हाम्रो थ्रु आउट द प्रोसेसमा रेसा सङ्कलनदेखि लिएर जब एउटा फाइनल प्रोडक्ट युटिलाइज पठाउँछौँ मार्केटमा त्यो बेलासम्म पनि प्लास्टिकको एकदमै मिनिमम युज गर्छौँ अनि त्यो भएको हुनाले पनि एउटा राम्रो इकोसिस्टम क्रिएट गर्नको लागि पनि हामीले एउटा राम्रो भूमिका खेलिरहेको छौँ
1: हो पाटन ढोकामा सञ्चालित उहाँको यो व्यवसायले अचम्मको काम गरिरहेको छ विशेष गरी केराको खेती गर्ने किसानहरूको लागि यो एउटा वरदान साबित भएको छ फल बेचिसकेपछि बाँकी रहने केराको थाम अर्थात् स्टिम जो कुहिएर वातावरणमा मिथेन ग्यास उत्सर्जन गरिरहेको हुन्छ त्यसलाई कसरी उपयोग गर्ने त सुनौ सन्देशदेखि शब्दमा
0: हामीले चाहिँ यो प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ जुन केराको थामहरू चाहिँ खेता गरिरहेको थियो त्यसबाट चाहिँ एउटा कम्युनिटीहरूले चाहिँ पैसा जेनेरेट गर्न सकिरहनु भएको थियो सो जुन केरा हार्भेस्टपछि जुन सिल्ड स्टिमहरू यत्तिकै कुहिएर जान्थ्यो त्यसलाई चाहिँ हामीले फाइबरमा कन्भर्ट गर्दै गर्दाखेरि चाहिँ हामीले चाहिँ कम्युनिटीसँगै काम गर्ने भएको हुनाले हामीले चाहिँ बन्ना फाइबर एक्स्ट्राक्ट र उहाँकोमा लगेर छोडिदिन्छौँ र फाइबर एक्स्ट्राक्ट भएपछि त्यो पनि किनिदिन्छौँ त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले पनि आफै एउटा पैसा जेनेरेट गर्न सकिरहनु भएको छ जुन कम्युनिटीहरूसँग हामी काम गरिरहेको छौँ अनि एउटा चाहिँ नेपालमा चाहिँ व्यवसाय सुरु गर्दै गर्दा सबभन्दा ठुलो कुरा भनेको चाहिँ मार्केटको छ मार्केट एक्सेसिबिलिटीको छ होइन अनि त्यो कुरालाई पनि हामीले सल्भ गर्दै उहाँहरूले जुन प्रडक्टहरू जुन फाइबरहरू निकाल्नुहुन्छ त्यो पनि हामी आफै किनिदिने भएको हुनाले उहाँले पनि जुन पहिला केरा मात्र बेचेर पैसा कमाउनुहुन्थ्यो त्योभन्दा धेरै भएको छ अनि जुन अल्नो अनि हजुरको हेमको डाँठहरू यत्तिकै खेरा गइरहेको थियो त्यसबाट पनि उहाँहरूले धागो बनाएर फाइबर नै बेच्न सक्नुहुन्छ हामीलाई त्यसले गर्दाखेरि चाहिँ स्थानीय तहमा आफै रोजगारीको सृजना भएको छ
1: वातावरण संरक्षण मात्र होइन सन्देशीको यो अभियानले ग्रामीण महिलाहरूको हातलाई सिप्र बोजीमा आमदानी पनि दिएको छ उहाँहरूले व्यवसाय मात्र गर्नुभएको छैन नो प्लास्टिक ब्याग च्याम्पियन मार्फत बेचेको प्रत्येक झोला बराबर एउटा रुख रोपेर पृथ्वीलाई गुण पनि लाउँदै हुनुहुन्छ यो सामाजिक उत्तरदायित्व र सामुदायिक फाइदाको पाटो कस्तो छ त
0: प्राकृतिक रेसाहरू चाहिँ नेपालको लागि कहिले पनि नयाँ थिएन किन भन्दा यो हामीले 18 शताब्दीदेखि प्रयोग गर्दै आएको हो तर यसपालि हामीले गर्दाखेरि चाहिँ त्यसमा लाइक न्यू इनोभेसनहरू के थप्न सकिन्छ त्यो कुराहरू सबै एड अन गरेका छौँ सो पहिला चाहिँ मान्छेहरूले हातले नै जुन कुराहरू एक्स्ट्राक्ट गर्ने गर्नुहुन्थ्यो त्यसलाई चाहिँ हामीले अटोमेटेड गरेर अहिले मसिनको थ्रु चाहिँ फाइबरहरू एक्स्ट्राक्ट गर्न सकिन्छ त्यसमध्ये पनि पहिला ह्यान्ड उबन थ्रेडहरू मात्र निस्किन्थ्यो भने अहिले मसिनबाट निस्किने अनि त्यसमा विभिन्न ब्लेन्डिङ गरेर नयाँ नयाँ सामानहरू बन्ने भएको हुनाले एउटा हाम्रो ट्रेडिसनलाई समातेर हाम्रो एउटा हिस्ट्री जुन छ त्यसलाई समातेर त्यसमा इनोभेसन एड गरेर ट्रेडिसन र इनोभेसनको न्यू फ्युजन

0: बनाएर चाहिँ हामी अघि बढिरहेका छौँ। हामीले प्राकृतिक रेसाहरू सङ्कलन गर्दै गर्दाखेरि चाहिँ त्यहाँ धेरै चुनौतीहरू पनि छन्। फर्स्ट त जुन हामीले कम्युनिटीहरूसँग काम गर्छौँ त्यसमा चाहिँ युथहरू धेरै विदेश जानुभएको हुनाले जुन एउटा युथ मेन पावर चाहिने हो हामीलाई, त्यो युथ मेन पावरको चाहिँ कमी छ। त्यही भएर हामीले चाहिँ जुन युथ मेन पावरको चाहिँ मजाले युटिलाइज गर्न पाइरहेका छैनौँ। र अर्को चुनौती भनेको चाहिँ हामीलाई नयाँ टेक्नोलोजी लाइक कम्युनिटीमा रुरल कम्युनिटीहरूलाई सिकाउनको लागि त्यो पनि चुनौती भइरहेको छ। र जुन अरू अल्दो हेम जस्तो जुनबाट एकदमै राम्रो प्राकृतिक रेसाहरू निस्किन्छ त्यसको चाहिँ डिफरेस्टेसनले गर्दाखेरि चाहिँ त्यसको क्वान्टिटीहरू घट्दै त गएको छ। र जुन स्थानीय तहमा चाहिँ त्यसप्रतिको इन्ट्रेस्ट पनि एकदम कम भइरहेको हुनाले त्यसको सोर्सिङमा चाहिँ अलिकति चुनौती बढिरहेको छ। नेचुरल फाइबर प्रोडक्टहरूको डिमान्डको कुरा गर्ने भने चाहिँ इन्टरनेसनल मार्केटमा चाहिँ एकदमै राम्रो छ। मान्छेहरू एकदमै इन्भाइरोमेन्टल कन्सियस भएर होइन अब हामीले पोल्युसर वा इन्भाइरोमेन्टलाई इम्प्याक्ट गर्ने कुराहरू भन्दा इको फ्रेन्डली प्रोडक्ट्सहरू चाहिँ युज गर्नुपर्छ, होइन हामीले क्लाइमेट चेन्जलाई कम गर्नुपर्छ भन्ने एउटा कन्सियस भएको हुनाले इन्टरनेसनल मार्केटमा चाहिँ एकदमै राम्रो छ। अनि त्यसमाथि पनि नेपालको ह्यान्डमेड नेपालको नेचुरल फाइबरबाट बनेको सामानहरू भनेको चाहिँ इन्टरनेसनल मार्केटमा पहिल्यैदेखि बिक्री आएको कुराहरू हो। त्यसले गर्दाखेरि चाहिँ इन्टरनेसनल मार्केटमा चाहिँ डिमान्ड एकदमै राम्रो छ। त्यो भन्दै गर्दा नेपाली मार्केटको कुरा गर्ने हो भने चाहिँ डिमान्ड नराम्रो भएको होइन, तर इन्टरनेसनल मार्केटको जस्तो छैन, तर एउटा ग्रोइङ ट्रेन्डमा चाहिँ छ। मान्छेहरूले चाहिँ कन्सियस हुँदै हुनुहुन्छ लाइक हामीले चाहिँ अब इन्भाइरोमेन्टल फ्रेन्डली प्रडक्टहरू युज गर्नुपर्छ, नेचुरल फाइबरबाट बनेको प्रडक्टहरू युटिलाइज गर्नुपर्छ भन्ने कन्सियसनेस चाहिँ दिन प्रतिदिन बढ्दै गएको छ। त्यही अनुसार हाम्रो पनि लोकल मार्केटमा पनि हाम्रो सेल्सहरू त्यही अनुसारको बढिरहेको छ। नेपाललाई चाहिँ ल्यान्ड अफ नेचुरल फाइबर भन्छ कि। नेपालमा चाहिँ एकदमै धेरै प्राकृतिक रेसाहरू पाइन्छ जुन चाहिँ मजाले एक्सप्लोर भएको छैन। सो फर्स्ट थिङ चाहिँ गभर्मेन्टले के गर्नुपर्छ भन्दाखेरि यसको रिसर्चमा चाहिँ अलिकति बजेट छुट्याइदियो भने र रिसर्चको कामहरू भइरह्यो भने, किन भन्दा नेचुरल फाइबर भनेको त हामीले 18th century 17th century युज गरिरहेको कुरा हो। हामी चाहिँ ट्रेडिसनली जसरी युज गरिरहेको छौँ अझै पनि त्यसरी नै युज गरिरहेको छौँ कि। सो अरू कन्ट्रीहरूले यसमा रिसर्च गरेर कहाँ पुगिसक्यो, हामी चाहिँ त्यही लेभलमा छौँ होइन। सो गभर्मेन्टले चाहिँ यो क्षेत्रमा ग्रान्टहरू छुट्याएर रिसर्चको पाटोतिर हेरिदियो भने चाहिँ अझै राम्रो हुन्थ्यो। अनि त्यसमाथि पनि हेम जुन चाहिँ नेपालको कन्टेक्स्टमा अझै पनि इलिगल मानिन्छ, यत्तिकै ट्रान्सपोर्टेसन गर्न पनि इलिगल छ, तर त्यसबाट चाहिँ कति राम्रो प्राकृतिक रेसा बन्छ जसको चाहिँ हाई मेडिसिनल भ्यालु हुन्छ, एन्टिब्याक्टेरियल एन्टिफङ्गस हुन्छ होइन। हेमको कपडाहरूले लगाउनु भयो भने चाहिँ गर्मीमा चिसो हुन्छ, जाडोमा न्यानो हुन्छ। सो यति धेरै मेडिसिनल भ्यालु भएको प्लान्टलाई चाहिँ हामीले इलिगल बनाइरहेको छौँ। सो त्यसलाई चाहिँ एउटा पोलिसी लेभलमा हेरेर कसरी अगाडि लान सकिन्छ होइन, त्यसको नेगेटिभ इम्प्याक्टहरूलाई कसरी कम गरेर त्यसको जुन पोजिटिभ इम्प्याक्टहरू छ त्यसलाई चाहिँ युटिलाइज गर्न सक्यो भने अझै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
1: इन्जिनियरिङ पढेको छोरो गाउँ गाउँमा गएर केराको थाम र झारपातको रेसा संग्रह गर्दै हिँड्दा समाजले हेर्ने दृष्टिकोण पक्कै पनि सहज थिएन, तर चुनौतीलाई चिर्दै आज उहाँ सफल हुनुभएको छ। अन्त्यमा सन्देशजी आफ्नो संघर्ष र नयाँ पुस्तालाई यस्तो भन्दै हुनुहुन्छ।
0: वर्णनाको कुरा गर्ने हो भने चाहिँ जुन कम्युनिटी लेभलमा हामीले काम गरिरहेको छौँ कम्युनिटीलाई इम्पावर गर्नको लागि, त्यो चाहिँ अब सरकारले पनि सर्टेन बजेटहरू छुट्याएर कम्युनिटी इम्पावरमेन्टको लागि काम गरिदियो भने जुन बनानाको सिडो स्टिम यत्तिकै फालिएको छ त्यसमा चाहिँ एउटा कम्युनिटीमा लगेर एउटा बन्ना फाइबर एक्सट्राक्टरको एउटा राखेर त्यहाँबाट फाइबर कलेक्सन सेन्टरहरू बनाइदियो भने पनि हामी एज अ होल एउटा बनानाको चाहिँ जिरो वेस्ट स्ट्राटेजीमा काम गर्न सक्छौँ। अनि अर्को कुरा भनेको चाहिँ गभर्मेन्टले जुन छ नि आफूले युज गर्ने प्रडक्टहरूमा चाहिँ नेपालमै बनेको त्यसमाथि पनि प्राकृतिक रेसाहरूबाट बनेको सामान आफैले प्रयोग गर्न थाल्यो भने गभर्मेन्ट अफिसहरूदेखि लिएर हरेक निकाय सरकारको हरेक निकायमा युज भयो भने चाहिँ सरकारबाट नै प्रमोसन सुरु भएपछि अझै मार्केट ट्याप गर्नको लागि अनि नेपाली प्रडक्टहरूको भ्यालु पनि अझै बढ्ने थियो जस्तो लाग्छ। हामीले चाहिँ रिसर्च गर्दै गर्दाखेरि के भेट्यौँ भन्दाखेरि जुन जङ्गलमा फल्ने केराहरू हुन्छ वाइल्ड बनाना, त्यसबाट निस्केको फाइबरहरू चाहिँ अलिकति मोर स्ट्रङ्गर अरू फाइबरको कम्पेरिजन नहुने भएको हुनाले हामीले चाहिँ एउटा यसको चाहिँ सुरुको सप्लाई चेनमा काम गर्दाखेरि चाहिँ हामीले आफ्नै इकोकन्टु भेन्चर प्राइभेट लिमिटेडले आफ्नै फार्म बनाएर जुन चाहिँ एग्रोफरेस्ट्री मोडलमा फार्म बनाएर त्यो चाहिँ जङ्गलमा चाहिँ केराहरूको खेती पनि गरेको छ। त्यसले गर्दाखेरि चाहिँ आउने दिनहरूमा हामीले जुन केराहरू युज गर्नेछौँ त्यो चाहिँ एग्रोफरेस्ट्री मोडलमा बनेको केराहरू पनि युज गर्नेछौँ। त्यसले गर्दाखेरि चाहिँ एउटा अफरेस्टेसनमा चाहिँ हामीले जुन एउटा रुख रोप्ने अनि एउटा जङ्गललाई संरक्षण सहित जङ्गललाई चाहिँ बढाउनेमा पनि एउटा राम्रो भूमिका खेलिरहेको छौँ। हामीले चाहिँ आजभन्दा 8-9 महिना अगाडि चाहिँ एउटा क्याम्पेन पनि स्टार्ट गरेका थियौँ, जसमा चाहिँ हामीले एउटा नो प्लास्टिक ब्याग भन्ने जुन एउटा प्लास्टिक अल्टरनेटिभको रूपमा युज गर्न सकिन्छ त्यो ब्याग निकालेर हाम्रो जतिवटा ब्याग बिक्छ त्यसको बापत चाहिँ हामीले त्यतिवटा नै रुख रोप्ने एउटा क्याम्पेन चलाएको थियौँ। त्यस क्याम्पेन अन्तर्गत चाहिँ हामीले लगभग 800 रुख चाहिँ अल ओभर नेपाल रोपेको छौँ। अनि केराको कुरा गर्ने भने चाहिँ केरा त आफैमा हामीले केरा फाइबरको लागि केरा काट्ने होइन, केरा त काटेर फालेपछि जुन ग्रिन हाउस ग्यास इमिट गर्छ त्यसलाई रोक्नको लागि चाहिँ जुन फालिएको थामलाई चाहिँ युटिलाइज गर्ने हो। त्यसले पनि एउटा कार्बन डाइअक्साइड र मिथेन जस्तो हार्मफुल ग्यासेसहरू प्रड्युस हुनुबाट चाहिँ जोगाउँछ। प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ जुन अल्नु र हेम जस्तो प्लान्टहरू छ यिनीहरू चाहिँ एकदमै यिनीहरूले पैसा नकमाएको भए रेभिन्यू जेनेरेट नगरे भए मान्छेहरूले तिनीहरूलाई काटेर फाल्थे। सो यसले गर्दाखेरि चाहिँ मान्छेले एउटा के भइरहेको छ भन्दा हाम्रो ग्रामीण भेगको समुदायलाई चाहिँ यसबाट चाहिँ पैसा जेनेरेट हुन्छ है भनेर पनि मान्छेहरूको एउटा त्यसलाई प्रिजर्भ गर्नको लागि चाहिँ एउटा कन्सियस भएको छन् र त्यसलाई प्रिजर्भ गर्न वा बढाउनको लागि पनि मान्छेहरू लागि परेको छन्। त्यसले गर्दाखेरि चाहिँ एउटा डिफोरेस्टेसन पनि रोकिएको छ र जुन ग्रामीण भेगमा भएको प्लान्टहरू छ त्यो चाहिँ तिनीहरू चाहिँ आज काटे पनि 5-6 महिनामा चाहिँ उम्रेर सेम नै लेभलमा आउँछ। त्यही भएको हुनाले त्यसबाट चाहिँ एउटा ग्रामीण समुदायलाई एउटा रेभिन्यूको सोर्स पनि भएको छ र यसलाई एउटा प्रिजर्भ गर्नुपर्छ, यसलाई जोगाउनुपर्छ भन्ने एउटा कन्सियसनेस पनि मान्छेहरूमा डेभलप भइरहेको छ। मलाई चाहिँ के कुरामा खुसी लाग्छ भन्दाखेरि हाम्रो जुन प्रोडक्टहरू बनाएको छौँ त्यो चाहिँ जो विदेश जाँदै हुनुहुन्छ नि उहाँले चाहिँ एउटा नेपालको चिनोको रूपमा लानुहुन्छ, त्यो गर्दाखेरि चाहिँ एकदम खुसी लाग्छ।
1: अत्यन्तै ओजपूर्ण शब्द अभावमा अवसर देख्नु नै सफल उद्यमीको परिचय हो। यदि तपाईँहरू पनि सन्देशजीको यो अभियानमा जोडिन चाहनुहुन्छ अथवा उहाँका उत्पादनहरू हेर्न चाहनुहुन्छ भने सामाजिक सञ्जालमा कान्दुक सर्च गर्न सक्नुहुन्छ वा वेबसाइटमा www.kanduk.com अर्थात् kanduk.com जान सक्नुहुन्छ। यो एउटा प्रेरणादायी कुराकानीका लागि सन्देश गिरीजीलाई धेरै धेरै धन्यवाद।
0: 100% मेड इन नेपाल हामीले अरू केही कुराहरू विदेशबाट ल्याएर नेपालमा बनाउने होइन कि हामीले चाहिँ सुरुबाट रेसा निकालेर अनि यहीँ गाउँको दिदीबहिनीहरूले त्यसलाई ह्यान्डलुम गरेर त्यसपछि यहीँको दिदीबहिनीहरूले सिलाइ बुनाइ गरेर बनाउनु भएको प्रोडक्ट हो। त्यसले गर्दाखेरि चाहिँ जुन एउटा नेपालीपन हुन्छ त्यो चाहिँ मजाले झल्किने भएको हुनाले जो विदेश जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो प्रडक्टहरू एज अ सोभिनियर एज अ आफ्नो साथीहरूलाई गिफ्ट लैरहनु भएको छ। अझै मेनली त जो स्टुडेन्टहरू पढ्न जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो आफ्नो प्रोफेसरलाई चाहिँ मेड इन नेपाल नेपालको नेचुरल फाइबरबाट बनेको नेपालमा ह्यान्डलुम भएर बनेको भनेर लानुहुन्छ। सो त्यो कुराले पनि एउटा काम गर्ने मोटिभेसन चाहिँ दिइरहेको छ। नयाँ पुस्तालाई चाहिँ मेरो म्यासेज चाहिँ के भन्दाखेरि नेपालको कुरा गर्नु भने नेपालमा स्कार्सिटी त धेरै छ तर त्यो स्कार्सिटीभित्र लुकेको अपर्च्युनिटिजहरू पनि धेरै छ। सो त्यो चाहिँ हामी इन्डिभिजुअलमा डिपेन्ड गर्ने हो कतिको ट्याब हामीले ट्याब गर्न सक्छौँ भनेर। सो नेपालमा चाहिँ यति धेरै नेचुरल रिसोर्सेसहरू छ, यति र मटेरियलहरू छ जुन चाहिँ अनट्याप कन्डिसनमा छ र त्यसलाई त्यसमा चाहिँ एकदमै धेरै पोटेन्सियल छ। नेपालमा केही छैन भन्ने मेन्टालिटी भन्दा पनि नेपालमा के गर्न सकिन्छ भन्ने मेन्टालिटीले हामी अगाडि बढ्यौँ भने चाहिँ अवश्य पनि नेपालमै केही गर्न सकिन्छ भन्ने म्यासेज चाहिँ म हाम्रो यङ्स्टर्सहरूलाई दिन चाहन्छु। मैले चाहिँ ब्याचलर इन मेकानिकल इन्जिनियरिङ गरेँ हो। सो मैले चाहिँ इन्जिनियरिङ सक्ने बित्तिकै जब छोडेर यो व्यवसाय सुरु गरेँ हो। सो इनिसियल डेजहरूमा चाहिँ मलाई एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो। सो एउटा इन्जिनियरिङ पढेको मान्छे अनि एउटा कम्युनिटीहरूमा गएर केटाको थाम बोक्दैछ, प्राकृतिक रेसाहरू कलेक्ट गर्दैछ भनेर यसले केही गर्न नसकेको भनेर नसकेर यो गरेको भनेर एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो। मलाई धेरै क्रिटिसाइज पनि गरिन्थ्यो इनिसियल डेजहरूमा। सो हामीले चाहिँ यसपालिदेखि चाहिँ के गरेको छौँ भन्दाखेरि जुन कलेज पढिरहेको स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा इन्डस्ट्रीको एक्सपोजर पाइरहेको हुनुहुन्न, बाहिरी कुरामा एक्सपोजर अलिकति कम हुन्छ। सो उहाँहरूलाई मध्यनजर गर्दै एउटा कलेज एम्बेसियर भन्ने प्रोग्रामहरू चलाइरहेको छौँ, जसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीसँग आफै काम गरेर रेभिन्यू पनि जेनेरेट गर्न सक्नुहुन्छ। त्यसमाथि पनि नेपालमा स्टार्टअपहरू कसरी रन हुन्छ, सानसानो कम्पनीहरू कसरी रन हुन्छ, हामीले कम्युनिटीसँग कसरी काम गर्ने भन्ने कुराहरू पनि उहाँहरूले त्यो मार्फत चाहिँ सिक्न सक्नुहुन्छ। सो त्यही कारणले चाहिँ हामीले कलेज एम्बेसेडर पनि चलाएका छौँ। सो त्यसमाथि त्यसमा हजुरहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने कलेज पढिरहनु भएको तर एउटा म्यानुफ्याक्चरिङ कम्पनीको एक्सपोजर लिएर आफ्नो कम्युनिटीमा केही गर्न चाहनुहुन्छ वा केही कुराहरू सिक्न चाहनुहुन्छ भने हजुरहरू हामीसँग जोडिन पनि सक्नुहुन्छ। र फर्दर डिटेल्सको लागि चाहिँ हजुरले हाम्रो इन्स्टाग्राम र फेसबुकमा कन्दुक भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि छ र www.kanduk.com पनि हाम्रो इन्फर्मेसनहरू मजाले भेटिन्छ। मलाई चाहिँ के कुरामा खुसी लाग्छ भन्दाखेरि हाम्रो जुन प्रोडक्टहरू बनाएको छौँ त्यो चाहिँ जो विदेश जाँदै हुनुहुन्छ नि उहाँले चाहिँ एउटा नेपालको चिनोको रूपमा लानुहुन्छ, त्यो गर्दाखेरि चाहिँ एकदम खुसी लाग्छ। नयाँ पुस्तालाई चाहिँ मेरो म्यासेज चाहिँ के भन्दाखेरि नेपालको कुरा गर्नु भने नेपालमा स्कार्सिटी त धेरै छ तर त्यो स्कार्सिटीभित्र लुकेको अपर्च्युनिटिजहरू पनि धेरै छ। सो त्यो चाहिँ हामी इन्डिभिजुअलमा डिपेन्ड गर्ने हो। कतिले भन्दा यो ओभरअल 100% मेड इन नेपाल हामीले अरू केही कुराहरू विदेशबाट ल्याएर नेपालमा बनाउने होइन कि हामीले चाहिँ सुरुबाट रेसा निकालेर अनि यहीँ गाउँको दिदीबहिनीहरूले त्यसलाई ह्यान्डलबन्ड गरेर त्यसपछि यहीँको दिदीबहिनीहरूले सिलाइ बुनाइ गरेर बनाउनु भएको प्रोडक्ट हो। त्यसले गर्दाखेरि चाहिँ जुन एउटा नेपालीपन हुन्छ त्यो चाहिँ मजाले झल्किने भएको हुनाले जो जो विदेश जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो प्रडक्टहरू एज अ सोभिनियर एज अ आफ्नो साथीहरूलाई गिफ्ट गरिरहनु भएको छ। अझै मेनली त जो स्टुडेन्टहरू पढ्न जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो आफ्नो प्रोफेसरलाई चाहिँ मेड इन नेपाल, नेपालको नेचुरल फाइबरबाट बनेको, नेपालमा ह्यान्डलुम भएर बनेको भनेर लानुहुन्छ। सो त्यो कुराले पनि एउटा काम गर्ने मोटिभेसन चाहिँ दिइरहेको छ यो ट्याब हामीले ट्याब गर्न सक्छौँ भनेर। सो नेपालमा चाहिँ यति धेरै नेचुरल रिसोर्सेसहरू छ, यति र मटेरियलहरू छ जुन चाहिँ अनट्याप कन्डिसनमा छ र त्यसलाई त्यसमा चाहिँ एकदमै धेरै पोटेन्सियल छ। नेपालमा केही छैन भन्ने मेन्टालिटी भन्दा पनि नेपालमा के गर्न सकिन्छ भन्ने मेन्टालिटीले हामी अगाडि बढ्यौँ भने चाहिँ अवश्य पनि नेपालमै केही गर्न सकिन्छ भन्ने म्यासेज चाहिँ म हाम्रो यङ्स्टर्सहरूलाई दिन चाहन्छु। मैले चाहिँ ब्याचलर इन मेकानिकल इन्जिनियरिङ गरेँ हो। सो मैले चाहिँ इन्जिनियरिङ सक्ने बित्तिकै जब छोडेर यो व्यवसाय सुरु गरेँ हो। सो इनिसियल डेजहरूमा चाहिँ मलाई एउटा इक्जाम्पल अफ पेपियर लिन्थ्यो। सो एउटा इन्जिनियरिङ पढेको मान्छे अनि एउटा कम्युनिटीहरूमा गएर केटाको थाम बोक्दैछ, प्राकृतिक रेसाहरू कलेक्ट गर्दैछ भनेर, यसले केही गर्न नसकेको भनेर नसकेर यो गरेको भनेर एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो। मलाई धेरै क्रिटिसाइज पनि गरिन्थ्यो इनिसियल डेजहरूमा। सो हामीले चाहिँ यसपालिदेखि चाहिँ के गरेको छौँ भन्दाखेरि जुन कलेज पढिरहेको स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा इन्डस्ट्रीको एक्सपोजर पाइरहेको हुनुहुन्न, बाहिरी कुरामा एक्सपोजर अलिकति कम हुन्छ। सो उहाँहरूलाई मध्यनजर गर्दै एउटा कलेज एम्बेसेडर भन्ने प्रोग्रामहरू चलाइरहेको छौँ जसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीसँग आफै काम गरेर रेभिन्यू पनि जेनेरेट गर्न सक्नुहुन्छ। त्यसमाथि पनि नेपालमा स्टार्टअपहरू कसरी रहनुहुन्छ, सानसानो कम्पनीहरू कसरी रहनुहुन्छ, हामीले कम्युनिटीसँग कसरी काम गर्ने भन्ने कुराहरू पनि उहाँहरूले त्यो मार्फत चाहिँ सिक्न सक्नुहुन्छ। सो त्यही कारणले चाहिँ हामीले कलेज एम्बेसेडर पनि चलाएका छौँ। सो त्यसमाथि त्यसमा हजुरहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने कलेज पढिरहनु भएको तर एउटा म्यानुफ्याक्चरिङ कम्पनीको एक्सपोजर लिएर आफ्नो कम्युनिटीमा केही गर्न चाहनुहुन्छ वा केही कुराहरू सिक्न चाहनुहुन्छ भने हजुरहरू हामीसँग जोडिन पनि सक्नुहुन्छ। र फर्दर डिटेल्सको लागि चाहिँ हजुरले हाम्रो इन्स्टाग्राम र फेसबुकमा कन्दुक भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि छ र www.kanduk.com पनि हाम्रो इन्फर्मेसनहरू मजाले भेटिन्छ।
1: तपाईँको यो इको कन्दुक अभियानले अझै उचाइ लियोस्, हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना। आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूको कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू छन्, अनिहरू छन् भने हामी पक्कै पनि सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्ने गरेका छौँ। हामीसँग अलिकति समय रहेको हुनाले आज हामीले अनधि चामलको विशेषता, महिमाको विषयमा एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौँ। यो रिपोर्ट राख्छौँ, रिपोर्ट भन्दा पछाडि खण्डमा फेरि पनि आउनेछौँ, हामीसँगै रहनुहोला। अनन्दी चामल नेपालको रैथाने कृषि प्रणालीको एक बहुमूल्य रत्न, सांस्कृतिक पहिचान र आधुनिक अर्थतन्त्रमा उच्च मूल्य वृद्धि गर्न सक्ने एक विशिष्ट रणनीतिक उपज हो। विशेष गरी नेपालको मध्य पहाड़ी भेग र सिमसार क्षेत्रमा परम्परागत रूपमा खेती गरिँदै आएको यो चामल यसको चिपिक्क टाँसिने अर्थात स्टिक्ली र नरम गुणका कारण विश्वका अन्य महँगा चामलका प्रजातिहरूभन्दा पृथक देखिन्छ। ऐतिहासिक र सांस्कृतिक रूपमा माघे संक्रान्ति, लट्टे खाने पर्व र विभिन्न धार्मिक अनुष्ठानहरूमा मात्र सीमित रहेको यो बालीलाई वर्तमान समयको व्यावसायिक दृष्टिकोणबाट हेर्दा यसले नेपाली कृषि क्षेत्रमा प्रिमियम ब्रान्डको रूपमा स्थापित हुने प्रचुर सम्भावना बोकेको छ। आधुनिक बजारमा उपभोक्ताहरू स्वास्थ्यप्रति अत्यन्तै सचेत हुँदै गएको सन्दर्भमा अरण्डी चामललाई केवल एउटा खाद्य वस्तुको रूपमा मात्र नभई सुपरफूड र औषधीय आहारका रूपमा बजारमा ल्याउनु आजको व्यावसायिक आवश्यकता र अवसर दुवै हो। अरण्डी चामलको पोषणगत संरचना र स्वास्थ्य लाभहरूको विश्लेषण गर्दा यो व्यावसायिक रूपमा अत्यन्तै आकर्षक देखिन्छ। साधारण चामलको तुलनामा अरण्डी चामलमा एमाइलो पेक्टिनको मात्रा उच्च हुने भएकाले यो पकाउँदा प्राकृतिक रूपमै स्वादिलो र पाचनका लागि सुपाच्य हुन्छ। विशेष गरी अरण्डी चामलमा प्राकृतिक एन्टी अक्सिडेन्ट, आइरन, क्याल्सियम र प्रोटिनको मात्राले यसलाई रक्त अल्पता कम गर्न, हड्डी मजबुत बनाउन र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मदत गर्छ। नेपालको परम्परागत चिकित्सा पद्धतिमा यसलाई शारीरिक कमजोरी हटाउने र दम जस्ता समस्यामा लाभदायक मानिन्छ। विश्वव्यापी रूपमा बढ्दो ग्लुटेन फ्री आहारको मागलाई सम्बोधन गर्न सक्ने यसको प्राकृतिक गुणले गर्दा यसलाई अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा निर्यात गर्न सकिने आधारहरू प्रशस्तै छन्। यदि यसलाई वैज्ञानिक ढंगले परीक्षण गरी यसको पोषण तालिका सहित ब्रान्डिङ गर्ने हो भने यसले पश्चिमा मुलुकहरूमा हिमालयन अर्ग्यानिक स्टिकली राइसको रूपमा ठूलो बजार दिन सक्छ। यसको उत्पादन कम क्षेत्रमा हुने र यसको माग उच्च रहने भएकाले यसको बजार मूल्य सामान्य चामलको तुलनामा 2-3 गुणासम्म कायम गर्न सकिन्छ। हाल शहरी क्षेत्रका ठूला डिपार्टमेन्ट स्टोर, अर्ग्यानिक आउटलेट र 5-star होटलहरूमा यसको माग बढ्दो छ, तर व्यवस्थित आपूर्ति श्रृंखला अर्थात सप्लाई चेनको अभावले गर्दा यो माग आपूर्तिसँग सन्तुलित हुन सकेको छैन। कर्पोरेट क्षेत्रले यसको व्यावसायिक उत्पादनका लागि किसान समूहहरूसँग करार खेती अर्थात कन्ट्राक्ट फार्मिङको मोडलमा काम गर्नुपर्ने देखिन्छ। यसो गर्दा एकातिर किसानहरूले उचित मूल्य र बजारको सुनिश्चितता पाउँछन् भने अर्कोतर्फ कम्पनीले गुणस्तरीय र निरन्तर कच्चा पदार्थ प्राप्त गर्न सक्छन्। चामललाई दानाको रूपमा मात्र बिक्री नगरी यसबाट अरण्डीको पिठो, रेडी टु इट स्न्याक्स र पौष्टिक शिशु आहार जस्ता भ्यालु एडेड उत्पादनहरू तयार पार्नु आर्थिक रूपले अझ बढी लाभदायक पनि निश्चित छ। यद्यपि यसको व्यावसायिक मात्रामा केही चुनौतीहरू पनि विद्यमान छन्। परम्परागत खेती प्रविधि, उत्पादकत्वमा हुने उतार चढाव र आधुनिक प्रशोधन मिलहरूको कमीले गर्दा यसको लागत मूल्य केही बढी हुन सक्छ। यी चुनौतीहरूलाई चिन्नका लागि उन्नत बिउको छनौट, सिंचाईको व्यवस्था र सहकारी वा निजी क्षेत्रको सहकारीमा आधुनिक प्रेसिजन फार्मिङको अवलम्बन गर्नु आवश्यक छ। साथै अरण्डी चामलको भौगोलिक पहिचान अर्थात् जीआई ट्याग अर्थात् जियोग्राफिकल इन्डिकेसन दर्ता गरी यसको बौद्धिक सम्पत्तिको संरक्षण गर्नु पनि उत्तिकै जरूरी छ। ब्रान्डिङका क्रममा यसको प्याकेजिङमा नेपाली कला र संस्कृतिको झलक देखिने डिजाइनहरू प्रयोग गरी यसलाई उपहार सामग्री अर्थात् गिफ्ट आइटमका रूपमा समेत प्रबन्धन गर्न सकिन्छ। डिजिटल मार्केटिङका माध्यमबाट विश्वभर रहेका नेपाली र स्वास्थ्य सचेत विदेशी ग्राहकहरूलाई लक्षित गरी ई कमर्स प्लेटफर्महरूमा यसको उपस्थिति बलियो बनाउनुपर्छ। समग्रमा अरण्डी चामल नेपालको ग्रामीण अर्थतन्त्रलाई आधुनिक विश्व बजारसँग जोड्न सक्ने एक सशक्त माध्यम बन्न सक्छ। यसको मौलिकता, दुर्लभता र पोषणगत क्षमता नै यसको सबैभन्दा ठूलो पूँजी हो। सरकारले नीतिगत रूपमा यसको अनुसन्धानमा सहयोग गर्ने र निजी क्षेत्रले आक्रात्मक रूपमा यसको बजारीकरण र प्रशोधनमा लगानी गर्ने हो भने अरण्डी चामलले नेपालको निर्यात व्यापारमा नयाँ आयाम थप्न सक्छ। यसलाई केवल चाड पर्वको परिकारमा मात्र सीमित नराखी आधुनिक भान्साको अपरिहार्य र स्वस्थकर हिस्सा बनाउन सकेमा यसले राष्ट्रिय गौरव र आर्थिक समृद्धि दुवैलाई एकैसाथ अगाडि बढाउने निश्चित छ। तसर्थ व्यवसायिक घरानाहरूका लागि अरण्डी चामलमा आधारित कृषि व्यवसाय आगामी दिनको एक सुरक्षित र नाफा मूलक लगानीको क्षेत्र बन्ने निश्चित देखिन्छ। हजुर, यिनै सामग्रीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अन्यहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्ने गरेका छौं, जसको लागि 98510-97192 98510-97192 टेलिफोन, एसएमएस अथवा वाट्सएप मार्फत पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पठाउन सक्नुहुन्छ भन्दै असीम सापकोटा यहाँहरूको माझबाट विदा हुने अनुमति माग्छु। स्वदेशमै रहौं, कृषि कर्म गरौं, नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप। डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाको श्री गाउँपालिकाद्वारा जारी सन्देश।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98154-0145, 98146-0669, 98064-1488।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
7: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848-45398, 0848-45398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
7: होइन ए बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
8: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
9: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
7: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
9: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना:
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
10: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
11: के जिस्के किनी शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
12: सम्पर्क नम्बर 0475904660 98692599998।
3: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
14: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
14: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
15: नमस्ते, आज हामी तपाईँलाई लालीसँग भेटाउँछौँ। को हो लाली? लाली हामी प्यारी गाई हो।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। देशभर ग्यास अभाव कायमै, काठमाडौँमा कालो बजारी रोक्न डिपोमा प्रहरी परिचालन, झुलाघाट भन्सार कार्यालयद्वारा एक वर्षसम्म 1 करोड़ भन्दा बढ़ी राशि संकलन, दोलालघाटबाट बेपत्ता दम्पति श्रीमतीको शव ओखलढुङ्गामा भेटियो, श्रीमान अझै बेपत्ता, 23 दिनदेखि बेपत्ता कपिल वस्तुका पूर्व मेयरको शव जंगलमा भेटियो, र प्री सिजनको मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पीएससीले बराबरी खेले।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है केही।
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904660 9896962998।
3: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ। आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष संवाद गराएर जनउत्तरदायी राजनैतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको राष्ट्रपाका सहमहामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ। विज्ञप्ति अनुसार सरकारमा सहभागी राष्ट्रपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूमान्छेको आवाज र समस्यालाई सिधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतोको काम गर्ने पार्टीको विश्वास छ। हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई राष्ट्रपाले 2 चरणमा विभाजन गरेको छ। पहिलो चरणमा नागरिक संवाद हुनेछ, बेलुका 5 बजेदेखि 6 बजेसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणको लागि खुला रहनेछ। जहाँ नागरिकले आफ्ना गुनासो अपेक्षा र सुझाव मन्त्री समक्ष सोझै राख्न पाउनेछन्। यस्तै दोस्रो चरणमा नेतृत्व सम्वाद हुनेछ। बेलुका 6 बजेदेखि मन्त्री पार्टीका केन्द्रीय सदस्य र सांसदहरूबीच संयुक्त बैठक बस्ने विज्ञप्तिमा भनिएको छ। यो बैठकमा नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गरिने राष्ट्रपतिले जनाएको छ। सरकारले खाना पकाउने एलपी ग्यास भरि सिलिण्डर बिक्री गर्न थालेपछि शुरू भएको अभाव अहिले देशव्यापी बनेको छ। मध्यपूर्वको तनावको कारण आपूर्तिमा समस्या भएपछि गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्न थालेको सरकारले गएको असार 31 गतेदेखि भरि अर्थात 14.2 किलोकै सिलिण्डर बिक्री गर्न थालेको हो। त्यसको केही दिनमै मुख्य शहरी क्षेत्रहरूमा ग्यास अभाव देखिएकोमा अहिले जुम्ला सोलुखुम्बु जस्ता जिल्लामा पनि ग्यासको अभाव तीव्र बनेको छ। समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो एक हप्ता सरकारले प्रयासलाई तीव्र बनाएको छ तर समाधान भएको छैन। अहिले कतिपय उपभोक्ता पालो बसेको हप्ता 10 दिनसम्म पनि ग्यास नपाएको बताइरहेका छन्। केहीले कालोबजारीमा किन्नु परेको बताइरहेका छन्। हिजो भक्तपुरमा एक सिलिण्डर ग्यासको 7,000 रूपियाँमा बेचेको भन्दै प्रहरीले एकजनालाई पक्राउ गरेको थियो। हिजो उद्योग मन्त्री आफैले संघीय राजधानी काठमाडौँको उद्योग तथा बिक्री केन्द्रमा अनुगमन समेत गर्नुभयो। तर पनि गुनासो आइरहेपछि आजदेखि वितरणको लागि प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिषदका अनुसार आज काठमाडौँको 55 वटा डिपोमा प्रहरी परिचालन गरेर ग्यास बिक्री गरिँदैछ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको 15 राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा तलमाथि गर्न नसकिने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले आउँदो असोज 16 गतेदेखि 19 गतेसम्म महाधिवेशन गर्ने गरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको बताउनु भएको छ। पार्टी विधान र कानून अनुसार तय भएको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको उहाँको तर्क थियो। सभापति थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनको सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सामान्य रूपमा लिएको भन्दै पुनः न्यायालयको सामना गर्ने बताउनु भएको छ। संविधान विधान सम्बद्ध भएको विशेष महाधिवेशनलाई यसअघि नै निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको भन्दै डराउनु पर्ने अवस्था नरहेको उहाँको भनाइ छ। थापाले 15 महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउने कुरामा समेत बैठकमा छलफल गर्नुपर्ने बताउनु भएको छ। बैतडीको झुलाघाट स्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 1,06,19,319 रूपियाँ राजस्व संकलन गरेको छ। यो लक्ष्यभन्दा 16.76% बढ़ी हो। कार्यालय प्रमुख लोकेन्द्र बहादुर सिंहले कार्यालयले गत आर्थिक वर्षका लागि 90,95,000 रूपियाँ राजस्व संकलनको लक्ष्य पाएकोमा लक्ष्यभन्दा 16.76% बढ़ी राजस्व संकलन गरेको जानकारी दिनुभएको छ। उहाँले संकलित सम्पूर्ण राजस्व आयातित वस्तुमा लाग्ने भन्सार महसुल पैठारी सेवा दस्तुर मूल्य वृद्धि कर अन्तशुल्क तथा दण्ड जरिवाना र लिलामबाट प्राप्त भएको पनि बताउनु भएको छ। यस भन्सार कार्यालयबाट निर्यात भने शून्य रहेको प्रमुख सिंहले जानकारी दिनुभएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ एकै दिन तोलामा 4,800 रूपियाँले बढ़ेको छ। भाउ बढ़ेर सुन तोलाको 3,00,000 रूपियाँ नागेको छ। नेपाल सुनसादी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा 3,01,000 सम्पूर्ण राजस्व आयातित वस्तुमा लाग्ने भन्सार महसुल पैठारी सेवा दस्तुर मूल्य वृद्धि कर अन्तशुल्क तथा दण्ड जरिवाना र लिलामबाट प्राप्त भएको पनि बताउनु भएको छ।

0: कारोबारको दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रूपियाँ रहेको थियो। गएको बुधबार यता सुनको भाव निरन्तर बढ़ेको छ। बुधबार 4,200 रूपियाँले, बिहिबार एकै दिन 8,000 रूपियाँ र शुक्रबार 900 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाव बढ़ेको छ। अघिल्लो हप्ता पनि लगातार बढ़ेको चाँदी आज कारोबार हुने हप्ताको पहिलो दिन तोलामा 65 रूपियाँले बढ़ेको छ। महासंघका अनुसार चाँदी आज तोलाको 4,645 रूपियाँ पुगेको छ। यसअघि शुक्रबार चाँदी तोलाको 4,580 रूपियाँमा कारोबार भएको थियो। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध,
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका 5 मरिन खोलाले बगाउँदा दुई बालबालिका मध्ये एकजनाको मृत्यु भएको छ भने अर्की बालिका अझै बेपत्ता रहेकी छन्। बेपत्ता बालिकाको खोजीका लागि स्थानीयवासी तथा सम्बन्धित निकायका टोली परिचालन गरिएको छ। घटना आज दिउँसो करिब 11 बजेको समयमा भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। हरिहर फुलगढी गाउँपालिका वडा नम्बर 5 गुलाईका अन्दाजे 8-9 वर्ष उमेरका दुई बालिका मरिन खोलामा पुगेको बेला खोलाको बहावमा परेर बगेको स्थानीयहरूले बताएका छन्। खोलाले बगाएका दुवै बालिकाको खोजी शुरू गरिएकोमा एक बालिकाको शव फेला परेको छ। अर्की बालिकाको अवस्था भने हालसम्म अज्ञात रहेको छ। बेपत्ता बालिकालाई फेला पार्न घटनास्थल र खोलाको आसपासको क्षेत्रमा खोजी कार्य निरन्तर भइरहेको बताइएको छ। सिन्धुलीमा पछिल्लो दिनमा पूर्व सूचना बिना पटक पटक विद्युत आपूर्ति अवरूद्ध हुने क्रम बढ़ेपछि सर्वसाधारणदेखि व्यवसायीसम्म प्रभावित बनेका छन्। औपचारिक रूपमा लोड सेडिङ अन्त्य भएको वर्षमा बितिसके पनि दिनभरि बत्ती झ्यापा झ्यापा जाने र केही सेकेण्ड वा मिनटमै फर्किने अवस्थाले उपभोक्तालाई पुरानै विद्युत संकटको झल्को दिएको छ। छोटो अवधिको यस्तो अवरोध नियमित बन्दै जाँदा घरायसी काम, कार्यालय सेवा, उद्योग, अस्पताल, इन्टरनेट सेवा र अनलाइनमा आधारित व्यवसायमा प्रत्यक्ष असर परेको छ। विशेष गरी कम्प्युटरमा निर्भर काम, अनलाइन कक्षा, डिजिटल भुक्तानी तथा अन्य विद्युतीय प्रणालीमा सेवा दिने व्यवसायमा बारम्बार काम रोकिने समस्या देखियो।

उपभोक्ताहरूले गुनासो गरेका छन्। काभ्रे पलाञ्चोकको दोलालघाटबाट बेपत्ता दम्पतिमध्ये श्रीमतीको शव फेला परेको छ। काभ्रे पलाञ्चोकको भुम्लो गाउँपालिका 8 दोलालघाटबाट बेपत्ता भएकी मण्डन देवपुर नगरपालिका 7 की 67 वर्षीय तिलकुमारी पराजुलीको शव ओखलढुङ्गाको सीमा स्थित सुनकोशी नदीमा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार तिलकुमारीको शव ओखलढुङ्गाको सुनकोशी गाउँपालिका 1 फेला परेको हो। आज ओखलढुङ्गाको सुनकोशी नदी किनारमा शव फेला परेपछि पुष्टिका लागि परिवारमा फोटो पठाइएकोमा पराजुलीको काटिएको कपाल र पिसाब थैलीको आधारमा शव पुष्टि भएको डीएसपी विष्टले जानकारी दिनुभएको छ। तिलकुमारीसँगै बेपत्ता उनका श्रीमान केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको छ। बुधबार साँझबाट बेपत्ता भएका उनी 5 दिन बितिसक्दा समेत फेला पर्न नसकेका हुन्। उनको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ। पराजुलीले गत बुधबार काभ्रेकी भुम्लो गाउँपालिका 8 स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट श्रीमतीलाई पिठ्योमा बोकेर हिँडेको भिडियो सार्वजनिक भएको थियो। त्यसपछि उनले श्रीमती सहित सुनकोशी नदीमा हाम फालेको बताइएको थियो। तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीड़ित थिइन्। सोलुखुम्बुमा सँगै मदिरा सेवन गरेका युवकले एक पुरूषको हत्या गरेको खुलेको छ। सोलु दुतकुण्ड नगरपालिका 11 एक युवकले सँगै मदिरा सेवन गरेका पुरूषको घरमै पुगेर हत्या गरेको खुलेको हो। हत्या आरोपमा प्रहरीले सो स्थानका 19 वर्षीय रोशन भुवन सिंह कार्कीलाई पक्राउ गरेको छ। कार्कीले स्थानीय 46 वर्षीय तोई बहादुर कटवालको हत्या गरेको प्रहरीले बताएको छ। कटवालको शनिबार घरमै शव फेला परेको थियो। घटनाको अनुसन्धानको क्रममा सो स्थानका 19 वर्षीय कार्कीले उनको हत्या गरेको खुलेको सोलुखुम्बु प्रहरीले जनाएको छ। केही दिन अघि सँगै बसेर मदिरा सेवन गरेका कटवाल र कार्कीबीच विवाद भएको थियो। कार्कीले सोही विवादपछि आवेगमा आएर राति कटुवालको घरमै गएर चक्कु प्रहार गरी हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको सोलु प्रहरीले जनाएको छ। अस्ति शुक्रबारदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ। सिंहको शव खोजीको क्रममा आज दिउँसो गोरू सिंहले जंगलमा फेला परेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रबाट हराएका थिए। उनको शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यावसायिक साझेदारलाई सम्पर्क गरेको पाइएको पनि प्रहरीले जनाएको छ। सिंह 2074 सालमा नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। 65 वर्षका सिंहले चलाएको मोटरसाइकल पूर्व पश्चिम राजमार्गबाट झण्डै 8 किलोमिटरभित्र जंगल क्षेत्रमा रोकिराखेको अवस्थामा भेटिएको थियो। प्रहरीका अनुसार सिंहको खोजीका लागि गौतम बुद्ध विमानस्थलमा रहेका तालिमप्राप्त कुकुर समेत परिचालन भएको थियो। कपिलवस्तु प्रहरीले पेस्तोल सहित 3 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाउँपालिका 4 उनीहरूलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा कपिलवस्तुकै कृष्णनगर नगरपालिका 5 23 वर्षीय आशिष पाण्डे, कृष्णनगर 8 21 वर्षीय जितेन्द्र मौर्या र 19 वर्षीय विनोद काश्यप रहेका छन्। उनीहरूमाथि त्यहाँ डर धम्की देखाउँदै पिस्तोल बोकेर हिँडिरहेको आरोप छ। सोही सूचनाका आधारमा खोजी गर्दै जाँदा उनीहरू पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। समाचार क्रम अन्तर्राष्ट्रिय समाचार। वैज्ञानिकहरूले हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू सुपर स्प्रेडर अर्थात तीव्र रूपमा संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी दिएका छन्। समुद्री जीव विज्ञानहरू संघको अन्तर्राष्ट्रिय टोलीको प्रतिवेदनले पर्सियन खाड़ी र ओमनको खाड़ी बीचको महत्वपूर्ण जलमार्ग बन्द हुँदा जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। यो प्रतिवेदन बायोलोजिकल इन्भेन्सन नामक जनरलमा प्रकाशित छ। वैज्ञानिकहरूको अनुसार ठूलो संख्यामा जहाजहरू धेरै महिनादेखि समुद्रमा अलपत्र परेका छन्। गन्तेमा खेल समाचार। प्री सिजनको मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पीएसजीले बराबरी खेलेका छन्। स्वीडेनको गोथेनबर्गमा भएको प्री सिजन मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मनले 1-1 गोलको बराबरी खेलेका हुन्। खेलको दोस्रो मिनटमै इब्राहिमले गरेको गोलमा पीएसजीले अग्रता लिएको थियो, तर युनाइटेडका ब्रायन 32 मिनटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका हुन्। त्यसपछि पनि एम्बुमोले युनाइटेडका लागि अग्रता दिलाउन केही राम्रो अवसरहरू सिर्जना गरे, तर थप गोल हुन सकेन। दोस्रो हाफमा युनाइटेडका नयाँ खेलाड़ी
युले डेब्यू गरे भने कप्तान ब्रुनो पनि मैदानमा प्रवेश गरे। पीएससीले दोस्रो हाफमा मार्किनोन्स भिटिन्ना नुछोनो र जोआओ अनुभवी खेलाड़ी मैदानमा उतारे भने जितको निर्णायक गोल गर्न सकेन। यसअघि को खेलमा दुई गोल गरेका एम्बुमोले पीएससीसँगको खेलमा पनि गोल गरेका हुन्। यिनै समाचारसँगै हामी साँझ छ बजेको हजुरको समाचारको अन्त्यमा समाचारमा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। देशभर ग्यास अभाव कायमै, काठमाडौँमा कालोबजारी रोक्न डिपोमा प्रहरी परिचालन, झुलाघाट भन्सार कार्यालयद्वारा एक वर्षमा 1 करोड़ भन्दा बढ़ी राजस्व संकलन, दोलालघाटबाट बेपत्ता दम्पति श्रीमतीको शव ओखलढुङ्गामा भेटियो, श्रीमान अझै बेपत्ता, 3 दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्व मेयरको शव जंगलमा भेटियो, र प्री सिजनको मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पीएससीले बराबरी खेले। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117, 9845555562, 048445562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 048-540-106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौं। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, रेडियो कार्यक्रममा हाम्रो गोकुल गंगाको तेस्रो अंकमा हार्दिक स्वागत छ। कार्यक्रमको साथमा छु म ईश्वर विश्वकर्मा। रामेछापको गोकुल गंगा गाउँपालिकाको सहकार्यमा झन्कार एफएम 97.5 मेगाहर्जले तयार पारेको यो कार्यक्रम प्रत्येक साताको आइतबार साँझ 36 देखि 7 बजेसम्म प्रसारण हुने गर्दछ। यो कार्यक्रम रेडियो झन्कारका साथै रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो रामेछाप र रेडियो तिफदीबाट पनि एकैसाथ सुनिरहनु भएको छ। गोकुल गंगा गाउँपालिकामा भइरहेका विकास निर्माण, नयाँ योजना, असल अभ्यास र सार्वजनिक सेवा सुविधा बारे नागरिकलाई सुसूचित गराउँदै सुशासन र पारदर्शिता प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ हामी यो कार्यक्रम लिएर उपस्थित हुने गरेका छौं। श्रोता, आजको यो तेस्रो अंकमा गोकुल गंगा गाउँपालिका वडा नम्बर 5 का वडाध्यक्ष दीपक कार्कीसँग गरिएको विशेष कुराकानी प्रस्तुत गर्दैछौ। उहाँसँग वडा नम्बर 5 मा भइरहेका विकास निर्माणका काम, खाने पानी, सड़क, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएका प्रगति, सार्वजनिक सेवा प्रवाह र विद्यमान चुनौती बारे गरिएको यो विशेष कुराकानी सुनौ।
1: हाम्रो चाहिँ अब गोकुल गाउँपालिका वडा नम्बर 5 नामारी होइन, यो चाहिँ उत्तर तर्फ चाहिँ 42 पर्छ, त्यस पछाडि पूर्वमा चाहिँ 42 पनि पर्छ, त्यस पछाडि उमाकुण्ड गाउँपालिकाले यसलाई छोएको छ र यता चाहिँ लिखुतामाकोशी गाउँपालिका पनि सिमाना पर्छ। उमाकुण्ड गाउँपालिका वडा नम्बर 6 र लिखुतामाकोशी गाउँपालिका वडा नम्बर 1 र 2 यसलाई छुन्छ। त्यस पछाडि पश्चिम तर्फ चाहिँ हाम्रो दोलखा जिल्ला जुन खिम्ची खोलाको सिमाना छ भने दक्षिण तर्फ चाहिँ खर्पुर रहेको छ। यसरी यो गोकुल गाउँपालिका चाहिँ यता हामी चाहिँ यता मन्थलीबाट जाँदा चाहिँ खिम्चीबाट माथि लागिसके पछाडि गोकुल गाउँपालिका आउँछ र फर्स्टमा 6 नम्बर वडा कटिसके पछाडि हाम्रो वडा 5 नम्बर वडामा यो आउँछ सर।
0: नयाँ आर्थिक वर्षको बजेट पनि पारित भएर कार्यान्वयनको चरणमा गइसकेको अवस्था हो। यो वर्ष चाहिँ तपाईँहरूको वडाले कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर चाहिँ बजेट विनियोजन गरेको छ? साँच्चीकै वडावासीलाई यो बजेटले सन्तुष्ट र समृद्ध बनाउन सहयोग पुर्याउँछ कि पुर्याउँदैन, के लाग्छ हजुरलाई?
1: अब यो वर्ष हाम्रो कार्यकालको लगभग अन्तिम बजेट पनि हो। यो बजेटमा चाहिँ हामीले त्यस्तो विशेष त केही छैन, तैपनि हामीले अघिल्ला वर्षहरूमा जुन खालका योजनाहरू निर्माण गरेर कार्यान्वयन गर्यौं र ती योजनाहरू जति योजनाहरू चाहिँ हाम्रो अपूरा भएका थिए ती अपूरा भएका योजनाहरूलाई चाहिँ सकेसम्म पूरा गर्ने तर्फ हामी अनुभव भइरहेका छौं र त्यसै गरी शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि हामीले त्यस पछाडि सिंचाई कृषिको तर्फ सिंचाईका क्षेत्रमा हामीले बजेट विनियोजन गरेका छौं र अब पूर्वाधार तर्फमा सड़कमा त हामीले गर्नुपर्ने परिस्थिति नै रहेको छ किनकि हाम्रो पहाड़ी भूभाग छ जहाँ सड़कहरू स्तर उन्नति पर्सिनै गर्नुपर्ने छ र तिनै सड़कहरूलाई चाहिँ हामीले अझ राम्रोसँग यातायातको सेवा सुविधाहरू जसरी भइरहेका छन् त्यो भन्दा सहज हिसाबले अगाडि बढ़ाउनु पर्ने अवस्था छ। त्यसरी हेर्दाखेरि हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, त्यस पछाडि पूर्वाधार क्षेत्रहरूमा नै हामीले बजेट विनियोजन गरेका छौं र ती बजेट त्यही अनुसार चाहिँ हामीले अगाडि बढ़ाइरहेका छौं र अहिले अब पहिला भन्दा अहिले जनताहरूले फेरि अर्को चाहिँ एउटा पहिला हाम्रो सड़क कटिङ, नयाँ ट्याक ओपन जस्ता योजनाहरूको माग बढ़िरहन्थ्यो र अचेल अब 1-2 वर्ष पछाडि हाम्रा गोरेटा बाटाहरू जुन पुराना बाटाहरू छन् ती बाटाहरूलाई पनि हामीले संरक्षण गर्नुपर्छ, ती बाटाहरूलाई पनि अगाडि बढ़ाउनुपर्छ समुदायका हिसाबमा। त्यस्ता पुराना बाटाहरू जसले चाहिँ हाम्रो त्यो क्षेत्रको त्यो समाजको त्यो समुदायहरूको पहिचान गर्छ त्यस्ता बाटाहरूलाई पनि निर्माण गर्नुपर्नेछ भनेर गोरेटा बाटाहरू निर्माणको कुरा पनि अगाडि बढ़ाएका छौं र यही नै हिसाबमा चाहिँ हामीले हाम्रो समग्रमा बजेट विनियोजन गरेका छौं।
0: हजुर, अघिल्लो वर्षको तुलनामा यो वर्षको बजेट चाहिँ घटी छ कि बढी छ वडाध्यक्षज्यू, के छ?
1: यस्तो छ, बजेटको हिसाबमा हाम्रो लगभग त्यही घटी बढी हुँदा पनि 2-4 लाख तल माथिको हिसाब हुने हो, त्यस्तै लगभग उस्तै नै बजेट रहेको छ। हाम्रो अब गाउँपालिकाको बजेट त त्यस्तै आउँछ, तपाईँलाई थाहै छ होइन, गाउँपालिकामा अब धेरै दायित्व हुन्छ, ती दायित्वहरूलाई सबै दायित्वहरूलाई कटाइसके पछाडि रहेको पैसालाई हामीले भौतिक पूर्वाधार तर्फ चाहिँ बजेट विनियोजन गर्ने हो र हामीले यहाँबाट मात्र नभइकन प्रदेशतिरबाट पनि हामीले बजेटमा पहल गरेका हुन्छौँ र प्रदेशहरूको आएको बजेटबाट चाहिँ अलिक दीर्घकालीन देखिने खालको काम चाहिँ हामीले प्रदेशहरूको बजेटबाट गर्न सक्नेछौँ र गाउँपालिकाबाट विनियोजित भएका वडाले विनियोजित गर्ने बजेटहरू चाहिँ जुन जनता हामी गाउँ टोल बस्तीहरूमा जाँदाखेरि जनताहरूले जुन किसिमका उहाँहरूको दैनिक जीवनमा आइपर्ने उहाँहरूको दैनिक जीवन गुजारा रहने जस्ता खालका योजनाहरू माग गर्नुपर्नेछ। हाम्रो इच्छा अर्को हुँदा हुँदै पनि जनताको इच्छा जे छ हामी जनप्रतिनिधि भएको हुनाले र जनताहरूको समस्यालाई समाधान गर्नुपर्ने परिस्थिति रहेको हुनाले हामीले पहिलो प्राथमिकता चाहिँ जनताबाट आएका योजनाहरूलाई पनि छनौट गर्ने गरेका छौँ। त्यही अवस्था पनि रहेको छ अहिलेसम्म, किनकि हामी जनताका साना साना समस्याहरू पनि समाधान नगरिकन हामीले जुन उद्देश्यका साथ हामीले ठूला ठूला योजनाहरूको निर्माण गर्ने उद्देश्य मात्र राख्यौँ भने पनि त्यो हामी सफल हुने नसक्ने अवस्था नरहने रहेछ र त्यस्ता खालका योजनाहरूलाई पनि नै हामीले पहिलो प्राथमिकता दिनुपर्ने भएको हुनाले जनताका माग आउँछन् ती खालका मागहरूलाई सम्बोधन गर्ने हिसाबले हामी अगाडि बढ्ने गरेका छौँ।
0: हजुर, अब यो त भयो चालु आर्थिक वर्ष चाहिँ कुन कुन क्षेत्रमा प्राथमिकता दिएको छ, कुन कुन क्षेत्रका लागि बजेट विनियोजन गरिएको छ भन्ने विषयमा। अर्को चाहिँ जस्तो अब गत वर्षको समीक्षा गर्नुपर्दा चाहिँ हजुरले कसरी गर्नुहुन्छ, विकास बजेटहरू कतिको खर्च भए, कतिको सफल भए, साँच्चीकै तपाईँहरूको गत वर्षको बजेटले जनताको माग अनुसारको काम गर्न सफल हुनु भयो कि भएन, के छ सर?
1: यस्तो छ, हामीले त अब पहिलो कुरा हामी जनप्रतिनिधिहरूले चाहिँ जनता हाम्रो जुन स्थानीय शासन सञ्चालन ऐन जुन छ 2074 यसमा के गरेर नै हामीले बजेट विनियोजन गर्नुपर्ने हुन्छ र त्योभन्दा तलमाथि हामी गएका पनि छैनौँ र जाँदा पनि जाँदैनौँ, किनकि जुन निर्देश विधि प्रक्रियाबाट नै हामी अगाडि बढ्नुपर्ने भएकोले हामी त्यसरी जान्छौँ र प्रत्येक योजनाहरू छनौटका चरणहरू हुन्छन्, ती चरणहरू पार गर्दा चाहिँ हामी प्रत्येक टोल बस्तीहरूमै जान्छौँ, हाम्रा जनप्रतिनिधिहरू अब साथीहरू त्यहाँ पुग्नुहुन्छ, कर्मचारी साथीहरू पुग्नुहुन्छ, सकेसम्म सबै जनसमुदायहरूको बीचमा बसेर हामीले सबैलाई सूचना सहित उपस्थित हुने ठाउँ हाम्रो स्थान तोकेका हुन्छौँ, त्यो स्थानमा हामी उपस्थित भएर उहाँहरूले जुन हिसाबले बजेट विनियोजन बजेटको माग गर्नुहुन्छ उहाँले माग गरेका सबै बजेटमा त रकम छुट्याउन सकिँदैन, तैपनि हामीले उहाँहरूसँग बसेर छलफल गरेर प्राथमिकताको आधारमा हामीले योजना निर्माण गरेका हुन्छौँ र ती योजना निर्माण गर्दाखेरि हामीले फेरि त्यस हामीले योजना छनौट गरिसके पछाडि कार्यान्वयनको सवालमा पनि उपभोक्ता समितिहरू निर्माण गर्दा पनि हामी सम्बन्धित टोलमा नै गएर उहाँहरूबाट नै हामीले त्यो उपभोक्ता समितिहरू निर्माण गर्ने गरेका छौँ र प्रायोरिटी इस्टिमेट सहित उहाँहरू सहित बसेर हामीले बजेट कार्यान्वयन गर्नेछौँ र हामीले जसरी जुन हिसाबले हामीले बजेट कार्यान्वयन गरेका छौँ अहिलेसम्म हामीलाई लाग्छ हामीले पारदर्शी ढङ्गले त्यहाँका जनसमुदायहरूसँग त्यहाँका उपभोक्ताहरूसँग मिलेर उहाँहरूले प्राविधिक स्टेन्डर्ड अनुसार हामीले बजेट कार्यान्वयन गरेका छौँ र उहाँहरू जसरी हामीले सबै अब उहाँहरूका सबै योजनाहरू पूरा गर्न नसका बखतमा अब सबै जनताहरू खुसी हुनुहुन्छ भन्ने त हुन्न, तैपनि हामी जुन हिसाबले हामीले बजेट विनियोजित गरेर कार्यान्वयन गरेका छौँ कार्यान्वयन गर्ने सवालमा चाहिँ जति रकम आउँछ त्यो रकमबाट जुन योजना हामीले छनौट गरेर कार्यान्वयन गर्छौँ त्यो कार्यान्वयन गर्ने सवालमा चाहिँ हामीले कहीँ पनि तलमाथि नगरिकन कहीँ पनि अनियमितता नगरिकन हामीले जुन हिसाबले बजेटको कार्यान्वयन गरेका छौँ टोल बस्तीहरूमा त्यो हिसाबले चाहिँ जनताहरू बजेट कार्यान्वयनको हिसाबले चाहिँ सन्तुष्ट हुनुहुन्छ होला भन्ने मैले विश्वास लिएको छु।
0: हजुर, अलिकति अब विपद व्यवस्थापनको कुराकानी गरौँ न सर, अब यो बर्खायामको समय छ, बाढी पहिरो लगायत डुबानको पनि समस्या हुन सक्छ होइन, यसको लागि चाहिँ वडा विपद व्यवस्थापन समिति कतिको सक्रिय छ होइन, विपद व्यवस्थापनका लागि चाहिँ कमै बजेट विनियोजन हुन्छ भनेर भनिन्छ, साँच्चीकै गोकुल गंगामा यो चाहिँ सही हो कि अथवा यो भन्दा फरक छ, के छ सर?
1: यस्तो छ सर, अब विपद व्यवस्थापन चाहिँ यो अब हामीले पूर्व तयारी गर्ने कुरा रह्यो होइन सर, अब यो वर्ष यस्तो विपद आउला भन्ने अनुमानका हिसाबले हामीले बजेट विनियोजन गर्ने हो र बजेट विनियोजन भन्दा पनि हामीले चाहिँ कसरी विपद जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा बढी ध्यान केन्द्रित गर्नुपर्छ भन्ने लाग्छ र हामी त्यतैतिर गइरहेका छौँ र जहाँ विपद आएको छ त्यहाँ चाहिँ अब हामीले सकेसम्म पहिलो चरणमा उहाँहरूले खबर गरिसके पछाडि विपद यहाँ यस्तो भयो भनिसके पछाडि हामी स्वयं म अध्यक्ष लगायत हामी सदस्य सबै हामी त्यहाँ पुग्ने गरेका छौँ, हेर्ने गरेका छौँ, कसरी त्यसलाई समाधान गर्न सकिन्छ, आफूले ओडाले सक्दा ओडाले र ओडाबाट नसक्दाखेरि माथिल्लो निकाय गाउँपालिका त्यस पछाडि कुन क्षेत्रमा त्यो विपद परेको छ सम्बन्धित क्षेत्रसम्म पनि हामीले समन्वय गरेर त्यस्ता घटनाहरूलाई चाहिँ हामीले न्यूनीकरण गर्ने काम गरेका छौँ। अहिलेको सन्दर्भमा पनि यसपालि पनि हाम्रो अरुन्त भन्दा पनि सड़क जुन मेन सड़क छ मेन सड़क चाहिँ केही वर्ष अगाडिदेखि सुचारू भइरहेको सड़क धेरै वर्ष त्यहाँ पहिरो नगएको र यसपालि चाहिँ साबीको वडा नम्बर 1 चाहिँ मेन सड़कै माथिबाट पहिरो गएर एक दुई दिन चाहिँ बाटो धेरै समस्या आयो र त्यो हामीले त्यहाँ चाहिँ जेसिबी ओडाएर कसले सक्ने जेसिबी लिएर जान सकिन्थ्यो र हामीले जेसिबी लिएर जाँदाखेरि चाहिँ त्यहाँ जेसिबीले त्यो पहिरो पन्छाउन नसके पछाडि हामीले पालिका र पूर्वाधारसँग समन्वय गरेर स्काभेटर सहित हामीले पहिलो दिन पहिरो पन्छायौँ, फेरि त्यसको दुई तिन दिन पछाडि फेरि त्यस्तै खालको पहिरो आएर फेरि त्यसको पनि हामीले त्यसै गरी समन्वय गरेर स्काभेटरले नै त्यो समस्याको समाधान हुने भएकोलाई स्काभेटरबाट हामीले समस्याको समाधान गरेका छौँ, समन्वय गरेका छौँ र विपद खोजिसकेसम्म हामीले जनतालाई अब जनताको घर आँगन पोल र शाखा सड़कहरूले जति क्षति पुर्याएको छ त्यो क्षति पुर्याउनलाई अहिले सजग रूपमा उहाँहरूको बसोबासको स्थितिलाई सजग गराउने र अहिले गर्न सक्ने काम अहिले गर्न नसक्ने काम चाहिँ हामीले हिउँदामा ती कामहरूलाई गर्ने गर्दै अहिलेसम्म त्यस्तो काम गरिरहेका छौँ।
0: नागरिक स्वस्थ हुनुभयो भने पुरै वडा अथवा पालिका नै स्वस्थ हुन्छ भनेर भनिन्छ। यो कुरालाई ध्यान दिँदै तपाईँहरूको वडाबाट स्वास्थ्य सेवाको सुनिश्चित गर्न चाहिँ तपाईँहरूको सक्रियता कतिको छ र स्वास्थ्य क्षेत्रमा तपाईँहरूले अहिलेसम्म के गर्नुभयो अलिकति यो विषयमा पनि कुराकानी गराउन सर।
1: अहिलेसम्म हामीले स्वास्थ्यको क्षेत्रमा चाहिँ अब स्वास्थ्य चौकीमा जति सबै कर्मचारी हुनुहुन्छ र उहाँ जति जुन खालका औषधिहरू अपुग्छन् ती अब कहिले काहीँ अपुगेका औषधिहरू हुने गर्ने रहेछन् जति तर त्यसलाई हामीले समन्वय गरेर स्वास्थ्यको व्यवस्थापनको बैठक बसेर स्वास्थ्यमा भएका समस्याहरू के छन् ती समस्याहरूलाई पहिचान गरेर हामीले ती समस्याहरू निराकरण गर्ने गरेका छौँ। बेला बेलामा ज्येष्ठ नागरिकको छुट्टै शिविर त्यस पछाडि जनताहरूको अर्को छुट्टै शिविर सञ्चालन गरेर जनताहरूलाई कुन खालका समस्याहरू समाधान समस्याहरू आइपरे ती समस्याहरूलाई चाहिँ पहिलो प्राथमिकता हामीले वडाबाट हाम्रो स्वास्थ्य चौकीबाट गर्न नसकेदेखि हाम्रो गोगुलगाउँ हस्पिटल त्यस पछाडि पनि नसकेदेखि अरू संस्था जिल्लामा रहेका जिल्ला अस्पतालहरूसँग पनि समन्वय गरेर हामीले उनीहरूको समस्या समाधान गर्ने काम गरेका छौँ। एउटा चिज अर्को चिज जनस्तरमा जनचेतना स्वयंसेवीका मार्फत बेला बेलामा हामीले जनचेतनाको कार्यक्रम पनि अगाडि बढाइरहेका छौँ जो चाहिँ स्वस्थ रूपमा एउटा गर्भवती महिला चाहिँ स्वास्थ्य संस्थामै छुट्टी गराउन पाउँदा चाहिँ उसको गर्भवती महिलाको र बच्चाको पनि स्वास्थ्यमा चाहिँ केही सुधार हुन्छ उहाँहरूको जोखिम न्यूनीकरण कम हुन्छ उहाँहरू सुरक्षित रूपमा छुटकेरी सेवा सञ्चालन गर्नुपर्छ भन्ने खालको हिसाबले पनि त्यो खालको कार्यक्रम गरेका छौँ र जनचेतना पुरा गरेका छौँ। अर्को चिज हामी नागरणीमा चाहिँ हामीले स्वास्थ्य चौकी के अब हामीले पृथ्वीको भवन रहेको छ हाम्रो चाहिँ भूकम्प पछाडि भनेको अहिले अर्को पक्की भवन नभएको हुनाले हामीले यसपालि चाहिँ हामीले पक्की भवनको अन्तिम रूप यसपालि बन्दैछ र एउटा स्वास्थ्य चौकीको लागि अस्पतालको एउटा पक्की भवन निर्माण गर्दैछौँ जो चाहिँ अत्याधुनिक भवन निर्माण हुनेछ। त्यो सम्पन्न भइसके पछाडि हामीले पहलमा एउटा वडामा स्वास्थ्यको हिसाबले र हाम्रा नागरिकहरूलाई प्राथमिक स्वास्थ्य र केही चाहिँ रोगहरूको उपचार चाहिँ त्यहीँ गर्न सकिन्छ कि भन्ने त्यसका साथ हामीले त्यो भवन निर्माण भइसके पछाडि त्यसमा चाहिँ त्यो खालको एउटा जुन किसिमका स्वास्थ्यका उपकरणहरू ल्याएर त्यहीँ हाम्रो एउटा स्वास्थ्यका विज्ञ सकेसम्म हामीले कुनै एउटा विषयमा डक्टरहरू ल्याएर बेला बेलामा अरू डक्टरहरू पनि ल्याएर हप्तामा एक दिन अथवा दुई दिन त्यो खालको सेवा पनि दिन सकिन्छ कि भन्ने उद्देश्यको साथ हामीले त्यो उद्देश्य राखेर भवन निर्माण गरिसकेका छौँ। त्यो भवन निर्माण भइसके पछाडि त्यस्ता खालका उपकरणहरू ल्याएर त्यो खालका दक्ष जनशक्ति पनि राखेर हाम्रो ल्याबको काम चाहिँ अन्त जान नसक्ने ल्याबको काम चाहिँ गरिसकेपछि त्यो ल्याबबाट आएको रिपोर्टबाट चाहिँ उपचार गर्न कहाँ जानुपर्छ कसरी जान सकिन्छ हाम्रा जनताहरूलाई के रोग लाग्यो सामान्य परीक्षणसम्म चाहिँ हामीले हाम्रो गाउँमै गर्न सक्यौँ भनेदेखि स्वास्थ्यको हिसाबमा अझ बढी प्रभावकारी अहिलेको अवस्थाभन्दा अझ अगाडि बढ्न सकिन्छ कि भन्ने उद्देश्यका साथ हामीले त्यतातिर ध्यान दिएर त्यो खालको काममा अगाडि बढिरहेका छौँ।
0: यो त भयो स्वास्थ्यको कुरा। अर्को चाहिँ कृषिको कुरा पनि गरौँ सर। जस्तो अहिले चाहिँ बेसी फाँटहरूमा धानका बिरुवाहरू हुर्किएर लहल हरियाली छाएको छ होइन। तपाईँहरूको ओडामा चाहिँ अहिले के खेतीपाती चलिरहेको छ? अब किसानहरूको समस्या पनि तपाईँले त नजिकबाट निहालिरहनु भएको छ होइन। किसानकै छोरो हुनुहुन्छ तपाईँ होइन। जस्तो यो किसानको समस्यालाई समाधान गर्नका लागि चाहिँ तपाईँहरूको पहल कस्तो छ र कृषिको क्षेत्रमा चाहिँ यो चालु आर्थिक वर्ष चाहिँ के गरिँदैछ अलिकति यो विषयमा पनि जानकारी दिनुहोस् न।
1: हाम्रो नामाडी चाहिँ कृषिमा आधारितै वडा हो र जहाँ चाहिँ कृषिका धेरै आलु गहुँ मकै यो धान होइन यो सबै फल्ने छ र अब फलफुल पनि व्यावसायिक रूपमा फलफुल त लगाएको हुनु त भएको छैन। किसानहरूले लगाउनु भने व्यावसायिक रूपमा फलफुल व्यावसायिक रूपमा तरकारी खेती पनि सञ्चालन गर्न सकिने एउटा उर्वर भूमि भएको र सिँचाइ गर्न सकिने पानीको अभाव नभएको ठाउँ पनि हो र पानीको अभाव नभएको ठाउँ भन्दा पनि अब त्यो चाहिँ व्यवस्थित रूपमा हामीले सिँचाइका कुलाहरू निर्माण जति गर्नुपर्ने हो त्यो गर्न सकेका छैनौँ। यो बीचमा हामीले त्यस्तो खालका सिँचाइहरू निर्माण पनि गरेका छौँ जो हाम्रो वडाको तल्लो फाँट छ। तल्लो फाँटमा चाहिँ एउटा भव्य सिँचाइ आयोजना सम्पन्न भएको छ। त्यसबाट कृषकहरूले आफ्नो फाँटमा पहिला चाहिँ भदौसम्म पनि धान रोप्न सक्नुहुन्थ्यो, अहिले उहाँहरूले झिक नै धान रोप्नुहुन्छ होइन। त्यो खालको एउटा ठुलो फाँट छ, कृषि फाँट, त्यसमा खेत छ, त्यसमा सिँचाइ गरिरहनु भएको छ। यसपालि नै हामीले प्रदेश सरकारको समन्वयमा हामीले एउटा ठुलो सिँचाइ सम्पन्न गरेका छौँ जो चाहिँ 3800 मिटर लामो चाहिँ डिआई पाइपबाट हामीले सिँचाइ गऱ्यौँ। एउटा भूगोल चाहिँ जुन हिसाबमा चाहिँ धानको बिउ राख्नै पाउँ नसक्ने अवस्था थियो, खेत रोप्न एकदम पछाडि सबैले रोपिसके पछाडि अथवा आकाशको पानी परिसके पछाडि त्यो पानीमा निर्भर रहेर खेती लगाउनु पर्ने अवस्था थियो। त्यो अवस्था पनि हामीले यसपालिबाट चाहिँ त्यो दूर गरेका छौँ, किनकि हामीले एउटा ठूलो प्रोजेक्ट चाहिँ सम्पन्न गरेका छौँ र यसपालि पनि हामीले प्रदेशसँग समन्वय गरेर नयाँ दुई तिनका नयाँ योजनाहरूमा प्रदेशबाट बजेट विनियोजित भएको छ र यसैपालि त्यो सम्पन्न नभए पनि त्यसलाई निरन्तर दिन अबको एक दुई वर्षमा अर्का दुईटा तिनटा त्यो ठूलो खालका अब सिंचाई योजनाहरू पनि सम्पन्न हुनेछन्, जसले गर्दाखेरि कृषि र किसानहरूले अब उहाँहरूले चाहँदाखेरि चाहिँ अब व्यावसायिक रूपमा तरकारी खेती, व्यावसायिक रूपमा चाहिँ फलफुल खेती अथवा निरन्तर रूपमा पहिलाकै पौराणिक खालका जुन परम्परागत रूपमा जुन खालका कृषि खेती यो गर्दै आउनुभएको छ त्यो खेती गर्न पनि योग्य र सहज रूपमा खेती गर्न सक्नुहुनेछ र जसले चाहिँ जुन सिंचाई हामीले अहिले भने जसरी अब बाँकी रहेका सिंचाई पनि सम्पन्न गर्यो भनेदेखि चाहिँ हाम्रो उर्वर भूमिमा जुन हिसाबले उत्पादन हुन्छ त्यो उत्पादन चाहिँ गर्न सक्छौ र उहाँहरूले जुन किसानले जुन मेहनत गर्नुहुन्छ किसानहरूले गरेको मेहनतबाट चाहिँ जुन फल प्राप्ति आशा राखेर मेहनत गरेर एउटा कृषिमा लाग्नु भएको छ र उहाँहरूको आशा अनुसारको फल प्राप्ति गर्न चाहिँ सिंचाई सुविधाहरूले पनि सेवा पुग्नेछ र हामीले टोल टोलमा प्रत्येक जहाँ समस्या छ समस्या भएका ठाउँहरूमा पनि हामीले सिंचाई पोखरीहरू निर्माण गरेका छौँ र हामीले धेरै सिंचाई पोखरीहरू निर्माण गरेका छौँ र जसले चाहिँ एउटा सानो ठाउँबाट पानी ल्याएर पनि त्यो सिंचाई पोखरीमा जम्मा गरिसके पछाडि त्यो सिंचाई पोखरीबाट चाहिँ ठूलो ठाउँमा चाहिँ सिंचित गर्ने व्यवस्था गरेका छौँ, जसले पहिला भन्दा अहिलेको अवस्थामा किसानहरूका सिंचाईको समस्या धेरै समाधान भएको छ र जसले गर्दा किसानहरू पहिला भन्दा अहिले खेती गर्नतिर अझ अग्रसर हुनु भएको छ र खेती योग्य भूभागहरू पहिला जसरी खेती योग्य तलका खेत फाँटहरू चाहिँ जसरी बाँझा बस्ने अवस्था थियो अहिले त्यो खेत ती बेसीका फाँटहरू चाहिँ बाँझा नबसिकन उहाँहरूले दुई बाली तीन बालीसम्म लगाएर आफ्नो उत्पादनलाई चाहिँ अगाडि बढाएर किसानहरू पहिला चामल किनेर खाने किसानहरूले अहिले उहाँहरूले आफैले धान बेच्ने अवस्थासम्म पुग्नु भएको छ। त्यो हिसाबले गर्दाखेरि सिंचाईले पनि केही सबै समाधान त भएको छैन, भइसकेको छैन, केही समय लाग्छ, तर पनि पहिलाको भन्दा आधीभन्दा बढी चाहिँ समस्या चाहिँ सिंचाईबाट पनि समाधान भएको छ। म यो चाहिँ हजुर मार्फत जानकारी गराउन चाहन्छु।
0: किसानहरू खेतीपातीतर्फ आकर्षित भइरहनु भएको छ, होइन, उत्पादन गरिरहनु भएको छ भनेर तपाईँले जिकिर गरिरहँदाखेरि चाहिँ कति मात्रामा चाहिँ उत्पादन हुँदो रहेछ, त्यसको परिणामको अवस्थाको बारेमा चाहिँ तपाईँहरूले त्यो तथ्याङ्क संकलन गर्ने, होइन, त्यसको अध्यावधि गर्ने, त्यस्तो केही गर्नु भएको छ सर?
1: अनि हामीले पुरै त्यसरी त लागेको छ, तर हामीले जुन किसानहरूमा जसरी पहिला चाहिँ किसानहरूले खेतमा धान रोप्नु नथ्यो, अहिले पछाडि सिंचाई मैले अघि भने अनुसारले सिंचाई सुविधापछि धान रोप्नु भएको छ, जसले भदौमा साउनको अन्तिम भदौमा धान रोप्नुहुन्थ्यो उहाँहरूले जसले जेठ असारको पहिलो हप्ता धान रोपेर सक्नु भएको छ उहाँहरूसँग कुरा गर्दाखेरि पहिलाको तुलनामा तेबर चौबर चाहिँ हामीले धान फलाउन सफल भएका छौँ भनेर जुन किसानहरूले भन्नुभएको छ, ती किसानहरूसँग तपाईँको फुर्सद मिल्दाखेरि तपाईँ त्यतातिर कहिले काहीँ जाँदाखेरि म प्रत्यक्ष पनि उहाँहरूसँग भेटेर उहाँहरूसँग यो खालको छलफल गराउन पनि म सक्ने सक्छु। त्यो भएको हुनाले हामी अब पुरै डाटा चाहिँ यति मेट्रिक टनदेखि यति मेट्रिक टन हाम्रो चाहिँ बढेको छ भन्दा पनि जुन त्यो डाटा त हामीसँग छैन, तर पनि किसान जसले चाहिँ सम्बन्धित किसानले चाहिँ आफ्नो बारीमा आफ्नै खेतमा धान रोप्नु भएको छ उहाँहरूले भनेअनुसार चाहिँ पहिला दुई तीन मुरी फल्ने ठाउँमा चाहिँ अहिले 10-15 मुरी धान फलाउन सफल भएका छौँ भनेर उहाँहरूले भन्नुभएको छ। त्यो हिसाबले चाहिँ हामी के विश्वस्त छौँ भन्दा सिंचाई सुविधा चाहिँ सहज रूपमा प्राप्त गरेर सही समयमा चाहिँ बाली नाली लगाउन सकियो भनेदेखि हाम्रो ठाउँमा पनि कृषिबाट धेरै उन्नति प्रगति गर्न सकिरहेछ। किसानलाई आफैले आफ्नो बारीबाट चाहिँ खान चाहिँ बाहिरबाट नभित्रिकन आफैले खाना पुर्याउन सक्नुहुने हाम्रा किसानहरू हुनुहुँदो रहेछ भन्ने विश्वास चाहिँ हामीलाई जागेको छ सर।
0: जस्तो अर्को चाहिँ जस्तो किसानहरूले उत्पादन त गर्नुहुन्छ तर अब बजार मूल्य अथवा चाहिँ बजारीकरणमा समस्या छ, बिक्री नै हुँदैन भन्ने खालको गुनासोहरू पनि आउँछन्, होइन, तपाईँको ओडामा चाहिँ यो समस्या छ कि छैन? किसानको उत्पादनलाई बजारसम्म पुर्याउन र प्रोत्साहन गर्नका निमित्त चाहिँ तपाईँहरूको भूमिका कस्तो छ? साँच्चीकै ओडाले बजारीकरणमा सहयोग पुर्याउने हो, किसानलाई पुर्याइरहेको हो?
1: होइन, अहिले यस्तो छ, हामी त्यसरी व्यावसायिक रूपमा चाहिँ व्यवसाय गरेर हामीले सबै बेच्नुपर्छ भनेर किसानहरू लाग्नु भएको छैन। मैले अघि पनि भने हाम्रो चाहिँ अब अहिलेसम्म चाहिँ परम्परागत खेतीपातीमा नै किसानहरू हुनुहुन्छ, त्यही अनुसारको हामीलाई धान चाहिएको छ, गहुँ चाहिएको छ, मकै चाहिएको छ, आलु चाहिएको छ, तरकारी पनि चाहिएको छ, लसुन चाहिएको छ, प्याज चाहिएको छ, सबै चाहिँ मैले मेरो बारीमा फलाएर मलाई चाहिँ पुर्याउने चाहिँ मैले उत्पादन गर्नुपर्छ भन्नेमै हामी अगाडि बढ़िरहेका छौँ। किनकि मैले चाहिँ तरकारी मैले लाउने अथवा हाम्रो एउटा टोलले तरकारी लाएर व्यावसायिक रूपमा तरकारी गर्ने, अर्कोले व्यावसायिक रूपमा आलु लाउने, एउटा गाई मात्रै पाल्ने, खसी मात्रै पाल्ने, जुन खालको व्यावसायिक रूपको कुरा चाहिँ अहिलेसम्म केही एक दुईजना बाहेक अरूले गर्नु भएको छ र जसले गर्नु भएको छ उहाँ चाहिँ हाम्रो चाहिँ अब यहाँबाट हाम्रा केही व्यवसायीहरूले चाहिँ यहाँ गाउँका सबै दाजुभाइहरूका खसीहरू जम्मा पारेर उहाँले काठमाडौँ लगेर व्यवसाय पनि गर्ने गर्नु भएको छ। त्यो हुसारले खसी पाल्नेहरूको चाहिँ बिक्री भएको छैन भन्नु पर्ने अवस्थै छैन होइन। जसले तरकारी अलिअलि लाग्नु हुन्छ उहाँहरू बेच्न आउँछ, हामी ओडाले त त्यो काम ओडाकै पलमा त भएको छैन, तर समन्वय गर्दा गफ गर्ने कुरामा के गर्ने कुरा हुन्छ, तर हामीले उहाँलाई अनुदान त दिएको छैन। तै पनि उहाँले बजारमा जे चिज उहाँहरूले लिएर, हाम्रो सानै बजार छ, सानो बजारमा उहाँले जे चिज लिएर आउनु भएको छ उहाँहरूको चाहिँ बिक्री गरेर त्यहाँबाट आफूले केही पैसा लिएर जान सक्नुहुन्छ, त्यो चाहिँ हाम्रोमा छ। जुन हिसाब
0: भनेपछि व्यावसायिक रूपमा वृहत रूपमा होइन, जीविकोपार्जनका लागि मात्र गरिरहनु भएको अवस्था हो होइन,
1: तर व्यावसायिक रूपमा चाहिँ हाम्रा किसान त्यसरी लाग्नु भएको छ। केही किसानहरू लाग्नु भएको छ, उहाँहरू लाग्ने भएको किसानहरूको चाहिँ उहाँहरूले आफैले बजार व्यवस्थापन गरेर उहाँहरू त्यो कामबाट सन्तुष्ट हुनुहुन्छ र उहाँहरूको बिक्री भन भन्ने गुनासो छैन।
0: यसो भनिरहँदाखेरि जस्तो जीविकोपार्जनका लागि मात्र कृषि गरिरहँदाखेरि युवाहरू चाहिँ दिनानुदिन विदेश पलायन भइरहेको अवस्थामा उहाँहरूलाई कृषिमै आत्मनिर्भर बनाउन अथवा कृषिमै चाहिँ स्वरोजगार सिर्जना गर्नका लागि तपाईँहरूले चाहिँ कस्तो किसिमको भूमिका निर्वाह गरिरहनु भएको छ? युवालाई यसमा आकर्षित गरेर चाहिँ व्यावसायिक कृषितर्फ उन्मुख गराउन सकिन्छ कि सकिँदैन? सर,
1: यस्तो छ, यो चाहिँ एउटा जुन हिसाबले हामीले सोचेका छौँ, जुन हिसाबले हामीले गरेका छौँ, हाम्रो तहबाट, हामीले जुन स्थानीय तह छ, स्थानीय तहबाट चाहिँ यो चिज गर्नको लागि एकदम गाह्रो चिज छ। हामीले पहिला पनि अब युवाहरूलाई चाहिँ गाउँमा राख्नुपर्छ, युवाहरूलाई व्यवसाय गराउनु पर्छ भनेर हामी आफै लागेका, हामी आफै युवा पनि हौ होइन। त्यो भएको हुनाले जुन हिसाबले चाहिँ युवामा, जुन हिसाबमा चाहिँ त्यो युवालाई गाउँमै राख्ने खालको लगानी गर्ने कन्डिसन चाहिँ हाम्रो स्थानीय तहबाट चाहिँ अलि अब धेरै हिसाबमा असहज परिस्थिति सिर्जना हुन सक्छ। र जो हिसाबमा हामी अहिले हाम्रो स्थानीय सरकार आइसके पछाडि हाम्रो दोस्रो वर्ष कार्यकालहरू, पहिलो कार्यकालमा पनि हाम्रो गाउँपालिकामा स्थानीय युवाहरूलाई चाहिँ त्यहाँ जोड्नको लागि धेरै खालको अनुदानका कुराहरू गर्नु भयो अघिल्लो सरकारले। ती युवाहरू अनुदान दिन पनि उहाँहरूलाई अनुदान दिने कुरा त एकचोटि अथवा दुईचोटि हुन्छ, त्योभन्दा बढी त अनुदान दिन सकिँदैन, राज्यको रूपले सक्दैन। त्यो हुनाले उहाँहरू पनि जुन हिसाबले गर्नुहुन्थ्यो त्यो हिसाबले युवाहरूले पनि गरिरहेको अवस्था चाहिँ छैन। अर्को कुरा चाहिँ
0: भनेपछि प्राय जस्तो युवाहरू विदेश पलायन हुन चाहन्छन् होइन, कृषिमा लाग्नै चाहँदैनन्, लाग्न चाहे पनि अनुदानकै लागि मात्र उहाँहरू कृषिमा चाहिँ लाग्नुहुन्छ हो।
1: जुन हिसाबले युवाहरूले चाहिँ अनुदान प्राप्त गरिसके पछाडि त्यही कर्ममा लाग्नु पर्थ्यो, उहाँहरूले त्यो कर्ममा लागेको देखिँदैन। अरू कुरा उहाँहरू लाग्दैदेखि त उहाँलाई प्रोत्साहन गर्ने कुरा, उहाँलाई सहयोग गर्ने कुरा, बजारीकरण गर्ने कुरा, उहाँलाई के गर्नुपर्छ त्यो गर्ने कुरा त बसेर छलफल गरेर कुन नीतिमा हालेर पनि गर्न सकिन्छ नि त। तर त्यो खालको अग्रसरता भएर व्यक्तिहरू अलिक कम हुनुहुन्छ र जसले चाहिँ गाउँमै बसेर खेती, अब खेती किसान कृषिमा चाहिँ एकदम सबैभन्दा बढी दुःख कृषिमा हुने भएको हुनाले अहिलेका युवाहरू चाहिँ त्यो खालको दुःख, त्यो खालको दुःख बिहोरेर काम गर्न नचाहेको र विदेश गएर, विदेशमा पनि दुःख हुन्छ तर पनि उहाँहरूलाई यहाँभन्दा विदेशमा गएर मासिक रूपमा यति पैसा कमाइन्छ र आइन्छ भन्ने खालको जुन खालको रुटी छ र त्यसको परिस्थिति पनि त्यस्तै छ। यहाँ लगानी गरियो, केही गरियो, लगानीमा जुन उद्देश्यका साथ राखेर हामीले मेहनत गरिरहेका छौँ, त्यो गरेको मेहनतलाई चाहिँ सफलता प्राप्त गर्न सकेन भने चाहिँ त्यो युवा चाहिँ आफ्नो लगानी डुब्छ र त्यो लगानी डुबिसकेपछि झन् उसको चाहिँ डिप्रेसनतिर जान्छ कि गइरहेका गइन्छ कि भन्ने उद्देश्यका साथ पनि उहाँहरूले चाहिँ सुरक्षित खालको आफ्नो लगानी चाहिँ सुरक्षित लगानी खोजेको हुनाले पनि अहिले कृषिमा अथवा युवालाई चाहिँ गाउँमा राखेर उहाँहरूलाई जुन हिसाबले जति उहाँहरूले सोच्नु भएको छ, उहाँहरूले सोचे जस्तो आमदानी दिन चाहिँ एकदम गाह्रो छ।
0: अहिले भर्खरै सुन्नुभयो गोकुलगंगा गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष दीपक कार्कीसँग उहाँको वडामा भइरहेका विकास निर्माण, जनसरोकारका विषय र कार्य सम्पादन बारे गरिएको विशेष कुराकानी। यसका साथै रेडियो कार्यक्रम हाम्रो गोकुलगंगाको आजको अंकबाट छुट्ने समय भइसकेको छ। कार्यक्रम बारे आफ्ना अमूल्य सल्लाह, सुझाव वा प्रतिक्रिया भए हामीलाई निर्धक्क भई पठाउन सक्नुहुनेछ। कार्यक्रम सुनिदिनु भएकोमा सम्पूर्ण श्रोता मित्रलाई हार्दिक धन्यवाद। साथै प्रसारणमा सहयोग पुर्याउनु हुने सम्पूर्ण रेडियो कर्मी साथीहरू प्रति आभार व्यक्त गर्दछौ। अर्को अंकमा नयाँ विषय वस्तुका साथ पुनः भेट्ने वाचा गर्दै आजको अंकबाट म ईश्वर विश्वकर्मा विदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।
2: हजुरको रेडियो 102.1 मेगा
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना। आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
5: सम्पर्क नम्बर 0845-41143 98-63-023-422।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
2: अहिले साँझको 7 बजे।

0: आदरणीय श्रोता नमस्कार, म राजन महतारा छेत्री रामिछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगाहर्ज 17 वर्ष पूरा गरेर 18 वर्षमा प्रवेश गरेको छ। हजुरको आवाज हजुरको साथ भन्ने नारालाई मूल मन्त्र बनाएर 2066 साल सावन 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। रामिछाप जिल्लाको पुरानो सदरमुकाम रामिछाप नगरपालिका वडा नम्बर 8 रामिछाप बजारमा स्टुडियो रहेको रेडियोले 17 वर्ष देखि सूचनामूलक मनोरञ्जनात्मक र विभिन्न भाषा भाषीहरूलाई समेटेर कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दै आएको छ। हजुरको रेडियोले विगतको वर्षहरूदेखि नै विभिन्न स्थानीय तहहरूसँग सहकार्य गरेर कार्यक्रमहरू उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ। यसै सन्दर्भमा रहेर आज हामी हजुरको रेडियो र सिन्धुलीको गोलन्जोर गाउँपालिका बीचको समन्वय र सहकार्यको विषयमा गाउँपालिकाका अध्यक्ष शंकरराज बरालसँग विशेष कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँग रहनुहोला। तपाईँको कार्यकालमा गोलन्जोर गाउँपालिकाले हासिल गरेका प्रमुख उपलब्धिहरू के हुन्?
1: स्वास्थ्य क्षेत्रमा चाहिँ अलि राम्रै उपलब्धि भयो भन्ने मलाई लाग्छ। त्यसपछि खानेपानीको क्षेत्र र स्वास्थ्य क्षेत्रमा अलिक बढी काम भएको छ, त्यही नै भन्नुपर्छ। र भर्खरै प्रशासकीय भवन पनि निर्माण सम्पन्न भएर हामी त्यही भवनबाट काम सुचारु गरेका छौँ। अलिक ठुल्ठुलो काम भनेको यिनी भन्ने लाग्छ मलाई।
0: स्थानीय सरकार गोलन्जोर गाउँपालिका र रामिछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो बीचको सम्बन्ध कस्तो छ, हजुरले कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: म तपाईँको यो नेपालमा एफएम रेडियोको प्रचलन आएदेखिबाटै हाम्रो घर पनि घोक्सिला गाउँपालिका हो, 6 नम्बर घोक्सिलामा हो, र त्यहाँ पनि बहुत मैले पहिल्यैदेखि नै हजुरको रेडियो सुन्ने गरेका थिएँ। एउटा उपभोक्ताको रूपमा होइन, एउटा नागरिकको रूपमा मैले पनि धेरै पहिलेदेखि नै तपाईँहरूको रेडियो सुन्ने गरे हो। र अहिले गाउँपालिकाको प्रचार प्रसारमा गाउँपालिकाको हरेक योजनाहरूमा सूचनामा गोलन्जोर गाउँपालिकाको हरेक क्रियाकलापको जनता र आम पब्लिकसँग पुर्याउने काम पनि हजुरको रेडियोले गरेका छ। तपाईँहरूको रेडियोको उत्तरोत्तर प्रगतिको कामना पनि गर्न चाहन्छु।
0: स्थानीय सरकारका योजना कार्यक्रम र सूचनाहरू नागरिकसम्म पुर्याउन रेडियोले कस्तो भूमिका खेलेको छ जस्तो लाग्छ हजुरलाई?
1: वास्तवमै हाम्रो जस्तो ग्रामीण भेगमा चाहिँ अब यो जनतासँग सूचना पुर्याउने पहिलो माध्यम नै हाम्रो चाहिँ एफएम रेडियो नै हो। धेरै अधिकांश घरहरूमा रेडियो सुन्ने प्रचलन अझै पनि छ, र अब अहिले धेरै मान्छेले घर घर मोबाइल राखेका भए पनि तर पनि स्थानीय सूचना चाहिँ एफएम मार्फतै सुनेको मैले पाएको छु। त्यसमा पनि गोलन्जोरवासीहरूको मलाई लाग्छ हामी रामिछाप र गोलन्जोर भनेको वारिपारी हो, धेरै दूरी पनि छैन। त्यही हिसाबमा नै गोलन्जोरमा चाहिँ सहज रूपमा तपाईँको हजुरको रेडियो सुन्ने गरेका छन्। मलाई विश्वास छ यो तपाईँको रेडियो मार्फत गोलन्जोरका सम्पूर्ण घर बस्तीहरूमा सूचनाको पहुँच पुगेको छ भन्ने पनि मलाई लाग्छ।
0: तपाईँको पालिकाको कुनै महत्वपूर्ण अभियान वा कार्यक्रममा रेडियोले उल्लेखनीय योगदान दिएको कुनै त्यस्तो अनुभव छ हजुरसँग?
1: होइन, म सबै कुरामा छ। अब तपाईँ कृषिको क्षेत्रमा होस् चाहे स्वास्थ्यको क्षेत्रमा होस्, हरेक कुराको सूचनाहरू पुर्याएको छ हजुरको रेडियोले। मैले ठ्याक्कै यो विषय भन्नु पर्यो, समग्र सबै विषयको सूचना सम्प्रेषण भएको छ।
0: अब स्थानीय सञ्चार माध्यमले सुशासन, पारदर्शिता र जनउत्तरदायित्व प्रवर्धन गर्न कस्तो भूमिका खेले जस्तो लाग्छ हजुरलाई?
1: यो पनि तपाईँले राम्रै क्वेसन गर्नुभयो। वास्तवमा सुशासन, जनउत्तरदायित्व, लोकतन्त्रको प्रवर्धनको लागि सूचित गराउने उद्देश्यले रेडियोबाट प्रसारण भएका हरेक क्रियाकलापहरूले प्रभाव अवश्य नै परेको छ। प्रभाव मात्रै रेडियोको मात्रै नभनौँ, समग्र सूचना प्रणालीले नै सूचना या मतलब जानकारीले पनि अब सूचित हुने कुरा त स्वाभाविकै भयो, प्रभाव निश्चित रूपमा परेको छ।
0: शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, संस्कृति, विपद व्यवस्थापन तथा सामाजिक विकासमा स्थानीय सञ्चार माध्यमको योगदानलाई हजुरले कसरी हेर्नुहुन्छ?
1: अवश्य नै अब यो तपाईँको खासमा अब यो विपदको समयमा सूचना प्रसारण गर्ने सवालमा भयो होइन, अब यो सवालमा हामीले गोलन्जोरवासीहरूले तपाईँहरूको रेडियो मार्फत सूचना प्रसारण भएकोमा अब सजगता अपनाएका छन् होइन, अपनाएका छन्, त्यो एउटा निश्चित रूपमा छ। त्यति अन्य विधामा सबै विधामा मैले अब ठ्याक्कै भने समग्र सबै कुरामा रेडियोले योगदान पुर्याएको छ होइन। अब सुसूचित हुने कुराहरू मुख्य कुरा त सूचना प्राप्त गर्ने कुरा हो, सूचना प्राप्त गर्नलाई तपाईँको हजुरको रेडियो मार्फत वास्तवमै सराहनीय काम भएको छ। म फेरि पनि धन्यवाद दिन चाहन्छु।
0: स्थानीय समस्या उजागर गर्ने र समाधानका लागि सरकारवालाहरूलाई जिम्मेवार बनाउने कार्यमा चाहिँ संचार माध्यम कतिको प्रभावकारी छन् अध्यक्षज्यू?
1: प्रभाव यस्तो हो, अब हजुर के भने, अब हामी अहिले जस्तो संचार माध्यमको चेतना, संचार कर्मीहरूको चेतना र आम पब्लिकको चेतना एक खालको त छैन, होइन, त्यो स्वाभाविक रूपमा हो। तर पनि उठाएका सवाल, उजागर गरेका सवालमा उत्तरदायित्व हुनुपर्ने, अब जिम्मेवारी वहन गर्नुपर्ने, या हामी जनप्रतिनिधिको ठाउँबाट या आम पब्लिकको ठाउँबाट, जनसमुदायको ठाउँबाट उत्तरदायित्व बनाउने कुरामा पनि संचार माध्यमले भूमिका निर्वाह गर्छ नि, त गरिरहेको पनि छ। र अलिकति होसियारी अपनाउनु पर्ने कुरा, जस्तो जनप्रतिनिधिले आफ्नो जिम्मेवारी के हो भन्ने कुराको बोध पनि संचार माध्यमबाट बेला बेला भएकै छ, प्रकट भएकै छ। र अब जनताको अधिकारको विषयमा पनि सुसूचित गरेको छ, त्यो कारणले गर्दा पनि वास्तवमा अहिलेको प्रणाली, अहिलेको अवस्थाको लागि तपाईँहरूको रेडियो, एफएम रेडियो, यी माध्यमबाट तपाईँले भनेको कुरा सार्थकता नै छ जस्तो मलाई लाग्छ।
0: हजुर, विकास निर्माणको विषयमा संचार माध्यमबाट तपाईँको अपेक्षा चाहिँ के कस्ता छन्?
1: होइन, अब विकास निर्माण चाहिँ अब यस्तो, अब विकास निर्माणमा संचार माध्यमको अपेक्षा भन्ने कुरा चाहिँ अब विकास निर्माण गरेर नसकिने काम गर्छ, निरन्तर आकाङ्क्षा र चाहना र उप आवश्यकता बढ्दै जाने कुरा हो। तर फलान ठाउँमा यो समस्या छ भनेर चाहिँ संचार माध्यमले भन्ने त राम्रै हो, तर त्यस्तो आम रूपमा त्यो चाहिँ अहिले छैन जस्तो मलाई लाग्छ। जस्तो कुनै एउटा टोल बस्तीमा खानेपानीको समस्या छ भनेर भन्नुपर्ने संचार माध्यमले कतिपय ठाउँमा छ, जस्तो म स्मरण गर्न चाहन्छु, एउटा मलाई मिडियाले फलानु स्कुलमा खानेपानीको व्यवस्था रहेछ, हजुर कति दिन इन्द्रमा व्यवस्था गर्नुहुन्छ भन्नुभयो कि, भन्नुभयो, मलाई त्यो विषयमा अलिकति प्रेसर पनि भयो। कतिभित्रमा सोही विद्यालयमा खानेपानीको पाइप व्यवस्था गरेका थियौँ भने त्यो वास्तवमा अलिकति आम एउटा नागरिकले कुरा उठाउनु भन्दा यस्तो संचार माध्यमले कुरा उठाएको कुरा चाहिँ अलिक प्रेसर पनि हुन्छ, प्रेसर पनि हुन्छ।
0: हजुर, अब आगामी दिनमा गोलुन्जर गाउँपालिका र हजुरको रेडियो बीचको सहकार्यलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ जस्तो लाग्छ हजुरलाई?
1: होइन, तपाईँले ठिक कुरा उठाउनु भयो, हामी त्यो प्रभावकारी कसरी बनाउने भन्ने कुरामा मैले मात्रै होइन, संचार माध्यमले या तपाईँहरूको रेडियोले पनि त्यो खालको एउटा बनाउनु पर्यो योजना, होइन, त्यो योजनामा के योजना थप्दाखेरि अझ प्रभावकारी हुन्छ भनेर पारस्परिक बसेरै सल्लाह गरेर आगामी दिनमा त्यो तय गर्नुपर्छ भन्ने मलाई लाग्छ।
0: हजुर, अब जनचेतना, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा महिला सशक्तिकरण लगायतको क्षेत्रहरूमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने सम्भावना कतिको देख्नुहुन्छ हजुरले?
1: सम्भावना हुन सक्छ हजुर, सम्भावना हुन सक्छ। अब मैले यही माध्यमबाट नै तपाईँहरूलाई आग्रह गरौँ, तपाईँहरू सम्पर्कमा आउँ, भेटघाट गरौँ, सरसल्लाह गरौँ, र आगामी दिनमा अझै तपाईँले उठाएका विषयहरूमा अझ प्रभावकारी ढङ्गले गाउँपालिकाले सो क्षेत्रमा कति के गरी काम गर्न सक्छ, तपाईँहरूको सुझाव र हाम्रो गाउँपालिकाको छलफल बिचमा एउटा निर्णय गरेर कार्यक्रम तय गरौँ, त्यसको लागि म तपाईँलाई यही माध्यमबाट, यही सम्पर्कबाट नै आग्रह गर्न चाहन्छु।
0: हजुर, अब यो सामुदायिक रेडियोहरूलाई चाहिँ थप प्रभावकारी बनाउन स्थानीय सरकारले कस्तो खालको सहयोग गर्न सक्छ अध्यक्षज्यू?
1: सहयोग त गर्न सकिन्छ, होइन, अब यो सामुदायिक रेडियोको भूमिका वास्तवमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको लागि प्रभावकारी रह्यो हिजोको दिनमा, अब सो क्षेत्रमा कति के गरी काम गर्न सक्छ, तपाईँहरूको सुझाव र हाम्रो गाउँपालिकाको छलफल बिचमा एउटा निर्णय गरेर कार्यक्रम तय गरौँ, त्यसको लागि म तपाईँलाई यही माध्यमबाट, यही सम्पर्क

0: चलाउन नसकेको अवस्था पनि कतिपय सामुदायिक रेडियोहरूको अवस्था त्यस्तो धारासाही हुने अवस्था पनि कतिपय छन् होइन. तर यसको सबैले एउटा के भने यो आवश्यकता हो, यो अहिलेको अवस्थामा पनि यसको आवश्यकता अझ बढेर गएको छ भन्ने महसुस गरेर सबैको सहयोग सबैको हातेमालो गरेर सामुदायिक रेडियोहरूलाई टिकाउनु पर्छ र चलाउनु पर्छ भन्ने विषयमा म पनि दृढ विश्वास व्यक्त गर्न चाहन्छु होइन. अझ म के भन्छु भने हाम्रो जिल्ला सिन्धुली भए पनि हाम्रो यो महाभारत उत्तरको एरियामा टोटल एफएम रेडियोहरू चाहिँ राम्रो छाप्पै सुन्ने गरेको पाउँछु म. त्यो मानेमा पनि म यो हजुरको रेडियो सामुदायिक रेडियो हजुरको रेडियोलाई मेरो तर्फबाट मैले गर्नुपर्ने हरेक कुराको सहयोग गर्न सकिने सहयोग म गर्ने प्रतिबद्धता नि व्यक्त गर्न चाहन्छु.
1: अब आगामी 5 वर्षका लागि तपाईँको पालिकाको विकासको मुख्य प्राथमिकताहरू निर्धारण भएको अवस्था छ छैन?
0: होइन, निर्धारण हाम्रो छ होइन, निर्धारण छ. अब हाम्रो अबको योजना भनेको खास गरी पूर्वाधार क्षेत्रमा बाटो नै हो, यातायात बाटो नै हो मुख्यत. हामीले विद्यालय भवनहरू प्राय अब हामी यही कार्यकालमा बनिसक्ने अवस्था छ आवश्यक भएको ठाउँमा, र मुख्यत बाटो नै हो. बाटो र कृषि र जुनारको प्रवर्धन हाम्रो मुख्य गरी कृषिमा पनि जुनार अलि विशेष गरी पशुपालन र बाटो हाम्रो अबको 5 वर्ष योजना त्यही नै हुनुपर्छ भन्ने मलाई लाग्छ.
1: हजुर, त्यो हजुरले भर्खरै भन्नुभएको ती प्राथमिकताहरू हासिल गर्न स्थानीय सञ्चार माध्यमले कस्तो खालको भूमिका खेल्न सक्छन्, स्थानीय सञ्चार माध्यमले कसरी सहयोग गर्न सक्छन्?
0: होइन, यो चाहिँ कस्तो कुरा हो भने जस्तो म एउटा के भन्न चाहन्छु भने जस्तो सिन्धुलीको जुनार गोलन्दरको जुनार यसको एउटा छुट्टै कार्यक्रम बनाएर सामुदायिक रेडियोहरूले प्रचार प्रसार गर्दाखेरि एउटा सहयोग पुग्छ भन्ने मलाई लाग्छ. आवश्यकता बोध गराइदिने हो. उनको काम त के भने घज घच्याउने आवश्यकता यो ठाउँमा यो चिजको यो सो गर्दाखेरि चाहिँ त्यहाँका आम समुदायलाई त्यहाँका जनसमुदायहरूलाई फाइदा पुग्थ्यो भन्ने खालको प्रचार प्रसार गर्ने नै एउटा मुख्य त त्यही नै हो. त्यसले आवश्यकता बोध गराइदिने जस्तो हामीले पालिकाले गर्न सक्ने कतिपय क्रियाकलापहरू हुन्छन् हामी गर्छौने, र पालिकाको एउटा क्षमताले पालिकाको स्वर साधनले नपुग्ने ठाउँमा चाहिँ तपाईँहरूको माध्यमबाट तपाईँहरूको सञ्चार माध्यमबाट नै घज घच्याउने गर्न सकियो भने अवश्य पनि नजर पुग्छ सरकारवाला पक्षको गर्नुपर्ने चाहिँ आवश्यकता छ भन्ने खालको हुन्छ. त्यो कारणले गर्दा अब नहुने त कुरै भएन. सञ्चार माध्यमले मैले फेरि दोहोऱ्याएँ यो ठाउँमा चाहिँ धेरै आवश्यकता जस्तो बाटो बिग्रिया छ. यो हाम्रो मध्यपहाडी लोकमार्ग गएको भदौको बाढी पहिरोले गर्दा क्षति भएको छ. अहिलेसम्म पुल रूपमा निर्माण भइसकेको छैन. घर मात्र एउटा गाडी डुबेर हाम्रो अहिले पनि यातायात सञ्चार मान्छेको विरोध प्रदर्शनले गर्दा रोकिरहेको छ, साधन चलेको छैन भने यस्तो चिजहरू त सञ्चार माध्यमले नै प्रचार प्रसार गर्दा खबरदारी गर्दा त अलिक प्रेसर हुन्छ नि त भने अवश्य पनि भूमिका रहन्छ.
1: अब रामेछापका नागरिक सिन्धुलीका नागरिक जो जसले चाहिँ रेडियो पनि सुनिरहनु भएको छ अथवा यो 18 स्मारिका जसले पढिरहनु भएको छ उहाँ पाठकहरूलाई तपाईँको सन्देश के छ अध्यक्षज्यू?
0: होइन, यो मैले फेरि भने मैले केटाकेटीदेखि नै मैले आजभन्दा 20-25 वर्ष अगाडिदेखि नै एफएम रेडियो सुन्ने गरेका थिएँ. अब खास गरी म एउटा पालिकाको अध्यक्षको हैसियतले म हजुरको रेडियोको जुन स्तरमा अहिले एउटा जिम्मेवारपूर्वक आफ्नो भूमिका निर्वाह गरेको छ त्यो जिम्मेवारी अझ दृढताका साथ अझ प्रभावकारी रूपमा कायम रहोस्, आफ्नो विरासत जोगाओस् र यो तपाईँहरूको यो वार्षिक यो भनौँ न यो स्मारिका भन्नुभयो के भन्नुभयो तपाईँले योले गर्दा तपाईँहरूको सम्पूर्ण सञ्चार कर्मीहरू लगायत सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र भोलिका दिनमा अझ रेडियोले अझ प्रभावकारी भूमिका निर्वाह गरोस् भन्ने पनि चाहन्छु. धन्यवाद.
2: हजुरको रेडियो 102.1 MHz.
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो. यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ. त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं. छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं.
4: आफू पनि सुरक्षित बनाऊ. बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ. झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं.
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्. आफ्नै मनले औषधि सेवन नगर्नुहोस्.
4: हप्तामा 10 मिनट घर

0: सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेदी रामेछाप।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
4: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
4: त्यसो भए ध्यान दिएर सुन्ने।
5: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
4: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
6: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
0: हजुरको रेडियो

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIM बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। लुम्बिनीका 44 पालिकामा 20,000 भन्दा बढ़ी बाँदर, व्यवस्थापनका लागि अध्ययन समितिको 3 सुझाव। ग्यास अभाव हटाउन बजार अनुगमन तीव्र, कालो बजारीलाई कार्यवाही गरिने।
1: गृह मन्त्रालयको पनि समन्वयमा प्रहरी पनि संलग्न भएर बाँडिएको कुराहरू पनि आइरहेछ र वाणिज्य विभाग लगायतको टोलीले चाहिँ निरन्तर अनुगमन पनि गरिरहेछ।
0: आज देशभरमै गर्जन सहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी। सुस्तामा बढ़दो नदी कटानको जोखिम, बजेट अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिबद्धता। वातावरण विधेयकको शैक्षिक योग्यता प्रावधानमा त्रुटि सच्याउन माग।
2: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
0: उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तारसँगै नीतिगत सुधार आवश्यक। प्रतिनिधि सभा बैठकमा भोलि 4 विधेयक प्रस्तुत हुँदै दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर। अदालतको आदेशलाई सहज रूपमा लिएको कांग्रेस सभापति थापाको भनाई।
3: मेरो संयोजकत्वमा सदस्यता समिति बनेको थियो। आरएलडी नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ, उहाँको नेतृत्वमा पछि हामीले छानबिन समिति बनायौं। हामी सबैले चित्त बुझाएका छौं। यसै गरिकन छानबिन समिति बनाउने हो, के बनाउने हो, सबै कुराहरू बसेर छलफल गर, सबै साथीहरूलाई समेटेर अधिवेशन लिएर जाने हो।
0: र अमेरिकी राष्ट्रपतिले गाजाबाट सेना फिर्ता गर्ने 15 बुँदे योजना अस्वीकार। एनपीएल खेल सुदूरपश्चिम क्रिकेट खेल्न इंग्ल्याण्डका जैव अनुबन्धित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा विभिन्न मन्त्रालय र निकायबीच समन्वय नहुने समस्या वर्षौं देखिएको छ। एउटै स्थानमा फरक फरक निकायले योजना बनाउँदा दोहोरोपण बढ़ने गरेको छ र सीमित स्रोतको अनावश्यक खर्च भइरहेको छ। यस्तो अवस्थाले विकासको गति मात्रै होइन, गुणस्तरमा समेत नकारात्मक प्रभाव पर्दै आएको छ। सुधारका लागि एकीकृत योजना प्रणाली, स्पष्ट जिम्मेवारी निर्धारण र सूचना आदान प्रदानको प्रभावकारी संयन्त्र बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: खाना पकाउने ग्यासको अभाव र आपूर्तिमा कालोबजारी भइरहेको गुनासो आएपछि गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रूपमा बजार अनुगमन तीव्र बनाएका छन्। मन्त्रालयहरूले प्रहरीको सहयोगमा अनुगमन तीव्र बनाएका हुन्। आज काठमाण्डुका 55 ग्यास डिपोमा प्रहरी परिचालन गरी उपभोक्तालाई ग्यास वितरण सहज बनाएको छ। हिजो मात्रै प्रहरीले डिपोसँग समन्वय गरेर 7,700 भन्दा बढ़ी सिलिण्डर बिक्रीमा सहजीकरण गरेको थियो। भक्तपुरमा भने एउटा सिलिण्डर 7,000 रूपियाँमा बिक्री गरेको आरोपमा एकजना पक्राउ परेका थिए। उद्योग मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले ग्यासको आपूर्ति सहज हुँदै गए पनि उपभोक्तालाई समस्या पार्ने र महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाइएको सीआईएनसँग बताउनुभयो।
1: ग्यासको आपूर्ति विदेशबाट राम्रै भइरहे पनि भित्रपट्टि चाहिँ नेपालभित्रको वितरणमा केही समस्याहरू देखिएको थियो र यो समस्यालाई पहिचान गरेर समाधान गर्न हामीले यो क्युआरटी भन्छ नि, क्विक रेस्पोन्स टिम संचारमा ल्यायौं। आज चाहिँ 4 दिन हो यो रेस्पोन्स टिमले काम गरिरहेको, जो चाहिँ साह्रै निडी छ, खाँचोमा छ, अरू वैकल्पिक उपाय छैन भने उसलाई चाहिँ तुरन्त उपलब्ध गराउने गरी त्यो टिमले काम गरिरहेछ। गृह मन्त्रालयको पनि समन्वयमा प्रहरी पनि संलग्न भएर बाँडिएको कुराहरू पनि आइरहेछ र वाणिज्य विभाग लगायतको टोलीले चाहिँ निरन्तर अनुगमन पनि गरिरहेछ।
5: नेपाल आयल निगमले भने ग्यासको आपूर्ति निरन्तर भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ। लुम्बिनी प्रदेशका 44 गाउँपालिकामा गरिएको अध्ययनमा 20,000 भन्दा बढ़ी बाँदर रहेको पाइएको छ। त्रिभुवन विश्वविद्यालयका प्राधानाध्यापक डाक्टर हरीश शर्मा नेतृत्वको टोलीले गरेको अध्ययनमा रातो बाँदर, पहरे बाँदर र लंगुर गरी 3 प्रजातिका बाँदर भेटिएका छन्। अध्ययन अनुसार किसानलाई सबैभन्दा बढ़ी दुःख रातो बाँदरले दिने गरेको छ। बाँदरका कारण बाली नालीमा क्षति बढ़नुका साथै मानव वन्यजन्तु दण्ड समेत बढ़ेको अध्ययनले देखाएको छ। बाँदरको संख्या व्यवस्थापनका लागि बन्ध्याकरण हिरालु राख्ने र क्षति भएका किसानलाई क्षतिपूर्ति दिने लगायतका उपाय अपनाउन सुझाव दिएको छ। वन्यजन्तुको वासस्थान स्थानीय तहको सीमा भन्दा बाहिरसम्म फैलिने भएकाले समस्या समाधानका लागि समग्र क्षेत्रलाई समेटेर योजना बनाउनु पर्ने अनुसन्धानकर्ताको भनाइ छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले वातावरण संरक्षण ऐन 2076 संशोधन गर्न तयार पारेको मस्यौदाका बारेमा आएका जाहेज सुझाव र सार्वजनिक भइरहेका विचारलाई समावेश गरेर अघि बढ़ने बताएको छ। विधेयकका वातावरण निरीक्षण र वातावरण परीक्षक पदको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी प्रावधानमा गम्भीर त्रुटि भएको भन्दै देशभरका विश्वविद्यालय केन्द्रीय विभाग तथा आंगिक र सम्बन्धन प्राप्त क्याम्पस सरकारवालाले संयुक्त रूपमा ध्यान आकर्षण गराउँदै आएका छन्। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकाल,
6: मस्यौदामा छलफल चलिरहेको छ, फाइनल निर्णय भएको अवस्था होइन। जुन यसभन्दा अगाडि मस्यौदामा चाहिँ वातावरण विषय नपरेको मान्छेहरूलाई पनि स्पेस दिने गरी आयो भन्ने जुन गुनासो भन्नुभयो, अब त्यो गुनासो स्वाभाविक छ होइन। हामीले सुझाव कलेक्सनहरू गरिरहेको अवस्था छ मन्त्रालयले, अब सुझाव आयो भने त्यस्तो सुझावहरूमा सम्बोधन गरेर जाने सरकारको पनि छ, मन्त्रालयको पनि छ। त्यसो हुँदा त्यसमा संशोधन गरेर सुझावहरूलाई समेटेर जान सकिन्छ। मस्यौदा तयार गरेर जुन कुरो बाहिर आएछ नि त्यो चाहिँ त्यो एकदम राम्रो पक्ष हो भन्ने लाग्छ। किन भन्नुहुन्छ भने मन्त्रालयले पनि ऐन संशोधन गर्दैछ भन्ने जानकारी भयो एउटा कुरा, अनि अर्को कुरो यसको ऐन नीति निर्माण गर्दा पारदर्शी तरिकाले गर्नुपर्छ भन्ने कुरा छ। सरोकारवाला साथीहरूले जुन कन्सर्नहरू भनौँ न सम्बन्धित सरोकारवालाहरूले राख्नु भएको छ, उहाँले लिखित रूपमा मन्त्रालयमा सुझावहरू दिनुभएन भने उहाँहरूको सुझावहरूलाई सम्बोधन गर्नुपर्ने हुन्छ, हामी गर्छौँ भन्ने खालि।
5: यसअघि त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायत 16 शैक्षिक निकायका वातावरण विज्ञान तथा वातावरण इन्जिनियरिङ विभागका प्रमुख तथा प्रतिनिधिहरूले हस्ताक्षर गरी वातावरण क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नरहेका अन्य विषयमा स्नातक तह गरेका र 2 स्थायी सेवामा रहेका कर्मचारीलाई पनि समान रूपमा योग्य मान्ने व्यवस्था सच्याउन माग गरेका थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बढ़िरहेको नदी कटान र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको स्थलगत अनुगमन गर्दै बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले नदी कटान नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक स्रोतको व्यवस्थापन गर्ने र विपद व्यवस्थापन कोषबाट समेत बजेट उपलब्ध गराउने स्पष्ट पार्नुभयो।
7: सुस्तावासी आदरणीय दाजुभाइ दिदी बहिनीहरू, नदी कटानलाई रोक्नको निम्ति जुन खालको यहाँहरूले भूमिका निर्वाह गर्नुभएको छ, काम गर्नुभएको छ, त्यसको निम्ति म प्रदेश सरकारको तर्फबाट यहाँहरूलाई दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु। सुरक्षा कर्मी साथीहरूले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन माग अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु। यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारको तर्फबाट आवश्यक पर्ने जे जति पैसा लाग्ने छ त्यसको निम्ति प्रदेश सरकारले व्यवस्थापन गर्नेछ। विपदबाट हामीले त्यो बजेटको व्यवस्थापन, आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्नेछौ।
5: सुस्ता क्षेत्रमा नदी कटान बढ़दै जाँदा सीमावर्ती बस्ती तथा नेपाली भूमिमा जोखिम बढ़ेको स्थानीय बासिन्दाले मुख्यमन्त्री आचार्यलाई जानकारी गराएका थिए। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशका हिमाली पहाड़ी र तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ भने पहाड़ी तथा तराई भूभागका धेरै स्थानमा समेत मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभाग, कर्णाली प्रदेशका पहाड़ी भूभाग साथै सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।
8: सुदूरपश्चिम प्रदेश होइन रातिको हकमा चाहिँ त्यस्तै गण्डकी प्रदेशको पहाड़ी भूभागमा, सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका 1-2 स्थान, त्यस्तै हाम्रो यो कोशी प्रदेशको तराई भूभागका 1-2 स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। बाँकीतिर औसत वर्षा नहुन सक्ने देखिन्छ, कस्तो ठुलो खालको झरी टाइपको छैन, वर्षा भए पनि रोकिने खालको देखिन्छ, त्यही नै हो। यतिकै अब मनसुन चाहिँ मनसुनको समयमा छौँ हामी होइन, त्यसरी नै बुझ्नुपर्ने हुन्छ अब ठ्याक्कै होइन। तर पहाडी भूभागहरूमा चाहिँ मनसुनको समयमा जलवाष्पहरू आइराखेको हुन्छ पहाडी भूभागमा, अब त्यसले गर्दाखेरि त्यहाँ चाहिँ वर्षा आउँछ। कतिपय अब सबै वर्षा भएको ठाउँ पहाडी भूभागहरू छ भने त्यहाँ पहिरो जान्छ।
5: कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी पानी पर्ने सक्ने पूर्वानुमान गरिएको र ती क्षेत्र र भूभागमा बाढ़ी पहिरोको जोखिम रहेको महाशाखाको भनाइरहेको छ। संघीय संसद प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन्। दुई मन्त्रीसँग सांसदको प्रश्न उत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ। दिउँसो एक बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्न उत्तरको कार्यक्रम रहने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न उत्तरको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय गरिएको गिरीले सीआईएनलाई जानकारी दिनुभयो।
2: परराष्ट्र मन्त्रालयको सन्दर्भमा दुईटा प्रश्नहरू छन् भने युवा श्रम रोजगारको सन्दर्भमा भोलिका लागि एउटा प्रश्न छ। प्रश्नोत्तर कार्यक्रम भइसके पछाडि व्यवस्थापन कार्य अन्तर्गत भोलि दर्ता भएर बसेका तीनटा विधेयकहरू सभामा प्रस्तुत हुन्छन्, यानिकै पेश हुन्छन् अथवा यसलाई टेबल भएको रूपमा पनि बुझ्न सकिन्छ। यस्ता तीनटा विधेयकमा चाहिँ कर्मचारी सञ्चयको दोस्रो संशोधन विधेयक 2083 छ, त्यसै गरेर मेन मिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र बालश्रम तथा नियमित गर्ने विधेयक 2083 छ भने एउटा विधेयकमाथि चाहिँ विचार गरियोस् अथवा सैद्धान्तिक छलफल हुन्छ, त्यो चाहिँ विधि निर्माणको क्रममा। त्यसपछि चाहिँ संशोधन राख्न सकिन्छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धित पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
5: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सहज रूपमा लिएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले पार्टीका कामहरू विधान सम्मत भएकाले डराउनु पर्ने अवस्था नरहेको बताउनुभयो।
3: मेरो संयोजकत्वमा सदस्यता समिति बनेको थियो, आदरणीय नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ, उहाँको नेतृत्वमा पछि हामीले छानबिन समिति बनायौं, हामी सबैले चित्त बुझाएका छौँ। यसै गरिकन छानबिन समिति बनाउने हो के बनाउने हो, सबै कुराहरू बसेर छलफल गर, सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो। यो जिम्मेवारी पूरा गर्ने कुरामा तलमाथि गर्ने कुरा छैन, यो कुरा गर्ने कुरामा संवाद गरिरहेको सब संवाद गर्छ। तर एउटा कुरा चाहिँ म ख्याल गरिदिन सबैलाई आग्रह गर्न चाहन्छु, तर्साएर चाहिँ म तर्सिन्न, दबाएर पनि म दबिन्न, फकाएर पनि फके, विधानको सीमाभित्र म बस्नुपर्छ, विधानको सीमाभित्र बस्छु।
5: नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धि दर भएको बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजाबाट सेना फिर्ती सम्बन्धी 15 बुधे योजना अस्वीकार गर्नुभएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभएको छ। नेतन्याहुले इजरायलले 15 बुधे दस्तावेज अस्वीकार गरेको बताउनुभयो, तर हमासले इजरायलले गाजामा जारी सबै प्रकारका सैन्य कार्यवाही अन्त्य गरी आफ्ना सेना फिर्ता गरेपछि मात्र आफ्ना भारी हतियार हस्तान्तरण गर्ने शर्त राखेको छ। अब खेल खबर। सुदूरपश्चिम रोयल्सले आगामी नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटका लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैवलाई अनुबन्धन गरेको छ। जैव पहिलो संस्करणमा पनि सुदूरपश्चिमबाट खेल्नु भएको थियो, त्यति बेला उत्कृष्ट प्रदर्शन गर्नुभएका उहाँ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाड़ी घोषित हुनुभएको थियो।
0: सरकारी कार्यालयलाई बिचौलिया र भीड़भाड़ रहित बनाउन चालिएको कदमबाट सेवाग्राही खुशी।
9: केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै अब बिचौलियाहरू अब दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ वहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छिटो छरिटो ढङ्गले लिन पाउने अवस्था भएको छ।
0: स्थानीय सरकार र प्रशासनको पहलबाट देखिएको नतिजा अरू प्रशासन कार्यालयका लागि पनि अनुकरणीय। रिपोर्ट बर्खाको समयमा बालबालिकालाई झाडा पखालाबाट बचाउने कसरी। संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घामनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। संघीय स्तरमा सिंहदरबारको काम कार्यवाहीमा परिवर्तन गर्न खोजिए जस्तै जिल्लामा प्रशासन कार्यालयहरूबाट पनि सेवाग्राहीलाई दिँदै आएको सेवा सुविधा र गुणस्तर सुधारका लागि 77 जिल्लालाई गृह मन्त्रालयले निर्देशन दिँदै आएको छ। सुधारका लागि धेरै जिल्लामा काम पनि शुरू भइसकेको छ। त्यसै मध्येमा पर्छ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक। सामान्य प्रशासनिक कामका लागि आउने सेवाग्राहीले पनि घण्टौं लाइन बस्नुपर्ने, एउटा कामका लागि पटक पटक विभिन्न कोठा चाहर्नुपर्ने र प्रक्रिया नमिल्दा दिनभर बिताउनु पर्ने अवस्था हिजो आज नभएपछि सेवाग्राहीलाई सजिलो भएको छ।
3: सेवा लिन आउने नागरिकले एउटै स्थानबाट अधिकांश सेवा प्राप्त गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा हुने भीड़भाड़, झन्झट र बिचौलियाको प्रभाव समेत घटेको सेवाग्राहीले बताउन थालेका छन्। सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली र सार्वजनिक सूचना प्रसारण अर्थात पब्लिक अनाउन्समेन्ट प्रणाली लागू गरिएको छ। यसबाट भएको सजिलोका बारेमा बताउँदै मेलम्ची नगरपालिकाका स्थानीय सरस्वती श्रेष्ठ:
14: अहिले यताउति दौडिनु पर्ने नि त, एउटै कोठाबाट त्यहाँ अब टोकन सिस्टमले गर्दै र त्यहाँबाट त्यहाँ जानु भन्दा बाबुआमाको फोटो सोटो मागिदियो।
3: सेवा कक्षमा पुगेपछि कर्मचारीले शुरूमा सेवाग्राहीका कागजात रुजु गर्छन्। आवश्यक कागजात नपुगे प्रक्रिया पूरा गर्न सुझाव दिन्छन् भने कागजात पूरा भएका सेवाग्राहीलाई टोकन उपलब्ध गराएर प्रतीक्षालयमा बस्ने व्यवस्था गरिएको छ। पालै पालो सेवा उपलब्ध गराइने भएपछि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ। जुगल गाउँपालिकाबाट आउनुभएका टंक बहादुर सिलवाल:
9: अब हामी यहाँ केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै अब बिजौलीहरू, अब दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ वहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छिटो छरिटो ढंगले लिन पाउने अवस्था भएको छ।
3: प्रशासन कार्यालयमा सेवाग्राहीका लागि प्रतीक्षालयसँगै खानेपानी र निशुल्क वाईफाईको समेत व्यवस्था गरिएको छ। नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानीको बायोमेट्रिक तथा वितरण र राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक तथा वितरण लगायत सबै सेवा हलबाट उपलब्ध गराइँदै आएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे:
15: जिल्ला प्रशासनबाट प्रदान गर्ने सेवामा बाहिर कुनै पनि खालको बिचौलियाको प्रवेश नहोस् भन्ने हिसाबले निषेधै गरेका छौँ। उहाँहरूलाई आवश्यक पर्ने निवेदन लेखिदिनेदेखि लिएर आवश्यक प्रक्रिया चाहिँ सबै कार्यालयले व्यवस्थापन गरिरहेको छ। त्यसैले कोही पनि माध्यमको भनसुनको आवश्यकता चाहिँ जिल्ला प्रशासन सिन्धुपाल्चोकमा जरुरी हुँदैन भन्ने कुरा चाहिँ यहाँहरूका माध्यमबाट पनि हामी सेवाग्राहीहरूलाई सूचित गर्न चाहन्छौँ।
3: सेवा प्रवाहलाई थप नागरिक मैत्री बनाउन निशुल्क अनलाइन आवेदन तथा सहजकर्ता सेवा समेत जिल्ला प्रशासन कार्यालयमा सञ्चालन गरिएको छ। चौतारा साँगाचोगडी नगरपालिकाले एकजना सहजकर्ताको व्यवस्था गरी राहदानी तथा राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन फारम भर्ने, कार्यालयसँग सम्बन्धित निवेदन लेख्ने र आवश्यक कागजातको फोटोकपी गर्ने सम्मका सेवा निशुल्क उपलब्ध गराइएको छ। दीपक खत्री, CIN, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खयामा बालबालिकालाई झाडा पखालाको उच्च जोखिम,
16: बच्चाको हात पनि राम्रोसँग खानेपानीले पखाल्ने, आफूले पनि गर्ने, खानेकुराहरू छुँदाखेरि हात मात्र भएर पकाउने ठाउँ भाँडा सबैतिर सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ, ताजा खानेकुरा खुवाउने।
0: बाल बालिकालाई झाला पखालाबाट जोगाउने उपाय के होला? विज्ञको सुझाव सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
17: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
17: नमस्कार, म सन्तोष, संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 314 खण्डमा छौं। बर्खाको समयमा बालबालिकामा देखिन सक्ने झाडा पखाला र यसबाट बस्नका लागि के कसरी सावधानी अपनाउने, हाम्रो पालोको आजको अंकमा हामीले यसै विषयमा वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँगको कुराकानी सुनाउँदैछौं।
16: झाडा पखाला लाग्ने त्यो पनि समय अनुसारले नै हुन्छ। जस्तो जाडो महिनामा धेरै जसो भाइरल डायरिया भन्छौँ हामीले, भाइरल इन्फेक्सनले गर्दा
19: चिसोको कारण हुने,
16: चिसोमा हुने भाइरसको कारणले हुन्छ। पानी पर्ने सिजनमा चाहिँ नि फोहोरले गर्दाखेरि हुन्छ, कहिले कहिले यो कोलेराले गर्दाखेरि पनि हुन्छ। फोहोर पानी भयो भने, पानी उमालेर खाएन भने अरू संक्रमण गर्ने ब्याक्टेरियाहरूले
19: अलि बढी चाहिँ जाडो मौसममा जोखिम हुन्छ झाडा पखाला लाग्ने कि गर्मी मौसममा अलि बढी हुन्छ?
16: फरक फरक हुन्छ, त्यो कारण चाहिँ फरक हो होइन। गर्मी महिनामा चाहिँ पानी दूषित भएर हुने, धेरै खाना र पानी दूषित भएर हुने हुन्छ। जाडो महिनामा चाहिँ यो भाइरसले गर्ने भएको भएर वातावरणमा जुन भाइरसको इन्फेक्सन हुन्छ त्यसले गर्दाखेरि हुन्छ। उसलाई रुवाखोकी पनि लाग्छ, जाडा भन्दा पनि लाग्छ, त्यो हुन सक्छ।
19: बाल बालिकालाई लाग्ने जुन झाडा पखाला छ यो गर्मी याममा, त्यो पनि मनसुनका समयमा हुने झाडा पखालालाई चाहिँ कसरी रोक्न सक्छ अभिभावकले?
16: सफाई नै हो होइन, शिशु बालबालिकालाई खाना खुवाउनु अगाडि हात धुन लगाउने, आफूले पनि हात धुने खुवाउने बेलामा पानी जहिले पनि उमालेर खुवाउने। हामीले पानी चाहिँ उमालेर खान्छौँ अनि अरू कुरा चाहिँ त्यो खाने पानीले सफा गर्दैनौँ होइन, धाराको पानीले गर्छौँ। त्यो गर्दाखेरि पानी त उमालेर खाएको छौँ तर अब हात धुँदाखेरि पनि पानी यतिकै हामीले त्यति राम्रोसँग हात नधुने र सफा पानीले हात नधुँदाखेरि पनि त्यसले गर्दाखेरि पनि समस्या हुन सक्छ। झिङ्गा बनकेको कुराहरू नखान दिने होइन, खानेकुराहरू छोपेर राख्ने, ताजा खानेकुरा खाने, घरमै पकाएको तातो तातो खानेकुरा खायो भने चाहिँ संक्रमण हुने चान्स कम हुन्छ।
19: अभिभावकले चाहिँ ख्याल गर्नुपर्ने कुराहरू, जस्तो यो गल्ती गर्दाखेरि चाहिँ बालबालिकालाई, अझ विशेष गरी सहर केन्द्रित बालबालिकाहरूलाई चाहिँ झाडा पखाला लागिरहेछ भन्ने के छ यहाँको अनुभव?
16: एउटा त पानीकै भयो होइन, पानी उमालेर नखुवाउने, प्रशोधन गरेर नखुवाउने एउटा भयो। अर्को कुरा चाहिँ नि बजारको खानेकुराहरू खुवाउने होइन, अब किनेर ल्याएर अब अलिक कहाँ पकाउने, किनेर ल्याएर खुवायो भन्दाखेरि अब त्यो कस्तो हुन्छ, बासी खानेकुरा हुन्छ, त्यसमा चाहिँ नि किटाणु भइसकेको खानेकुरा खाँदाखेरि बढी हुन्छ, बच्चाले रुन्छ, त्यसैले खुवाइदिउँ भन्ने त्यसैले खाना र पानीबाटै सर्ने भएको भएर त्यतातिर चाहिँ अलिक बढी नै ध्यान दिनुपर्छ।
19: विद्यालयमा अब पानी अब घरबाट कतिपय घरैबाट बोतलमा लिएर जानुहुन्छ होइन, कतिपयले विद्यालयमा पनि भरेर खानुहुन्छ, अनि त्यो बोतलको पानी खाँदै गर्दाखेरि चाहिँ बोतलको मुख गाडेर खाने र मुखमा भएको केही खानेकुराहरू चाहिँ बोतलमा पनि खस्ने पनि हुँदो रहेछ कि, त्यसले चाहिँ कतिको जोखिम
16: गर्दाखेरि पनि हुन सक्छ। त्यो किटाणु नै त्यसमा, त्यो बोतल हामीले राम्रोसँग सफा गरेन भने त्यसैमा किटाणु बढ्छ अनि त्यसले गर्दाखेरि पनि हुन सक्छ संक्रमण।
19: खानपानमा चाहिँ के ध्यान दिने झाडा पखाला नलागोस् भनेर?
16: प्रशस्त पानी खाने, शुद्ध खाने, उमालेको खाने, तातो तातो खाने सकभर होइन, ताजा खाने, बासी सडेगलेको नखाने, फलफुलहरू खाँदाखेरि पनि खाने पानीमा राम्रोसँग पखालेर खाने,
19: खाने पानीमै पखाल्नु पर्यो,
16: पानीमै पखाल्नु पर्यो, एकछिन एकछिन पानीमा डुबाएर राम्रोसँग खाने पानीले पखाल्यो भने चाहिँ त्यसमा भएको अब कहिले कहिले कीटनाशक औषधिहरू पनि हाल्या हुन्छ र त्यसमा झिङ्गा सिङ्गा भन्केको छ भने त्यसरी शुद्ध गर्न सकिन्छ।
19: यदि बच्चालाई झाडा पखाला लागिहाल्यो भने शुरूवाती चरणमा के गर्ने?
16: झाडा पखाला लागिहाल्यो भने पनि उसलाई खाना चाहिँ नरोक्ने, हामीले चाहिँ गर्छौँ नि खानापिना सब बन्द गरिदिएपछि उसमा पानीको कमी हुन सक्छ, त्यसैले उसले खाने हामीले पकाएर दिने खाना एकदम पचाउन गाह्रो हुने होइन सादा खानाहरू खुवाइरहने र पानी प्रशस्त खुवाउने, अनि एकदमै धेरै भयो भने जीवनजल पानीहरू पनि खुवाउने। बच्चाले कहिले कहिले मान्दैनन् जीवनजल पानी खान, त्यसैले सादा पानी मात्रै खुवाएको पनि भन्नुहुन्छ कतिजनाले, तर बीच बीचमा जीवनजल उसलाई त्यो झाडा पखालाबाट नुन गएको हुन्छ त्यसको त परिपूर्ति त गर्नु पर्यो, त्यसैले बीच बीचमा चाहिँ जीवनजल पानी जसरी हामीले एक लिटरमा बनाउँछौँ त्यसरी नै बनाउने, सादा पानी र त्यो बीच बीचमा गरेर खुवाउन सकिन्छ।
19: कति पटक भयो भने चाहिँ अस्पताल कुद्दै हाल्नुपर्छ?
16: त्यस्तो भन्ने पटकले भन्दा पनि अब पानीको कमी हुँदै गएपछि बिस्तारै पिसाब कम हुन्छ, बच्चा सुस्तै हुँदै जान्छ, सुरुमा एकदमै पानी खान खोज्छ अनि बिस्तारै पानी खान छोड्छ, लठ्ठ हुन्छ होइन, त्यसैले अब सकभर सधैँ भइरहने भन्दा एकदम धेरै भयो, बच्चा पहिलाको जति शङ्खा एक्टिभ छैन भने पनि लानु पर्यो, पिसाब कम भयो भने लानु पर्यो, अलिकति उसको अलिक सुस्त जस्तो देखियो भने तुरन्तै लानुपर्छ, त्योभन्दा अगाडि बच्चा दिसा गरेर चाहिँ खाइरहेछ खेलिरहेछ भने पानी प्रशस्त खुवाउन सकिन्छ।
19: झाडा पखाला भइसकेपछि अब निको भयो, निको हुने चरणमा छ, त्यति बेला चाहिँ खानेकुराहरू के बार्न लगाइन्छ कि? धेरै साह्रो भात खानु हुँदैन, चिल्लो पिरो अमिलो खानु हुँदैन, अनि दालको झोल सकेसम्म दालको झोल मात्रै पनि खुवाउने चलन पनि छ नि त, यो सही हो कि गलत हो?
16: त्यो अब दालको झोल मात्रै सबै झन् त्यति बेला उसलाई बढी पौष्टिक तत्त्वको
19: पचाउन सक्दैन भनेर चाहिँ खाना दिनुपर्छ,
16: एकैचोटि खाना पच्न गाह्रो हुने कुराहरू खुवाउने भन्दा बिस्तारै उसको जिउ शरीरले नै माग्न थाल्छ नि, बच्चाले खाना खोजेको छ भने खुवाउन सकिन्छ, आफैले पकाएर राम्रोसँग पकाएर अनि दाल खुवाउँदाखेरि चाहिँ हाम्रो त्यो रसमा मात्र त धेरै प्रोटिन नै हुँदैन,
19: छोक्रा राखेर
16: त्यो गरेर खुवाउनुपर्छ दाल खुवाउँदाखेरि।
19: मुसुरीको दाल अलिक बढी खुवाउने, मुङको दाल खुवाउने, अनि मासको दाल खुवाउनु हुँदैन, कालो दालहरू हुन्छ नि खुवाउनु हुँदैन भन्ने पनि छ,
16: सबै थोक खुवाउन सकिन्छ।
19: तपाईँको सुझाव के छ अभिभावकलाई यो मनसुनको समयमा?
16: मनसुनको समयमा सरसफाइमा सबभन्दा ध्यान दिनुपर्छ, पानी उमालेर खाने, बच्चाको हात पनि राम्रोसँग खाने पानीले पखाल्ने, आफूले पनि गर्ने, खानेकुराहरू छुँदाखेरि हात मात्र भएर पकाउने ठाउँ भाँडा सबैतिर सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ, ताजा खानेकुरा खुवाउने र बच्चालाई झाडा पखाला लागिहाल्यो भने जीवनजल पानी खुवाउने, धेरै भयो भने अस्पतालमा सल्लाह लिने।
17: बर्खाको समयमा बालबालिकामा झाडा पखालाको जोखिम र बस्नका लागि गर्नुपर्ने पूर्व तयारीका बारेमा वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँगको यो कुराकानी सकिएसँगै आजलाई हाम्रो पालोको समय सकिएको छ। विपद वा अन्य कुनै पनि संक्रामक रोग र यसको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार भए साझा खबर @gmail.com इमेल गर्नुहोला। सीआईएन को सामाजिक सञ्जाल मार्फत पनि तपाईँले प्रश्न तथा विचार पठाउन सक्नुहुनेछ। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
0: लुम्बिनीका 44 पालिकामा 20,000 भन्दा बढ़ी बाँदर भेटिएका छन्। व्यवस्थापनका लागि अध्ययन समितिको 3 सुझाव रहेको छ। ग्यास अभाव हटाउन बजार अनुगमन तीव्र पारिएको छ। कालो बजारी गर्नेलाई कार्यवाही गरिने भएको छ। आज राति देशभर मेघ गर्जन सहित वर्षाको सम्भावना छ। केही स्थानमा भारी वर्षाको चेतावनी समेत जारी भएको छ। सुस्तामा बढ़दो नदी कटानको जोखिम, बजेट अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिबद्धता रहेको छ। वातावरण विधेयकको शैक्षिक योग्यता प्रावधानमा त्रुटि सच्याउन माग गरिएको छ। उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तारसँगै नीतिगत सुधार आवश्यक रहेको छ। प्रतिनिधि सभा बैठकमा भोलि 4 विधेयक प्रस्तुत हुँदैछन्। 2 मन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम पनि तय भएको छ। अदालतको आदेशलाई सहज रूपमा लिएको कांग्रेस सभापति थापाको भनाइ छ। र अमेरिकी राष्ट्रपतिले गाजाबाट सेना फिर्ता गर्ने 15 बुँदे योजना स्वीकार गर्नुभएको छ। एनपीएस आईपीएल खेल्न सुदूरपश्चिम क्रिकेटमा इंग्ल्याण्डका जैव अनुबन्धित हुनुभएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगा
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलखा किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117 98545562 048545562 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 047-521-158 98-54-041-575 98-41-96-0669 98-64-14-17-88
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि
4: घर बनाउनको लागि सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज
5: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
6: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
2: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 98-540-40-682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98-540-40-892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँघरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
8: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
9: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
8: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98-41-82-96-10

0: रेडियो पाओ घटना विषय को सशक्त संवाद।
1: कृष्ण प्रसाद भण्डारी मार्शल जी, म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: नमस्कार, धन्यवाद।
1: तपाईँकोमा त ग्यास जम्म होला, कुनै तनाव छटपटी केही छैन होला? होइन
2: होइन, ठिकै भन्नुभयो। हिजो रमेश प्रसाईजीले संसदमा पनि भन्दै हुनुहुन्थ्यो, मन्त्री कहाँ र प्रधानमन्त्री कहाँमा त ग्यासको अभाव छैन होला भनेर।
1: अनि उपभोक्तावालाको अध्यक्षको घरमा के अभाव होला?
2: अनि उपभोक्ताको अध्यक्षमा मेरा घरमा कमी हुने त कुरै भएन, यहाँले उठाएको कुरा ठिक हो। प्रश्न के हो? प्रश्न के हो
1: भनेपछि तपाईँकोमा टम्म छ, तपाईँले बोलिएको अरूले सुनेनन्, यो
2: होइन होइन, एकदम 100% के कुरा सत्य कुरा के हो भने, यहाँले उठाएको प्रश्न अघि पृष्ठभूमिमा जति कुरा यहाँले ल्याउनुभयो, हिजो जेएनजी आन्दोलनले सुशासन खोजेको थियो, सुशासनको नारा लिएर आएको एउटा पार्टीले जनमत प्राप्त गरेर सरकार बनायो, र सरकार बनाइसकेपछि त्यो सरकारले सुशासन दिने क्रममा कति बजार सुशासन कति कायम गर्न सक्छ त भन्ने प्रसंगमा यो ग्यासको एउटा समस्या आज ज्वलन्त उदाहरण हो। प्रश्न के हो भने, अघि प्रधानमन्त्री कहाँ छ कि छैन, मन्त्री कहाँ छ कि छैन, म उपभोक्तावादी अधिकारवादी कहाँ छ कि छैन भन्दा पनि ग्यासको मूल समस्या के हो त? एउटा त हाम्रो आपूर्ति, हरेक अहिले अत्यावश्यक वस्तुहरू एकदम चाहिँ आपूर्तिमा असर हुने अवस्था छ, चाडपर्व शुरू भएको छ, यो बेलामा अलिकति महँगी वृद्धि हुन्छ, राज्य सरकारले कसरी बजार सुशासन कायम गर्ने भन्ने सवालमा छलफल पनि होला। हामीहरू जागरण अभियान नेपालले लिखित रूपमा 16 बुँदाको सिफारिस चाहिँ के अरे मुख्य सचिवज्यू लगायत सबैलाई सम्बन्धित सरकार निकाय सबैलाई दिएको छ। अब प्रश्न आजको चाहिँ ग्यासमा मात्रै केन्द्रित हुँदाखेरि
1: हजुर,
2: नेपालमा यहाँ अलिकति पृष्ठभूमि अहिले यहाँले भनेकै कुरामा मैले थपे, नेपालमा 58 ग्यास उद्योगहरू छन्। ती 58 ग्यास उद्योगले 10,166 मेट्रिक टन ग्यास चाहिँ त्यो भण्डारण गर्ने क्षमता पनि राख्छन्, र दैनिक अघि यहाँले 1,50,000 सिलिन्डर भन्नुभयो, हिजो उद्योग मन्त्रीजीले 1,30,000 सिलिन्डर भन्दै हुनुहुन्थ्यो, दैनिक रिफिलिङ हुन्छ। दैनिक
1: नेपाल आयल निगमको अहिलेको कार्यकारी निर्देशक भन्नुहुन्छ, बजारमा हाम्रो दैनिक माग 1,00,000 सिलिन्डर हो, हामी 1,50,000 पुगिरहेछौँ।
2: अब प्रश्नै यही,
1: 50,000 ग्यास अतिरिक्त गइरहेछ, त्यो मान्छेले निलो मान्छेले निलो
2: 1,50,000 सिलिन्डरमा 1,00,000 वितरण गर्नु भने 50,000 सिलिन्डर कहाँ छ त
1: हो
2: एउटा सवालमा। अहिले कालो बजारीको एउटा नमुना त हिजो तपाईँको यो चाङ्गु नारायणमा 7,000 सिलिन्डर खरिद भएको र भक्तपुर प्रशासनले प्रक्रियाको प्रसंगले पनि कालोबजारी भएको कुरा त प्रमाणित गरिराखेकै छ। र अर्को कुरो, वीरगञ्जको उद्योगमा चाहिँ सिधै उद्योगले नै बेचिराखेको थियो, मोनोट ग्यास उद्योगले 200 सिलिन्डर चाहिँ राखी छोडेको थियो, तर जरिमानाको हकमा 20,000 जरिमाना गरेर छोडिदिने सरकारी निरीयताको कुरा आफ्नो ठाउँमा छ। यो ग्यास किन अभाव भयो त भन्दाखेरि, अहिले सरकारले यो आयल निगमले अनि त्यहाँबाट तपाईँको ग्यास उद्योगीहरूले उपभोक्ताले पहिले चाहिँ बढी भण्डारण गरिदिएको कारणले, बढी स्टक होल्ड गरिदिएको कारणले, सिलिन्डर होल्ड गरिदिएको कारणले यो समस्या आएको भनेर उत्तर्क दिइराखेका छन्। उपभोक्ता चाहिँ उपभोक्ताले नै होल्डिङ गरेको हो, तर त्यो होल्ड गर्ने उपभोक्ता चाहिँ को भन्दा, दुई किसिमको उपभोक्ता छ यो ग्यास उपभोक्तामा, एउटा घर आइसी प्रयोजनको लागि उपभोग हुन्छ, अर्को चाहिँ व्यावसायिक प्रयोजनको लागि उपभोग हुन्छ। अब यहाँ एउटा संवेदनशील कुरा के छ भने, घर आइसी प्रयोजनको लागि उपभोग हुने के अरे ग्यास सिलिन्डरमा 938 रुपियाँ, अहिले हरेक ग्यास सिलिन्डरमा 938 रुपियाँ चाहिँ सरकारले अनुदान दिइरहेको अवस्था छ, मूल्य बढेको छ घटेको छैन, अनि अनुदान दिँदाखेरि चाहिँ त्यो समायोजन गर्दाखेरि एउटा एक सिलिन्डरमा 938 रुपियाँ चाहिँ सरकारले चाहिँ अनुदानको रूपमा खर्च लेखेको लेख्नु भयो, निगमले चाहिँ 938 रुपियाँ चाहिँ अनुदान दिएको अवस्था छ। अब यहाँ के छ भने, घर आइसी प्रयोजनको लागि उपभोग हुने के अरे ग्यास सिलिन्डरमा 938 रुपियाँ, अहिले हरेक ग्यास सिलिन्डरमा 938 रुपियाँ चाहिँ

0: मुनाफा कमाउन र भ्याट पनि उसले फिर्ता पाउँछ, मुनाफाको कमाईको भ्याट पनि फिर्ता पाउँछ। त्यो व्यवसायिकलाई चाहिँ 7 लाख सिलिन्डर दिँदाखेरि 6,66,00,000 रुपियाँ चाहिँ होइन 65,66,00,000 रुपियाँ चाहिँ तपाईँको घाटा चाहिँ त्यो सरकारले उनीहरूलाई अनुदान दिइराखेको छ, त्यो औचित्यहीन अनुदान दिइराखेको छ। त्यो त एक पटकको 7 लाख भयो, यदि त्यो 7 लाख 12 पटक हो भने त 7 अरब भन्दा बढी रुपियाँ त्यो अनुदानमा जान्छ त्यो निजी क्षेत्रलाई अथवा त्यो व्यावसायिक क्षेत्रलाई। अनि त्यो होल्ड गरेको चाहिँ उपभोक्ताले नै हो। तर यो श्रम गरेर 500 रुपियाँ कमाएर भरि बेलुका भात पकाउन चाहिँ एक सिलिन्डर या आधा सिलिन्डर ग्यास किन्ने उपभोक्ताले होल्ड गरेको होइन, व्यावसायिक 5-5 तारे होटलहरू होलान्, रेस्टुरेन्ट होलान्, ग्यास ट्याम्पो होलान्, प्लास्टिक उद्योग होलान्, व्यावसायिक क्षेत्रमा यो ग्यास प्रयोग भइराखेको कारणले आज चाहिँ जुन अहिले अहिले यहाँ दिएको तथ्याङ्क छ त्यो 50,000 कहाँ छ त भन्दा यतै खोज्न जाँदा भेटिन्छ कि भन्ने कुरामा सरकारको चेत पलाउनु पर्छ।
1: यतै चाहिँ कहाँ छ त त्यसो भए? यो त दुई रङको कुरा पनि आएको थियो नि एक समय, तपाईँले जोड तोलका साथ कुरा उठाउनु भएको थियो, दुई रङके घरासी प्रयोजन।
0: मैले चाहिँ यहाँको प्रश्न हो, सवाल के हो भने त सरकारले के गर्नु पर्यो भने हामी त म त विगत 28 वर्षदेखि यो क्षेत्रमा लागेको छु, पहिले नियामक अधिकारी भएर हिँडे, त्यसपछि अहिले अधिकार कर्मी भएर हिँडे, 2054 सालमा उपभोक्ता संरक्षण ऐन आयो, त्यो दिनदेखि हामीले बजारको बारेमा चाहिँ सानो तिनो ठुलो सानो भएर जसरी पनि काम गरिराखेर आएको अवस्थाको मान्छे हुँ म। मैले के देखिरहेको छु भन्दा हामीले 20-22 वर्षदेखि दुई रङको सिलिन्डर गर्यो, एउटा 19 केजीको निलो रङको सिलिन्डर बनाऊ, एउटा चाहिँ 14.2 को रातो रङको गरौँ, रातो रङ घर राशि प्रयोजनको लागि भनौँ र यसलाई अनुदान उपलब्ध गराएर एउटा लोक कल्याणकारी राज्यको सिद्धान्त अनुसार चाहिँ त्यो हुनेसँग लिएर नहुनेलाई दिने हुने जुन त्यो सोसल ट्याक्सेसन थ्योरी छ त्यो एप्लाई गरेर हामी चाहिँ यो व्यावसायिक क्षेत्रमा चाहिँ अनुदान नदिउँ, अनि व्यावसायिक क्षेत्रमा जाने अनुदान समेतलाई ल्याएर यता चाहिँ घरायसी प्रयोजनमा चाहिँ अनुदान दिउँ, र यो चाहिँ यो जुन क्राइसिस बेला बेलामा जुन असहज हुन्छ यो ग्यासको आपूर्ति यसलाई चाहिँ सहज।
2: रेडियो पाउ घटना विषयको सशक्त संवाद।
1: कृष्ण प्रसाद भण्डारी मार्सेलजी, म तपाईँलाई कार्यक्रम रेडियो पार्वमा स्वागत गर्छु।
0: नमस्कार, धन्यवाद।
1: तपाईँकोमा त ग्यास टम्म होला, कुनै तनाव छटपटी केही छैन होला होइन?
0: होइन, ठिकै भन्नुभयो। हिजो रमेश प्रसाईजीले संसदमा पनि भन्दै हुनुहुन्थ्यो मन्त्री कहाँबाट प्रधानमन्त्री कहाँमा त ग्यासको अभाव छैन होला भनेर,
1: अनि उपभोक्तावालाको अध्यक्षको घरमा के अभाव होला,
0: अनि उपभोक्ताको अध्यक्षमा मेरा घरमा कमी हुने त कुरै भएन, यहाँले उठाएको कुरा ठिक हो। प्रश्न के हो, प्रश्न के हो
1: भनेपछि तपाईँकोमा टम्म छ, तपाईँले बोलिएको अरूले सुनेनन्, यो
0: होइन होइन एकदम 100% के सत्य कुरा के हो भने यहाँले उठाएको प्रश्न अघि पृष्ठभूमिमा जति कुरा यहाँले ल्याउनुभयो, हिजो जेएनजी आन्दोलनले सुशासन खोजेको थियो, सुशासनको नारा लिएर आएको एउटा पार्टीले जनमत प्राप्त गरेर सरकार बनायो, र सरकार बनाइसकेपछि त्यो सरकारले सुशासन दिने क्रममा कति बजार सुशासन कति कायम रूप गर्न सक्दो त भन्ने प्रसङ्गमा यो ग्यासको एउटा समस्या आज ज्वलन्त उदाहरण हो। प्रश्न के हो भने अघि प्रधानमन्त्री कहाँ छ कि छैन, मन्त्री कहाँ छ कि छैन, म उपभोक्तावादी अधिकारवादी कहाँ छ कि छैन भन्दा पनि ग्यासको मूल समस्या के हो त? एउटा त हाम्रो आपूर्ति हरेक अहिले अत्यावश्यक वस्तुहरू एकदम चाहिँ आपूर्तिमा असहज हुने अवस्था छ, चाडपर्व शुरू भएको छ, यो बेलामा अलिकति महँगी वृद्धि हुन्छ, राज्य सरकारले कसरी बजार सुशासन कायम गर्ने भन्ने सवालमा छलफल पनि होला। हामीहरू जागरण अभियान नेपालले लिखित रूपमा 16 बुँदाको सिफारिस चाहिँ के अरे मुख्य सचिवज्यू लगायत सबैलाई सम्बन्धित सरकार निकाय सबैलाई दिएको छ। अब प्रश्न आजको चाहिँ ग्यासमा मात्रै केन्द्रित हुँदाखेरि
1: हजुर
0: नेपालमा यहाँ अलिकति पृष्ठभूमि अहिले यहाँले भनेकै कुरालाई मैले थपेँ, नेपालमा 58 वटा ग्यास उद्योगहरू छन्, ती 58 ग्यास उद्योगले 10,166 मेट्रिक टन ग्यास चाहिँ त्यो भण्डारण गर्ने क्षमता पनि राख्छन्,
1: र
0: दैनिक अघि यहाँले 1,50,000 सिलिन्डर भन्नुभयो, हिजो उद्योग मन्त्रीजीले 1,30,000 सिलिन्डर भन्दै हुनुहुन्थ्यो, दैनिक रिफिलिङ हुन्छ दैनिक 1,00,000
1: नेपाल आयल निगमको अहिलेको कार्यकारी निर्देशक भन्नुहुन्छ बजारमा हाम्रो दैनिक माग 1,00,000 सिलिन्डर हो, हामी 1,50,000 पुगिरहेछौँ उहाँले भनेको डाटा।
0: अब प्रश्न
1: 50,000 ग्यास अतिरिक्त गइरहेछ, त्यो मान्छेले निलो
0: 1,50,000 सिलिन्डरमा

0: 1 लाख वितरण गर्नु भने 50,000 सिलिन्डर कहाँ छ त
1: हो
0: भन्ने एउटा सवालमा अहिले कालो बजारीको एउटा नमुना त हिजो तपाईँको यो चाङ्गु नारायणमा 7,000 सिलिन्डर खरिद भएको र भक्तपुर प्रशासनले प्रक्रियाको प्रशंसा प्रसङ्गले पनि कालो बजारी भएको कुरा त प्रमाणित गरिराखेकै छ र अर्को कुरो वीरगञ्जको उद्योगमा चाहिँ सिधै उद्योग नै बेचिराखेको थियो मोनोज ग्यास उद्योगले 200 सिलिन्डर चाहिँ राखी छोडेको थियो तर जरिमानाको हकमा 20,000 जरिमाना गरेर छोडिदिने सरकारी निरीयताको कुरा आफ्नो ठाउँमा छ त यो ग्यास चाहिँ किन अभाव भयो त भन्दाखेरि अहिले सरकारले यो आयल निगमले अनि त्यहाँबाट तपाईँको ग्यास उद्योगीहरूले उपभोक्ताले 80 पहिले चाहिँ बढी भण्डारण गरिदिएको कारणले बढी इष्ट होल्ड गरिदिएको कारणले सिलिन्डर होल्ड गरिदिएको कारणले यो समस्या आएको भनेर उत्तर्क दिइराखेका छन् उपभोक्ता चाहिँ उपभोक्ताले नै होल्डिङ गरेको हो तर त्यो होल्ड गर्ने उपभोक्ता चाहिँ को भन्दा दुई किसिमको उपभोक्ता छ यो ग्यास उपभोक्तामा एउटा घर आइसी प्रयोजनको लागि उपभोग हुन्छ अर्को चाहिँ व्यावसायिक प्रयोजनको लागि उपभोग हुन्छ अब यहाँ एउटा संवेदनशील कुरा के छ भने घर आइसी प्रयोजनको लागि उपभोग हुने के अरे ग्यास सिलिन्डरमा 938 रुपियाँ अहिले हरेक ग्यास सिलिन्डरमा 938 रुपियाँ चाहिँ सरकारले अनुदान दिइरहेको अवस्था छ मूल्य बढेको छ घटेको छैन अनि अनुदान दिँदाखेरि चाहिँ त्यो समायोजन गर्दाखेरि एउटा एक सिलिन्डरमा 938 रुपियाँ चाहिँ सरकारले चाहिँ अनुदानको रूपमा खर्च लेखेको लेख्नु भयो निगमले चाहिँ 938 रुपियाँ चाहिँ अनुदान दिएको अवस्था छ अब यहाँ के छ भने 7 लाख सिलिन्डर चाहिँ व्यावसायिक क्षेत्रमा छन्
1: है
0: अनि त्यो व्यावसायिक क्षेत्र त मुनाफा कमाउन र भ्याट पनि उसले फिर्ता पाउँछ मुनाफाको कमाईको भ्याट पनि फिर्ता पाउँछ त्यो व्यावसायिकलाई चाहिँ 7 लाख सिलिन्डर दिँदाखेरि 6,66,00,000 रुपियाँ चाहिँ होइन 65,66,00,000 रुपियाँ चाहिँ तपाईँको घाटा चाहिँ त्यो सरकारले उनीहरूलाई अनुदान दिइराखेको छ त्यो औचित्यहीन अनुदान दिइराखेको छ त्यो त एक पटकको 7 लाख भयो
1: यदि
0: त्यो 7 लाख 12 पटक हो भने त 7 अरब भन्दा बढी रुपियाँ त्यो अनुदानमा जान्छ त्यो निजी क्षेत्रलाई अथवा त्यो व्यावसायिक क्षेत्रलाई अनि त्यो होल्ड गरेको चाहिँ उपभोक्ताले नै हो तर यो श्रम गरेर 500 रुपियाँ कमाएर भरि बेलुका भात पकाउन चाहिँ एक सिलिन्डर या आधा सिलिन्डर ग्यास किन्ने उपभोक्ताले होल्ड गरेको होइन व्यावसायिक 5-5 तारे होटलहरू होलान् रेस्टुरेन्ट होलान् ग्यास ट्याम्पो होलान् प्लास्टिक उद्योग होलान् व्यावसायिक क्षेत्रमा यो ग्यास प्रयोग भइराखेको कारणले आज चाहिँ जुन अहिले यहाँले दिएको तथ्याङ्क छ त्यो 50,000 कहाँ छ त भन्दा यतै खोज्न जाँदा भेटिन्छ कि भन्ने कुरामा सरकारको चेत पलाउनु पर्छ
1: यतै चाहिँ कहाँ छ त त्यसो भए यो त दुई रङको कुरा पनि आएको थियो नि एक समय तपाईँले जोड तोलका साथ कुरा उठाउनु भएको थियो दुई रङ के घर आइसी प्रयोजन
0: यहाँ मैले त्यही यहाँको प्रश्न हो सवाल के हो भने त सरकारले के गर्नु पर्यो भने हामी त म त विगत 28 वर्षदेखि यो क्षेत्रमा लागेको छु पहिले नियामक अधिकारी भएर हिँडे त्यसपछि अहिले अधिकार कर्मी भएर हिँडे 2054 सालमा उपभोक्ता संरक्षण ऐन आयो त्यो दिनदेखि हामीले बजारको बारेमा चाहिँ सानो तिनो ठुलो सानो भएर जसरी पनि काम गरिराखेर आएको अवस्थाको मान्छे हुँ म मैले के देखिरहेको छु भन्दा हामीले 20-22 वर्षदेखि दुई रङको सिलिन्डर गरौँ एउटा 19 केजीको निलो रङको सिलिन्डर बनाऊ एउटा चाहिँ 14.2 को रातो रङको गरौँ रातो रङ घर राशि प्रयोजनको लागि भनौँ र यसलाई अनुदान उपलब्ध गराएर एउटा लोक कल्याणकारी राज्यको सिद्धान्त अनुसार चाहिँ त्यो हुनेसँग लिएर नहुनेलाई दिने हुने जुन सोसल ट्याक्सेसन थ्योरी छ त्यो एप्लाई गरेर हामी चाहिँ यो व्यावसायिक क्षेत्रमा चाहिँ अनुदान नदिउँ अनि व्यावसायिक क्षेत्रमा जाने अनुदान समेतलाई ल्याएर यता चाहिँ घराइसी प्रयोजनमा चाहिँ अनुदान दिउँ र यो चाहिँ यो जुन क्राइसिस बेला बेलामा जुन असहज हुन्छ यो ग्यासको आपूर्ति यसलाई चाहिँ सहज बनाऊ यो व्यावसायिक क्षेत्रमा बढी प्रयोग भएकै कारणले यो समस्या आएको हो भनेर हामीले भनेकै हो
1: त्यो
0: कुरा पटक पटक राखेकै हो तर सुनवाई भएन एकतिर सरकार ग्यासको बारेमा एउटा चाहिँ ठोस निर्णय लिएर दुई रङको र व्यावसायिक र घराइसी प्रयोजन र व्यावसायिक प्रयोजन भनेर चाहिँ जान नसक्ने है अर्कोतिर चाहिँ नाटक गरेर टेकुमा चाहिँ ग्यास बेचेर चाहिँ र या उद्योगीले नै आफैले बेचेर चाहिँ लप्सी फेदीको मान्छे त्यो ग्यास लिन कसरी आउँछ आज देशभरि ग्यासको समस्या छ नि त हुम्लामा समस्या छ जुम्लामा समस्या छ धनकुटामा छ बाह्रमा छ पर्सामा छ अनि टेकुमा चाहिँ 200 सिलिन्डर राखेर त्यो 200 सिलिन्डर जुन बेच्नुहुन्छ त्यसमा उपभोक्ता गरेर त्यो पनि फेरि व्यवसायीकै घरमा पुग्छ, उनीहरूले पाँचजना मान्छेलाई रोजगारी दिन्छ, लाइन लगाइदिन्छ, लगेर व्यवसायीको घरमा राख्छ। त्यस कारणले व्यावसायिक ग्यास सिलिन्डरलाई अलग गर्नुपर्छ भने उपभोक्ता जागरण अभियान नेपालको चाहिँ एउटा माग छ र सिफारिस र सुझाव छ।
1: अब अहिले तत्कालको कुरा गरौँ, तत्कालको चाहिँ म त ट्रोल देखिरहेको थिएँ, हेर्नुहोस्, एउटा चाइनाको ग्रेट वाल, अर्को नेपालको ग्यासको वाल, होइन ग्यासको ग्रेट वाल भने माथिबाट फोटो के ड्रोन सटबाट, म त एआई जेनेरेटेड यो त फेक रहेछ भनेको भरे त त्यही सत्य रहेछ। हेर्नुहोस् अब यो अहिलेको नेपालको ग्यासको यो ग्रेट वाल चाहिँ कसरी भत्काउने, के उपाय?
0: त्यही त, यसको ग्रेट वाल भत्काउने नै के हो भने कालो बजारीलाई नियन्त्रण गर्ने हो। कालो बजारीलाई नियन्त्रण गर्नको लागि सबभन्दा पहिले राज्यले के गर्नु पर्यो भन्दाखेरि, जब हामीले दुई रङको सिलिन्डर गर्छौँ र व्यावसायिक क्षेत्र र घराइसी प्रयोजनको सिलिन्डर अलग गर्छौँ नि, त्यो गर्ने बित्तिकै मलाई लाग्छ यसको 50% समस्या तत्कालै समाधान हुन्छ।
1: अनि यो त जान्नेले छान्ने सरकार हो, यसले त्यो गर्नु पर्ला नि त।
0: त्यही त, अब यो सरकार भर्खरै आएको छ, यो सरकारले बुझ्नु पर्ने हो। मलाई लाग्छ यस विषयमा यो उपभोक्ता हित संरक्षण समितिको माननीय रबर सभापति माननीय
1: रबर अन्सारीले
0: यो कुरा उठाउनु पनि भएको छ संसदमा, अस्ति उठाउनु पनि भएको छ जस्तो मलाई लाग्छ। यो 20-22 वर्षदेखि हामीले चाहिँ वकालत गर्दै आएको, नियामक अधिकारी हुँदा वाणिज्य विभागमा हामीले चाहिँ सिफारिसै गरेको हो, होइन
1: यो
0: दुई रङ गरौँ भनेर,
1: तर
0: यहाँ व्यवसायिकहरूले खेलो खेलिदिएर दुई रङ हुन सकेन। यसको सिन्डिकेट, यो ग्यासको आपूर्ति असज हुने जुन एउटा ग्रेट वाल छ नि, यहाँले भने जस्तो त्यो चारा त्यहाँ सिलिन्डर हेर्नुहोस् त, ग्रेट वाल जस्तो त्यो चारा राखेको, एआईले बनाओस् जसले बनाओस्, समस्या त छ अहिले,
1: होइन?
0: त्यो समस्याको निराकरणको एउटा बाटो भनेको चाहिँ सरकारले तत्कालै भोलिदेखि नै दुई रङको सिलिन्डर प्रयोग गर्ने प्रक्रिया सुरु गर्नुपर्छ।
1: अनि सरकार त एक्लै छु भन्छ, प्रधानमन्त्री एक्लो छु भन्नुहुन्छ, कसरी गर्नुहुन्छ फेरि?
0: होइन, सरकार प्रधानमन्त्री एक्लै छु भन्दै हुनुहुन्छ, फेरि मनिष झाले चाहिँ सरकारलाई त हामीले तपाईँ इमान्दार हुनुहुन्छ, तपाईँले काम गर्नु भएन भनेको होइन, तर कामको त्यो ढङ्ग पुर्याउनु भएनसम्म भनेको भनेर त्यही पार्टीको माननीयले भनिरहनु भएको छ र हामी साथमा छौँ भनिरहनु भएको छ। यो राजनीतिक र प्राविधिक कुरो आफ्नो ठाउँमा होला, हामी त्यतापट्टि अब एउटा हामी त सामाजिक अभियन्ता हौ, हामी त्यतापट्टि
1: होइन, त्यसले नि त्यो राजनीतिले ठिक काम गर्दै भए, अहिले बालनकै सरकारले यो काम गर्दै भए हामी यो मुद्दा उठाउनै पर्ने थिएन। हेर्नुहोस्, जनताले कति दुःख पाएछ।
0: राजनीति भनेको सर्वश्रेष्ठ नीति हो, यो राजनीतिको उच्च तहमा रहेको सरकार र संसदले नीतिगत कुराहरू राम्रो बनाउने हो भनेदेखि त जनताले दुःखै पाउँदैनन्। र हिजो जुन बढारिएर भोट आएको छ अहिलेको सरकार गठन गर्ने पार्टीलाई, त्यो त के भने हिजोको त्यो दुःख पाएको या हिजोको असन्तुष्टिको विस्फोट हो। यो नबुझे हुन्छ कि सबै नागरिक चाहिँ उनीहरूकै हुन् भन्ने होइन कि, त्यहाँ अरू दलका कार्यकर्ताले पनि भोट हालेका छन्।
1: त्यस
0: कारण बुझ्नु के पर्थ्यो भने, जस्तो अहिले हेर्नु न, हाम्रो अहिले त्यो विद्युत खेर गइराखेको छ, अनि सस्तो मूल्यमा दोस्रो मुलुकलाई आज अर्को मुलुकलाई सस्तो मूल्यमा विद्युत बेच्ने, है, आफ्नो उपभोक्तालाई, आफ्नो मुलुकको उपभोक्तालाई 14 रुपियाँ युनिटसम्म पुर्याउने, हेर्नु है,
1: त्यहाँ
0: त्यो प्लस गर्दै गर्दै जाँदा 14 रुपियाँ युनिटसम्म पुग्ने अवस्था बनेको छ। त्यसमाथि पनि भ्याट लगाइदिएको छ, 5% भ्याट, हेर्नु है, आफ्ना नागरिक आफ्नो कोदालो गरी खाने नागरिकलाई भ्याट लगाएर विद्युत महँगो बनाउने, जबकि हामी त जलस्रोतको खानी भएको मुलुक, हाम्रो यत्रो विद्युत छ भने विद्युतमा अत्याधिक सुविधा दिएर, इन्डक्सन चुलो दिएर हुन्छ कि भाँडाकुँडा दिएर हुन्छ कि विद्युत खपत विद्युत महसुलमा चाहिँ छुट दिएर हुन्छ कि अधिकतम भन्दा अधिकतम यो विद्युत आफूले खपत गरिदिएदेखि त त्यो पनि निर्यात हो नि त। स्वदेशमै उत्पादन भएको वस्तु स्वदेशमै खपत भएर आयात नहुनु पनि निर्यात हो अर्थशास्त्रको सिद्धान्त अनुसार। अब अहिले ग्यास पेट्रोलियम पदार्थको एउटा त यो अन्तर्राष्ट्रिय कारण, युद्धको कारण, पेट्रोल डलर वृद्धिको कारणले त्यसै पनि पेट्रोलियम पदार्थ महँगो हुने, तलमाथि भइरहने, त्यो तलमाथि भइरहेको कारणले ढुवानीका साधनदेखि लिएर हरेक कुरामा परेको प्रभावले बजार मूल्य चाहिँ तर्केर जाने अवस्था छ। अनि अर्कोतिर चाहिँ ठूलो भोल्युममा ग्यास अब कस्तो विचित्र छ, 47,000 मेट्रिक टनले प्रति महिना पुगिराखेको ग्यास हिजोसम्म चाहिँ 47,000 पुगेको, आज 50,000 ल्याउँदा पनि पुगेन अरे, र 55,000 देऊ भनेर चाहिँ उहाँ इन्डियासँग चाहिँ कुटनैतिक कुरा गरिरहेछौँ, अब हामी चाहिँ कोटा बढाइदेऊ भन्छौँ भन्छ। कोटा किन बढाउनु पर्यो? हामीलाई त्यो ग्यासको बढी आयात गरेर हाम्रो अर्थतन्त्रमा व्यापार घाटा बढाएर अर्थतन्त्रलाई किन असर गर्नु? कस्तो अर्थमन्त्रीज्यूहरू हुनुहुन्छ उहाँहरू, उहाँ त विद्वान हुनुहुन्छ, उहाँले बुझेको छ। त्यस कारण हाम्रो आर्थिक घाटा, व्यापार घाटा जुन अहिले यस्तो ठुलो भोल्युममा ग्याप छ, अझै थप त्यो व्यापार घाटा बढाउनु भन्दा त विद्युतमा अधिकतम सुविधा दिएर ट्रान्सफर्मर जल्छन् भने ठुला ठुला ट्रान्सफर्मरहरू राखेर अनि टाइमले एकदम निरन्तर विद्युत चाहिँ उपभोग गर्नलाई चाहिँ कुनै चाहिँ बाधा विरोध नहुने खालको चाहिँ प्राविधिक कामहरू गरेर विद्युत खपतलाई बढाउनु पर्यो। राज्यले विद्युतको खपतलाई बढाएर पेट्रोलियम पदार्थको खपतलाई घटाउनु पर्यो। त्यसो हुने बित्तिकै आयातको भोल्युम, आयात र निर्यातको, आयातको त्यो जुन हुन्छ, आयात निर्यातको जुन ग्याप हुन्छ, त्यो पनि हामीलाई चाहिँ आयातको भोल्युम घटेर जान्छ, व्यापार घाटा घटेर जान्छ। अर्कोतिर चाहिँ हाम्रो आफ्नै देशको उत्पादनले चाहिँ हामी नागरिकले उपभोग गर्न पाउँछौँ र ग्यासको यस्तो क्राइसिस, अहिलेको जस्तो क्राइसिस आउँदैन।
1: हजुर, यो एउटा पाटो हो, तर अहिले तत्काल चाहिँ तपाईँ हामी खोज्न जाने कहाँ, मान्छेका घर घरमा डेरामा यो ग्यास के गर्ने?
0: यो के छ भने प्रभावकारी बजार अनुगमन भएको छैन र यो सरकारका मान्छेहरूदेखि लिएर यो ग्यास खास गरी उद्योग, ग्यास उद्योग र नेपाल आय नियमको म्यानेजमेन्टलाई कहाँनिर चाहिँ यो यो चाहिँ कुरा लुकेको छ, कहाँनिर चाहिँ लुपोल छ भन्ने कुरो थाहा छ। इमान्दार ढङ्गले ग्यास उद्योगले चाहिँ ल्याएको ग्यास जस्तो मनोज ग्यासको 200 सिलिन्डर बिरगन्जा भेटियो भइरहेको छ, त्यो किन बाहिर किन आएन? अर्को एउटा ग्यास, एउटा ग्यास उद्योगले आफैले बेचिराखेको त्यो बिरगन्जामा 20,000 जरिमाना गरेर छोडिदियो सरकारले, किन त्यसो गरेको? डिलर मार्फत जानु पर्यो नि त, तपाईँको टेकुमा लगेर 200 सिलिन्डर देखाएर हामीले बजार हस्तक्षेप गर्ने विषय हो र यो त बजार हस्तक्षेप गर्ने विषय त होइन, गाउँ गाउँमा ठाउँ ठाउँमा टोल टोलमा पुर्याउने विषय हो। किनभने अहिले एउटा पान दोकानले पनि ग्यास बेचिराखेको छ, त्यसको मापदण्ड त ठगी छैन भन्ने कुरो हेर्ने नियामक अधिकारीहरू हेरिदिनु पर्यो। तर टोल टोलको विक्रेताहरू कहाँ नपुर्याउँदाखेरि त अहिले टोल वल्लो घरको पल्लो घर लाँदा त 50-60 रुपियाँ प्रति सिलिन्डर भाडा लिइराखेको छ, अनि यो भक्तपुरको त्यो लप्सी फेदीको त्यो पर चाहिँ चाङ्गु नारायणको मान्छेले ग्यास सिलिन्डर लिन जानु पर्यो टेकु भने कति खर्च लाग्छ भन्नु त
1: होइन?
0: त्यस्तो किसिमले मार उपभोक्तालाई मार पार्ने कामहरू हुन्छ कि त्यो
1: असम्भव।
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
4: हजुरको रेडियो 102.1 मेगा
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
6: तपाईँले त हुस्केकै गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरिराज चल्ला 150मा?
7: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
8: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
7: विराज किसानको साथी,
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
7: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40-239, 0485-40-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से: फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता: आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए टोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
0: भाइ रात 9 बजे।

0: जुर्को रेडियो 102.1 MHz।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117, 98545562, 048445562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो। सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: तन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे, हो रहेछ।
0: कतिखेर विदेशको लाएर रुखमा फलेको पैसा टिपाउन जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
3: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
4: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430998, 0485430998।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका, वडा नम्बर 2 को कार्यालय मन्थली, रामेछाप।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
6: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के कि नि? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 0475904662, 9896962998।
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
9: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर, रामेछाप।
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
9: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्सर गाउँपालिका वडा नम्बर 7 कार्यालय खुर्को सिन्धुली।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछा।
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
9: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 कार्यालय सागुटार, रामेछाप।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
3: सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
5: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
6: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
6: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
6: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
6: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40। इमेल dhramechap@gmail.com।
6: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ। आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष संवाद गराएर जनउत्तरदायी राजनैतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको राष्ट्रपा सहमहामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। सरकारले खाना पकाउने एलपी ग्यास भरि सिलिण्डर बिक्री गर्न थालेपछि शुरू भएको अभाव अहिले देशव्यापी बनेको छ। मध्यपूर्वको तनावका कारण आपूर्तिमा समस्या भएपछि गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्न थालेको सरकारले गएको असार 31 गतेदेखि भरि अर्थात 14.2 किलोकै सिलिण्डर बिक्री गर्न थालेको, त्यसको केही दिनमै मुख्य शहरी क्षेत्रहरूमा ग्यास अभाव देखिएकोमा अहिले जुम्ला सोलुखुम्बु जस्ता जिल्लामा पनि ग्यासको अभाव तीव्र बनेको छ। समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो एक हप्ता सरकारले प्रयासलाई तीव्र बनाएको छ तर समाधान भएको छैन। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको 15 औं राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा तलमाथि गर्न नसकिने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले आउँदो असोज 16-19 गतेसम्म महाधिवेशन गर्ने गरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको बताउनु भएको हो। मैतडीको झुलाघाट स्थित महाकाली भवन सरकार कार्यालयले आर्थिक वर्ष 2082-83 1,06,19,319 रूपियाँ राजस्व संकलन गरेको छ। यो लक्ष्यभन्दा 16.76% बढ़ियो। कार्यालय प्रमुख लोकेन्द्र बहादुर सिंहले कार्यालयले गत आर्थिक वर्षका लागि 90,95,000 रूपियाँ राजस्व संकलनको लक्ष्य पाएकामा लक्ष्यभन्दा 16.76% बढ़ी राजस्व संकलन गरेको जानकारी दिनुभएको छ। बाँकेको नेपालगंज उपमहानगरपालिका 11 त्रिभुवन चोक स्थित सदर लाइनमा रहेको एक किराना पसललाई क्यास लुकाएको आरोपमा कार्यवाही गरिएको छ। शंकर दयाल भद्रप्रसाद प्रोभिजन स्टोरलाई क्यास लुकाएर उपभोक्तालाई बिक्री नगरेको भन्दै 50,000 रूपियाँ जरिवाना गरिएको हो। काभ्रेपलाञ्चोको दोलालघाट स्थित सुनकोशी नदीमा हाम फालेर 4 दिनदेखि बेपत्ता दम्पति मध्ये पत्नी तिलकुमारीको शव फेला परेको छ। उनको शव आज ओखलढुङ्गामा फेला परेको हो। नदीमा बेपत्ता भएका उनका पति केदारनाथको अवस्था भने अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोका सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक रविन विष्टले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने भएको छ। जनउत्तरदायी पारदर्शी र परिणाममुखी राजनैतिक संस्कारको विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागि राष्ट्रपतिले जनाएको छ। संघीय संस्था प्रतिनिधि सभाको सोमबार बस्ने बैठकमा 4 विधेयक प्रस्तुत हुने भएका छन्। 2 मन्त्री सह सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ। दिउँसो 1 बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने संसद सचिवालयको महासचिव पद्म प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ। नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि बस्ने भएको छ। आइतबार बसेको बैठकमा पार्टीको 15 औं महाधिवेशनको तयारीदेखि सरकारको गतिविधि र प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिसम्मका विषयमा बैठकमा छलफल शुरू भएको छ। वार्षिक झण्डै 1 खर्ब रूपियाँको वस्तु तथा सामान आयात हुने, चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी ठप्प हुँदा बजारमा चीनबाट आउने सामानसँगै मूल्य वृद्धिको जोखिम बढ़ेको छ। पहिरोका कारण नेपाल चीन बीचको महत्वपूर्ण व्यापारिक मार्ग अवरूद्ध छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताउनु भएको छ।

सगरमाथाको 8500 मिटरमा पर्ने डेथ जोनमा बितेको 30 वर्षदेखि रहेको चर्चित शव ग्रीन रुट्सलाई घर फर्काउने अभियान शुरू भएको छ। सन् 1996 ऐतिहासिक आरोहणका क्रममा ज्यान गुमाएका भारतीय आरोही दोर्जे मोरुफको शव फिर्ता ल्याउन भारत सरकारले विशेषज्ञ टोलीको खोजी शुरू गरेको बीबीसीले जनाएको छ। हरियो र पहेँलो रंगको बुट लगाएका कारण ग्रीन बुट्स नाम दिएको शव सगरमाथा चढ़ने धेरै आरोहीहरूका लागि 3 दशकदेखि चुचुर पुग्ने बेलाको एउटा भयावह र परिचित सूचक बन्दै आएको थियो। शुरूमा त्यो शव सहकर्मी तेत्स्वाङ पालजोरको मानिए पनि लुगा र पर्वतारोहणका सामग्रीको पछिल्लो अध्ययनपछि भारतीय सुरक्षा फौजले त्यो शव दोर्जे मोरुफकै भएको निष्कर्ष निकालेको हो। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्व मन्त्री गोविन्दराज जोशीको सबै कैद छुट भएको छ। विशेष अदालतका 3 न्यायाधीशको इजलासमा बहुमतबाट जोशीले जेल बस्न नपर्ने आदेश भएको हो। सर्वोच्च अदालतबाट समेत 2 वर्ष पहिले नै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर कैद र जरिवाना तोकिएका जोशी अब जेल बस्न नपर्ने भएको छ। ज्येष्ठ नागरिकले पाउने कैद छुटको मागसहित उनले असार 24 गते निवेदन दिएका थिए। सो निवेदनमा शुक्रबार न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनाई भएको थियो। सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका 5 मरिन खोलाले बगाउँदा 2 बालिका मध्ये 1 जनाको मृत्यु भएको छ भने अर्की बालिका अझै बेपत्ता रहेकी छन्। बेपत्ता बालिकाको खोजीका लागि स्थानीयवासी तथा सम्बन्धित निकायका टोली परिचालन गरिएको छ। घटना दिउँसो करिब 11 बजेको समयमा भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। हरिहरपुर गढी गाउँपालिका वडा नम्बर 5 बलाइका अन्दाजी 8-9 वर्ष उमेरका 2 बालिका मरिन खोलामा पुगेको बेला खोलाको बहावमा परेर बगेको स्थानीयले बताएका छन्। सिन्धुलीमा पछिल्ला दिनमा पूर्व सूचना बिना पटक पटक विद्युत आपूर्ति अवरूद्ध हुने क्रम बढेपछि सर्वसाधारणदेखि व्यवसायसम्म प्रभावित भएका छन्। औपचारिक रूपमा लोडसेडिङ अन्त्य भएको वर्षमा बितिसके पनि दिनभरि बत्ती झ्याप जाने र केही सेकेण्ड वा मिनटमै फर्किने अवस्थाले उपभोक्तालाई पुरानै विद्युत संकटको झल्को दिएको छ। छोटो अवधिको यस्तो अवरोध नियमित बन्ने जाला घरायसी काम कार्यालय सेवा उद्योग अस्पताल इन्टरनेट सेवा र अनलाइनमा समेत अनलाइनमा आधारित व्यवसायमा प्रत्यक्ष असर परेको छ। अस्ति शुक्रबारदेखि बेपत्ता रहनुभएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ। सिंहको शव खोजीका क्रममा आज दिउँसो गोरु सिंह जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एवं प्रहरी उपेक्षक मनोहर भट्टले जानकारी दिनुभएको छ। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रबाट हराउनु भएको थियो। उहाँले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यावसायिक साझदारलाई सम्पर्क गर्नुभएको पाइएको प्रहरीले जनाएको छ। सिंह 2074 सालमा नेपाली कंग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। कपिल वस्तु प्रहरीले पेस्तोलसहित 3 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिल वस्तुका अनुसार विजयनगर गाउँपालिका 4 जगदीशपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कपिल वस्तुका कृष्णनगर नगरपालिका 5 डबराका 23 वर्षीय आशिष पाण्डे, कृष्णनगर 8 दयानगरका 21 वर्षीय जितेन्द्र मौर्या र 19 वर्षीय विनोद कश्यप छन्। उनीहरूमाथि बहादुरगंजवासीलाई डर धम्की देखाउँदै पेस्तोल बकेट हिँडिरहेको आरोप छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्री राज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम समाज दोहोरीको पर्खामा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोकसंगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँको मुटुको ढुकढुकी भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो श्रोताज माथि प्रस्तुत भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पललाई अझ विशेष विशेष विशेष बनाउनको लागि। तपाईँ यति बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz रहनु भएको छ। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको सातै दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य समाचार पछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्छौ अनि तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्दै अगाडि बढ्छौं भने साथमा

साथमा के भन्दाखेरि म तपाईँले नै लेखेर पठाउनुभएका लेख रचनाहरू वाचन गर्दै गर्दै अगाडि बढ्छौ। सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि हुन चाहन्छु। के भन्दाखेरि नि, बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, पीर चिन्ता व्यथाहरू छन् होला। त्यो लागेको थकाइ पीर चिन्ता व्यथाहरूलाई हुलाउने कोसिस गर्नेछु। सुनेर साथ दिनुहोस् ल। अनि एउटा पुल, एउटा होइन कसैको कसैसम्म पुग्ने माध्यम हामी पुग्नेछौँ, अर्थात् केही लेख्नु भएको छ अथवा केही कसैलाई केही भन्न चाहनुहुन्छ भने हामीलाई भन्नुहोस्, हामी माध्यम भन्छौँ ल। म्यासेजहरू मार्फत पठाउन सक्नुहुन्छ पनि भन्न चाहे, माध्यम हामी छौँ पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर त अब अवश्य पनि गर्नुहुन्छ भन्ने आशा मैले लिएको छु। सेयर गरेर पनि साथ दिनुहोला है पनि भन्न चाहन्छु। लेख रचनाहरू चाहिँ पठाउनुहोस्, विशेष गरेर लेख रचनाहरूलाई त म प्राथमिकता नै दिइहाल्नेछु होइन। मलाई औधी मनपर्छ लेख रचनाहरू, सो त्यो भइसकेपछि लेख रचनाहरू पठाउनुहोला पनि भन्न चाहन्छु। साथसाथै कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि त्यस्तै गरेर अन्य त अरू धेरै कुराहरू छन्, मिठा रमाइला कुराकानीहरू गर्दै गर्दै अगाडि बढाउन नै पनि भन्न चाहे, यो रातको समय छ, मिठा रमाइला कुराकानीहरू हुनेछन् पनि भन्न चाहन्छु। भन्दा धेरै ढिला नगरिकन यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु। माया प्रेमका कुराकानीहरू पनि जोड्नेछु होइन, यदि मन लाग्छ ओके कुरा गर्नुहोस् भन्नुहुन्छ भने, मन लाग्दैन नै भन्नुहुन्छ भने म जोड्दिनँ है, म्यासेजहरू मात्र वाचन गर्दै गर्दै अगाडि बढ्नेछु। यति बेलाको समयमा तपाईँको माझमा एउटा गीत राख्छु, कार्यक्रमको सुरुवात गरिहाल्छु, त्यसपछि मात्र अन्य कुराहरू गर्नको लागि उपस्थित हुनेछु। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु बिर्स्यौ र बोलको गीत रहेको छ होइन, गीतको बोल रहेको छ, आवाज यसमा दिनुभएको छ शान्ति श्री परियार सागर विरहीको सुमधुर आवाज रहेको छ भने, शब्द लय रमेश परियारको रहेको छ। यति बेला तपाईँको माझमा राख्न चाहन्छु, कार्यक्रमको सुरुवात गर्न चाहन्छु, त्यसपछि मिठा रमाइला कुराकानी गर्नको लागि उपस्थित हुने नै छु। रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पठाउँदै गर्नुहोला है त।

गीता पाएको महाजमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रीराज महासु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनलाई पनि भन्न चाहन्छु, कार्यक्रमलाई सेयर गरेर साथ दिनलाई पनि भन्न चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 101 MHz, तामाको एफएम 95 MHz, अनि अनलाइनका थुप्रै माध्यमबाट सुन्दै हुनुहुन्छ। यति बेला टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ होइन, विपनाजी हुनुहुन्छ, रविन तामाङजी हुनुहुन्छ, त्यस्तै गरेर मनोज सुन्दास हुनुहुन्छ, बिन्दास हुनुहुन्छ, त्यस्तै गरेर सिन्धुली सुदीप आइडिरहेको छ, उहाँले पनि हेर्दै हुनुहुन्छ। सुमित्र थापा मगर हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। म्यासेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहे, साथसाथै कार्यक्रमलाई पनि सेयर गरेर साथ दिनुहोला भन्न चाहन्छु। कार्यक्रम एसएमएस दोहोरी अनिहार भइराखेको छ। आवाजमा म श्री राज महासु हप्ताको साथी दिन आउँछु। यहाँहरूलाई थाहा नै छ मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा, होइन मलाई भन्दा धेरै बेसी होइन तपाईँलाई थाहा छ जस्तो लाग्छ कार्यक्रमको बारेमा। सो मलाई धेरै भनिराखौँ, कुराहरू गरिराखौँ जस्तो चाहिँ लाग्दैन, होइन। ओके, आउन सक्नुहुन्छ पनि भन्न चाहे, म्यासेजहरू पठाउनुहोस् पनि भन्न चाहन्छु, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोस् पनि भन्न चाहन्छु। म्यासेजहरू थुप्रै प्राप्त भइसकेका छन् यति बेला। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गरिहाल्छु म। प्रकाश केसी हुनुहुन्छ, दाई कार्यक्रम सुन्दैछु, राम्रो चलाउनु भएको छ, कति बेला आउँछ कार्यक्रम भनेर सुनिरहेको छ है। लाउँथे माया घातै घात भयो भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। नेपालतिर पानी कतिको परेको छ भन्नुहुन्छ, पानी सिमसिम परेको छ, कतै कतै परेको छैन, कतै गर्मी होला होइन, कतै झरी परिराखेको छ होला खै, हाम्रोतिर सिमसिम परिरहेको छ अरे हाम्रोतिर यति बेला, होइन कुरा यस्तो हेर्नुहोस् खासमा भन्नुपर्दाखेरिमा पनि भन्न चाहे। त्यस्तै गरेर मनको साथी जीवन कार्यक्रम हुन्छ सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मुक्तान कान्छा हुनुहुन्छ, हेलो दाई हजुर, म पनि कार्यक्रम हेर्दै र सुन्दैछु है मन्थलीबाट, हजुरको कार्यक्रम राम्रो लाग्छ, अब बज्ने गीत चाहिँ सुनेर इन्जोय लिनेछु भन्नुहुन्छ, नाच्नुहोस् ल मुक्तान नि कान्छीलाई सम्झेर भन्दै नाच्नुपर्छ तपाईँले मुक्तान कान्छाजी है। विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कमला मुखिया हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ धन गजमेर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँले पनि सम्झिराख्नु भएको छ पनि भन्न चाहे। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू मैले वाचन गरिरहेको छु, यति बेला वाचन गर्ने कोसिस पनि गरिरहेको छु है। कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा सोचिरहेको जस्तो हुँदैन, सो त्यसमा चाहिँ अलिकति बुझिदिनुहुन्छ भन्ने आशा मैले लिएको छु। मेरा प्यारा प्यारा मुटुका टुक्रा टुक्रीहरूले होइन, तेरो म प्यारो मुटुको टुक्रा हो र जेमा भन्नु होला, मेरो मन दुख्छ मुटु दुख्छ होइन, सो पनि भन्न चाहे। यति बेला सबिन किङ श्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सिन्धुलीबाट भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, धन गजमेर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु ओखलढुङ्गाबाट, सम्झना सबैलाई भन्नुहुन्छ, नेट चलेको छैन आज भन्नुहुन्छ, सडन सुटमा म्यासेज पठाउनु भएको छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यस्तै हुनुहुन्छ यति बेलाको समयमा रविना रसाइली हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, सालुबाट रविना रसाइली हो भन्नुहुन्छ, अनि प्रेमिका रसाइली दुवैजना हुनुहुन्छ है, क्या सुन्दै हुनुहुन्छ जस्तो लागिरहेको छ कि, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु, म्यासेजहरू पठाएर साथ दिनुहोला पनि भन्न चाहन्छु, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला है पनि भन्न चाहन्छु। माया चाहिन्छ के माया, रविनाले गजल लेखेर पठाउनु भएको छ, वाचन गर्ने कोसिस म गर्छु पनि भन्न चाहे। हजुरको रेडियोमा होइन फेसबुकमा है म्यासेज भन्दा गजल लेख्नु भएको छ, वाचन गरिहाल्छ म यति बेला। आँखाभरिका सपनालाई मेहनतले पूरा गर्न सकिन, आँखाभरिका सपनालाई मेहनतले पूरा गर्न सकिन, बाबा आमाको मुहारमा खुसी कहिले पनि भर्न सकिन, आँखाभरिका सपनालाई मेहनतले पूरा गर्न सकिन, बाबा आमाको मुहारमा खुसी कहिले पनि भर्न सकिन, मलाई मात्रै किन दिन्छौ भगवान, बुढा पनि छक्क पर्छु, मलाई मात्र मलाई मात्रै किन दिन्छौ भगवान, पीडा पनि छक्क पर्छु, हटाइदेऊ न है कहिल्यै त यो दुःखको जाल तर्न सकिन, हटाइदेऊ न है कहिल्यै त यो दुःखको जाल तर्न सकिन भन्नुहुन्छ। आँखाभरिका सपनालाई मेहनतले पूरा गर्न सकिन, बाबा आमाको मुहारमा खुसी कहिले पनि भर्न सकिन,
मलाई मात्र किन दिन्छ भगवान, पीडा पनि छक्क पर्छु। हटाइदेऊ न है, कहिले त यो दुःखको जाल तर्न सकेन। आफै सोध्छु कस्तो रहेछ मेरो भाग्य, खुसी कतै छैन रहेछ। आफै सोध्छु कस्तो रहेछ मेरो भाग्य, खुसी कतै छैन रहेछ। हजारौं सपना भए पनि मनमा कहिल्यै अघि सर्न सकिन। हजारौं सपना भए पनि मनमा कहिल्यै अघि सर्न सकिन। कतिसम्म बस्नु र खै, अब त यो मनभरि पीडा सहेर पनि। कतिसम्म बस्नु र खै, अब त यो मनभरि पीडा सहेर पनि। चिउँदो लास भइसक्दा पनि आफ्नै खुसीले मर्न सकिन। चिउँदो लास भइसक्दा पनि आफ्नै खुसीले मर्न सकिन। भन्दनुहुन्छ रविनारायण शैलीले पठाउनु भएको गजल हो। वाचन गर्ने प्रयास गरे, आँखाभरिका सपनालाई मेहनतले पूरा गर्न सकिन। बाबा आमाको मुहारमा खुसी कहिले पनि भर्न सकिन भन्दनुहुन्छ। पक्कै पनि कहिलेकाहीँ होइन भर्न सकिन्न, कहिलेकाहीँ सोचेको जस्तो होइन इच्छाहरू हुँदैनन्, कुराहरू हुँदैनन्, त्यसपछि मन कस्तो कस्तो हुन्छ है। धोका दिनेलाई के भन, कहाँबाट यो गीत याद आयो मलाई फेरि यति बेला। ठिक छ, कल्पना साम्पाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ। त्यस्तै गरेर आई मिस यू एन्ड लभ यू मामु अञ्जना त्रिपारी साम्पाङ, बाबा विनोद साम्पाङ, मनिषा बान्तुवा, रञ्जित राई, सेना कन्दुङ्गा, अरू चिन्ने नचिन्ने, घृणा गर्ने, सम्झने बिर्सने, सबैमा सम्झना छ है, माया छ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई छ है। त्यस्तै गरेर यति बेला मलाई मेसेज पठाइराख्नु भएको छ कसले भन्दाखेरिमा, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू वाचन गरिरहेको छु। तामाङ प्रमिला हुनुहुन्छ, शुभरात्री सबैमा भन्नुहुन्छ। सुमित्रा थापा मगर हुनुहुन्छ, सिन्धुली बिती जोरबाट सुन्दैछु, सम्झना सबैमा शुभरात्री छ है भन्नुहुन्छ। मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ, भोजपुरबाट सुन्दैछ है भन्नुहुन्छ। गुड नाइट फ्रेन्ड्स चामलिङ नकुल अर्जुन आखा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ उहाँले नै, अर्जुन आखा, रामकुमार लिम्बु, दाई राई, पीके राई होइन, सूर्य लामा, अस्मिता बान्तव राई, सिम्पल सरिना, मिन चामलिङ, त्यस्तै गरेर मीना चामलिङ, पूर्ण तामाङ, किराती, अरफन कुलुङ, माया बान्तव राई, तीर्थ राई, सत्यकला इसारा, त्यस्तै गरेर हरपल रोशनी, सानु माया शेर्पा राई, सफलाई, सुभाष कटवाल लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। क्षेत्री आयुष हुनुहुन्छ, यति बेला रामेछापको फुलासीबाट सुन्दैछु भन्दैनुहुन्छ। उहाँले पनि घर परिवार साथीभाइ सबैमा सम्झिन चाहन्छु भन्दैनुहुन्छ होइन, सबैमा सम्झना माया छ भनिदिनुहुन्छ। भने अतीत अन्जान राई हुनुहुन्छ, हेलो दर्शन नमस्कार नमस्ते, म पनि आज आए है हजुरको आत्मीय कार्यक्रम उही त हो, हजुरहरूलाई माया गर्ने काम छु। अतीत अन्जान राई घर उदयपुर हाल काठमाडौँबाट सुन्दैछु भनिदिनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। साथीहरू सम्झनु भएको छ, उषा किरण, मुस्कान बान्त, मनकुमारी कान्छी कुलुङ, दिपा मगर, काली कमला लिम्बुनी, मिडिया प्रेमी निर्मला हुने, त्यस्तै गरेर सोनिम शेर्पा, जेनी लिम्बु, मिसिङ रेवत, रमला साम्पाङ, रञ्जना बहिङ राई, पूर्णबहादुर थुलुङ, राधिका अधिकारी दिदी, पुष्पा, अञ्जली राई, सरला राई, दिपेश कार्की, सयात रमेश, अन्जान राई, पूर्णिमा थुलुङ राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। अभि पाखरिन हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। हेलो नमस्ते दाई, म चाहिँ ओखलढुङ्गाबाट अभि पाखरिन हो, सुन्दैछु इन्डियाबाट भन्नुहुन्छ। सम्झना सबैमा शुभरात्री भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर मीना सेन्चुरी हुनुहुन्छ, पाटनबाट सुन्दैछु भन्नुहुन्छ। रामेछाप मन्थली नगरपालिका नौमा हुनुहुने मम्मीलाई सम्झिरहेको छ है भन्नुहुन्छ। अनि मिल्छ भने आज मलाई नेपाली लोकगीत शङ्खालु भन्ने राखिदिनुहोस् ल भन्नुहुन्छ। मिलिहाल्छ नि, मायाले शङ्खाल शङ्खा गरेर हो मिना, हुन त शङ्खा नभएको मायामा खासै ऊ हुन्न भन्छन्, माया हुन्न भन्छन्, हल्का फुल्का त शङ्खा भइहाल्छ नि होइन र के कसो। पोखरी सबिन हुनुहुन्छ, हजुर हजुर म पनि आएँ है हेर्दैछु भन्नुहुन्छ। त्यस्तै मनोज सुन्दास मान्छे बिन्दासले पनि हेर्दै हुनुहुन्छ। त्यस्तै गरेर यति बेला रूपसना गिजीले पनि हेर्दै हुनुहुन्छ, मेरो प्यारो मित्र डबिन तामाङले पनि हेर्दै हुनुहुन्छ। मेरो नेट छैन के आज भन्दै हुनुहुन्छ धनु गजनेरजी होइन, पोखरनी हुनुहुन्छ उहाँले पनि हेर्दैछु भन्दै हुनुहुन्छ।
उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मेसेज मलाई पठाइराख्नु भएको छ सुनिता सुनवारजीले पनि हेर्दैछु सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। हाम्रो सरसञ्चय हुनुहुन्छ, कार्यक्रम राम्रो छ है, मलेसियाबाट हेर्दैछु भन्नुहुन्छ। ईश्वर बस्ने त दोलाखाली काजी हुनुहुन्छ, उहाँले पनि सुन्दैछु भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ, सम्झना समय भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। यति बेला म गीततर्फ लाग्छु, पुष्कल शर्मा अनि शान्ति श्री परिवारको आवाजमा रहेको गीत राख्न चाहन्छु, अनि त्यसपछि मात्र बाँकी रहेका कुराहरू गर्नको लागि उपस्थित हुनेछु। होइन, मनमा लागेका धेरै कुराहरू भन्नु छ, आज म तपाईँलाई धेरै कुराहरू भन्छु, सुनेर बस्नुहुन्छ, माया प्रेमका कुराकानी गर्छु, सुनेर साथ दिनुहुन्छ, ओके, सुनेर साथ दिनुहोस् ल पनि भन्न चाहन्छु। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु शङ्कालु गीतको बोल, त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पठाउँदै गर्नुहोला।

कार्यक्रम एसएमएस दोहोरी अनि अर भइराखेको छ। आवाज नमस्त्री राज महासु साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। रातको समय छ, रातको समयमा हामी सधैँ उपस्थित हुने गर्दछौँ तपाईँसँग रम्न रमाइलो गर्नको लागि। नेपाली आज विशेष विशेष विशेष बनाउनको लागि हप्ताको सातै दिन समय कार्यक्रम एसएमएस दोहोरी मार्फत आइरहेका हुन्छौँ। नमस्कार अभिवादन, गाउँको बस्ती नमुना बनाऊ भन्नुहुन्छ कैलाश पौडेल खत्री सर, सुन्दै हुनुहुँदो रहेछ। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु, माया गर्नुहुन्छ होइन। लवली पाराको सर हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद मेसेजको लागि पनि हुन चाहे। मिनुल अम्तारी मगर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। मुना राई लिम्बु हुनुहुन्छ, धनकुटाबाट सुन्दछु, शुभ सपनी सबैमा सम्झना भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सिन्धुली सुदीप आइडिरहेको छ, सुदीप परियार हुनुहुन्छ, सिन्धुली डुट भन्जाङ अल्छी काठमाडौँबाट सुन्दछु, सम्झना सबैमा भन्नुहुन्छ। मलाई केही भन्न मन लागेको थियो होइन, कस्तो मुडमा गइसकेको थियो, सेन्टिमेन्टल कुरा। अनि मैले अघि एकछिन अघिको कार्यक्रममा दिउँसोको कार्यक्रममा के भन्दै थियो भने पेसिमिस्टिक कुराहरू म गर्दिनँ अबदेखि भनेर सोचिसकेपछि म अप्टिमिस्टिक पाराको मान्छे बन्न थालेको छु। सो त्यो भइसकेपछि मैले कुराहरू गर्नै मन लागेन कस्तो, नत्र त मलाई माया प्रेमको कुराहरू आइसकेको थियो, त्यो पनि पेसिमिस्टिक पाराको है निराशावादी। सो त्यो भइसकेपछि नगरौँ नगरौँ जस्तो लाग्यो। राई सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। नेपाल घर तेह्रथुम भई आज युएईबाट सम्झना सबैमा भन्नुहुन्छ। दिपेन्द्र कार्की हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, सुनिरहेको छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई मनोज सुन्दास मान्छेले, नासले पनि हेर्दै हुनुहुन्छ है, उहाँले पनि हेर्दैछु सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मलाई, ओके, तिमीले मलाई छाडेको दिन त दिउँसै सूर्य अस्त आयो एकछिन त। दिपेन्द्र कार्कीले सुन्दैछ भन्नुहुन्छ, रविना रसाइलीले भन्नुहुन्छ, रविना रसाइली सालुरामी छापबाट मुक्तक पठाउनु भएको छ। कति छन् भनेर त्यो आकाशका तारा गन्न सक्दिन, कति छन् भनेर त्यो आकाशका तारा गन्न सक्दिन, कति खास छौ प्रिय तिमी मेरो लागि भन्न सक्दिन। पक्नुहोस् है त फिलर अझै डाउन गरौँ। कति छन् भनेर त्यो आकाशका तारा गन्न सक्दिन, कति खास छौ प्रिय तिमी मेरो लागि भन्न सक्दिन। सँगै सबैसँग हाँसेर बोल्छे भन्दैमा छोडेर जान्छे नसोचन, सबैसँग हाँसेर बोल्छे भन्दैमा छोडेर जान्छे नसोचन, तिमी बाहेक त यो जुनीमा अरू कसैको भन्न सक्दिन, तिमी बाहेक त यो जुनीमा अरू कसैको भन्न सक्दिन। कति छन् भनेर त्यो आकाशका तारा गन्न सक्दिन, कति खास छौ प्रिय तिमी मेरो लागि भन्न सक्दिन। सबैसँग हाँसेर बोल्छे भन्दैमा छोडेर जान्छे नसोचन, तिमी बाहेक त यो जुनीमा अरू कसैको भन्न सक्दिन, तिमी बाहेक त यो जुनीमा अरू कसैको भन्न सक्दिन भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद यो लेखको लागि रविनाजी, यो राम्रो छ लेख है, मलाई पनि यो मनपर्छ। कसरी यस्तै भन्नुहोस् न होइन, तिमीले भन्नु पर्दैन कति छन् भनेर आकाशका तारा भनेर होइन, कति छन् आकाशका तारा भनेर तिमीले भन्नु पर्दैन, मेरो लागि तिमी खास छौ अरू केही सोच्नु पर्दैन। अरूसँग हाँसेर बोल या जिस्केर बोल होइन, खै हाँसो कवि बन्न खोजेको मिल्दैन जसलाई, ठिक छ मिठो छ जे होस्, माया हुनु पर्यो, एक अर्कामा विश्वास हुनु पर्यो होइन, विश्वास भएन अनि त्यसपछि अरू केही भएन भने न हो सम्बन्ध टुक्ने भनेको होइन र, एक अर्कामा विश्वासै छैन अहिले, एउटासँग बोल्दा बोल्दै अर्कोसँग माया प्रेमका कुराहरू भइरहेका हुन्छन् यति बेला यो समयमा होइन, त्यो भइसकेपछि सम्बन्धहरू इजिली टुटेको छ कि होइन, सजिलै सम्बन्ध विच्छेद भएको छ। यहाँनिर आज तिमी बिना मर्दिन के अरे, तिमी बिना बाँच्दिन, तिमी नै हो मेरो संसार, तिमी नै हो मेरो जिन्दगी जीवन भनेर आज खाएका बाचा कसम गरेका कुराहरू भोलिको बसाइमा जेसुकै गर्दा होइन, वास्ता खोजी छैन ब्लग गरेर हिँडिएको हुन्छ, यो छिनभरका झुटा बाचा किन खानु, आश किन देखाउनु होइन। ठिक छ, मन पर्यो मलाई, आफैमा समर्पित हुन्छन् गाउँलेको खानी मनपर्छ। अर्को पनि छ,
आफैमा समर्पित हुन्छन्। गाउँलेको खानी मनपर्छ, मुसुक्का आँसेर बोल्ने गाउँलेको बानी मनपर्छ। आफैमा समर्पित हुन्छन्, गाउँलेको खानी मनपर्छ, मुसुक्का आँसेर बोल्ने गाउँलेको बानी मनपर्छ। चले अनुसारको फेसन देखाउने सहरिया भन्दा चले अनुसारको फेसन देखाउने सहरिया भन्दा सादा अनि सिम्पल गाउँलेको जवानी मनपर्छ। सादा अनि सिम्पल गाउँलेको जवानी मनपर्छ। आफैमा समर्पित हुन्छन्, गाउँलेको खानी मनपर्छ, मुसुक्का आँसेर बोल्ने गाउँलेको बानी मनपर्छ। मुसुक्का आँसेर बोल्ने गाउँलेको बानी मनपर्छ भन्नुहुन्छ रविनाजी। विशेष रूपमा धन्यवाद दिन चाहन्छु रविना रसाइलीले पठाउनु भएको मुक्तक हो। आज मुक्तक धेरै प्राप्त भइरहेको छ, त्यो पनि रविनाजीको। यो पनि राम्रो छ, पक्कै पनि हो होइन। टाइफी यताउति लाउने भन्दा त सादा जीवन उच्च विचार जस्तो हो क्या। यहाँ लाली पाउडर घसेर केटीमा मात्र समर्पित गर्छु फेरि म होइन, अथवा भनौँ न मेरो तर्फबाट गर्दा कुराकानी गर्दाखेरि केटीमा भयो भने केटीहरूले गर्दा गर्ल्सहरूले गर्दाखेरि सिम्पल भाषामा भनिरहेको छ है। मैले फेरि रेस्पेक्ट दिएन यो त्यो भन्न भन्नु होला, फेरि सिम्पल भाषा हो बोल्ने, लभर्स ल्याङ्ग्वेज यही त हुने होइन। हामी काम घर सबैतिर बोल्ने होइन, अब एक्चुली बोल्नु पर्दाखेरि मलाई ठिक छ नि त हाई, अब स्ट्यान्डर्ड पाराले बोल्ने हो भने त अब त्यही अनुसारको जानु पर्यो होइन। तर म आफ्नो पाराले बोल्छु, सो त्यो भइसकेपछि हामीलाई सिम्पलमा खुसी हुनु ठिक हो जस्तो लाग्छ। फेसन किन देखाउनु पर्यो होइन, पछिल्लोसम्म बिग्रिएको भनेको हामी बाहिरीको त्यो होइन परिवेश बाहिरी संसार अनुसार चल्न खोजेर हो जस्तो लाग्छ। म पनि त्यही हुनुपर्छ भन्ने हो, आफूलाई ढाल्नुपर्छ तर आफ्ना रीतिरिवाज संस्कृतिहरू बिर्सनुहुन्न होइन। पहिलेदेखि हामीले गुनिउँ चलो सारी अथवा दौरा सुरुवालहरू ढाका टोपीहरू लाउँदै आएका छौँ, त्यसलाई चटक्क बिर्सेर माया मारेर अनि हामी अर्को नयाँ फेसन हाफ होइन सबै हाफ हाफ चिजमा हुन्छ नि, अब हाफ प्यान्ट त्यसपछि अब के भनौँ भन्न त थियो, जे होस् त्यस्तोतिर ढल्किसक्यौँ होइन। पछिल्लो समय हाम्रा आफ्नै संस्कृति अथवा विभिन्न कुराहरू बिर्सिसक्यौँ है, त्यो चाहिँ नहोस् भन्ने हो। सिम्पल होस् के देखाएर तपाईँले के हुन्छ भन्ने हो। म पनि सिम्पल सोचकै मान्छे पर्छु है, चिटिक्क परेर हिँड्दैमा र हुने बानी व्यवहार त्यही हो होइन। मेन बानी व्यवहार राम्रो हुनु पर्यो होइन र चिटिक्क परेर हिँड्दैमा के कसलाई गर्नु छ र ठिक छ त्यतातिर नजाऊ। पुष्पा श्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। दाइ के छ खबर सन्चय हुनुहुन्छ, खाना खानुभयो? सिन्धुलीबाट पुष्पा श्रेष्ठ, हजुर काठमाडौँदेखि कार्यक्रम सुन्दैछु, अब भज्ने भाका घर परिवारको लागि सुनाउन चाहन्छु। र साथीहरूमा कविता लुहार, सरिता लुहार, समीक्षा लुहार, त्यस्तै गरेर कुसुम श्रेष्ठ अनि मुना श्रेष्ठ, सानी ललिता र दिदीहरूमा सुनिता कार्की, रूपा श्रेष्ठको लागि मिठो सम्झना र जीवन साथी जीवन श्रेष्ठको लागि मिठो सम्झना भन्न चाहन्छु है भन्नुहुन्छ। मिस यु भन्न चाहन्छु भन्नुहुन्छ। मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दादा हजुरको वाचन मन पर्यो है भन्नुहुन्छ रविनाजीले। हो र मलाई मनपर्छ साहित्यिक फिल्ड, औधी मनपर्ने फिल्ड हो मलाई, म आफूलाई मनपर्छ कि साहित्यिक फिल्ड चाहिँ अलि कोसिस गरिरहेको छु पछिल्लो समय होइन त्यतातिर आफूलाई ढाल्ने। त्यस्तै गरेर यति बेला हुनुहुन्छ निर्देश स्यामले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, आज पनि आइपुग्यो है भन्नुहुन्छ। पाँच थरको मितलाग्ने दुई अहिले चाहिँ कतारबाट छ, निर्देश हो, घर परिवार सबैमा सम्झनामा छ भन्नुहुन्छ। समीक्षा जोशी, अङ्किता सुनवार, त्यस्तै गरेर माया राई, मनिषा मनु, त्यस्तै कमला उनेम लिम्बु, सुनिता चामिङ राई, मेरो प्यारो मान्छे तिमी, कविता घतानी, लिम्बुनी पबिना, माया आयुष, रुबिना थामी, दिल्दु खिरिया, फुच्ची संस्कृति लामा, काली अन्जान काली अञ्जना शेर्पा, योगेन मिहाङ लिम्बू, पूर्वेली खुसीमा माता पया लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। सरिका छेत्री हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ। रामे छाप हाइलाइट्स आइडी रहेको छ दाई भन्नुहुन्छ, उहाँले पनि सुन्दैछु सम्झना माया छ भन्नुहुन्छ। वास्तविक नाम के हो होइन त्यो आफ्नो नामबाट मेसेज पठाउनु भएको अझ राम्रो हुन्थ्यो। रामे छाप हाइलाइट्स रहेको छ, उहाँलाई विशेष रूपमा धन्यवाद। भुवन रावत हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। दाङ्गो राई 19 सही घाको मान्छे, हाल भारतबाट भुवन रावत हो, यति बेला कार्यक्रम सुनिरहनु भएका सम्पूर्ण रेडियो प्रेमी मनहरूमा मिठो सम्झना माया छ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मुस्कान सुमिन कला बराइली हुनुहुन्छ, म पनि सुन्दैछु है बिरानो ठाउँ, एक्लो परदेशी
भन्नुहुन्छ, मिसिवाल भन्नुहुन्छ, मिसिउ नेपाल भन्नुहुन्छ, बिरान ठाउँ भन्नुभयो कुन चाहिँ ठाउँबाट पनि त्यो जान्न पाए पनि हुन्थ्यो। रमा सुनार उदयपुर आइदिइरहेको छ, भाइ कार्यक्रम सुन्दैछु भन्दैनन् उहाँले, उदयपुर घर भइहाल्छ कुवेतबाट, सम्झना सबैमा भन्दैनन्छ। हजुर दाई मिल्छ भने शीतल गुरुङ र रूपा गुरुङको आवाजमा रहेको गीत बजाइदिनु ल भन्दैनन्छ, गीतको बोल भन्नुभएको छ। मायाले मन खान्छ तिम्रो माया यो मनमा छ मेरो माया कहाँ छ, मायाले मन खान्छ खै खान्छ खाँदैन के हो, मैले बुझ्नै सक्दिनँ गाँठे होइन, यो बुझ्नुपर्ने कुरा रहेछ। हुन त अब बुझिँदैन मायाले मन खान्छ कि खाँदैन थाहै छैन, एकताल मायामा परिसकेपछि चाहिँ मैले जाने छ खाँदो रहेछ रहेनछ म त्यसमा भन्छ है। त्यस्तै गरेर यति बेला कसले भन्नुभयो मायाले मन छुन्छ भन्ने जस्तो लाग्यो थियो मलाई, मायाले मन खान्छ यो चाहिँ मैले सुनेको छैन जस्तो लाग्दैछ, त्यो पनि राख्ने कोसिस चाहिँ म गर्छु पनि भनेर क्षतिपूर्ति उज्यालो धरती देउबा चार त्यस्तो गरेर गोर्खा जाने मुलुङको बाटो होइन हाम्रो माया ओके, मैले ठ्याक्रै गीतको बोलै भेटाउँदिन हो किन किन सरिता हजुरले रोजामा पार्नुभएको गीतहरू मैले प्रायः जस्तो कमै गर्छु जस्तो लाग्छ त किन होइन न होइन कि भनेर हो। 10:54 भइसकेको छ, म्यासेजहरू प्राप्त भइरहेका छन्। हजुरको रेडियो 102.1 MHz मेरो माया कहाँ छ शीतल गुरुङ रूपा गुरुङको आवाजमा रहेको के छ सानो ओके छ नि गीत गाउन लागेको मेरो यस्तो आवाज। हिरा भुजेल हुनुहुन्छ, दामी छ दाई भन्नुहुन्छ, हस् धन्यवाद उहाँलाई पनि। निर्मला थिङ हुनुहुन्छ, श्री दाई नमस्ते हौ, कार्यक्रम सुन्दैछु के परदेशी मुटुको टुक्रा रविन तामाङलाई मिठो सम्झना आई लभ यु भन्दै ठिक छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। ठिक छ, अब के भन्दाखेरिमा कुरा सम्झिराख्नु भएको छ, माया छ भन्नुहुन्छ, प्रकाश सपुतको यस्तै छ कहानी परदेशीको भन्ने गीत राखिदिनु पर्यो दाई भन्नुहुन्छ, पानी फ्रिजको हावा एसीको यस्तै छ कहानी परदेशीको भन्ने भाग राखिदिनुहोस् ल भन्नुहुन्छ। अब विशेष गरी प्यारो मान्छेलाई मिस गर्छु सम्झिन चाहन्छु भन्नुहुन्छ, ठिक छ सम्झिरहेको छु म होइन, अब माया प्रेमका कुराकानी सम्झेपछि अब अरूको कस्तो दाह लाग्छ हाँसो उठ्छ मलाई अनि कस्तो टेन्सन हुन्छ, आफू पनि लभमा पर्नुपर्छ है क्या, जस्तो एकछिन त मलाई घेर मनमा कुरा उथुल फुथुल भएर आउँछ अनि फेरि अरू अरू अरूको के भिडियो आइसकेपछि नाइ हुन्न भाइ माया प्रेममा पर्दिनँ म भन्ने खालको मान्छे अनि त्यसपछि यस्तो हुन्छ सिरियस भन्न मन लाग्छ क्या, अनि अरूको फेरि माया प्रेम लभ स्टोरीको कुरा सुन्नु पर्यो भने त कान ठाडो पारेर होइन हाँस्दै मजाले सुन्न सकिन्छ सुन्छु क्या। तामाङले कोपिला हुनुहुन्छ, बने त बाटो सुन्दैछु सम्झना सबैमा भन्दैनन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। रविन रसाइले हुनुहुन्छ, दादा अन्तिममा यो पनि जाओस् है त होइन जाऊ नमानी वाचन गरिदिनुहोस् भन्नुहुन्छ, छैन मलाई मनपर्छ भने त मैले 10:55 भइसकेको छ वाचन थुप्रै गर्नुपर्नेछ है यति बेला जस म वाचन गरिहाल्छु नि त्यस्तो नगर्ने भन्ने हुन्न। ख्याल गर्नु आफ्नो तनको शुभकामना, ख्याल गर्नु आफ्नो तनको शुभकामना, भेटाएछौ साथी मनको शुभकामना, ख्याल गर्नु आफ्नो तनको शुभकामना, भेटाएछौ साथी मनको शुभकामना, खासै ठुलो उपहार त दिन सक्दिन है, खासै ठुलो उपहार त दिन सक्दिन है, यही छ वैवाहिक जीवनको शुभकामना, यही छ वैवाहिक जीवनको शुभकामना, ख्याल गर्नु आफ्नो तनको शुभकामना, भेटाएछौ जीवन साथी भेटाएछौ साथी मनको शुभकामना भन्नुहुन्छ, मलाई कस्तो कस्तो लाग्यो फेरि यस्तो सुन्ने बित्तिकै। ख्याल गर्नु आफ्नो तनको शुभकामना, भेटाएछौ साथी मनको शुभकामना, खासै ठुलो उपहार त दिन सक्दिन है, यही छ वैवाहिक जीवनको शुभकामना भन्नुहुन्छ, मेरो तर्फबाट पनि शुभकामना छ होइन। ठिक छ ठिक छ, शुभकामना, पीर चिन्ता नलिनुहोस् होइन, खुसी हुनुहोस्, यस्तै हो जिन्दगी भन्न चाहे। रामेछाप हाइलाइट्सको वास्तविक नाम विकास थापा रहेछ, उहाँलाई विशेष रूपमा धन्यवाद, विकास थापा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला म लाइकतर्फ
ट्विटर राई मार्फत प्राप्त मेसेजहरू वाचन गर्न चाहन्छु। वाइटी नेवार्ने फुची ब्लग म त के भन्दा हुनुहुन्छ, नेवार्ने फुची आइडी हो भनेको हुनसक्छ हुनसक्छ। नेवार्नेहरू देख्ने बित्तिकै मलाई एउटा कुरा याद आउँछ, मेरो साथी नेवार्ने हुनुहुन्थ्यो, नेवार भनौँ न, नेवार्ने भन्दा पनि, अनि एमरी एमरीको याद आउँछ है, झलक्क दिमागमा याद आउने भनेको त्यो। त्यस्तै गरेर यति बेला निर्मला लामा हुनुहुन्छ, उहाँले हेर्दै हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। चार वर्षपछि सुने आज दाई भन्नुहुन्छ, अह माया त बिजोक पाराले मार्नु भएको छ मलाई थत्तरीका। यहाँ समय एकछिन दुई सेकेन्ड मिस गर्दाखेरि त के बितिसक्छ, तपाईँले चार वर्ष मलाई थत्तरीका किन है, यसरी माया किन मारेको निवार्ने, किन के किन बेबी, तिमीलाई कति मिस गरेको छु रे। हरिओम नारायण नारायण के है, अब यस्तै हो राति हेर्ने, मैले मेसेज वाचन गर्ने भनेको हुन त गर्छु भनेको छु मैले। हरिओम भन्नुहुन्छ सलिनाजीले पनि हरिओम हरिओम हरिओम हरिओम, भगवान्को नाम लिनुपर्छ। नारायण थानमा गीत राखिदेऊ न ल भन्नुहुन्छ, शीतल गुरुङको गीत राखिदिनु भन्नुहुन्थ्यो, मैले गीत त भेटाएको छैन तर मेरो माया कहाँ छ भन्ने गीत चाहिँ भेटाएको छु, त्यो हो कि भन्ने खोज्दैछु। नारायण ध्यानमा गेट, अब तिम्रो भनेको पनि इच्छा पुर्याइदिउ न त, सरिकाजीको मैले म्यासेजहरू वाचन गरिहालेँ, ठिक छ, आजलाई सरी भन्न चाहेँ होइन, मैले एक्ज्याक्ट गीत भेटाएको पनि थिइनँ, यही हो कि भनेर राख्ने कोसिस चाहिँ मैले गरेको थिएँ। नारायण ध्यानमा गेट होइन, अन्त माया गीत राखौँ नि त, के छ र होइन भन्न चाहेँ। त्यस्तो गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ, सबिना पोखरेलजी हेर्दै हुनुहुन्छ, माया खड्का हुनुहुन्छ, सबैमा मिठो माया अनि सम्झना विशेष हजुरको लागि ल, कपिल वस्तुदेखि सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सबैले छोडेर जान लाग्नुभयो त, के हो यो दस मिनट साथी भएर हो, कार्यक्रम सकिहाल्यो अब के छ किन बस्नु भन्ने हो क्या, त्यस्तरी माया मार्न पाइन्छ भनेको तरिका, मलाई धेरै माया भन्न मन थियो तर खै खानी खानी मायाले लो भन्नुहुन्छ सलिनाजी, लु है लो भन्नुहुन्छ, मक्ख हुनुहुन्छ जस्तो छ उहाँ पनि। हरियो के भएको आज त, जता हेरो त्यतै त्यतै मायाका प्रेमका कुराकानी छन् त, फर्की आउनु साना फर्की बस्नेछु म भन्नुहुन्छ निर्मलाजी, ठिक छ, पर्खिँदै हुनुहुन्छ अरे, सम्झिँदै हुनुहुन्छ अरे, यस्ता यस्ता म्यासेजहरू देखिसकेपछि मन मेरो त कटक्क खान्छ, किन हो कसैलाई भनेको कि जस्तो लाग्छ। भाइ मलाई चिन्नु हो भन्नुहुन्छ नेवार्ने फुचीलाई, नै चिनिनँ हो मैले, मलाई भन्नुभएको हो भने अब मनोसुन्दास मान्छे विनाशले पनि सुन्नुहुन्छ, तपाईँको स्वर त मिठो छैन नि होस्टजी भन्नुहुन्छ, नै छैन कहाँ हुन्छ मेरो धारे आ गरेको जस्तो, त्यो बडा च्यात्यो जस्तो आवाज छ, हजुरको वास्तविक नाम चाहिँ के भरेछ अरे, है ओके नामै रहेनछ, हत्तरीका नाम नभएको आइडीबाट लेख्नु भएको रहेछ, ठिक छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु, त्यही पनि यति जेलसम्म झेल दिनु भएकोमा होइन, ओके हस् धन्यवाद। त्यस्तै गरेर रूपचना एकीले पनि सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, अचम्म लाग्छ आज मेसेजहरू देख्दा पनि, किन आज म सुत्दिनँ है कि अब रात निन्द्रा आउँदैन जस्तो लागिरहेको छ विभिन्न कुराले, हरियो भगवान्को नाम लिएपछि त निन्द्रा लाग्न सक्छ गाँठी, ठिक छ। यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ, विपनाजी पनि हेर्दै हुनुहुन्छ, त्यस्तै गरेर सुनिता सुनारजी पनि हेर्दै हुनुहुन्छ, अशोक भुजेलजी पनि हेर्दै हुनुहुन्छ, त्यस्तै गरेर म्यासेजहरूमा सुरुवातमा प्राप्त म्यासेजहरू वाचन गरिरहेको छु, मैले छुटाएको छु त्यो भएर हो, मैले रोजेको गीत नभेटिएपछि एउटा गीत हजुरले नै गाइदिनुहोस् ल भन्नुहुन्छ सरिका छेत्रीले, गाउने हो ठिक छ, मेरो अब स्वर मन परेन भन्नुहुन्छ फेरि यता साथी, अनि कसरी गाउनु हो, नरेन्द्र तामाङ हुनुहुन्छ काठमाडौँबाट है, हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर जिनु बान्टो हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ, ईश्वर बस्नेतजीले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला युनिक श्रेष्ठले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला ओके प्राप्त म्यासेजहरू मैले सबै वाचन गरेँ जस्तो लाग्छ है, अगाडि प्राप्तहरू छुटाइनँ जस्तो लाग्छ, अब लेटेस्ट हेरौँ एकताल, त्यसपछि छुटिनुपर्छ, 11:02 गइसकेको छ,
मेरो गीत चाहिँ खोइ दाजु भन्नुहुन्छ निर्मला रोजाइम पार्नु भएको थियो र मैले भेटिनँ हो श्रीजी आइएम जस्ट किडिङ हो म अलि ओभर जिस्किने खालको हो क्या भन्दैछु म रमाइलो मान्छु म पनि त्यस्तो मान्दिनँ नि हजुरको वास्तविक नाम चाहिँ भेटिनँ हो मैले होइन विशेष म धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला मिस्टर साली सालो हुँदोरहेछ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु हरियो आज मैले के कुरा देख्दैछु भने सुन्दै पनि छु मेरो कमेन्ट खै भन्नुहुन्छ मायाजी मैले वाचन गरेँ मेरो मायाको ख्याल राखिदिनु है भगवान् उहाँमादेखि धेरै टाढा हुनुहुन्छ भन्नुहुन्छ निर्मलाजी उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु श्रीजी पहिला यो प्रोग्राम होस्ट विपना गोलेको एक्सको है अब म म्यासेजहरू वाचन गर्न काम गर्छु म मेरो बानी के छ भवानी शङ्कर ढुङ्गेल सर हुनुहुन्छ हेर्दै हुनुहुन्छ श्री के छ भन्नुहुन्छ ठिक छ सर हजुरको के छ खबर हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु चार वर्षभित्र बिहे गरेर बेबी हरि ओम नारायण नमस्कार दाजु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद म एक्लै म्यासेज वाचन गरेर हाँस्छु ल एकछिनपछि अब यो के भन्दाखेरि मेरो बानी के छ भन्दाखेरि म मात्र हाँस्न चाहन्न म अन्य श्रोताहरूलाई पनि हँसाउन चाहन्छु भन्ने सोच तर अब दिपा हो भन्नुहुन्छ दिपाजी दिपाजीले यसो भन्नुभएको रहेछ भनेर म एकैछिनमा भन्छु ल हजुरहरूलाई सुटुक्क भन्छु म भोलि यो कुराहरू आज सुति नगाठे यस्तो तालो भने यति बेला म म्यासेजतर्फ लाग्छु मलाई मनपर्छ हजुरको स्वर भन्नुहुन्छ सरिकाजीले विशेष रूपमा धन्यवाद हेलो दादा के छ खबर खाना खानु भयो भन्नुहुन्छ रबिन रबिना बुहरा आइडिरहेको छ फर्स्टचोटि लाइभ आएको हुनाले के क्या हो राम्रो लाग्छ रातिको कार्यक्रम भन्नुहुन्छ होइन म यस्तै हो रबिनजी रातको कार्यक्रम प्रायः जस्तो राति 10 बजेपछि आउँछ सुन्ने गर्नु होला ल मैले यो धुधुरो आवाजमा गीत गाउनै पर्ने हो त एउटा गीत गाइहाल्छु मेरी मायालाई उपहार मै हो ए सरी त्यो त मैले पो गरेँ क्या अरे यो गीत निकाल्नुपर्छ एउटा मेरी मायालाई उपहार मै हो भन्ने खालको अरूले के चिज उपहार देला होइन मै दिन्छु मेरो उपहार तिमी मै हो भनेर यस्तो खालको होइन ठिक छ के भन्दा म पनि हाँस्दैछु दाइ भन्नुहुन्छ सरिकाजी ओके हाँस्नुपर्छ सरिकाजी रातको समयमा होइन के भन्दाखेरि म एउटा गीत आएँ है त ल बवाल छ है भन्नुहुन्छ प्रशान्त सरले पनि ओके 11:05 गइसकेको छ माझीदाई पोखरा फेवा तालको लामाया साँचाइको नलाम्भो ख्याल ख्यालको आहा मेरो स्वर्गाठी म फिरा भइसकेँ कस्तो लजाएर पनि कस्तो यति राम्रो स्वर्गाठी कसको होला त मेरो मात्र स्वर्गाठी म आफैले आफैलाई सुन्दा मेरो आवाज सुन्दा कति डाहा लाग्छ ऐनामा गएर हेर्छु कस्तो फिदा हुन्छ म मरे यति राम्रो मान्छे भनेर अचम्म लाग्छ मलाई होइन स्याङ्जा गए पाल्पा गए

बाछी नभई दुधी ने कोछा कुरो बुझ्दैन। माता मार्सी अरे यो हेम कति राम्रो हो मेरो स्वर, म मात्र फिदा हो कि तपाईँहरू पनि फिदा हुनु भयो। गाठी रातको समयमा धेरै सुनाउन चाहन्न, फेरि फिदा हुनु भने राति निन्द्रा लागेन भने तपाईँहरूलाई मलाई टेन्सन हुन्छ, मेरो कारणले तपाईँको निन्द्रा उड्यो, चेन उड्यो, मेरा मात्र कुराहरू मनमा खेल्न थाल्यो भने मलाई कस्तो छटपटी होला, मलाई के हुन सक्छ होला त है। त्यो मरोको कारणले गर्दाखेरि म निदाउन सकिनँ। भन्नुभयो भने त भोलि कति हान्सम मान्छे, मेरो स्वर पनि यस्तो राम्रो छ भयो, मेरो तारिफ धेरै गरेँ मैले, अब छुटिनुपर्छ। यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। के भन्दै हुनुहुन्छ प्रशान्त सरले, हिजोसम्म बिग फ्यान थिए, आजबाट गीत सुनेर बिगेस्ट फ्यान भयो है भन्नुहुन्छ। ओके सर, हस् धन्यवाद, फिदा हुनुभएको तपाईँ पनि। ओके ठिक छ, म आफैले आफैको आवाज सुने, मेरो आफ्नै आवाज सुनेर त मलाई निन्द्रा लाग्दैन बेला बेलामा। यति राम्रो स्वर भएको मान्छे बत्तीस गुणले युक्त लक्षण भएको मान्छे यहाँ रामेछापमा छु होइन, खोज्दै आउँदा पनि भेट्दैनन् होला जस्तो लाग्छ बेला बेलामा। त्यति मात्र हो, नत्र त गाँठे म बाहिर गएँ भने त हल्लाउँछु हौ, त्यस हल्लाउँछु मैले के गाँठे के भनौँ र मलाई पनि, मलाई त निन्द्रा नै हरायो दाजु भन्नुहुन्छ उहाँले पनि। हो र मेरो स्वर मिठो भएर कि स्वर नमिठो भएर, मिस्टर सालेको चाहिँ अब उनै हरायो रे, नराम्रो भयो भन्यो भने त खत्तम भइहाल्यो। धन्यवाद दाई भन्नुहुन्छ सरिकाजी, वेलकम छ, धन्यवाद हजुरलाई पनि। छुट्टी यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहे। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला, मेरो एउटै उद्देश्य हो खासै त्यस्तो ऊ हुन्न यो कार्यक्रममा आइरहँदाखेरि होइन, खासै त्यस्तो त्यो भनौँ न जानकारीमूलक कुराहरू त मैले गरिरहेको हुन्छु समय सान्द्रिक कुराहरू, तर पनि मेरो उद्देश्य हेतु भनेको बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको हुनसक्छ, त्यो लागेको थकाइलाई यस्तै चटपटे कुराले हटाओस्, नौडारा पारी कटाओस् भन्ने इच्छा मेरो मनमा पिरोहरू हुन सक्छन्, एकछिन भए पनि भुलाउन सकौँ न भन्ने उद्देश्य हो। लोकगीत संगीतको संरक्षण सम्वर्धन गर्नु उद्देश्य रहेको छ, त्यो कारणले पनि हामी आएका हुन्छौँ, त्यो सोच बनाएर आएको हुन्छु, कस्तो लाग्छ त्यो चाहिँ भनिदिनुहोस् ल। पनि मलाई चाहे सरसल्लाह सुझाव दिनुहोला, नम्बर 0 48 40 0 26 रहेको छ म्यासेजहरू मार्फत पनि, धन्यवाद दिन चाहन्छु, त्यो सरसल्लाह सुझाव दिनुहोला भन्न चाहन्छु। भन्दै झालरोका बन्द गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला, औषध दिन बिर्सनु भयो कि ध्यान दिनुहोला, मेरो यो गफै गफले गफ त खासै हानेको जस्तो लाग्दैन मलाई, यी कुराले गर्दाखेरि कहिलेकाहीँ तपाईँले आफ्नो मन मुठुको प्यारा मान्छेलाई शुभरात्रि काली अथवा काले भन्न बिर्सिनु भयो भने भोलि बिहान फायर भएर फेरि के अरे भन्न बिर्सेन होइन, अथवा औषध लिन बिर्सिनु भयो कि ती कुराहरूमा पनि ध्यान दिनुहोस् ल पनि भन्न चाहे। रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला पनि भन्न चाहन्छु, अनि त्यस्तै गरेर औषध लिन बिर्सिनु भयो कि त्यसमा ध्यान दिनुहोला, लामखुट्टेको टोकाइबाट बस्नुहोला भन्न चाहे, ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला, भोलि यात्रा गर्ने सोच बनाइराख्नु भएको छ भने मौसमको बारेमा बाटोको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु। हेरेर सुनेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद, मेसेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिँदै नारायण थानमा गेट रमेश दुलाल सीता थापा इन्दिरा गुरुङको सुमधुर आवाजमा गीत छोटो मिठोमा तपाईँको माझमा राख्दै राख्दै आजको बसाईबाट म कार्यक्रम प्रस्तुता तपाईँकै मुटुको ढुकढुकी भर्खर 14 बाट 15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत आजको बसाईबाट छुटे। हवस् त नमस्कार, शुभरात्री, मिठो सपनीको कामना भरि सपनीमा आउँछु ल सुटुक्क।

0: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
1: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
4: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
5: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
4: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
5: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्को उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
4: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
5: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
6: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजात तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
4: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
7: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
1: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0840 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16 60 48 54 114 सम्पर्क गर्नुहोस्।
7: जिल्ला अस्पताल रामेछाप।
8: हजुरको रेडियो 102.1 मेगा। अनेकै राजा च्याउ।
9: आफ्नै व्यवहारले एकृदय प्रधानमन्त्री राजसभाका मन्त्रीहरू हरेक महिना पार्टी कार्यालय जानै पर्ने, संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम संविधान विपरीत भएको सर्वोच्चको ठहर, सतर्कता केन्द्रद्वारा 9,000 कर्मचारी कार्यवाहीमा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको सीमाले छुट्याएका सम्बन्धले जोड़िएका बस्ती शीर्षकको शुभ समाचार।
10: नेपाल भारत सीमामा धेरै ठाउँमा विवाद र असुरक्षाका खबर सुनिन्छन् तर सीमाका सबै कथा त्यस्ता छैनन्। कञ्चनपुरको कृतिया कवर र इलामको श्री बुङमा सीमा स्तम्भले दुई देश छुट्याए पनि दैनिकी संस्कृति र सम्बन्धले मानिसलाई जोड़िराखेको छ। यहाँ खेतीपातीदेखि बिहेबारी, किनमेल, विपद व्यवस्थापन र सामाजिक संस्कारसम्म दुवैतर्फका बासिन्दा एक अर्काको भरपर्दा छिमेकी मात्र होइनन्, आफन्त झैं बनेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका 10 को कृतिया कवर महाकाली र जोगबुढा नदीपारी भारतको उत्तर प्रदेश स्थित पिलीभीत जिल्लाको नौजलिया क्षेत्रको कृतिया कवर बंगाली बस्तीसँग जोड़िएको छ। पारीको कृतिया कवरमा बंगाली समुदायको बसोबास भएकाले यहाँ उक्त बस्ती बंगाली बस्तीका नामले चिनिन्छ। महाकाली किनारको 21 नम्बर र जोगबुढा किनारको 20 नम्बर सीमा स्तम्भले दुई देशको सीमा छुट्याउँछन् तर 10 गजाले छुट्याएको भूगोलले यहाँका मानिसको सम्बन्ध टुटेको छैन। कृतिया कवरका स्थानीय खड्के बुढाका अनुसार केही वर्ष अघिसम्म गाउँमा विद्यालय थिएन, जोगबुढा नदीमा पुल थिएन, त्यसैले गाउँका बालबालिका पढ्न भारतकै बंगाली बस्ती जान्थे। त्यति बेला कृतिया कवरको बस्तीमा बाढ़ी पस्दा नेपालीले भाग्ने ठाउँ समेत पाउँदैनथे। उनीहरू सुरक्षित स्थानको खोजीमा भारततर्फै जाने गर्थे। अहिले झोलुङ्गो पुल बनेपछि र गाउँमै बाल विकास केन्द्र खुलेपछि त्यो अवस्था बदलिएको छ तर दुवै मुलुकका बस्ती बीचको सामाजिक सम्बन्ध उस्तै छ।
11: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
12: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
13: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
14: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
13: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
14: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
12: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
15: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
13: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
16: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
9: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार मध्यरातमा व्यक्त गरेको एकलोपनले राष्ट्रपाभित्र र बाहिर नयाँ तरंग ल्याएको छ। उनले सामाजिक संचारमा लेखेका थिए, कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन। प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति राष्ट्रपाकै नेताहरू फरक फरक कोडबाट चर्चा गरिरहेका छन्। पाँच महिना अघिको चुनावमा 51,85,000 लोकप्रिय मतसहित प्रतिनिधि सभामा झण्डै दुई तिहाई बहुमतको सरकार बनाएका प्रधानमन्त्री एक्लै लड्नुपर्ने स्थिति कसरी आयो? यसले राष्ट्रपा र सरकारबीच खटपटको संकेत गरेको छ। प्रधानमन्त्री शाहको अभिव्यक्तिको वरिपरि रहेर पार्टी सभापति रविला मिसानेले सरकारले काम नगरे दलले कान समात्ने क्षमता राख्ने टिप्पणी गरेका थिए। काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले सरकार लीगबाट बाहिर गए पुनः लीगमा ल्याउने बताए। सोही क्रममा लामिछानेले भनेका थिए, सरकारले आफ्नो बाचा र लक्ष्य अनुसार काम गर्छ, सरकारले काम गरेनछ भने हामीसँग राजनीतिक पार्टी छ, बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्छ। सरकारका सबै कामको बचाउ गर्दै आएका सभापति लामिछानेले पहिलोपटक कड़ा टिप्पणी गरेका हुन्। प्रधानमन्त्री शाह र सभापति लामिछानेको राजनीतिक दृष्टिकोणमै ठूलो भिन्नता रहेकाले पार्टी र सरकारबीच तालमेल नमिलेको राजनीतिक विश्लेषकहरू बताउँछन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा राष्ट्रपाका अधिकांश सांसदले बजारमा एलपी ग्यासको अभावको विषयलाई लिएर प्रधान सरकारको चर्को आलोचना गरेका थिए। सरकारले सोचे अनुसार काम गर्ने कुरामा पार्टीका नेताहरूबाट आवश्यक सहयोग नपाएको महसुस गरेर प्रधानमन्त्रीले एक्लो महसुस गर्न थालेको हुन सक्ने राष्ट्रपा निकट विश्लेषकहरू बताउँछन्। त्यस्तै सरकारले आफ्नो बाचा र लक्ष्य अनुसार काम गरेन र बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्ने भन्दै रवि लामिछानेले चेतावनी नै दिएका छन्। त्यस्तै आफ्नै व्यवहारले एक्लिँदै प्रधानमन्त्री शीर्षकमा यो खबर मध्याह राष्ट्रिय दैनिकमा छ भने यसैसँग जोड़िएको अर्को खबर मन्त्रीलाई उत्तरदायी बनाउँदै राष्ट्रपा शीर्षकमा खबर छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले मन्त्रीहरूलाई पार्टीसँग नियमित सम्वादमा जोड़दैछ। यसका निम्ति सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालय जानै पर्ने गरी पार्टीसँगको प्रत्यक्ष सम्वादको कार्यक्रम तय गरेको छ। आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्दैछ। कार्यक्रम मार्फत मन्त्रीहरूलाई नागरिक गुनासा समस्या सुझाव र अपेक्षासँग प्रत्यक्ष जोड़न खोजिएको हो। राष्ट्रपाका महामन्त्री असीम शाहका अनुसार नयाँ निर्णय अनुसार अबदेखि मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष सम्वादमा जोड़िनुपर्नेछ। सहमहामन्त्री असीम शाहले आइतबार विज्ञप्ति निकालेर यसबारेमा जानकारी दिएका हुन्। लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी सुझाव र सम्पर्कमा रहनु भएको उल्लेख गर्दै उनले यसै यथार्थलाई मनन गर्दै जनउत्तरदायी पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न पार्टीले आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्न लागेको बताएका छन्। हरेक महिना पार्टी कार्यालय जानै पर्ने शीर्षकमा यो खबर छ।
10: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आन्तरिक जीवन र न्यायालयको पछिल्लो आदेशबारे आक्रामक अभिव्यक्ति दिनुभएको छ। केन्द्रीय समिति बैठकको शुरूआतमै उहाँले पार्टीभित्रको आन्तरिक अवस्था, आगामी 15 महाधिवेशन र न्यायिक प्रक्रियाबारे आफ्नो अडान स्पष्ट पार्नु भएको हो। आगामी 15 महाधिवेशनलाई लक्षित गर्दै थापाले यसलाई समावेशी र सबैको सहभागिता सुनिश्चित हुने गरी सम्पन्न गर्नुपर्ने बताउनुभयो। कसैको डर र धम्कीले आफ्नो बाटो नफेर्ने चेतावनी दिँदै उहाँले भन्नुभयो, म तर्साएर तर्सिन्न र थर्काएर थर्किन्न। यो कुरा सबैलाई जानकारी होस्, म तर्साएर तर्सिन्न, दबाएर दबिन्न र फकाएर फकिन्न। उहाँले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूप्रति आफ्नो सम्मान रहेको तर निष्पक्ष महाधिवेशन गर्न सबैलाई समेटेर अगाडि बढ़ने बताउनुभयो। अदालतको पुनरावलोकन आदेशबारे डराउनु पर्दैन। पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशबारे सभापति थापाले कंग्रेस डराउनु पर्ने कुनै कारण नरहेको बताउनुभयो। विशेष महाधिवेशन विधान सम्मत भएको र निर्वाचन आयोगले पनि सतर्क गरिसकेको भन्दै उहाँले अदालतमा गएर आफ्ना कुरा शानका साथ राख्ने बताउनुभयो। नागरिकमा ठूलो निशा छ भन्दा तत्कालीन नेतृत्वले सुनेन, कंग्रेस सभापति थापाले पार्टी र सरकारको कार्यशैलीप्रति असन्तुष्टि छ भनेर जानकारी दिँदा तत्कालीन नेतृत्वले नसुन्दा अहिलेको यो अवस्था आएको बताउनु भएको छ। काम गर्ने तरिका ठिक नभएको आफ्नो टिप्पणी तत्कालीन नेतृत्वले नसुन्दा जेनजी आन्दोलन भएको उहाँले बताउनुभयो। आठवटा एजेण्डामा छलफल, नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको बैठक, पार्टी केन्द्र कार्यालय सानेपामा शुरू भएको छ। बैठकमा विभिन्न आठवटा प्रमुख एजेण्डामाथि छलफल भइरहेको छ। बैठकमा पार्टीको 15 महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका तथा सदस्यता अध्यावधिक र वितरण सम्बन्धी विषयमा मुख्य रूपमा छलफल भइरहेको हो। हिमालय टाइम्समा छापिएको खबर हो यो, पार्टीको अन्तर्द्वन्द र न्यायिक प्रक्रियाबारे कंग्रेस सभापतिको आक्रामक अभिव्यक्ति शीर्षकमा।
9: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कानून व्यवसायलाई सिफारिश नगर्ने तयारी गरेको छ। नेपाल बार एसोसिएशनको सिफारिशमा वा कानून व्यवसायलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको हो। परिषदका एक सदस्यले कम्तीमा यसपटक करियर जजबाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास शुरू गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। न्यायाधीश नियुक्तिमा सधैँ प्रश्न उठ्ने गरेकाले राजनीतिक गन्धको आरोप नआओस् भन्नका लागि पनि यसपटक फरक फरक शैलीमा सिफारिश गरिने उनले बताए। बालिन्द्र शाह प्रधानमन्त्रीका रूपमा आएपछि संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने अभ्यास तोड्दै चौथो वरियताका मनोज कुमार शर्मालाई रोजेको थियो। संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीश शर्मा नै न्याय परिषद अध्यक्ष छन्। यसअघि कानून व्यवसायीलाई सिधै वा उच्च अदालत हुँदै आएकालाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने अभ्यास थियो। विगतमा कानून व्यवसायबाट नियुक्त केही न्यायाधीशको न्याय सम्पादनमा विवाद हुनुका साथै हाल सर्वोच्च अदालतमा करियर जज, जिल्ला उच्च अदालत हुँदै आएका न्यायाधीश कोही पनि नभएकाले पनि यसपालि कानून व्यवसायलाई सिधै न्यायाधीशमा सिफारिश नगर्ने तयारी भइरहेको परिषदका सदस्यहरूले बताएका छन्। सर्वोच्च अदालत अभिलेख अदालत र न्याय सम्पादनको अन्तिम निकाय भएकाले परिपक्व र अनुभवले खारिएको व्यक्तिलाई ल्याउने अभ्यास यसपटक थालिने उनको भनाइ छ। सर्वोच्चको न्यायाधीश सिफारिश गर्ने निकाय परिषदमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कानून मन्त्री सविता गौतमका साथै महेश कुमार नेपाल र दामोदर खड्का सदस्य रहेका छन्। न्याय परिषदको बैठक अध्यक्षको हैसियतमा प्रधान न्यायाधीशले बोलाउने अभ्यास छ। प्रधान न्यायाधीश शर्माले न्यायाधीश सिफारिशको तयारी भइरहेको तर कसलाई ल्याउने वा नल्याउने भन्नेबारे केही छलफल नभएको दावी गरेका छन्। सर्वोच्चको न्यायाधीशमा कानून व्यवसायलाई सिफारिश गर्ने अभ्यास तोड्ने न्याय परिषदको तयारी, प्रधान न्यायाधीश सहित भालवाला सबै न्यायाधीश कानून व्यवसायबाट सोझै नियुक्त पाएका लगायतको उपशीर्षकमा सर्वोच्चमा कानून व्यवसायलाई बार शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
10: शासकीय सुधार हट्यो फाइल अड्काउने प्रवृत्ति शीर्षकमा गोर्खापत्रमा खबर छ। सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा कमी आएको छ। कार्यालयमा दर्ता भएका फाइल, शुरूआत भएका टिप्पणी लगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने, निर्णय प्रक्रियामा ढिलाइ हुने र सेवाग्राहीलाई अल्झाउने प्रवृत्तिमा कमी आएको हो। कार्यालयको कार्य सम्पादनमा प्रक्रियागत सरलीकरण, कर्मचारीको जिम्मेवारी स्पष्ट निर्धारण, अनुगमन तथा सुपरिवेक्षणको प्रभावकारिता, डिजिटल प्रणालीको प्रयोग र कर्मचारीको सेवाग्राही प्रति उत्तरदायित्व बढ़दै जाँदा सेवा प्रवाहमा क्रमिक रूपमा सुधार आएको छ। सरकारी निकायको प्रमुख उद्देश्य सेवाग्राहीलाई छिटो, छरितो, निष्पक्ष र पारदर्शी रूपमा सेवा प्रदान गर्नु नै हो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भई शासकीय सुधार गर्ने उद्देश्यसहित सरकारले 100 कार्यसूची सार्वजनिक गरी प्रशासनिक सुधारको अभियान चलाएसँगै अहिले सरकारी निकायमा अनावश्यक फाइल अड्काउने र सेवाग्राहीलाई दुःख दिने प्रवृत्तिमा कमी आएको छ। उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमल सिन्हाले दैनिक सेवाग्राहीको चाप बढ़ी हुने भूमि प्रशासन, उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत निकायमा अहिले सेवाग्राहीलाई सेवा दिने क्रममा पहिलाको जस्तो फाइल रोकिने र लुकाउने अवस्था नभएको पाइएको बताउनुभयो। शासकीय सुधार हट्यो फाइल अड्काउने प्रवृत्ति शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
9: राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो छ महिनामा गरेको विशेष अनुगमनका क्रममा समय पालना नगर्ने र सरकारी पोशाक नलगाउने 9081 जना कर्मचारीलाई कार्यवाहीका लागि सिफारिश गरिएको छ। केन्द्रले पुष 16 असार मसान्तसम्म देशभरका 1053 सार्वजनिक कार्यालयमा आकस्मिक अनुगमन गरेको हो। केन्द्रका अनुसार कार्यवाहीमा परेका मध्ये 8165 जनाले तोकिएको समय पालना नगरेको र 916 जनाले सरकारी पोशाक नलगाएको पाइएको छ। पहिलो चरणमा 231 कार्यालयमा अनुगमन गरी 2069 कर्मचारीलाई कार्यवाही गरिएको थियो भने चैत 17 असार मसान्तसम्मको दोस्रो चरणमा 822 कार्यालयमा अनुगमन गरी 7012 कर्मचारीलाई कार्यवाही गरिएको थियो। केन्द्रले अनुशासन उल्लंघन गर्ने कर्मचारीलाई निजामती सेवा ऐन 2049 दफा 15 बमोजिम सचेत गराई कार्यवाही गर्न सम्बन्धित निकायलाई सिफारिश गरेको छ। केन्द्रका अनुसार अहिले पनि उपसचिव र सतर्कता प्रहरीका प्रहरी परीक्षकको नेतृत्वमा 6 टोली नियमित अनुगमनमा खटिएका छन्। सरकारी अस्पताल, राहदानी, यातायात, वैदेशिक, रोजगार, मालपुर तथा नापी कार्यालयमा अनुगमनलाई निरन्तरता दिएको छ।
10: संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम संविधानको मर्म विपरीत सर्वोच्च शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। सांसदहरूलाई प्रत्यक्ष आयोजना कार्यान्वयनका लागि बजेट उपलब्ध गराउनु, शक्ति पृथकीकरण, नियन्त्रण तथा सन्तुलन र संहिताको मूल मर्म विपरीत हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ। केन्द्र तथा प्रादेशिक सरकारहरूले विभिन्न नाममा सांसदको प्रत्यक्ष हस्तक्षेपकारी भूमिका हुने गरी संसदीय क्षेत्र विकास कार्यक्रमहरू लागू गरेको सन्दर्भमा परेको रिट निवेदनमा सुनवाई गर्दै सर्वोच्चले विकास कार्यक्रम छनौट, बजेट विनियोजन र कार्यान्वयनमा सांसदको प्रत्यक्ष कार्यकारी संलग्नता रहने गरी विवादास्पद कोष वा कार्यक्रम सञ्चालन नगर्न सरकारको नाममा आदेश दिएको हो। सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले सांसद विकास कोष गैर संवैधानिक हुने र यसले विधायकी अधिकारको गम्भीर विचलन हुने व्याख्या गरेको हो। सकल मिसिल जलेपछि आदेश पुनः तयार उपशीर्षकमा यससँगै खबर छ। सर्वोच्च अदालतको यो आदेश सम्बन्धी सक्कली मिसिल गत साल भदौ 25 गते जेएनजी आन्दोलनका बेला